0: ને બિલકુલ યાદ છે ને.
1: રાજા જનકલે ભને, હેર તિમીહરूलाई मार्ने मेरो कुनै मनसा छैन, न थियो, मार्दिन. तर तिमीहरूको जुन प्रश्न थियो त्यसको जवाब यदि मैले मुखले दिएको भए तिमीहरूले यो भन्ने थियो कि राजा हुन् जे मनलाई त्यही बोलिदिन्छन्. त्यसैले म तिमीहरूलाई अनुभव गराउन चाहन्थे कि म कसरी विदेह जनक हुँ. जसरी तिमीहरूले मृत्युलाई हर समय याद गरेर भोजन गरेर पनि त्यसको स्वाद थाहा पाएनौ, भोग गरेर पनि भोग गरेनौ, त्यस्तै म पनि हर क्षण मृत्युलाई याद गर्छु, याद गरेर यो संसार भोग गर्छु, राज्य चलाउँछु. त्यसैले म विदेह जनक हुँ. भोग गरेर पनि म गर्दिन, कर्कलाको पातमा रहेको पानी समान्छु. यो उत्तर दिए त मृत्यु यसलाई याद गऱ्यौँ भने बल्ल हामी फेरि परमार्थ सुधारमा लाग्छौँ. यो निष्कर्ष.
2: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो. जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट यसको बाँकी भाग भोलि अवश्य

रूप ध्यान युक्त साधना नै वास्तविक साधना हो। निरन्तर रूप ध्यान गर्ने अभ्यास गर्नुपर्छ। जगतगुरु श्री कृपालुजी महाराजको यो अनमोल सन्देशका साथै कार्यक्रम अध्यात्म सन्देशबाट आजलाई बिदा चाहन्छौँ। भोलि पुनः भेट हुने नै छ। तबसम्मको लागि जय

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14# ह्यास डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले हिजो नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डग च्यू उत्पादक संघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले नेपाली गलैचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। यस्तै नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो। नेपाल डग च्यू उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेलले नेपालमा केही कानूनी अडचनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकेको गुनासो गर्नुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले हिजो सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8,260 थान राहदानी छापिएको र अहिले दैनिक 1,300 हाराहारी राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लावोस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। गृहमन्त्री सुधन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागू औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनु पर्नेमा ध्यान आकर्षण गर्नुभयो। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुल्ला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन, लागू औषध तस्करी, नेपाली नक्कली मुद्रा भित्रिने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25,00,000 रुपियाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताउनु भएको छ। पत्रकारसँग हिजो सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने
स्पष्ट गर्नुभएको हो। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको बताउनुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन जस्ता कानून निर्माण गर्दा भने सरकार भएका पक्षसँग पूर्व परामर्श गरिने उल्लेख गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाजुराको बढीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। नेपालका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढी मालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जति सक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न संचार मन्त्री डाक्टर तिमिल सेनाले प्रधानमन्त्रीका सूचना संचार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि हिजो छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको संचार मन्त्रालयले जनाएको छ। हिजै सूचना तथा संचार मन्त्रालयमा अनलाइन टिभी पत्रकार संघ नेपालसँग भएको छलफलमा संचार मन्त्री तिमिल सिन्हाले स्वतन्त्र उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने बताउनुभयो। उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले संचार क्षेत्रको विकास र प्रवर्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 विभिन्न माध्यमबाट 33,328 उजुरी परेका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी समेत जोड्दा आयोगमा कुल 40,651 उजुरी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा सो जानकारी गराइएको छ। आयोगका अनुसार प्राप्त उजुरी मध्ये 48.96% स्थानीय तहसँग सम्बन्धित छन्। त्यसै गरी 38% उजुरी सङ्घ अन्तर्गतका निकायसँग र 13.04% उजुरी प्रदेश सरकारसँग सम्बन्धित रहेका छन्। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले 2 समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग खोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको 2 समझदारी पत्रमा हिजो हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र खेल मैदान पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कंक्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। चितवनको इच्छा कामना गाउँपालिका 7 भालुवाङ स्थित सुन्दर बस्तीको संगम टोलका 34 घर परिवारलाई हिजो जग्गा धनी प्रमाणपत्र लाल पूर्जा वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले लाल पूर्जा वितरण गर्नुभएको हो। सो अवसरमा उहाँले सबैतिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनी पत्र पाउने बताउनुभयो। उहाँले 500 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने बताउनुभयो। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले हिजो जग्गा धनी प्रमाणपत्र पाउनेमा 4 घर भूमिहीन दलित र 30 घर भूमिहीन सुकुम्बासी रहेको बताउनुभयो। सोही टोलका 38 घरको लाल पूर्जा तयार भएकोमा फोटो टाँच्नु पर्ने, जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लाल पूर्जा वितरण गरिने बताउनुभयो। गाउँपालिकामा अझै 80 घर भूमिहीन दलित, 771 घर भूमिहीन सुकुम्बासी र 2930 अव्यवस्थित बसोबासी रहेका छन्।
अविरल वर्षाका कारण बाजुराको बडीमालिका नगरपालिका 9 सेलागाडमा बाढी र पहिरोले प्रभावित 16 घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरधुरीका 22 जना र जोखिममा रहेका थप 13 घरधुरीका 83 जनासहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता, कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। र प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मास पनि भनिन्छ। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 9 गते शनिबार, आषाढ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार 25 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्ला थ 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकमा संसदमा हराउँदै प्रश्न शीर्षकको समाचार अग्रपृष्ठमा प्रकाशित छ। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रुचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसदबीचको संवादलाई कमजोर बनाएको छ। सङ्घीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ, तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्रै गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब 4 महिनाको अवधिमा जम्मा 3 सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने 3 सांसद विपक्षी दलका मात्र छन्। दोस्रो अधिवेशन चालु रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्। नेपाली काङ्ग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले मात्रै प्रश्न दर्ता गराउनु भएको छ। निष्कलले विभिन्न मन्त्रालयसँग सम्बन्धित 14, थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ। थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ। कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एक राम गिरीले संसदमा हालसम्म 16 प्रश्न दर्ता भएका जानकारी दिनुभयो। प्रश्नमध्ये एक लिखित प्रश्नको जवाफ प्राप्त भएको र मौखिकको हकमा सम्बन्धित प्रश्नकर्तासँगको समन्वयमा प्रश्नोत्तर अघि बढाइने उहाँले बताउनुभयो। यो समाचार संसदमा हराउँदै प्रश्न शीर्षकमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकको समाचार लिँदैछौं। विश्व डुबान रोकथाम दिवसको सन्दर्भमा यो समाचार प्रकाशित भएको हो। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। बर्खायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो। डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि तथा रोकथाम कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। विश्व डुबान रोकथाम दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3,00,000 बढी मानिसको डुबेर मृत्यु हुने गरेको छ। दक्षिण पूर्वी एसिया क्षेत्रमा मात्रै वार्षिक करिब 83,000 जनाले ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाका उपप्रमुख निष्ठा श्रेष्ठले डुबान तथा चोटपटक व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ।
आजको कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकको समाचार प्रकाशित छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 14 कि 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा सुरु हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुसी थियो, तर जटिलता बढ्दै जाँदा त्यो खुसी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने, अब शिशुको आस मार्नुहोस्, समयमै ल्याउनु भएन हामी बचाउन सक्दैनौँ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ्यो। नानी कलिलै उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन। अवस्था बिग्रिँदै गएपछि अतालियौँ, नन्दकलाले भन्नुभयो। चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बल्यो। सुशीला र उहाँका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेकामा उनले नवजात शिशुलाई स्तनपान गराउन सक्नु भएको उहाँले शिशुलाई स्तनपान गराउन सक्नु भएको छैन। बाजुराको जगन्नाथ गाउँपालिका 2 कि 15 वर्षीय करुणा विष्टले गत 21 मक्सिरमा बेहोस अवस्थामा शिशु जन्माउनु भयो। सुत्केरी व्यथाले च्यापेपछि शिशु जन्माउँदै नजन्माउँदै उहाँ बेहोस हुनुभएको थियो। जिल्ला अस्पताल पुर्याउँदासम्म उहाँको अवस्था जटिल बनिसकेको थियो। अत्यधिक रक्तस्राव र प्रसूति जटिलताका कारण चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै जिल्ला बाहिर रेफर गरे। उमेर कम भएकोले होला बच्चा जन्माउँदा बुहारी बेहोस भइन्। सासु अमृता विष्टले भन्नुभयो, नाति जन्मिएपछि 2 दिनसम्म उनको होश आएन। पालिका र जिल्ला प्रशासनको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल पुर्याइयो। सुशीला र करुणा जस्तै कम उमेरमै विवाह र गर्भधारण गरेका कारण ज्यानै जोखिममा परेका किशोरी आमाको संख्या बढ्दो छ। नेपाली सेनाले उपलब्ध गराएको तथ्याङ्क अनुसार हेलिकप्टरबाट उद्धार गरिएका मध्ये 19% आमा 20 वर्ष मुनिका छन्। यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। खर्च टार्न ऋण खोज्दै उखु किसान, चिनी मिलबाट 27 करोड भुक्तानी पाउन बाँकी, शीर्षकको समाचार नागरिक दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमका चिनी उद्योगीहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड बढी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न, अन्यथा कारवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोडौँ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। मन्त्री बादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान गराउनुभयो शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। बिहिबार साँझदेखि सामाजिक सञ्जालमा महिला तथा बालबालिका मन्त्री सीता बादीले उद्धार गरिएको शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो। भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे। मन्त्री बादी स्वयं मन्त्रालय जाँदा काखमा 19 महिने छोरा च्यापिरहेको देखिनुहुन्छ। विभिन्न कार्यक्रममा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको क्षण काखमा बसिरहेका छोरा मातृ स्नेहबाट वञ्चित हुन पाउँदैनन्। भिडियोमा देखिएको स्तनपान गराएको शिशु भने नेपाल बाल संगठनबाट शनिबार उद्धार गरिएको 17 दिने बालिका हुन्। मन्त्री बादीले गत आइतबार ती शिशुलाई स्तनपान गराउनु भएको हो। जब मैले उहाँलाई काखमा राखे आफ्नै बाबु सम्झिए थाहै नपाई आँखा रसाउन थालेछ, मन्त्री बादीले भन्नुभयो। 12 वर्षको उमेरदेखि बालगृहमा हुर्किनु भएकी उहाँलाई बालबालिकाको मुद्दाले छिटो छुन्छ। जिन्दगीमा न सांसद कहिले हुन्छु सोचेकी थिए न मन्त्री। अचानक जिम्मेवारी पाए तर जुन मन्त्रालय पाएँ त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थेँ, मन्त्री बादीले भन्नुभयो। यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा त्रिपालभित्र बित्छ देवलका 83 परिवारको रात शीर्षकको समाचार प्रकाशित छ। चुमनुम्री गाउँपालिका 3 देवल गाउँकी 60 वर्षीय पुन्निमाया गुरुङको झिमिक्क आँखा नलागेको 2 हप्ता भयो। अचेल हर रात झमझम पानी पर्छ अनि घरमुनि गडगडाएर पहिरो झरिरहन्छ। चिन्ता र अत्यासले उनको हर रात त्रिपालभित्र रोएर बित्छ। हेर्दा हेर्दै आँखै अघि पहिरोले घर लगेको 4 वर्ष भयो। ओत लाग्ने घर मात्र होइन गरी खाने बारी पनि पहिरोले लग्यो। त्यसता उहाँको परिवार त्रिपालमुनि जीवन गुजारिरहेको छ। माथिबाट झमझम पानी परिरहन्छ, तलबाट गुटुटु पहिरो झरिरहन्छ, कसरी निदाउने? उहाँ भन्नुहुन्छ रातभर झिमिक्कै आँखा लाग्दैन, दिनभरि खेती किसानीको काम गर्नुपर्छ, सधैँ बिरामी जस्तो छौँ हामी देवलका मान्छे। कृष्ण गुरुङको 5 जनाको परिवार पनि त्रिपालभित्र बसेको 2 हप्ता भयो। हाम्रो घरको आँगनसम्म पहिरो आइपुगेको छ, घर टेढो भएर बसेको छ, झ्याल पनि लाग्दैन, ढोका पनि लाग्दैन। उहाँ भन्नुहुन्छ सधैँको पहिरोले मन थाम्न सक्ने त रुँदैनन्, कमजोर मन हुनेहरू त रोएरै बसिरहेका छन्। कृष्ण र पुन्नीको मात्र होइन देवल गाउँका 83 घर परिवारको यो साझा कथा हो। यो बर्खामा पानी पर्न थालेपछि 4 घर बगिसक्यो। यो वर्ष पानी पर्न थालेपछि कान्छा गुरुङ, कुस्मान गुरुङ, लाली गुरुङ र रामकुमार गुरुङको घर चाहिँ स्वाट्टै लग्यो। उहाँ भन्नुहुन्छ अरू घरहरू पनि सबै बाङ्गो टेढो भएर बसेका छन्, कुनैको पनि झ्यालढोका लाग्दैन। पहिरोबाट टाढा घर भएकाहरू घरमै बसे पनि धेरैजसो घरधुरी त्रिपालमुनि बसोबास गरिरहेको उहाँको भनाइ छ। देवल गाउँको रुवावासी हेर्न बेला बेला बाहिरका मान्छे पनि आउने गर्छन्, नाप जाँच गरेर जान्छन्, तर नतिजा केही नआएर गाउँले आजित भइसके। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै हिमाली भेगमा गहुँ काट्ने चटारो शीर्षकको समाचार लिँदैछौँ। यति बेला हिमाली भेगका किसानहरूलाई गहुँ भित्र्याउन भ्याइ नभ्याइ छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर 1-7 गाउँ बस्तीको प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने सिजन सुरु भएको स्थानीय किसानहरूको भनाइ छ। 1 वर्ष अघिको असोजमा लगाएको गहुँ अहिले भित्र्याउने बेला भएको चुमनुब्री गाउँपालिका 7 छेकम गाउँका दोर्जे लामाले बताउनुभयो। मंगलबारबाट मात्र गहुँ काट्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। पाँच गुणा बढ्यो तरकारीको भाउ शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म तरकारीको मूल्य बढेको छ। समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बुढीको मूल्य बढेको छ, त्यसपछि तिते करेला, भन्टा, घिउसिमी, साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढेको छ। समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएको बेला आयात घटेकाले भाउ महँगिनु स्वाभाविक भएको बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाफपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौँ। चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर भ्याट नतिर्न स्पष्ट अडान लिएपछि ठूला करदाता कार्यालय आफैले कर निर्धारण गर्ने अन्तिम तयारी थालेको छ। नेपालमा लाखौं प्रयोगकर्ता रहेको टिकटकले डिजिटल सेवा कर बुझाउँदै आए पनि भ्याट भने तिर्न अस्वीकार गर्दै आएको छ। टिकटकका प्रतिनिधिसँग कर कार्यालयले पटक पटक भ्याट बुझाउन ताकेता गर्दै आएको छ, तर टिकटकले गुगल प्ले स्टोर र एप्पलको एप स्टोरसँग भ्याट सम्बन्धी सम्झौता भइसकेकाले आफूले छुट्टै भ्याट नतिर्ने भन्दै लिखित जवाब पठाएको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। देशको अर्थतन्त्रलाई बलियो बनाउन, वैदेशिक मुद्रा सञ्चिति बढाउन र रोजगारी सिर्जना गर्न निर्यात व्यापारको भूमिका महत्त्वपूर्ण हुने गरेको छ। तर नेपाल जस्तो भूपरिवेष्टित र उत्पादनमा अनेकन चुनौती झेलिरहेको देशका लागि अपेक्षित रूपमा निर्यात बढाउनु अझै पनि सकसपूर्ण बनिरहेको छ। यसै सन्दर्भमा हिजो मात्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाह र निर्यात व्यवसायी महासङ्घका पदाधिकारीहरू बीच 2 घण्टा लामो छलफल भएको छ। छलफलमा प्लाइवुड, गलैचा, पस्मिना तथा डक्च्यू जस्ता प्रमुख नेपाली निर्यातजन्य उद्योगका प्रतिनिधिहरूले आफ्ना समस्या र चुनौतीहरूबारे प्रधानमन्त्री समक्ष प्रत्यक्ष रूपमा कुरा राख्नु भएको थियो। प्रधानमन्त्री शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायका जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि जवाफ दिनुभएको थियो। छलफलमा अन्तर्राष्ट्रिय बजारमा गुणस्तर प्रमाणीकरण, स्वदेशी नाप तौल प्रयोगशालाको क्षमता, कच्चा पदार्थको क्वारेन्टिन सर्टिफिकेसन जस्ता विषय पनि उठान भएका थिए। आजको अन्तर सम्वादमा हामी निर्यात व्यापारको वर्तमान अवस्था, प्रधानमन्त्रीसँग भएको छलफल र आगामी कदमका बारेमा केन्द्रित भएर निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
6: धन्यवाद सर।
5: हिजो समग्र निर्यातको अवस्था, त्यसै गरी निर्यात र उद्यमीहरूका जे जति मागहरू यसअघि थिए र आगामी कदम लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल भएको छ। छलफल करिब 2 घण्टा लामो भएको पनि भनिएको छ। समग्रमा छलफलमा के कस्ता विषयहरू उठान भए, छलफल के कस्तो रह्यो? मैले हाम्रो कुराकानीको सुरुवात यसै प्रश्नबाट गरेँ।
6: धन्यवाद सर। म हिजो चाहिँ सम्माननीय प्रधानमन्त्रीजीले निर्यातजन्य वस्तुको सङ्घहरूलाई सेरिजमा, यो लगभग 1 हप्ता भयो, हरेक वस्तुको सङ्घहरूको निर्यातमा परेका समस्या, नीतिगत समस्या, कार्यनीतिमा समस्या, उत्पादन वृद्धिमा के समस्या छ भन्ने विषयवस्तुमा सम्माननीय प्रधानमन्त्रीले आफैले चासो दिएर सचिवालयबाट सम्पर्क गरे। यो एक खालको अन्तर सम्वाद गरिराख्नु भएको छ। म निर्यात व्यवसाय महासङ्घको अध्यक्ष बोल्दैछु। निर्यात व्यवसाय महासङ्घको समग्र महासङ्घसँग बस्ने उहाँको रुटिन चाहिँ अब नेक्स्ट विक राख्नु भएको छ। हामी निर्यात व्यवसाय महासङ्घमा 28 वस्तुगत छौँ, जसले नेपालको समग्र अर्थतन्त्रको निर्यातको हिस्सामा ओगट्ने सबै वस्तुगत महासङ्घ र सङ्घ आबद्ध भएको हाम्रो महासङ्घ हो। र अहिले महासङ्घसँग अन्तिममा उहाँले ओभरअल सबै सेक्टरको विषयवस्तुलाई समेटेर महासङ्घले प्रस्तुति गर्ने उहाँले समय दिन्छु भन्नु पनि भएको छ। र अहिले चाहिँ सम्बन्धित वस्तुगत सङ्घका समस्याहरूलाई पहिचान गर्ने र नीतिगत रूपमा कहाँनिर गाँठो पुकाउन सकिन्छ भन्ने कुरा जुन सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले चासो दिएर गरिराख्नु भएको छ, यसको लागि हाम्रो महासङ्घ उहाँ सम्माननीय प्रधानमन्त्रीसँग हामी कृतज्ञ पनि छौँ। यो प्रक्रिया किन गर्न जरुरी छ भने, नेपालको समग्र अहिलेको तथ्याङ्कले हेर्ने हो भने कुल निर्यात अहिले भर्खरै हिजो मात्रै तथ्याङ्क भण्डार विभागको आइसकेको छ। हामी निरन्तर हाम्रो निर्यात चाहिँ बढेको छ। निर्यात बढ्नुमा हाम्रो फरेन करेन्सीको भ्यालु बढेको र केही नयाँ वस्तुहरू पनि नयाँ गन्तव्य मुलुकहरूमा र नेपाली डायस्पोराहरू पनि बाहिर भएको हुँदाखेरि हाम्रा नेपाली वस्तुहरूको निर्यात चाहिँ बढ्यो। तर तुलनात्मक आयातलाई हेर्ने हो भने हामी अहिले पनि ठुलो चरम घाटामा छौँ। र यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँदैन, दिगो हुन सक्दैन भन्ने हाम्रो मान्यता पनि छ। म तथ्याङ्क पनि भन्न चाहन्छु, हाम्रो कुल आयात यो अघिल्लो वर्षको तुलनामा करिब करिब 20 खरब 96 अरबको चाहिँ हामी आयात गर्छौँ भने हामीले जम्मा जम्मै यो वर्ष 3 खरब 15 अरबको मात्रै निकासी गरेका छौँ। यसले हेर्दा केही सिग्निफिकेन्ट बढेको 13.81% बढेको त देखिन्छ, तर समग्र कलेक्टिभली हामीले चाहिँ व्यापार घाटाको कुरा गर्ने हो भने हामी 1 रुपियाँको निर्यात गर्दा 6.65 रुपियाँको हामी आयात गरिराखेको स्थिति छ। यो वर्ष अलिकति +2% चाहिँ हाम्रो निर्यात बढेको देखिन्छ। यो निर्यात बढेको अघि पनि मैले भने हाम्रो फरेन करेन्सी हिजो डलर र युरोको भाउ फरक थियो भने अहिले इन्भेस्टमेन्ट बढेको कारणले एउटा यो कारण हो, र केही वस्तुहरू नयाँ वस्तुहरू हाम्रो चाहिँ निर्यात बढेको छ। मैले उदाहरणै दिन सक्छु, नेपालको अहिले सबैभन्दा कृषिजन्य उत्पादनमा अलैँची त्यसपछि यो छुर्पीको निकासी बढेको देखेको कारणले हाम्रो सिग्निफिकेन्ट +2% बढेको देखेको छ। व्यापार घाटाको कुरा गर्नुहुन्छ भने हामी करिब करिब 17 खरबको चाहिँ हामी अहिले पनि व्यापार घाटामा छौँ। तर अहिले
5: खास गरी निर्यातको सवालमा कच्चा पदार्थ पनि विभिन्न देशहरूबाट आयात गर्नुपर्ने अवस्था छ। जे जति सामग्री हामीले विदेशमा निर्यात गर्छौँ त्यसको कच्चा पदार्थ नै आयात गर्नुपर्ने परिस्थितिले पनि केही असहजता भएका विषयहरू रहेका छन्, लगायत अन्य के कस्ता समस्याहरू हामीले निर्यात क्षेत्रमा अहिले वर्तमान अवस्थामा भोगिरहेका छौँ।
6: अहिले हाम्रो समग्रमा भने पनि केही नीतिगत सवालहरूले गर्दा हाम्रो उत्पादन विशेष गरी कृषिजन्य उत्पादनहरूको हिस्सामा हामीले निर्यात गर्न सकिरहेका छैनौँ। अन्तर्राष्ट्रिय मापदण्डहरूका कारणले पनि हाम्रो निर्यात गर्ने नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूलाई अप्ठ्याराहरू छन्। त्यसैले कतिपय जस्तो कार्पेट भयो, पश्मिना भयो, उलन फेल्ट, यो महत्त्वपूर्ण विषयवस्तु नेपालमा भ्यालु एड भएर बाहिर जाने गर्छ। तिनका सबै कच्चा पदार्थ हामी अन्तर्राष्ट्रिय बजारबाट हामीले ल्याएर त्यसलाई चाहिँ प्रडक्सनको रूपमा ल्याएर हामीले बाहिर पठाउनु पर्ने एउटा बाध्यता स्थिति त्यो छ। अब पश्मिना को लागि हामीले हाम्रै भेडा पालनको हिमाली जिल्लाहरूलाई राम्रोसँग उत्पादनमा अभिवृद्धि गर्ने किसिमले हामीले कार्यनीतिहरू लागू गर्न नसकेको एउटा कारण हो। अर्को चाहिँ हाम्रो नेपाली वस्तुको मापदण्डलाई हामीले अन्तर्राष्ट्रिय स्तरको पुर्याउनुको लागि यो इन्टरनेसनल एग्रिडेसन ल्याबको हामीलाई अभाव छ। हामी 10 वर्षदेखि सरकारसँग वकालत गरिरहेका छौँ, यो अन्तर्राष्ट्रिय स्तरको एग्रिडेटेड ल्याबोरेटोरी भइदियो भने हामी हाम्रो गुणस्तर यो स्ट्यान्डर्डमा हामी बाहिर विदेश पठाउन सक्छौँ भन्ने अभाव छ एउटा। अब हाम्रो महत्त्वपूर्ण नेपालको मौलिक हाई भ्याल्यु निच मार्केटका धेरै प्रडक्टहरू जो चाहिँ अन्तर्राष्ट्रिय बजारमा नपाउने वस्तुहरू पनि छन्, नेपालका जडीबुटी भए, नेपालको आफ्नै किसिमको मौलिक चिया छ हाई गुणस्तरीय, अर्को चाहिँ यो हाम्रो अलैँची अदुवा यस्ता कृषिजन्य उत्पादनहरू हामी एउटा देश भारत मात्रै डिपेन्ड भएका छौँ। ती वस्तुहरूलाई हामीले तेस्रो मुलुक लानको लागि तेस्रो मुलुकको स्ट्यान्डर्ड मापन गर्न नसक्दाखेरि क्वारेन्टाइनका समस्याहरू यी सबै कारणले गर्दाखेरि र इम्पोर्टिङ कन्ट्रीले कतिपय इम्पोर्टिङ कन्ट्रीले नेपालको एग्रिकल्चर कमोडिटीको पेस्ट रिस्क एनालाइसिस पिआरए रिपोर्टहरू मागेका छ। त्यो पिआरए रिपोर्टको अनुसन्धान गर्ने त्यसलाई प्रोडक्टको स्पेसिफिकेसन चाहिँ बनाउने कुराहरू निजी क्षेत्र एक्लैले गर्न नसक्ने भएको हुँदा त्यो कारणले पनि हामीले हाम्रा वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सकिरहेका छैनौँ। अर्को ट्रेडमार्कको कुरा छ, हामीले नेपालबाट निर्यात हुने वस्तुहरूको अन्तर्राष्ट्रिय स्तरको ट्रेडमार्क दर्ता गर्ने काम पनि गऱ्यौँ। त्यो ट्रेडमार्क दर्ता गर्ने कामहरूलाई सरकारको दायित्वभित्र र सरकारले प्रवर्धन गर्नुपर्ने कुराहरूमा बजेटको अभावले पनि हामीले गन्तव्य मुलुकहरूमा हुने अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागिता जनाउन सकिरहेका छैनौँ। त्यसैले हाम्रो अहिले समस्या भनेकै यो क्वारेन्टाइनको इस्यु, अर्को चाहिँ यो पिआरए लिस्टको इस्यु, अनि त्यसपछि अन्तर्राष्ट्रिय रूपमा हाम्रो जुन पहुँच र जुन किसिमको एक्सपोमा जानु गएर हामीले हाम्रो प्रस्तुति दिनुपर्ने हो त्यो दिन सकिरहेको स्थिति छैन। त्यो कारणले पनि हामी छिमेकी ठुला राष्ट्रहरूको दाजुमा सहुलियत चाहिँ दिएर जुन लागत खर्चमा किसानदेखि लिएर प्रड्युसरदेखि लिएर अन्टरप्रेनरदेखि लिएर एक्सपोर्टरलाई जुन इन्सेन्टिभ दिने सिस्टम छ चाइनामा, भारतमा, बङ्गलादेशमा, यो चाहिँ नेपालमा अलिकति हाम्रो बजेटको अभावले सम्पूर्ण कुराहरूमा धेरै कुराहरूमा हामी लागत खर्च घटाउन नसक्दाखेरि हामी जुन किसिमको उपलब्धि हासिल गर्नुपर्ने हो निर्यातमा त्यो गर्न नसकिरहेको स्थिति छ। कतिपय कानुनी व्यवधानहरू छन्, ओसार पसारका समस्याहरू छन्, साइटिसका समस्याहरू छन्, यी सबै कारणले सरकारसँग हाम्रो माग के हो भने यी विषयवस्तुहरू गाँठो अब फुकाउनुपर्छ। आर्थिक क्रान्ति नभइकन सधैँ रेमिटान्स र आयातमुखी नीतिले नेपालको चाहिँ दिगो अर्थतन्त्र हुँदैन भन्ने कुरामा हामी अहिले लबिङ गरिराखेका छौँ। हुनसक्छ अब नेक्स्ट विक हामी महासङ्घको तर्फबाट समग्र वस्तुगत सङ्घहरूको पहिचान सम्मान्य प्रधानमन्त्रीज्यू र लगायत सरकार मन्त्रालयहरूको संयुक्त बैठक बसेर यसलाई हल गर्ने उपायको विषयमा पनि हामीले छलफल गर्ने तयारी गरिरहेका छौँ। त्यो विषयवस्तु उठान गर्ने र गाँठो परेका कार्यनीतिहरू सबै विषयमा र नेपालको प्राथमिकतामा रहनुपर्ने नयाँ गन्तव्य बजारहरूका

0: हामीले निर्यातको सपना देखिरहँदा, निर्यातलाई अपेक्षित गतिमा बढाउने कुरा गरिरहँदा, जसरी हाम्रो आयातको एउटा श्रृङ्खला धेरै नै ठुलो छ जसले हाम्रो व्यापार घाटालाई पनि उचालिरहेको छ, यस्तो अवस्थामा निर्यातलाई प्रोत्साहन नगरिकन आयात जसरी भइरहेको छ त्यसबाट व्यापार घाटा तत्कालै न्यूनीकरण हुने अवस्था पनि देखिएको छैन भनेपछि हामीले न्यूनतम जुन छ आधारभूत एउटा ग्राउन्ड पनि तयार गर्न नसकेको अवस्था हो कि के हो?
1: कतिपय पूर्वाधारहरू हाम्रो नीतिगत रूपमा तयार भएका पनि हुन् तर कार्यनीतिमा हामी जहिले पनि असफल भयौँ। जस्तो औद्योगिक नीति आयो, अहिले औद्योगिक यो वाणिज्य नीति 2081 अहिले यो नयाँ सरकार गठन भएसँगै आएको छ, त्यसको एउटा कार्ययोजना बनेको छ। हामीले विगत 10 वर्षदेखि हामीले भोगेका कुराहरू, नीतिगत कुराहरू, ल्याउनु पर्ने कार्यनीतिहरू विषयवस्तु उठान गऱ्यौँ तर कार्यनीतिमा के भयो भने अन्तर मन्त्रालयहरूको समन्वय हुन नसक्ने, एक मन्त्रालयले अर्को मन्त्रालयलाई चाहिँ त्यो सहयोग नगर्ने, अनि हामी आयातमुखी मात्रै औद्योगिक नीति आयो कि हामीले औद्योगिक नीति ल्यायौँ, कार्यनीतिहरू पनि ल्यायौँ तर कार्यान्वयन र त्यसलाई जुन समन्वयात्मक ढङ्गले अन्तर मन्त्रालयहरूको कोअर्डिनेसन हुनुपर्थ्यो त्यो नहुँदाखेरि हाम्रा भएका पूर्वाधारहरू पनि निस्किँदै रहे। हामी अहिले जे जति यो 3 खरब 15 अरबको निकासी भनेको हाम्रो निजी क्षेत्रको अथक प्रयास र आफ्नै प्रयास र लगानीले हामी यसरी भित्रेर आएका छौँ विदेशी मुद्रा। अब दुर्भाग्य भन्नुपर्छ हाम्रो जुन किसिम छिमेकी राष्ट्रहरूले जुन किसिमले निर्यातलाई प्राथमिकता दिएर सहुलियत दरको ऋणदेखि लिएर निर्यातमा अनुदानको विषयवस्तुहरू उहाँहरूले गरिराख्नु भएको छ त्योसँग प्रतिस्पर्धी बन्नको लागि हामी धेरै कुराबाट वञ्चित पनि भयौँ। सरकारले नीति ल्याउने कार्यान्वयन नगर्ने, विगतमा हामीले यो 2068 सालदेखि निर्यातमा नगद अनुदानको प्रोभिजन ल्यायौँ हामी व्यवसायहरूको माग अनुसार। छिमेकी राष्ट्रको तुलनामा अरूले 12% नगद अनुदान पायो भने हामीले चाहिँ 5% अनुदान पाउने अधिकारको हिसाबले र देशको निर्यात प्रवर्धनलाई त्यसले सहयोग पुग्छ भन्ने हिसाबले हामीले सरकारसँग एक खालको अधिकारको कुरा पनि गऱ्यौँ ल्यायो। तर 2 कार्यकालदेखि 1979 त्यो कार्यविधिमा र कानुनमा हुँदाहुँदै पनि सरकारले हामी निर्यातलाई प्राथमिकतामा छुट्याएर कानुनी रूपमा चाहिँ इन्सेन्टिभ दिने विषयवस्तुलाई पनि थाती राखेर 2 वर्षदेखि अन्यल भएको छ। अब अहिले हाम्रो त्यो पनि एउटा वर्तमान सरकारसँग त्यो पनि माग छ। सँगसँगै हामीले नेपालको मौलिक वस्तुहरूलाई प्रवर्धन गर्न, ब्रान्डिङ गर्न, त्यसका सर्टिफिकेसन अन्तर्राष्ट्रिय मापदण्डका सर्टिफिकेसनहरू लिनका लागि जुन किसिमको खर्च र लाग्ने शुल्कहरू तिर्ने ती विषयवस्तुलाई हामीले नेपालमै चाहिँ हाम्रो त्यो सर्टिफिकेसन दिने निकायहरू सरकारका आङ्गिक निकायहरूले गर्नुपर्ने अथवा थर्ड पार्टीले सर्टिफिकेसन गर्ने, थर्ड पार्टीलाई नेपालमै ल्याएर सर्टिफिकेसन गराउन सकियो भने हाम्रो मापदण्ड पनि पुरा हुने थियो तर ती विषयवस्तुहरूमा हामी धेरै कमी कमजोरी रह्यो र अहिले आयातमुखी अर्थतन्त्र मात्रै भयो, आयातमुखी र रेमिटान्सको भरमा देश चलिरहेको छ, यो दिगो होइन। यसलाई हामीले उत्पादन बढाउने कुरा र रोजगार सिर्जना गर्ने हो भने हामीले हाम्रा युवाहरू जति पलायन भइरहेका छन् तिनलाई रोक्न पनि सकिन्थ्यो, एउटा त्यो उपाय हो। त्यो गर्नको लागि हामी निजी क्षेत्र अथक प्रयास गरिरहेछौँ। यसमा सरकारले समन्वयात्मक ढङ्गले एकद्वार प्रणालीबाट नीति कानुनहरूलाई राखिदिएर कार्यान्वयन गर्ने हो भने हामी यो अहिलेको निर्यातको 3x चाहिँ हामी निकासी गर्ने, विभिन्न अध्ययन वर्ल्ड ब्याङ्कले एउटा अध्ययन गरेको छ, नेपालको आफ्नै मौलिक वस्तुहरू छन् जसको आफ्नै कम्पिटेटिभ तुलनात्मक लाभका वस्तुहरूलाई अन्तर्राष्ट्रिय तेस्रो मुलुक निकासी गर्ने हो भने 12 खरबसम्म निकासी गर्न सक्छ है भन्ने तथ्याङ्क अध्ययनहरूले पनि देखाएको कुरालाई विगतमा ती कुराहरू कार्यान्वयन नगर्दा हाम्रो चाहिँ यो निर्यात खस्किएको अवस्था हो। तर हामी आशावादी छौँ, अब धेरै कुराहरू अवसरहरू पनि छन्, त्यो अवसरलाई हामीले अवसर लिनको लागि र नयाँ गन्तव्य मुलुकहरूको बजार अध्ययन गरेर हामीले हाम्रो वस्तुलाई त्यो गन्तव्य मुलुकमा पठाउने हो भने अहिलेको निर्यातलाई हामी 3x गर्न सक्छौँ भन्ने हामीलाई आशा पनि छ। तर अहिलेका भएका नीतिहरू हटाउनु पऱ्यो, वनका नीतिहरू समस्या छन्, कृषिका कतिपय कुराहरू अव्यवहारिक छन्, तल्लो स्तरमा हामीले ग्रामीण क्षेत्रसम्म हाम्रो जुन भ्यालु चेन छ ती भ्यालु चेनलाई प्रड्युसरदेखि एक्सपोर्टरसम्मको भ्यालु चेनमा धेरै बेरियरहरू छन्, त्यो बेरियर हटाउन अहिलेका नीति बाधा अडचन भएका नीतिहरू हटाई अन्तर्राष्ट्रिय मापदण्डमा आधारित हामी ल्याबोरेटोरीदेखि लिएर सर्टिफिकेसनमा अर्ग्यानिक सर्टिफिकेसन, हलाल सर्टिफिकेसन, फेयर

0: क्वालिटी सर्टिफिकेसन, यी विभिन्न अन्तर्राष्ट्रिय जो मापदण्ड तोकिएका छन् ती मापदण्डहरूलाई पुरा गर्ने सर्टिफिकेसनका कारणले पनि हामीले हाम्रो वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्तन गर्न नसकेको स्थिति छ। यो चिज गर्नलाई गाह्रो पनि होइन, अब हामीले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा हाम्रो विश्व बजारमा हुने ठुला मेलाहरूमा हाम्रो नेपालको प्रतिनिधित्व हुने अनि त्यसको लागि बजेट सरकारले प्रवर्तन गर्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने, पिपिटी मोडलमा काम गर्ने, इन्टरनेसनल एग्रिडेसनको ल्याबोरेटोरी इस्टाब्लिस गर्ने, रैथाने वस्तुहरूलाई हामीले प्रवर्धन गर्ने अनि जो मार्केटेबल र बढी बिक्री हुने उत्पादनहरूको डोमेस्टिकेसन, खेती उत्पादन विस्तारमा हामीले रिसर्च पनि गर्नुपर्ने धेरै छ। हामीले लो भ्यालुबाट हाई भ्यालु इन्च पर्सन कसरी निकाल्ने भन्ने कुराहरू, हरेक उत्पादनलाई हामीले चाहिँ ट्रिपलसम्म फल्ने अथवा मल बिउका कुराहरू आउन सक्छन्, यी सबै कुराको हामीले व्यवस्थापन गर्ने हो भने अहिलेको कृषि प्रणालीबाटै र अब हाम्रो ऊर्जा छ, अब हामी महासङ्घको तर्फबाट हामी विभिन्न नेपालको 36 उत्पादनहरूको प्राथमिकतामा सरकारले राखे पनि ती प्राथमिकतामा राखेका वस्तुहरूलाई जुन किसिमको लगानी नीतिगत रूपमा अप्ठ्यारा परेको कुराहरूलाई फुकाउने कुरा अनि तुरुन्तै एक्सनमा जाने कुराहरू चाहिँ नभएका कारणले र अन्तर मन्त्रालयको समन्वय नहुँदाको परिणाम अहिले हामी यो दुर्गति भोगिरहेका छौँ। आशा गर्छौँ हामी अहिलेको नयाँ सरकारले र अहिलेको सामान्य प्रधानमन्त्रीले त्यसलाई इनिसिएट लिनुभएको छ, त्यो गर्वको कुरा छ। अब कार्यान्वयनको विषयवस्तु कुरान उठान गरेर मात्रै भएन, समस्या बुझेर मात्रै भएन, कतिपय कुराहरू कानुनै ल्याउनु पर्नेछ, भएका कानुनहरू संशोधन गर्नुपर्नेछ, कतिपय संसदबाट पास गर्नुपर्नेछ, कतिपय तत्काल गर्नुपर्ने कुराहरू मन्त्री परिषद बाट क्याबिनेटबाटै डिसिजन गर्नुपर्नेछ। यसलाई प्राथमिकताको आधारमा सर्ट टर्म, मिड टर्म र लङ टर्मका हिसाबले सरकारले एक्सनमा काम गर्ने हो भने यो असम्भव चाहिँ छैन भन्ने लाग्छ मलाई।
1: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले नेपालको निर्यातको व्यापारको वर्तमान अवस्था, प्रधानमन्त्रीसँग भएको छलफल, आगामी कदमका बारेमा केन्द्रित भएर निर्यात व्यवसाय महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब सरसर्ती हेर्दा के देखिन्छ भने हाम्रो निर्यात व्यापार भारत र थोरै पश्चिमा देशहरूमा मात्र सीमित भएको हो कि भन्ने जस्तो पनि देखिएको छ। नयाँ अन्तर्राष्ट्रिय बजार र गन्तव्यहरूको खोजी भइरहे पनि तदनुरूप निर्यात हुन सकिरहेको अवस्था छैन। नयाँ गन्तव्यहरू पहिचान गरेर ती मुलुकहरूसँग साझेदारी गर्दै हाम्रो निर्यातलाई प्रवर्धन गर्न सक्ने हो भने अहिले जति हामी एउटा सीमित घेराभित्र खुम्चिरहेका छौँ यसलाई अझ धेरै फराकिलो बनाउन सकिन्छ भन्ने तपाईँहरूका विषयहरू पनि रहेका छन्। यी विषयहरू पनि छलफलमा उठेको भन्ने कुराहरू बाहिर आइरहँदाखेरि कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ यहाँलाई? नयाँ गन्तव्य, त्यसै गरी हाम्रो अन्तर्राष्ट्रिय बजार प्रवर्धन, निर्यातको सवालमा चाहिँ अगाडि बढाउनको लागि के गर्दा उपयुक्त हुन्छ?
0: मलाई चाहिँ अहिले केही नीतिगत अप्ठ्याराहरू पनि छन्, त्यो नीतिगत अप्ठ्याराहरूलाई सरकारले तुरन्त पुराना कानुनहरूलाई संशोधन गर्ने अथवा खारेजै गर्नुपर्ने कतिपय मुद्दाहरू पनि छन्, त्यसलाई तुरन्तै खारेज गरेर नयाँ कानुनहरू निर्माण गर्ने र कतिपय किसानदेखि लिएर एक्सपोर्टको प्रोडक्टलाई सर्टिफिकेसन गर्ने इस्यु छ, त्यो इस्यु हामीले अहिले धेरै वस्तुहरूको अन्तर्राष्ट्रिय मापदण्ड पुर्याउनलाई प्री स्याम्पल पठाएर तेस्रो मुलुकमा टेस्टिङ गरिरहेका छौँ। हामीलाई ठुलो लागत खर्च त्यसमा छ, हाम्रो ढुवानी खर्च लागत बढी छ, श्रम सबै युवा पलायन भएको छ, हामीलाई श्रमको पनि अभाव भइरहेको छ। नयाँ प्रविधिहरू आइसक्यो, नयाँ प्रविधिहरू भित्राउनको लागि चाहिँ निजी क्षेत्रलाई सहुलियत र त्यो प्रविधि भित्र्याउनको लागि सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। भएका जति पनि निर्यातमा जोडिने मन्त्रालय र आङ्गिक विभागहरू छन् तिनलाई चुस्त दुरुस्त पारदर्शी बनाउनलाई डिजिटलाइजेसन गर्न जरुरी भएको छ र नयाँ गन्तव्य मुलुक खोज्नलाई अहिले हाम्रो परराष्ट्र मन्त्रालयहरूमा जुन किसिमको संरचना छ, हाम्रा 42-43 नियोगलाई विशेष जिम्मेवारी दिएर त्यहाँको बजार अध्ययन गराउने र एक्सपोहरूमा नेपाली वस्तुहरूलाई पहिचान गराउन अनि हाम्रा कलेक्टिभ ट्रेडमार्कहरू दर्ता भएका छन्, त्यो कलेक्टिभ ट्रेडमार्कलाई प्रवर्धन गर्न सरकारले बजेट र त्यसको व्यवस्थापन गर्न कूटनीतिक निगरानीलाई अधिकतम प्रयोग गर्नुपर्छ। र अर्को चाहिँ यो गन्तव्य बजारका लागि चाहिने मापदण्डहरूको सूचना, त्यसपछि उहाँहरूको उहाँहरूले गरेका प्रावधानहरूलाई हामीले पनि कन्ट्रोलिङ गर्ने, आयातलाई प्रतिस्थापन गर्न, उत्पादनमा वृद्धि गर्ने र अहिले जुन किसिमको विषादीको बढी प्रयोग भएको छ, हामी यति धेरै विषादी आयात गर्छौँ यो रासायनिक मलहरूलाई कन्ट्रोलिङ गर्ने, त्यसपछि हामीले उत्पादन बढाउन अर्ग्यानिक उत्पादनको लागि पनि हामीले हरेक प्रदेशमा यो जुन मलको मल विषादीको आकार छ त्यसलाई नियन्त्रण गर्नका लागि हामी आफैले पिपिटी मोडलमा अर्ग्यानिक फर्टिलाइजरहरूको चाहिँ उत्पादन निकाल्ने र नयाँ एक्जोटिक भेराइटी भन्दा पनि हाम्रा रैथाने बालीहरू नै एकदमै त्यसको भ्यालु बढी छ, हाई भ्यालु निच मार्केट हाम्रो गन्तव्य मुलुकहरूमा हामीले मार्केट पहिचान गर्नु छ। हामी सानो देश भारत र चाइनाको दाँजोमा हामीले जुन सहुलियत दिएर किसानहरूले चाहिँ हाइब्रिड उत्पादन गर्छन्, हामीले चाहिँ हाइब्रिड भन्दा पनि हाम्रो रैथाने बालीहरूलाई नै उत्पादन वृद्धि गर्ने कसरी भन्ने कुरा मेकानिजम बनाउनु पर्यो, अध्ययन अनुसन्धान गर्नु पर्यो, प्रोडक्टहरूको स्पेसिफिकेसन बनाइदिनु पर्यो र किसानलाई केही सहुलियत दरमा हामीले ऋण प्रवाह गर्ने अनुदानको कुरा भन्दा पनि हामी जहिले के भन्छौँ भने अनुदानले मात्रै हुँदैन, त्यो अनुदान सहुलियत दरको ऋणबाट हामीले चाहिँ एउटा पारदर्शी ढङ्गले डिजिटलाइज गरेर ब्याङ्किङ प्रणालीमा ल्याउने र पैठारी चोरी निकासी पैठारी अत्यधिक छ, हाम्रो ओपन बोर्डर छ, त्यसलाई कन्ट्रोलिङ गर्ने बित्तिकै हाम्रो चाहिँ सबै चिजको चाहिँ व्यवस्थापन हुन्छ भन्ने हाम्रो अनुमान छ र गर्नुपर्ने सरकारको दायित्व पनि हो, सरकारले त्यसलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने छ र अरू नयाँ कानुनहरू ल्याउनुपर्ने थुप्रै कानुनहरू छन्, ती कानुनहरूलाई हामीले अविलम्ब ल्याउनुपर्छ भन्ने पनि छ, किनभने हाम्रो संसदीय प्रणालीमा एउटा कानुन ल्याउनलाई 6 महिना लाग्छ, 6 महिनामा व्यापार र अर्थका हिसाबले ठुलो लामो समय हुन्छ, किनभने व्यवसाय भनेको यस्तो चिज हो हार्ड एन्ड फास्ट डिसिजन नगरिकन हामी प्रतिस्पर्धी अब्बल बन्न सक्दैनौँ, अरू देशको तुलनामा हामीले हाम्रा मौलिक वस्तुहरू थुप्रै छन्, ती थुप्रै वस्तुहरूलाई हामीले चाहिँ नयाँ ठाउँमा लानुपर्छ भन्ने चाहिँ हाम्रो बुझाइ छ, त्यसको लागि उचित बजेट पनि विनियोजन गर्नु पर्यो, निजी क्षेत्रलाई विश्वासमा लिनु पर्यो, विश्वासमा लिएर पिपिटी मोडलमा सरकार आफैले लगानी गर्न सक्दैन भने हामी लाग्छ हामीले वैदेशिक लगानी पनि ल्याउनु पर्ने स्थिति छ, वैदेशिक लगानी भनेको इन टर्म्स अफ मनीमा होइन प्रविधि र यो डिजिटलाइजमा हामीले बढी एफडिआई ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता छ, यदि त्यो भयो भने पारदर्शिता पनि हुन्छ र हाम्रा वस्तुहरूलाई ब्रान्डिङ पनि ठुलो इस्यु बनेको छ, हामीले अब्बल रूपमा हाम्रो प्रोडक्ट राम्रो छ, उत्पादन राम्रो छ, तर त्यसलाई पोजिसनिङ गर्ने, ब्रान्डिङ गर्ने, त्यसलाई चाहिँ इन्टरनेसनल रूपमा दर्तै गर्ने त्यो प्रोभिजन अहिलेसम्म हामीले गर्न सकेको छैन, अन्तर्राष्ट्रिय छुटहरू पनि छन्, युएनले दिएको डब्लुटिओले दिएका छुटहरूमा पनि हामी प्रतिस्पर्धी बन्न सरकारको तर्फबाट गर्नुपर्ने जुन किसिमको लबिङ छ त्यो लबिङको अभाव छ, त्यो कारणले पनि हामी पछि परेको भन्ने बुझाइ छ सर हाम्रो।
1: अब यहाँले पनि अघि कुराकानीका क्रममा भन्नुभएको थियो अन्तर निकाय समन्वयको अभावले पनि अप्ठ्यारो परिरहेको अवस्था छ भनेर, निर्यात प्रोत्साहनका लागि सम्बन्धित निकायहरू अर्थ मन्त्रालय हुनसक्छ, उद्योग मन्त्रालय हुनसक्छ, नेपाल राष्ट्र बैङ्क पनि एक किसिमले हुनसक्छ, यी सबै निकायहरू बिचको समन्वयलाई प्रभावकारी बनाउँदै निर्यात व्यापारलाई प्रोत्साहन गर्न के कस्ता कदमहरू आगामी दिनमा चाल्नुपर्छ, अघि यहाँले केही कुरा भन्नुभएको थियो, अब छलफलसँगै इमिडिएट एक्सन प्लानको पनि आवश्यकता रहेको छ भनेर यहाँले त्यो कुरा उल्लेख गरिरहँदा, खास गरी यहाँले अल्पकालीन मध्यकालीन र दीर्घकालीनको त्यो सवाललाई उठान गरिरहनु भएको थियो, समन्वयलाई प्रभावकारी बनाउँदै नीतिगत सुधारका लागि कसरी अगाडि बढ्न सकिएला?
0: अब यो उद्योग र सबै कुराको तालुक मन्त्रालय उद्योग आपूर्ति वाणिज्य मन्त्रालय हो, त्यहाँ हामीले बार बार कुरा उठाइरहेका छौँ, हरेक वर्ष हामीले सुझाव दिन्छौँ, हाम्रो निर्यातको रणनीति यो हुनुपर्छ, समग्रमा भन्ने हो भने अहिलेसम्म सरकारले ल्याएका रणनीतिहरूमा निर्यात नीति नै स्पष्ट छैन कि, हामीले के वस्तुलाई प्राथमिकता दिने अनि नीति रणनीति नै हामीले बनाउनु पर्नेछ, अहिले केही वस्तुहरूको रणनीति हामीले यो 6 महिनामा बनायौँ, हाम्रा वस्तुगत निर्यात व्यवसाय महासङ्घका सदस्यहरू को आवाजलाई लिएर हामीले उद्योग वाणिज्य मन्त्रालयमा बनायौँ र अहिले सरकारले त्यसलाई अन्तिम रूप दिएर अप्रुभल अथवा त्यसलाई नेपालको रणनीति वस्तुगत सङ्घहरूको हरेक रणनीति बनाउनु जरुरी छ र समग्र रणनीति नै बनाउनुपर्छ र निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्छ भन्ने हाम्रो मान्यता छ। व्यापार तथा एकीकृत रणनीति 2010 लागू भयो तर कार्यान्वयनमा फेल भयो, कार्यान्वयनमा किन फेल भयो भने विभिन्न आइटिसी जस्ता संस्थाहरू अन्तर्राष्ट्रिय ट्रेड सेन्टरहरूले गरेका अध्ययनलाई बकैदासँग उहाँहरूले दिएको सुझाव कार्यान्वयनमा
1: हुन्छ। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
0: हवस् धन्यवाद, हाम्रो निर्यात व्यवसाय महासङ्घको धारणा को लागि यहाँले जुन किसिमको अन्तर्वार्ता लिनुभयो यसको लागि पनि म रेडियो नेपाललाई धन्यवाद दिन चाहन्छु।
1: आजको अन्तरसंवादमा हामीले नेपालको निर्यात व्यापारको वर्तमान अवस्था, प्रधानमन्त्रीसँग पछिल्लो समय भइरहेको छलफल र आगामी कदमका बारेमा केन्द्रित भएर निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 33,328 उजुरी। हर्मुज जलमार्गमा फँसेका 6,000 नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान। र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल गर्न डिभिजन फुटबलका 21 क्लबको माग।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले हिजो नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डक्स्यु उत्पादक संघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले नेपाली गलैचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको छ। यस्तै नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो। नेपाल डक्च्यू उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेलले नेपालमा केही कानूनी अडचनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकेको गुनासो गर्नुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले हिजो सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्री जानकारी दिनुभयो। गृहमन्त्री सुधन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागु औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनुपर्नेमा ध्यानाकर्षण गर्नुभयो। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुल्ला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन, लागु औषध तस्करी, नेपाली नक्कली मुद्रा भित्रिने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25 लाख रुपियाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताउनु भएको छ। पत्रकारसँग हिजो सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट पार्नु भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 विभिन्न माध्यमबाट 33,328 उजुरी परेका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी समेत जोड्दा आयोगमा कुल 40,651 उजुरी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा सो जानकारी गराइएको छ। आयोगका अनुसार प्राप्त उजुरी मध्ये 48.96% स्थानीय तहसँग सम्बन्धित छन्। त्यस्तै 38% उजुरी सङ्घ अन्तर्गतका निकायसँग र 13.04% उजुरी प्रदेश सरकारसँग सम्बन्धित रहेका छन्। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको दुई समझदारी पत्रमा हिजो हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। पछिल्ला केही वर्षदेखि वर्षायाममा काठमाडौँ उपत्यकाका बस्तीहरू डुबानमा पर्न थालेका छन्। थोरै समय पानी पर्दा पनि काठमाडौँ उपत्यकाका बस्तीहरू डुबानको जोखिममा पर्न थालेका हुन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: आज भोलि बिहान घाम लागे, साँझ पख 81 मुसलधारे पानी पर्ने र रातभरि पानी परे दिनभरि घाम लाग्ने मौसम छ। त्यस्तै मौसमका बीच काठमाडौँ उपत्यकावासी थोरै पानी पर्दा पनि डुबानका समस्यासँग जुझ्न विवश छन्। काठमाडौँको माइती घर, अनामनगर, पुतली सडक, जमलदेखि ललितपुर र भक्तपुरका विभिन्न बस्तीहरूमा पछिल्ला समय डुबानका समस्या देखिन थालेको हो। त्यस्तै बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा र धोबी खोला जस्ता नदी र खोलामा पानीको बहाव बढ्दै जाँदा छेउछाउका बस्तीहरू पनि जोखिममा छन्। कुनै समय साताभरि मुसलधारे पानी पर्दा पनि निर्धक्क निदाउने उपत्यकावासीमा आजभोलि एकैछिन पानी पर्दा पनि आँतिनुपर्ने अवस्थाको सिर्जना हुनुको मुख्य कारण अव्यवस्थित रूपमा बढ्दो शहरीकरण, पुरानो ढल निकास प्रविधि र बालुवा र सिमेन्टको संरचना हो। जताततै बालुवा र सिमेन्टले ढलान गरेर चिटिक्क परेको संरचना बनाउँदा आकाशबाट परेको पानी जमिनले सोच्न सक्दैन। पुराना र साँगुरा ढलहरूमा प्लास्टिक, कपडा र फोहोर जम्मा हुँदा पानी निकास हुन सक्दैन। बगेर नदीनालामा जाने बाटोमा पनि अवरोध छ भने पानी पर्ने तौन तरिकामा पनि फरक पर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले उपत्यका डुबानका समस्याका कारणहरू यस्तो रहेको बताउनुहुन्छ।
4: जल निकास प्रणाली विगतको तथ्याङ्कमा आधारित भएर बनायौँ। ती साना भए यस्ता साना ड्रेनेज सिस्टमहरूमा ससाना कुराहरूले पनि असर पारिराखेको देखिन्छ। कङ्क्रिट रोडहरू घरहरूले ढाकिँदाखेरि परेको सबै पानी जमिनभित्र सोसिएर जाने अवस्था नभएको कारणले गर्दाखेरि चाहिँ अझ थप जोखिम पनि निम्त्याएको देखिन्छ।
3: केही दिन अघि माइतीघर र बबरमल क्षेत्र डुबानमा परेपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको थियो। समितिले स्थलगत निरीक्षण गर्दा सो क्षेत्रका ढलमाथि सरकारी र निजी संरचनाहरू बनाइएको र ढलमा प्लास्टिक र कपडाहरू छिरेर जाम भएका कारण पानी निकास हुन नसकेको पाएको छ। सरकारले उक्त संरचना हटाई तत्काल ढल निकासको अवरोध हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समिति संयोजक केसी बताउनुहुन्छ।
5: ढल अथवा नाला चाहिँ अतिक्रमण गरिएको पाइएको, भित्र चाहिँ सफा छ कि छैन भन्ने सन्दर्भमा जानकारी नै प्राप्त गर्न नसकिने अथवा व्यक्तिगत संरचनाहरू पनि छन् र थापाथली क्याम्पस, वाणिज्य ब्याङ्क लगायत निकायहरूले संरचनाहरू बनाएको छ, त्यो चाहिँ सफा गर्न पनि मिलिरहेन। तर कारण निकायलाई हामीले पत्रचार गरेर 7 दिनभित्र त्यहाँ चाहिँ सफा गरिसक्यौँ। अब उपरान्त नियमित रूपमा त्यहाँलाई सफा गरिराख्ने भन्ने कुरा गरेका छौँ।
3: त्यसो त उपत्यकाको डुबान कम गर्न घर बनाउँदा सबै भागमा ढलान नगर्ने, अलि ठुलो ढल राख्ने र ढलमा प्लास्टिक जन्य फोहोरहरू फाल्नु हुँदैन भनेर ज्ञान हुनु पनि जरुरी छ। काठमाडौँ उपत्यकाका नदीहरूका सतह बढेर हुने डुबान कम गर्न भने खोला नालामा जमेर बसेका लेदो हटाई केही ठाउँमा फराकिलो समेत बनाउन सकिने सुझाव दिनुहुन्छ बाढी तथा डुबान विज्ञ विनोद पराजुले।
4: अहिले भइराखेका ड्रेनेजहरू कहाँनिर घाँटी छ, जहाँबाट चाहिँ यो पानीहरू थुनिएको छ अथवा त्यहाँबाट पास हुन सकेको छैन, त्यस्ता ठाउँहरू पत्ता लगाउन सक्छौँ र त्यसलाई केही फराकिलो बनाउन सक्छौँ। नदीमा ग्याग्रानहरू थुप्रिएको क्षेत्र अथवा नदीको गहिराईलाई केही बढाउन सक्छौँ
3: भनिन्छ। विकास विकासले विनाश निम्त्याउँछ। सुख सुविधाका लागि मानिस स्वयंले जथाभावी संरचना बनाउँदा उपत्यका लाखौं घरहरू डुबानको जोखिममा छन्। विपद बाजा बजाएर आउँदैन भन्ने पुरानो मान्यतालाई चिर्न पूर्वानुमान प्रविधिको विकास भएको छ। तर मानिस आफैले प्राकृतिक संरचनामाथि दोहन गर्दा त्यसको शिकार पनि मानिस आफै हुन पुगेको छ। पछिल्ला केही वर्ष यता काठमाडौँ उपत्यकामा देखिन थालेको डुबानको समस्या त्यसको उदाहरण हो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कंक्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। बल्खु, बंशीघाट, थापाथली, गौरीगाउँ, सिनामंगल र शंखमु लगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। चितवनको इच्छा कामना गाउँपालिका साथ भालुवाङ स्थित सुन्दर बस्तीको संगम टोलका 34 घर परिवारलाई हिजो जग्गा धनी प्रमाणपत्र लालपूर्जा वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले लालपूर्जा वितरण गर्नुभएको हो। सो अवसरमा उहाँले सबैतिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनी पत्र पाउने बताउनुभयो। उहाँले 500 दिनभित्र लालपूर्जा वितरण गरिसक्ने बताउनुभयो। काका अध्यक्ष दानबहादुर गुरुङले हिजो जग्गा धनी प्रमाणपत्र पाउनेमा 4 घर भूमिहीन दलित र 30 घर भूमिहीन सुकुम्बासी रहेको बताउनुभयो। सोही टोलका 38 घरको लालपूर्जा तयार भएकोमा फोटो टाँच्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लालपूर्जा वितरण गरिने बताउनुभयो। गाउँपालिकामा अझै 80 घर भूमिहीन दलित, 771 घर भूमिहीन सुकुम्बासी र 2930 अव्यवस्थित बसोबासी रहेका छन्। अविरल वर्षाका कारण बाजुराको बढीमालिका नगरपालिका 9 सेलागाडमा बाढी र पहिरोले प्रभावित 16 घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरधुरीका 22 जना र जोखिममा रहेका थप 13 घरधुरीका 83 जना सहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता, कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाजुराको बढीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढीमालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जति सक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न संचार मन्त्री डाक्टर तिमिल सेनाले हिजो प्रधानमन्त्रीका सूचना संचार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको संचार मन्त्रालयले जनाएको छ। हिजै सूचना तथा संचार मन्त्रालयमा अनलाइन टिभी पत्रकार नेपालसँग भएको छलफलमा संचार मन्त्री तिमिल सेनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने बताउनुभयो। उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले संचार क्षेत्रको विकास र प्रवर्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमद्वारा आयोजित पाँचौं नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन भिट्रो फर्टिलाइजेसन आइभीएफ सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानूनी तथा नीतिगत छलफल थालेको छ। मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा आइभीएफ सेवाको प्रभावकारी नियमनका लागि आइभीएफ सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आइभीएफ सेवालाई कानूनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो। बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सञ्चालनमा ल्याइएको छ। डिजिटल एक्सरे सञ्चालनमा आएसँगै सामान्य एक्सरे परीक्षणका लागि स्थानीयवासीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
6: बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले डिजिटल एक्सरे मार्फत हड्डी, छाती तथा अन्य रोगको स्वास्थ्य संस्थामा नै परीक्षण र उपचार गरिने जनाएको छ। उक्त सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सस्ता र सेवाग्राहीको समयसँगै खर्च समेत बचत हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख सुरेश सार्की।
7: ल, यो सामान्य हड्डी फुटेको छ, यसलाई प्लास्टर पिओपी भन्छ, त्यो गर्नु होला भनेपछि हामीले गर्न सक्ने त्यो जनशक्तिले गरिदिन्छ सर, त्यो बाध्यता हट्छ। कम्तीमा पनि यहाँ खुट्टो भाँचियो, यताउति भयो, खुट्टामा केही चोट लाग्यो भने त्यही चोटपटकको लागि हामीले टाढा इन्डिया
6: स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू निरन्तर अघि बढाइने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
8: व्यवस्थापनको लागि अब एक्सरे मसिन चलाउनको लागि छुट्टै अब त्यो सम्बन्धी पालिकाले चाहिँ अब भ्याकेन्सी खोल्नुपर्छ भन्ने कुरा भएको छ, त्यो अब स्थानीय सरकारले नै गर्ने हो। अहिले तत्कालको लागि चाहिँ हामीले नै पालिकामा खोल्ने र
6: स्वास्थ्य संस्थालाई प्रविधि मैत्री बनाउँदै नागरिकले सहजै भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर शाह।
9: अनलाइन सेवा दिइरहेका छन् डक्टरहरूबाट, त्यही डक्टरबाट सेवा दिँदाखेरि एक्सरेको धेरै आवश्यकता पर्यो, त्यहाँ एक्सरे नभए गाह्रो परे हुनाले त्यहाँ प्राथमिकतामा राखेर त्यो संस्थाले एक्सरे लिएर उपचारमा सजिलो होस् भनेर त्यहाँ जडान गरेका छ।
6: स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाइने गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मास पनि भनिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फँसेका करिब 6,000 नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टर्कले हिजो जलमार्गमा फँसेका हजारौं नाविकको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको हो। उनीहरू मानवीय र मानवाधिकारको गम्भीर संकटको सामना गरिरहेका टर्कका प्रवक्ता साबिया मन्तुले बताउनुभयो। इरान समर्थित हुथी विद्रोहीले रेड सीमा तेल ट्याङ्करमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले हिजो इरानमाथि नयाँ हवाई हमला गरेको छ। यसले द्वन्द्वलाई थप तीव्र बनाएको छ र कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 भन्दा माथि पुगेको छ। दक्षिण पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब 40,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। लोकप्रिय पर्यटकीय क्षेत्र क्याप फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले 10,000 हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। फ्रान्सका गृहमन्त्री ब्रुनो रेटायोले करिब 40,000 मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो। उहाँले यसलाई चालु मौसमको सबैभन्दा ठूलो डढेलो भएको उल्लेख गर्दै हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट 80 घर जलेका छन्। तीमध्ये करिब 50 पूर्ण रूपमा नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आउन नसकेको र त्यसलाई नियन्त्रणमा लिन 1,000 बढी अग्नि नियन्त्रक परिचालन गरिएको उहाँले बताउनुभयो। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: गत आर्थिक वर्षमा वीरगंज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस, कपडाका जुत्ता, फलामे पाता लगायत नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आईसीपी भन्सारले जनाएको छ। वीरगंज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल 58,12 करोड मूल्य बराबरको निर्यात भएको छ। त्यसै गरी वीरगंज नाकाबाट सो अवधिमा 7,07,84 करोड मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ। गत आर्थिक वर्षमा 3,83 करोड मूल्य बराबरका विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन्। गण्डकी प्रदेशमा फलफूल विकास आयोजना मार्फत 1,180 हेक्टरमा फलफूल खेती सुरु गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया लगायत फलफूल खेती विस्तार गरिने गरी योजना सुरु भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने जानकारी दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैंक अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा 30 करोड बजेट विनियोजन गरिएको छ। पहाडी भेकमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम 10 रोपनी कायम गर्ने गरी कार्यविधिमा परिमार्जनको तयारी भइरहेको छ। यसअघि आयोजनामा समावेश हुन न्यूनतम 20 रोपनी जग्गा चाहिने प्रावधान रहेको थियो। फलफूल खेतीका लागि बिउ बिजन, सिंचाई, यान्त्रिकीकरण आदिमा 50% अनुदान दिने गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष 2082-83 बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीहरूबाट 2,68,23,000 रुपियाँ जरिवाना असुल गरेको छ। विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण एन बमोजिम बजार अनुगमनका क्रममा 537 व्यापारिक फर्महरूलाई कारवाही गर्दै उक्त रकम जरिवाना तिराएको जनाएको छ। गत आर्थिक वर्ष देशभरि 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्महरूको अनुगमन गरिएको थियो। शुक्रबार नेपाली शेयर बजारको परिसूचक नेप्से 7.90 अङ्कले बढेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2,734 अङ्कमा कायम भएको छ। शुक्रबार बजारमा 143 कम्पनीहरूको मूल्य बढ्दा 118 कम्पनीहरूको मूल्य भने घटेको छ। यस दिन परिसूचकसँगै बजारको कारोबार रकममा पनि उल्लेखनीय सुधार भएको छ। अघिल्लो दिन 4,67 करोडको कारोबार भएको बजारमा शुक्रबार 6,26 करोड रुपियाँ बराबरको कारोबार भएको छ।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फा माथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ध्यानाकर्षण बीच क्लबहरूले तत्काल समाधानका लागि 3 बुँदे माग अघि सारेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फा माथिको बाहिरी हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र U18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। नेपाल भलिबल लिग एनभीए टोली कर्णाली शिवाजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शुक्रबार पत्रकार सम्मेलन मार्फत हमाललाई आफ्नो एम्बेसडरका रूपमा प्रस्तुत गरेको छ। त्यसै गरी व्यावसायिक मार्सल आर्ट फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रूपमा आबद्ध भएकी छिन्। कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगति नाथ र कामना विष्टलाई क्विङ अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ। 16 वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा 1-0 गोलले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका 2 खेल शंकास्पद सट्टेबाजीको सूचीमा परेका छन्। यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ। समाचार संस्था द एथलेटिकका अनुसार खेलमा सम्भावित मिलेमतो रोक्न र खेलको निष्पक्षता कायम गर्न काम गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था ग्रुप अफ कोपेनहेगनले विश्वकपका 7 खेललाई निगरानीको सूचीमा राखेको छ। खेलको नतिजाको वैधताबारे प्रश्न उठेपछि उक्त संस्थाले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग थप स्पष्टीकरण मागेको छ। सोही सूचीमा स्पेनका 2 खेल पनि समावेश छन्।
2: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागका केही स्थान तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान, मधेस प्रदेश र कोशी प्रदेशको तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:16 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 33,328 उजुरी। हर्मुज जलमार्गमा फँसेका 6,000 नाविक उद्धारका लागि राष्ट्रसंघको आह्वान। र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल गर्न डिभिजन फुटबलका 21 क्लबको माग। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: बताउनुहोस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
4: आजको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा बजेट कार्यान्वयनका सम्बन्धमा सम्बद्ध निकायसँग छलफल, बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्री डाक्टर वाग्लेको निर्देशन। गत आर्थिक वर्षमा मुलुकको वैदेशिक व्यापारको आकार 24,11,66 करोड पुगेको भन्सार विभागको तथ्याङ्क र नेपाल र गणतन्त्र कोरिया बीच कृषि मूल्य श्रृङ्खला र कानूनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले 2 समझदारी पत्रमा हस्ताक्षर लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
5: अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन आर्थिक वर्षको प्रारम्भदेखि नै गर्ने सन्दर्भमा सम्बद्धहरूसँग छलफल गरेको छ। बजेट कार्यान्वयनका लागि यो साता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल गर्नुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह, रक्षा लगायत प्रमुख बजेट कार्यान्वयन गर्ने मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलमा मुख्य गरी अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको प्रारम्भदेखि नै बजेट कार्यान्वयनलाई गति दिन आग्रह गर्नुभयो। उहाँले बजेट कार्यान्वयन सरकारको मूल विषय भएकाले गम्भीरता साथ जिम्मेवारी वहन गर्न पनि आग्रह गर्नुभयो। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि 37 बुँदे मार्ग निर्देशन पनि जारी गरेको छ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले सोमबार जारी गर्नुभएको मार्गदर्शनमा आर्थिक वर्ष 2083-84 अर्थात् चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण पालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। मार्ग निर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ। त्यस्तै कार्यालय सञ्चालनका लागि सरकारी भवनको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधनको खरिद र वैदेशिक भ्रमणमा कडाई गरिएको छ। मूलत पूर्व स्वीकृति लिन निर्देश गरिएको छ। पूर्व स्वीकृति बिना त्यस्ता कार्य नगर्न भनिएको छ। आयोजनाहरूमा सिर्जना हुन सक्ने वित्तीय जोखिमको आकलन गरी न्यूनीकरणका उपाय अपनाउन पनि अर्थ मन्त्रालयले सम्बद्ध आयोजनाहरूलाई सचेत गराएको छ। अर्थ मन्त्रालयले मार्ग निर्देश मार्फत सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रमहरू तोकिएकै सम्झौता र निर्देशिका भित्र रहेर काम गर्न आग्रह गरेको छ। बजेटको दोहोरपना र व्यतिथि रोक्न सूचना प्रणाली अर्थात् LMBIS को प्रयोग र नियमित अनुगमनमा पनि अर्थ मन्त्रालयले जोड दिएको छ।
4: चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्बद्ध निकायहरूसँग निरन्तर छलफल गरिरहनु भएको छ। साथै अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि 37 बुँदे मार्गदर्शन जारी गरेको छ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्बन्धमा हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ।
6: अहिले त छुट्टै अख्तियारी भनेर पहिलाको जस्तो जानु पर्दैन। बजेट स्वीकृत भइसक्यो, LMBIS मा बजेट इन्ट्री गरेर स्वीकृत भइसके पछाडि त्यो नै अख्तियारी हो। लेखा उत्तरदायी अधिकृतले आफूले अथवा सम्बन्धित कर्मचारी विभागीय प्रमुख कार्यालय प्रमुखले खर्च गर्न सक्ने त्यो अख्तियारी स्वत प्राप्त हुन्छ। र अझ खर्चलाई अझ प्रभावकारी गराउनको लागि अथवा बजेटमा उल्लेख भएका जुन क्रियाकलापहरू प्रभावकारी रूपमा कार्य सम्पादन गर्नको लागि मन्त्रालयले बजेट कार्यान्वयनको एउटा मार्गदर्शन पनि पठाएको पनि छ। साथसाथै सबै मन्त्रालयको मन्त्रीज्यूलाई यही हामी साउनको पहिलो हप्ता नै उहाँहरूलाई आमन्त्रण गरेर बजेटले अलिकति लिएका हाम्रो प्राथमिकताहरू र अब खर्च गर्ने सन्दर्भमा केही अस्पष्टता छन् भने यी विषयहरू नै भनेर शेयर पनि गरेका छौँ।
4: बजेट कार्यान्वयनका लागि चालु आर्थिक वर्षको सुरुमै अर्थ मन्त्रालयले 37 बुँदे मार्गदर्शन पनि जारी गरेको छ। विगतको भन्दा यसपटकको मार्गदर्शनमा के विशेष कुराहरू छन्?
6: यो वर्षको बजेट अलिकति बजेट तर्जुमामै हामीले रिजल्टसँग टाइअप गरेर गरेका छौँ र रिजल्ट अब जस्तो सडक निर्माण हो भने कति सडक हामी निर्माण गर्छौँ त्यसको लागि आवश्यक बजेट कति विनियोजन गर्ने, यो वर्ष विनियोजन गर्ने भनेर आउटपुटसँग टाइअप गरेर यो वर्षको बजेट विनियोजन छ। र हामीले अब 37 बुँदामा कतिपय विषयहरू जस्तो रकमान्तर गर्ने विषय अहिले अर्थ मन्त्रालय आइरहनु पर्दैन, त्यो हामी आर्थिक कार्यवाही तथा वित्तीय उत्तरदायित्व नियमावलीमै संशोधन गरेर गत वर्षदेखि हामी सुरुवात गरेका हौँ र यो वर्ष पनि हामीले त्यसलाई रिइटरेट गरेका छौँ। अर्थ मन्त्रालय आइरहनु पर्दैन है, पहिलो अब त्रैमास भन्छ, अहिले तिन महिनामा भित्र हामीले रकमान्तर गरिँदैन है भनेर गत वर्ष विनियोजन विधेयकमै त्यो विषय राखेका थियौँ। तर यो वर्ष आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्छ र अब रकमान्तर गर्ने जस्टिफिकेसन गर्नुपर्ने नपर्ने भन्ने लेखात्म उत्तरदायी अधिकृतले जान्ने विषय हो। तर भनेको रकमान्तर गर्नलाई हामीले त्यसले एउटा स्थान, त्यसलाई हामीले जाने स्पेस दियौँ होइन, साथसाथै हामीले गर्दा अलिकति खर्च गर्ने सन्दर्भमा टाइमली खर्च गर्नु चाहिँ अब प्रोक्युरमेन्टहरू गर्दा जसरी साउन एक गतेदेखि नै हामीले खरिद योजना तयार गरेर गर्छौँ त्यो अनुसार इम्प्लिमेन्टेसन गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ भन्ने ती लगायतका विषयहरूलाई हामीले बजेट खर्चको मार्गदर्शनमा राखेका छौँ। अब कतिपय विषय कस्तो हुन्छ भने आर्थिक कार्यवाही तथा उत्तरदायित्व नियमावली आउँछ अथवा अन्य एनमा राखेका हुन्छौँ, तर त्यो खालको हामीले कम्युनिकेसन अथवा त्यो खालको इन्फर्मेसन सम्बन्धित लेखा उत्तरदायी अधिकृत अथवा त्यहाँको जिम्मेवार अधिकारीलाई हामीले सेयर गर्न सकेनौँ भने बजेट खर्चमा अलिकति त्यसले ढिलाइ ल्याउँछ र त्यसलाई चिर्नको लागि मार्गदर्शन गरेर एक लेभलको इन्ट्रेक्सन उहाँहरूसँगै बसेर गर्दाखेरि कतिपय उहाँहरूबाट अस्पष्टता भएका विषयहरू पनि त्यहाँ राख्ने हुन्छ र हामीले मन्त्रालयले किनभने एलएमबिएसको यसको ओभरअल म्यानेजमेन्ट गर्नेदेखि अब त्यो भूमिकामा रहेको हुँदाखेरि हामीले त्यो सेयर पनि गऱ्यौँ। साथसाथै एउटा मेसेज के हो भने बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय अर्थ मन्त्रालयले गर्नुपर्ने सहजीकरण, भोलि कुनै सहजीकरण गर्नु पर्यो भने त्यसको लागि अर्थ मन्त्रालय सदैव रेडी छ है भन्ने त्यो मेसेज र माननीय मन्त्रीज्यूकै समुपस्थितिमा सबैलाई राखेर गरेको त्यो मेसेज दिनको लागि पनि हामीले छलफल कार्यक्रम गरेका थियौँ र यो मार्गदर्शनले खर्च गर्ने सन्दर्भमा एकदम क्लियर आउटलाइन सहित सबै मन्त्रालयलाई एउटा समान बुझाइ गराउनको लागि आधार तयार गरेको छ।
0: प्रवक्ताज्यू, विगतको अभ्यासलाई हेर्दा पहिलो दोस्रो त्रैमासिकसम्म झन्डै दसैँ तिहार अगाडिसम्म चाहिँ कागजी प्रक्रिया ठेक्का पट्टामै समय बित्ने, त्यसपछि बजेटको कारणको समय अत्यन्त कम हुने जुन अभ्यास त्यसलाई चाहिँ कम गर्न अहिले यो मार्गदर्शनमा ती विषयलाई केही सम्बोधन भएको छ?
6: केही विषय जस्तो हाम्रो सन्दर्भमा केही साइक्लिकल उहरू पनि छ। हामी अब पहिला यो साउन लगाइसकेपछि साउन भदौ अलिकति बढी बर्सातको समय पनि हुन्छ, त्यो बेला निर्माणको कामहरू, भौतिक पूर्वाधार निर्माणको कामहरू हामी सुरुवात गर्न अप्ठ्यारो, त्यति धेरै फिजिबल पनि हुँदैन। त्यस पछाडि दसैँ तिहार छठ लगायतका यी चाडपर्व, ठुला चाडपर्वहरू हुँदाखेरि अलिकति समय घर्किने त्यो अवस्था छ पनि छ। अब त्यसैलाई चिर्न त किनभने हामी यी चाडपर्वहरू हाम्रो सामाजिक सांस्कृतिक एउटा सम्बन्ध भावना जोडिएको विषय पनि भयो र अहिले गरेको विषयमा अहिले अलिकति सार्वजनिक खरिद ऐन नियमावली नै हामीले संशोधन गरेर यसको प्रक्रियालाई छोटाएका छौँ भनिसके पछाडि त्यसले अलिकति अगाडि हामी सुरुवात गर्न सक्छौँ। उदाहरणको लागि हामी अब कुनै सूचना 35 दिनको सूचना निकाल्नुपर्छ भने चाहिँ 35 दिनको थियो, अहिले हामी अब त्यसलाई घटाएर अब 21 दिनसम्मको हामी सूचना गर्छौँ भनेको यसले टाइमलाई घटाएको छ। टाइम घटाएको सँगसँगै अब सार्वजनिक खरिदको काम जति समय लाग्थ्यो त्यो दसैँ तिहारभन्दा धेरै अगाडि नै हामी अनबोर्ड गर्न सकेर सम्झौता गर्न सक्यौँ भने अनि कामहरू भनेको त्यस पछाडि कार्तिक अथवा असोजमा हामीले मोबिलाइज गर्न सक्यौँ भने त्यसले अलिकति कामहरू अगाडि गर्न प्रिपोन गरेर गर्न सकिन्छ एउटा। अर्को अब सबै मन्त्रालय विभागलाई जाने हामी सम्झौता गर्दाखेरि टाइम लाइन सहितको जस्तै पहिलो चौमासिकमा दोस्रो चौमासिकमा अलिकति अगाडि सम्पन्न गर्ने गरेर केही टेक्निकल्ली फिजिबल नभएका, उदाहरणको लागि मैले पनि विभिन्न समयमा सेयर पनि गरेका हुन्छु, जस्तो ब्ल्याकटपै गर्ने विषय भनेको हाम्रो भौगोलिक अवस्था, हाम्रो मौसमको हिसाबले फागुन चैत नलागेसम्म चाहिँ अब ब्ल्याकटप त्यो बिटुमिन फुल्ली पग्लेर त्यो राम्रो पनि हुँदैन। भनेपछि केही त्यस्ता टेक्निकल विषयहरू छन्, अरू कामहरू हामीले यो पब्लिक प्रोक्युरमेन्ट एक्ट र रुलको प्रोभिजनमा संशोधन गरिसकेपछि त्यो अलिकति घटेको छ भनेको हामी अलिकति काम अगाडि नै सुरुवात गर्न सक्छौँ। त्यस पछाडि अब हामी इम्प्लिमेन्टेसनकोमा अब जस्तो ठेकदारले काम गराउँछ, हाम्रो सुपरभाइजरहरू टाइममा सुपरभाइज नगरिदिँदाखेरि, रेगुलर सुपरभिजन नहुँदाखेरि होइन, ठेकदारले अथवा निर्माण व्यवसायले टाइममा काम गर्न नसकेको त्यो उदाहरणहरू पनि छ। र त्यस पछाडि इम्प्लिमेन्टेसन सुरुवात भइसकेपछि टेक्निकल्ली अलिकति सुपरभाइज, रेगुलर सुपरभाइज गरेर टाइमली काम सम्पादन गर्नको लागि हामीले हाम्रो जनशक्ति र संयन्त्र परिचालन गर्दछौँ।
0: बजेटको प्रभावकारी कार्यान्वयनका सवालमा मन्त्रीज्यूले विभिन्न मन्त्रालय र विभागहरूसँग पनि छलफल गर्नुभएको छ, मूलत यी छलफलहरूमा मन्त्रीज्यूको के निर्देशन रह्यो?
6: मन्जीको त स्पष्ट निर्देशन यो वर्ष बजेट हामी विनियोजन गर्ने क्रममा माने मन्जीले सबै सेक्टर मिनिस्ट्रीको मन्जीहरूसँग र त्यहाँको अधिकारीहरूसँग तपाईँहरू बजेट बनाउँदाखेरि इम्प्लिमेन्टेबल बजेट गराउनुहोस् र यो वर्ष कति चाहिन्छ काम गर्ने पर्फर्मेन्स गर्न सक्नेलाई बजेट राखेर कम्प्लिट गर्नुहोस् भनेर त्यो खालको निर्देशन थियो। त्यही अनुसार बजेट विनियोजन भएको छ। उहाँले अब बजेटमा हामीले अब पर्याप्त छलफल गरेर तपाईँहरूको एउटा संस्थागत क्षमता सबैलाई हेरेर हामीले बजेट विनियोजन गरेको सन्दर्भमा अब टाइमली काम सुरुवात पनि गर्नु पर्यो र कम्प्लिट पनि गर्नु पर्यो। पुँजीगत खर्च हामी अब रिलेटिभली विभिन्न कारणले गत वर्ष हुनु रह्यो, अब त्योभन्दा अघिका वर्षहरूमा त्यति धेरै सन्तोषजनक छैन। अब पुँजीगत खर्च बढाउनु पर्ने छ किनभने पुँजीगत खर्च बढे सँगसँगै एकातर्फ विकास निर्माणको विषय पनि हुन्छ, साथसाथै यसले अर्थतन्त्रलाई चलायमान पनि गराउँछ। त्यही भएर पुँजीगत खर्च बढाउने सन्दर्भमा अन्तर्निकाय समन्वय गर्ने, अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने विषयमा अर्थ मन्त्रालय आवश्यक सहजीकरण गर्नेछ र आफ्नो स्रोत परिचालन गरेर समयमा कार्य सम्पादन गर्नेतर्फ तपाईँहरू अग्रसर हुनुहोस् भनेर त्यो मेसेज सबै सचिवहरूलाई दिनुभएको छ।
4: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिनुभएको छ। बिहिबार आन्तरिक राजस्व विभाग लाजिमपाटमा देशभरका विभागका माथतका कर अधिकृतहरूलाई निर्देशन दिनुहुँदै उहाँले कर संकलनका क्रममा जबरजस्ती गर्ने र त्रसित बनाउने कार्य नगर्न निर्देश गर्नुभयो। उहाँले कानून र कर अनुपालन मार्फत करदातालाई करको दरमा समेट्न आग्रह गर्नुभयो। अधिकांश करदाताले करलाई बोझका रूपमा लिएका छैनन् र त्रसित पनि छैनन् भन्ने वातावरण बनाउँदै कर संकलन गर्न अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासकहरूलाई आग्रह गर्नुभयो। कर प्रशासनलाई चुस्त

0: छुटका विषयहरू कार्यान्वयन गर्न, करदातालाई प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबै खाले पहल गर्न उहाँले विभागीय नेतृत्वलाई निर्देशन दिनुभयो। त्यसक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कने भएकाले सम्बद्ध सबैले मिहिन ढंगले काम गर्नुपर्ने उहाँले बताउनुभयो।
1: गत आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 24,11,66 करोड पुगेको छ। आर्थिक वर्ष 2081-82 20,81,15 करोड रहेको मुलुकको वैदेशिक व्यापार 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा समग्र वैदेशिक व्यापारमा वृद्धि भए जस्तै व्यापार घाटा समेत बढेको छ। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा 16.63% बढेको छ।
0: वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 2,43,46,45,45,84,000 रुपियाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082-83 लागि 2,73,39,47,95,000 रुपियाँ राजस्व संकलनको लक्ष्य पाएकोमा वीरगंज भन्सार कार्यालयले लक्ष्यको 89.24% राजस्व संकलन गरेको हो। आर्थिक वर्ष 2081-82 2,25,73,49,31,000 रुपियाँ राजस्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष 2082-83 18,22,96,53,000 रुपियाँले बढोत्तरी गरेको जनाएको छ।
1: नेपाल र गणतन्त्र कोरिया बीच कृषि मूल्य श्रृङ्खला र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको दुई समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत फार्क थेङ तथा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभयो। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने दुई परियोजनाहरूले नेपालमा कृषि मूल्य श्रृङ्खला विकास र कानुनी जानकारीमा सार्वजनिक पहुँच सुधार गर्न सहयोग पुग्ने बताइएको छ। त्यस अवसरमा अर्थ सचिव डाक्टर उपाध्यायले नेपालमा कोरियाको विकास सहयोगको प्रशंसा गर्दै नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल गर्नका लागि कोरियाको विकास सहयोग सधैँ सराहनीय र सान्दर्भिक रहेको बताउनुभयो। राजदूत पार्कले दुवै परियोजना मार्फत कोरियाली विशेषज्ञता हस्तान्तरणको प्रतिनिधित्व गर्ने बताउनुभयो।
0: सरकारले हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना कार्यान्वयनमा ल्याएको छ। मूल्य वृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबार अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू योजनामा सरिक हुन पाउने व्यवस्था गरिएको छ। आफूले 100 रुपियाँ भन्दा बढीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्करी बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले योजना अघि सारिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त बिल नम्बर नै उपभोक्तालाई लखपति बनाउने नम्बरका रूपमा रहने गर्दछ। हरेक महिनाको 16 गते र अन्तिम दिन पाक्षिक रूपमा लखपति योजनाको घोषणा गरिने अर्थ मन्त्रालयले जनाएको छ। बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको हो।
1: अर्थ मन्त्रालयले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको भेटघाटका लागि साताको 3 दिन समय निर्धारण गरेको छ। मन्त्रालयमा भेट्न आउनुहुने सरकारवाला विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकको सहजता र भेटघाटलाई व्यवस्थित बनाउन समय निर्धारण गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मंगलबार, बुधबार र बिहिबार अपराह 4 बजेदेखि साँझ 6 बजेसम्म भेटघाटका लागि समय तोकिएको छ। भेटघाटलाई थप प्रविधि मैत्री र प्रभावकारी बनाउन क्युआर कोडको व्यवस्था गरिएको छ। क्युआर कोड मार्फत भेटघाटको विषय खुलाएर अग्रिम समय तालिका निर्धारण गर्न सचिवालयले अनुरोध गरेको छ।
2: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी रेडियो नेपालबाट बोलिरहेको

भर्खरै सुनायौं मीरा राणा, उदित नारायण झा र साथीहरूको स्वरमा रहेको स्वदेश गान, भैरवनाथ रिमालको रचना अनि संगीत हो नातिकाजीको। स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौं प्रेमध्वज प्रधान र गंगा मल्लको स्वर, दमननाथ ढुङ्गानाको रचना अनि संगीत हो उस्ताद गोविन्दलालको। यसपछि यहाँहरूले केही बेरमा बिहान ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विपद बारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। स्थानीय सरकारले मनसुनजन्य विपदको तयारी कसरी गरिरहेका छन्?
1: हाम्रो ओडामा हाम्रो आफ्नो मेकानिजम छ, ओडा समितिमा पनि हामीले त्यहाँको सबै जिम्मेवार साथीहरूलाई, कर्मचारी साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रमा जानकारी गराउनु भनेर हामीले सूचना दिन्छौँ। त्यसको अलावा हामीसँग रेडक्रस सोसाइटी छ, रेडक्रस सोसाइटीको साथीहरूसँग पनि हामीले इन्फर्मेसन सेयर गरेर उहाँहरूले भ्याएसम्मको लागि सूचना दिने, अब यसरी अलिकति भीषण वर्षा हुँदैछ भन्ने खालको सूचना दिने।
0: काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: मनसुन सुरु भएसँगै काभ्रे पलाञ्चोकको रोसी गाउँपालिकावासीमा बाढी र पहिरोको चिन्ता थपिने गर्दछ। महाभारत श्रृङ्खलाको काखमा अवस्थित रोसी गाउँपालिका भूगोलका हिसाबले जति सुन्दर र मनमोहक छ, वर्षायाममा यो क्षेत्र प्राकृतिक विपत्तिको त्यति नै ठूलो चपेटामा पर्ने गरेको छ। कमजोर भूधरातल, अनियन्त्रित खानी उत्खनन र वर्षेनी बदलिदो मौसमका कारण सिङ्गो गाउँपालिका नै वातावरणीय सङ्कटको जोखिममा छ। विगतका वर्षहरू, विशेष गरी 2081 सालको असोजमा आएको विनाशकारी बाढी पहिरो ले रोसी गाउँपालिकामा अपूरणीय जनधनको क्षति पुर्यायो। त्यस विपत्तिले यस क्षेत्रको लाइफलाइन मानिने बीपी राजमार्गलाई मात्र छेद विच्छेद बनाएन। पुस्तौंदेखि बस्दै आएका बस्तीहरू, विद्यालय, स्वास्थ्य चौकी र सयौं बिघा उर्वर खेतीयोग्य जमिनलाई क्षणभरमै बगरमा परिणत गरिदियो। आज पनि दर्जनौं बस्तीहरू पहिरो, जमिन भाँसिने र तीव्र नदी कटानको उच्च जोखिममा छन्। बर्खा लाग्नसाथ कतिपय गाउँका नागरिकहरू रातभर जागराम बस्नुपर्ने र सुरक्षित ओतको खोजीमा भौतारिनुपर्ने बाध्यता अझै हटेको छैन। यस्तो संकटपूर्ण र भौगोलिक रूपमा अत्यन्तै संवेदनशील पालिकामा विपद पूर्व तयारीको वास्तविक अवस्था कस्तो छ? बाढी पहिरोबाट प्रभावित र विस्थापित भएका परिवारहरूको स्थायी स्थानान्तरण र भत्किएका भौतिक पूर्वाधारहरूको पुननिर्माणका लागि स्थानीय सरकारले के कस्ता अल्पकालीन र दीर्घकालीन योजनाहरू अघि सारेको छ? रोसी गाउँपालिकाले नागरिकको जीवधनको रक्षाका लागि कस्तो पूर्व तयारी गरिरहेको छ? यिनै समसामयिक विषयहरूमा केन्द्रित रहेर आज हामीले रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग कुराकानी गरेका छौँ। अध्यक्षज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद गणेशजी।
0: खास गरिकन पछिल्लो समय रोसी गाउँपालिका विपदको उच्च जोखिममा रहनुको कारण के हो?
1: अब यसमा तपाईँहरूलाई थाहा नै छ, सबैलाई थाहा नै छ, 2081 सालको जुन ठुलो बाढी पहिरो आएको थियो असोजको 10 2011-12 अविरल वर्षापछि आएको बाढीले काभ्रे जिल्लामा सबैभन्दा बढी प्रभावित गाउँपालिका रोशी गाउँपालिका थियो र त्यो बेला विशेष गरेर रोशी गाउँपालिका हुँदै काठमाडौँ राजधानीलाई पूर्वमा जोड्ने बिपी राजमार्ग रोशी गाउँपालिकाभित्र पर्ने जुन 20 किलोमिटर जति भाग छ त्यसको लगभग तपाईँको 80% जति कोल्याप्स भएको थियो। मुख्य कुरा चाहिँ के हो भन्दाखेरि त्यो बाटोबाट आवत जावत गर्ने त्यहाँ त दिनकै हजारौं सवारी साधनहरू हिँड्नु पर्थ्यो। त्यो बाढी पछाडि अहिलेसम्म पनि सुरक्षित ढङ्गले म सुरक्षित छु यो बाटो हिँड्दै गर्दा भन्ने हिसाबले अहिले पनि आवत जावत गर्न कठिन छ। हुन त संघीय सरकारको सहयोगमा त्यो बाटोको यो सडकको पुननिर्माणको कार्य त प्रारम्भ भएको छ। तपाईँको हिन्दुलीको नेपाल थोकदेखि यो काभ्रे पलाञ्चोकको भकुन्डी बेसीदेखि जुन खण्डमा अहिले पुननिर्माण भइरहेको छ त्यसलाई 5 खण्ड बनाएर पुननिर्माणको कार्य भइरहेको छ। तथापि अहिले त्यो पुननिर्माणको कार्यले पनि त्यति गति लिन नै सकिरहेको अवस्था छैन भने तपाईँको अहिले रातिको समयमा त्यहाँबाट आवत जावत पनि लगभग अहिले प्रशासनले अब काभ्रे र सिन्धुलीको प्रशासनहरूले संयुक्त रूपमा बैठक बसेर राति बढी जोखिम हुने भएकोले यो बर्सातको समयमा चाहिँ रातिको समयमा यहाँ आवत जावत पनि अहिले रोक लगाएको अवस्था छ। किन भन्दाखेरि त्यही गरी पानी परिहाल्दा त्यो बीच बाटोमा फस्यो भने राति चाहिँ अलिकति उद्धार गर्नु पनि कठिनाई हुने भएकोले राति त्यो बाटोलाई बन्दै गरेर सकेसम्म दिउँसो पनि मौसम हेरेर त्यो बाटोलाई चाहिँ अहिले सञ्चालन ल्याएको छ। तथापि दिउँसै हिँड्दा पनि के गरेर तपाईँको अनेपा पनौती बेथानचोकतिर बर्सात हुँदै गर्दाखेरि चाहिँ तपाईँको त्यहाँबाट जाने पानीले नै त्यो रोशी खोलाको बहाव जब बढ्छ त्यसपछि त्यहाँको बाटोमा हिँड्नलाई त्यति सुरक्षित हुँदैन। किन भन्दाखेरि अहिले जुन ट्र्याकमा बिपी राजमार्गको पुननिर्माण भइरहेको छ त्यो ट्र्याक भन्दा छुट्टै ट्र्याक तपाईँको खोलाको छेउछेउमा हामीले बाटोलाई आवत जावत गर्ने गरेका थियौँ र अहिले केही ठाउँमा बाहेक पुरानै ट्र्याकबाट गुडाउन त प्रयास भएको छ। तथापि ठुलो पानी पर्दा अझै पनि त्यो बाटोहरू समस्या छ र तपाईँको यो बाटोको कुरा एक ठाउँमा छ भने अर्को चाहिँ तपाईँको यगरी पानी पर्दाखेरि यो गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यही खालको जोखिम छ। किनभने तपाईँको रोशी गाउँपालिकाको भूगोल तपाईँको स्लोप छ त्यसले गर्दाखेरि 81 बाढी पहिरोले धेरै ठाउँमा तपाईँको जोखिमहरू निम्त्याएको छ पहिरोहरू निम्त्याएको छ गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यही खालको छ। हामीले त्यसलाई स्थानीय सरकारको आफ्नो स्रोत साधनबाट त्यसलाई मर्मत सम्हार गरेर अहिलेसम्म चलाइरहेको अवस्था छ भने पानी परिहाल्दाखेरि तपाईँको गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यतिकै जोखिम छ। त्यसैले अहिले चाहिँ तपाईँको यो बिपी राजमार्गको पुननिर्माण नसकेसम्म र जुन गाउँ गाउँ जाने शाखा बाटोहरूको पनि पुननिर्माणहरू राम्रोसँग नगरीसम्मको लागि अहिले पनि तपाईँको रोशी गाउँपालिका विपदको दृष्टिकोणले जोखिम नै छ र केही गरेर तपाईँको हाम्रो यो मौसम विभागले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन खालको प्रक्षेपण गरेर यो बेला चाहिँ नेपालमा ठुलो भारी वर्षा हुन्छ भनिसकेपछि हामीलाई त्यो एरियामा बसोबास गर्ने बासिन्दा र हामीलाई अझै पनि हामी यो कसरी चाहिँ यो विपदलाई चाहिँ सामना गर्ने खालको त्यो खालको चिन्ता चाहिँ हामीलाई भइरहन्छ।
0: यहाँले अघि कुराकानीको क्रममा बिपी राजमार्गको जोखिमको कुरा उठाउनुभयो। खास गरी बिपी राजमार्गका अस्थायी डाइभर्सनहरू सामान्य वर्षामा पनि बग्छन्, पानी परिरहँदा कहिलेकाहीँ अवरुद्ध हुँदा त्यो तत्काल अवरुद्ध सडकलाई सुचारू गर्नको लागि पालिकाको तर्फबाट यहाँहरूले के कसरी काम गरिरहनु भएको छ?
1: हामीले चाहिँ गाउँपालिकाले हामीसँग भएको स्रोत साधनको पनि परिचालन गर्ने एउटा पाटो भयो भने अर्को पाटो हामीले गर्ने भनेको समन्वयकारी भूमिका निर्वाह गर्छौँ हामी। जस्तै अस्ति भर्खरै पनि अब हामीले यो मनसुन सुरु भइसकेपछि हामीले जेठको यो दोस्रो सातातिर हामीले सबै सरकारवालाको त्यहाँ संयुक्त बैठक रोशी गाउँपालिकामा हामी सञ्चालन गर्यौँ। त्यो भनेको चाहिँ तपाईँको त्यहाँ बिपी राजमार्ग पुननिर्माणमा संलग्न सम्पूर्ण कन्ट्र्याक्टरहरू त्यस्तै गरेर सडक विभाग त्यस्तै गरेर सुरक्षा निकाय अनि तपाईँको छिमेकी स्थानीय सरकारहरू हामी सबै चाहिँ संयुक्त बैठक पनि हामीले गरेर त्यसको लागि विपद परिहाल्दाखेरि अथवा तपाईँको ठुलो बर्सात भयो बिपी राजमार्ग 1-2 चल्न स्थिति भएन त्यसको विकल्प के गर्ने भन्ने सन्दर्भमा हामीले पटक पटक सरकारवालाहरूसँग छलफल गर्ने समन्वय गर्ने अनि कोसँग कति चाहिँ स्रोत साधन छ भोलि कन्ट्र्याक्टरमा पनि त कुनै कन्ट्र्याक्टरको उद्धारको सामग्रीहरू तत्काल पुननिर्माण गर्ने सामग्रीहरू इक्विपमेन्टहरू के छ त्यसको चाहिँ हामीले सूचीकरण गरेर कुन खण्डमा कसले तत्काल उद्धार गर्ने कसले कुन खण्डमा काम गरिहाल्ने कहाँनिर गाडी फस्यो भने कुन कन्ट्र्याक्टरले चाहिँ अलिकति इनिसिएसन लिएर काम गर्ने त्यसको अगुवाई कसले गर्ने भन्ने खालको चाहिँ हामीले स्थानीय स्तरमा हामीले समन्वय गरेर त्यो समन्वयकारी बैठकहरू सञ्चालन गरेर पूर्व तयारी अवस्थामा रहनको लागि चाहिँ हामी स्थानीय सरकारले गाउँपालिकाले त्यो खालको क्रियाकलापहरू चाहिँ हामी गर्छौँ। गर्ने
0: स्थानीय तहहरूमा गरिने अव्यवस्थित विकास निर्माणले गर्दा पनि त जोखिम निम्त्याएको होला नि?
1: यस्तो छ, यसको दुईटा पाटो के छ भने एउटा पाटो चाहिँ हामीले स्थानीय सरकार आइसकेपछि अथवा त्योभन्दा अगाडि जुन बेला गाउँ विकास समितिहरू थियो त्यो बेलादेखि नै हामीले वातावरणीय यो प्रभाव अध्ययन नगरिकन हामीले गाउँ गाउँमा धुले बाटोहरू खन्यौँ। हामीले टोल टोल जाने, बस्ती बस्ती जाने त्यो खालको कति बाटोहरू निर्माण गर्यौँ र त्यो कति बाटोहरू निर्माण गरिसकेपछि त्यहाँको माटो के हुँदो रहेछ भन्दाखेरि, पहिला पहिला पानी पर्दा जमिनमा मजाले सोसिन्थ्यो, त्यति भलबाडी बग्दैन थियो। त्यसरी हामीले टोल टोलमा बाटोहरू त्यसरी खन्न थालेपछि पानी पर्यो कि तपाईँको जमिनमा सोच्ने भन्दा बढी पानी चाहिँ त्यो बाहिर बग्ने र त्यसले ठुलो एकैचोटि चाहिँ भलबाडीको रूप लिँदो रहेछ। एउटा कारण त त्यो छ, हामीले पत्ता लगायौँ। अनि अर्को कुरा, अलिकति तपाईँको बाटो हाम्रो हाइवे पनि खोला छेउछेउ नै थियो भनेपछि अलिकति मान्छेले केही सानातिना व्यापारहरू सञ्चालन गर्न पनि खोला छेउछाउमा केही बस्तीहरू चाहिँ अव्यवस्थित रूपमा बसाल्न थाले थियो। त्यो चाहिँ अस्थायी रूपमा व्यवसाय जस्तै सानो चिया पसल, सानो किराना पसलहरू जहाँ बाटो छ त्यहाँ चल्ने त हो, जहाँ सडक छ त्यहाँ चल्ने हो। त्यसरी चाहिँ अलिकति अव्यवस्थित त्यस्तो बसाइहरूले गर्दा पनि खोलाको बहाव बढ्दाखेरि जोखिम त्यहाँ बस्ने बसोबास गर्ने मान्छेहरूलाई हुने एउटा हुँदो रहेछ। त्यही कारणले अहिले चाहिँ तपाईँको गाउँपालिकाभित्र त्यसरी खोला छेउछाउमा अव्यवस्थित ढङ्गले बसेको बसोबासहरूले चाहिँ हामीले व्यवस्थित गरिसकेका छौँ। मापदण्ड मितेर खोला छेउमा बाटो छेउमा राखेको सानो पसलहरू अहिले हामीले पूर्ण रूपमा हटाइसक्यौँ। कतिपय त यो 81 बाढीले ठ्याक्कै खोला छेउछाउकै त कतिपय त बगाइसक्यो भने अझै जोखिम हुन सक्ने ठाउँमा पनि हामीले त्यसलाई व्यवस्थित ढङ्गले अलिक सुरक्षित ठाउँमा चाहिँ त्यसको स्थानान्तरण बसाई सराई गरिसकेका स्थिति छ। र अर्को कुरा, हामीलाई पटक पटक आरोप लाग्ने कुरा अव्यवस्थित यो खानी क्रसरहरूको कुरा भन्ने थियो। के कारण चाहिँ यो खानी क्रसरहरू केही कारणले पनि केही जोखिम चाहिँ निम्तिएको अवस्था चाहिँ छ। जस्तै अब रोसीमा जोखिम बढ्नको लागि, रोसीमा चाहिँ ठुलो बाढी खोलाको बहाव बढ्नको लागि त्यो डेब्रिजहरू बगाएर लानलाई रोसीमै खानी क्रसर हुनुपर्छ भन्ने होइन। त्योभन्दा माथि तपाईँको जस्तै रोसीभन्दा तपाईँको सिरपट्टि जाने हो भने, गाउँपालिकाको माथि सिरपट्टि जाने हो भने त्यहाँ तपाईँको बेथान्चो गाउँपालिका छ, भनौती नगरपालिका छ, नमुद्ध नगरपालिका छ, त्यो पालिकातिर पनि त्यस्तो खालको खानी क्रसरहरू सञ्चालन भएको रहेछ भने त्यहाँको चाहिँ तपाईँको हल बाढीहरू चाहिँ तपाईँको अनावश्यक डेब्रिजहरू बगाएर चाहिँ तलतिर जाँदाखेरि तल्लो भेगलाई चाहिँ त्यसले ठुलो असर र जोखिम निम्त्याउँदो रहेछ।
0: रोसी गाउँपालिकाभित्र जे जति विपदको जोखिममा रहेका ठाउँहरू गाउँहरू छन्, ती ठाउँहरूलाई अथवा गाउँहरूलाई मध्यनजर गरेर यहाँहरूले के कसरी तयारी गरिरहनु भएको छ?
1: अहिले त हामीले एउटा जनचेतनाको पाटोबाट हामीले जहाँ बस्ती जोखिम छ, जहाँ पहिरो लाग्ने खालको छ, जहाँ खोलाको छेउ छ, त्यस्तो ठाउँमा नबस्नलाई हामीले लगभग त्यसको व्यवस्थापन गर्ने कामहरू हामीले गरिसकेका छौँ भने, अबको हब चाहिँ तपाईँको खानी क्रसरहरूको दर्ता अब नगर्ने र अहिले चलिरहेको पनि मापदण्ड भित्र छ छैन र त्यसले वातावरणीय रूपमा कति क्षति पुर्याएको छ, त्यसले कति असर पुर्याएको छ, त्यसलाई पनि हामीले मूल्याङ्कन गरेर अध्ययन गरेर त्यसले वातावरणीय रूपमा र त्यहाँको विपदलाई चाहिँ बढी त्यसले थप जोखिमतिर, त्यहाँको बस्तीलाई, त्यहाँको गाउँलाई थप जोखिमतिर लैजाने खालको छ भने त्यसलाई पनि हामीले अध्ययन गरेर बन्द गर्ने, त्यसको लागि चाहिँ जिल्ला समन्वय समितिसँग अनि सुरक्षा निकायसँग समन्वय गर्ने कामहरू पनि हामीले गरिरहेछौँ भने, अब हामी लगभग यो जोखिमलाई न्यूनीकरण गर्नलाई अब हामी थप पुननिर्माणतिर हामी लाग्दैछौँ। पुननिर्माणको क्रममा बिपी राजमार्गको पुननिर्माण त संघीय सरकारले गरिहाल्या छ र विपत्ति बगाएको हाम्रो पालिकाभित्र पर्ने पक्की पुलहरू थियो, त्यो पुलको पुननिर्माण गर्दा पनि अब प्राविधिक रूपमा भोलि त्यो जोखिममा नहोस् भनेर जोखिम नहुने ठाउँमा त्यो पुलहरू निर्माण गर्ने 6 झोलुङ्गे पुलहरू बगाएको थियो, त्यो पुललाई पनि पुननिर्माण गर्दाखेरि चाहिँ अब हामीले प्राविधिक रूपमा अब 81 भन्दा पनि केही ठुलो बाढी आउँदा पनि असर नपर्ने गरेर क्षति नहुने खाले त्यसको पुननिर्माण गर्ने काममा चाहिँ हामीले त्यो प्राविधिक सल्लाहहरू दिने अथवा त्यहाँ निर्माण सम्बन्धित निर्माण गर्ने पक्षहरूसँग समन्वय गर्ने कामहरू हामीले गरिरहेछौँ भने, अब यो निजी आवासहरूको पुननिर्माणको क्रममा पनि अब हामीले सुरक्षित ठाउँमा घर बनाउनेलाई मात्रै नेपाल सरकारले उपलब्ध गराउने, तपाईँको संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले साझेदारीमा उपलब्ध गराउने 4 जुन छ निजी आवास निर्माणको लागि, त्यो निर्माण गर्ने बेलामा हामीले पहिला नै उहाँको घर कुन ठाउँ उहाँले बनाउन लाग्नु भएको छ त्यहाँ चाहिँ प्राविधिक रूपमा सर्वेक्षण गरेर त्यहाँ कुनै किसिमको जोखिम छैन भनिसकेपछि मात्रै हामीले त्यसलाई पुननिर्माणलाई स्वीकृति दिने जस्ता कार्यक्रमहरू हामीले गरिरहेछौँ।
0: रोसी गाउँपालिकाले स्थानीय नागरिक समक्ष के कसरी पूर्व सूचनाहरू सम्प्रेषण गरिरहेको छ?
1: हामीले अहिले के गरेका छौँ भने, हाम्रो रोसी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको एउटा सामुदायिक रेडियो आफ्नै छ र हामीले यो बेला चाहिँ विपद, जुन बेला हाम्रो यो विपद जोखिम यो प्राधिकरण छ, त्यसपछि यो मौसम विभाग छ, उहाँले प्रतिवेदन गरेर अब चाहिँ बर्सातहरू आउँछ भन्ने खबर आएपछि हामीले रेडियो मार्फत हामीले सबै सूचनाहरू सम्प्रेषण गर्छौँ एउटा। अर्को कुरा हामीले हाम्रो ओडामा हाम्रो आफ्नो मेकानिजम छ, ओडा समितिमा पनि हामीले त्यहाँको सबै जिम्मेवार साथीहरूलाई कर्मचारी साथीहरूलाई आफ्नो क्षेत्रमा जानकारी गराउनु भनेर हामीले सूचना दिन्छौँ। त्यसको अलावा हामीसँग रेड क्रस सोसाइटी छ, रेड क्रस सोसाइटीको साथीहरूसँग पनि हामीले इन्फर्मेसन सेयर गरेर उहाँहरूले भ्याएसम्मको लागि सूचना दिने, अब यसरी अलिकति भीषण वर्षा हुँदैछ भन्ने खालको सूचना दिने, त्यो एउटा मेकानिजम छ। भने अर्को मेकानिजम हाम्रो रुसी गाउँपालिकाभित्र तीनवटा प्रहरी चौकीहरू छन्, एउटा इलाका प्रहरी कार्यालय मङ्गलधारमा छ, एउटा प्रहरी चौकी कटुन्जीमा छ, एउटा प्रहरी चौकी खरिपाङ्गोमा छ। यो तीनटा क्षेत्रको प्रहरी साथीहरूले पनि माइकिङ गर्ने कुराहरू उहाँले गर्नुहुन्छ र विपद परिहाल्दाखेरि हाम्रो रुसी गाउँपालिकाभित्र पर्ने जोखिम अथवा बिपी राजमार्गभित्र पर्ने त्यस्तो जोखिमको कुराहरूलाई तत्काल उद्धार गर्नु पर्यो भने अहिले हामीलाई सशस्त्र प्रहरी बलको एउटा क्याम्प भकुन्डी बेसीमा स्ट्यान्ड बाई छ, त्यसलाई हामीले स्थायी पनि त्यहाँ स्वीकृति ल्याइसकेका छौँ भने रुसीको वडा नम्बर 9 मङ्गलतारमा चाहिँ अस्थायी क्याम्प छ सशस्त्र प्रहरी बलको। उहाँहरूले पनि त्यहाँ वरिपरि समुदायहरूलाई पूर्व सूचनाहरू प्रवाह गर्ने, यसरी खोलाको बहावहरू बढ्दैछ, यसरी चाहिँ अब बर्सातहरू बढ्दैछ भन्ने खालको सूचना गाउँ गाउँमा प्रवाह गर्ने हाम्रो मेकानिजम यिनीहरू छन् गणेश।
0: रुसी गाउँपालिकाभित्र उच्च जोखिममा रहेका ठाउँहरू अथवा गाउँहरू कुन कुन हुन्?
1: अहिले उच्च जोखिममै रहेको वडा नम्बर 9 हामीले यो देउराली बलदेव भन्ने बस्ती छ, त्यहाँ चाहिँ तपाईँको प्रत्यक्ष 25 घर दुरी प्रभावित छन्, त्यसलाई स्थानान्तरणको प्रक्रिया हामीले सारिसकेका छौँ। त्यसको लागि भौगोलिक विधहरूको अध्ययनदेखि लिएर एनडीआरएमएको तपाईँको स्वीकृतिदेखि सबै चाहिँ आवश्यक पर्ने भएकोले अहिले हामीले त्यहाँको बस्ती स्थानान्तरण चाहिँ कहाँनिर गर्ने भनेर वैकल्पिक ठाउँ खोजेर त्यो ठाउँको पनि हामीले प्रतिवेदन पेश गरेर अहिले एनडीआरएमएबाट त्यसलाई अन्तिम स्वीकृतिको चरणमा हामी छौँ। त्यो एउटा जोखिम बस्ती छ। अर्को तपाईँको वडा नम्बर 6 एउटा टोक्रे डाँडा भन्ने छ, टोक्रे डाँडा छ, त्यो डाँडामा पनि 6 घरदुरीहरू अलिक जोखिममा छ, त्यसलाई पनि हामीले स्थानान्तरणको लागि अन्य कुनै वैकल्पिक ठाउँ छ कि भनेर हामीले सर्वे गरिरहेको छौँ। त्यसको पनि वैकल्पिक ठाउँ भेट्यो भने त्यसलाई पनि हामीले जियोलोजिकल्ली सर्वेहरू गरेर स्थानान्तरण गर्ने क्रममा हामी छौँ। र विशेष गरेर यो जोखिममा रहेको चाहिँ हाम्रो बाढी पहिरोभन्दा अगाडि चाहिँ खोला छेउछाउको बस्ती अलिक बढी जोखिममा थियो, तर त्यो 81 बाढीले कतिपय बस्तीहरू बगाइसकेपछि त्यहाँको मान्छेहरूले सुरक्षित ठाउँमा आफ्नो स्थानान्तरण गरिसकेको अवस्था छ। त्यही कारणले अब चाहिँ हामीले विशेष गरेर खोला छेउछाउमा त त्यति जोखिम बस्तीहरू अब छैनन्, रुसी खोला छेउछाउ र विशेष गरेर गाउँ बस्तीमा जहाँनिर पहिरोको जोखिम छ, पहिरोले तान्न सक्नेछ, त्यस्तो ठाउँको बस्तीहरूलाई चाहिँ हामीले म्यापिङ गरेर त्यसलाई चाहिँ स्थानान्तरणको प्रक्रियामा छ। र एउटालाई चाहिँ हामीले वडा नम्बर 9 बलदेव देउराली बस्तीलाई चाहिँ हामीले बजेटको पनि व्यवस्थापन गरेर स्थानान्तरणको प्रक्रिया अब अन्तिम चरणमा पुगिसकेका छ। भने अर्को त्यस्तै तपाईँको वडा नम्बर 1-12 त्यस्तो जोखिम बस्तीहरूको पहिचान गरेर अब हामीले तिनीहरूलाई सुरक्षित ठाउँ स्थानान्तरण गर्ने चाहिँ हाम्रो कार्ययोजनामा उल्लेख छ गणेश।
0: अध्यक्षज्यू, खास गरिकन यहाँले जुन 25 घरदुरी उच्च जोखिममा रहेको कुरा गर्नुभयो, त्यो उच्च जोखिममा रहेका स्थान अथवा ठाउँहरूलाई मध्यनजर गरेर यहाँहरूले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ?
1: अहिले हामीले त बजेटको व्यवस्थापन छ, हामीले लगभग 1 जतिको व्यवस्थापन गरिसकेका छौँ भने स्थानीय र संघीय सरकारको दुइटैको सहयोगमा, अनि अर्को भौगोलिक विदहरूलाई चाहिँ हामीले हायर गरेर त्यो ठाउँको सर्वेक्षण गर्नेदेखि लिएर त्यो ठाउँको जियोलोजिकल्ली रिपोर्टहरू तयार गर्नेदेखि लिएर अब कुन कुन ठाउँमा चाहिँ अबको पछिसम्म पनि त्यहाँ चाहिँ कुनै पनि त्यो विपद अथवा त्यो चाहिँ जोखिम हुँदैन भन्ने ठाउँहरू पहिचान गरेर त्यो पनि तपाईँको उपयुक्त ठाउँ चाहे तपाईँको 25 घरलाई स्थानान्तरण गर्नु भनेपछि त्यही अनुसारको ठाउँहरू पहिचान गरेर चाहिँ हामीले त्यस्तो बस्तीहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया चाहिँ हामीले गरिरहेको छौँ गणेश।
0: विपदको जोखिम न्यूनीकरण गर्नको लागि रोसी गाउँपालिकाको दीर्घकालीन योजना चाहिँ के छ?
1: अब हामीले कम्तीमा पनि अबको 20-25 वर्षसम्म हामीलाई लाग्छ 2081 जत्रो बाढी पहिरो नआउला, अथवा बाढी पहिरो त एउटा बाटो छ भने भूकम्प पनि अर्को त्यस्तो विपद निम्त्याउने एउटा प्रकोप हो, त्यस्तोहरूलाई चाहिँ अब हामीले अबको पुननिर्माण गर्दै गर्दाखेरि भूकम्पको दृष्टिकोणले भूकम्प प्रतिरोधी संरचनाहरू बनाउनु पर्यो, भनेपछि तपाईँको बाढी पहिरोको दृष्टिकोणले हेर्ने हो भने हामीले त्यस्तो संरचनाहरू चाहे तपाईँको सार्वजनिक भवनहरू होला, पुल होला, विद्यालय होला, त्यस्तो निर्माण गर्दाखेरि त्यसलाई त्यो बनाउने ठाउँको चाहिँ हामीले भूगर्भ विदहरूलाई अध्ययन गराएर मात्रै बनाउने, भोलि त्यहाँ चाहिँ अलिकति जोखिम छ, यो चाहिँ चाँडै चाहिँ अब यसलाई त्यस्तो बाढी पहिरो आउँदा यो चाहिँ चाँडै नै तपाईँको क्षति हुनसक्छ भन्ने त्यस्तो ठाउँहरू चाहिँ लगभग हामीले यो भूगर्भ विदहरूलाई अध्ययन गरायौँ भने त्यो थाहा हुने रहेछ। त्यही कारणले योभन्दा अगाडि जति पनि पुल पोलेसा बाटोघाटोहरूको निर्माण गऱ्यौँ त्यो चाहिँ अलिकति भूगर्भ विदहरूको अलिकति परामर्श बिना बनाएकी जस्तो हामीले महसुस गरेका छौँ भने अबको त्यस्तो पुननिर्माण गर्दा चाहिँ तपाईँको हरेक किसिमको विपदबाट अलिकति जोगिन सक्ने हिसाबको रेजिलियन्सी भन्छौँ नि हामीले, उत्थानशीलता, कोपिङ क्यापेसिटी भन्छौँ, अर्को चाहिँ त्यो विपद र प्रकोपलाई चाहिँ हामीले कति चाहिँ हामीले त्यसलाई धान्न सक्छौँ त्यो क्षमता चाहिँ तपाईँको समुदायमा पनि हामीले अभिवृद्धि गर्छौँ भने भौतिक पूर्वाधारहरूको निर्माणमा पनि त्यो हिसाबले हामीले प्रतिरोधी भनौँ न, हामीले विपद प्रतिरोधी त्यो संरचनाहरू बनाउनुतिर हामी लागिरहेछौँ।
0: हामी कार्यक्रमको अन्तिममा छौँ। स्वयं नागरिकले विपदजन्य घटनाक्रमबाट जोगिनको लागि, विपदजन्य घटनाक्रमबाट सजग र सचेत हुनको लागि के कुरामा ध्यान दिनु आवश्यक छ?
1: सुरुमा त तपाईँको यो विपद आइपर्दाखेरि फर्स्ट रेस्पोन्डर स्थानीय नागरिक नै हुन्। नागरिक आफै सचेत भइदियो भने मलाई लाग्छ कुनै पनि विपदमा हामीले कम क्षति बिहोर्नुपर्छ भन्ने मेरो धारणा हो। किनभने नागरिकहरूले आफ्नो निजी संरचनाहरू निर्माण गर्दा होस् अथवा सार्वजनिक सम्पत्ति संरचनाहरू निर्माण गर्दा होस्, हामीले यो विपदलाई हामीले पहिल्यै पूर्वानुमान गरेर निर्माण गर्यौँ भने, चाहे व्यक्तिको घर होस्, चाहे पुल पुलेसा होस्, चाहे बाटोघाटो निर्माण गर्दा होस्, नागरिक आफै पहिले सचेत भएर अलिकति पूर्वानुमान गरेर चाहिँ त्यस खालको निर्माणतिर लाग्यो भने वास्तविक कम क्षति हुन्छ भन्ने लाग्छ। त्यही कारणले सुरुमा त सचेत नागरिकमा हुनुपर्छ। यो विपद जोखिम सम्बन्धी नागरिकमा सचेतना भइदियो भने मलाई लाग्छ तपाईँको 50% जोखिमहरू र यो विपदको क्षतिहरू न्यूनीकरण आफै हुन्छ भन्ने मलाई लाग्छ। त्यही कारणले हामीले सुरुमा विपद सम्बन्धी सचेतना नागरिक स्तरबाटै अगाडि बढाउनु पर्छ र त्यसमा सरकार भनेको एउटा सहयात्री र आवश्यक पर्दा सहयोग गर्ने निकाय मात्रै बन्नुपर्छ भन्ने मलाई लाग्छ।
0: हस्, समय र संवादको लागि यहाँलाई धन्यवाद।
1: गणेश रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद।
0: अहिले सुन्नुभयो काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ कर्म ग्यालछेन बमजनको स्वरमा रहेको यो जागरण गीत, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो सन्तोष श्रेष्ठको।

0: DTH सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: वर्षायामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ रूपक चौधरी र सुनितामी परियारको सुर, गोपाल थपलियाको रचना अनि संगीत हो उदय श्रेष्ठको।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई जागरण गीतहरू सुनाइरहेका छौँ। अबका लागि अन्तिम जागरण गीत सुनाउँछौँ। सुमित खड्का र साथीहरूको सुर, विजय कटेल छहराको रचना अनि सङ्गीत हो शक्ति बल्लभको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 3028 उजुरी र हर्मुज जलमार्गमा फँसेका 6,000 नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको प्रष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक सङ्घ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डक्सी उत्पादक सङ्घका प्रतिनिधिहरूलाई हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाउनु भएको थियो। झन्डै 2 घण्टा चलेको उक्त छलफलमा नेपाल बगैँचा गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाइ भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। गलैँचा उत्पादनका लागि बाहिरबाट आउने कच्चा पदार्थ उनको क्वारेन्टिन सर्टिफिकेसन पनि बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको थियो। यस्तै नेपाल प्लाइवुड उत्पादक सङ्घका अध्यक्ष होम प्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानुनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली मा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण उक्त चरन क्षेत्रमा भेडा पालन गर्न समस्या भइरहेको गुनासो गर्नु भएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने बताउनुभयो। नेपाल डक्च्यु उत्पादक सङ्घका अध्यक्ष रेशम बहादुर पोखरेलले नेपालमा केही कानुनी अडचनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकेको गुनासो गर्नुभयो। परराष्ट्र मन्त्रालय अहिले राहदानी वितरणमा देखिएको समस्या छिटै समाधान हुने जनाएको छ। मन्त्रालयले हिजो सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिटै समाधान हुने बताउनुभयो। गएको असार 29 गतेदेखि राहदानी जारी गर्न नयाँ प्रणाली सुरु भएपछि प्राविधिक समस्याका कारण राहदानी वितरण सुस्त हुन पुगेको र राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने समस्या देखिएको प्रवक्ता छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8,260 थान राहदानी छापिएको र अहिले दैनिक 1,300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरह बताउनुभयो। यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। सरकारले 733 कम्बोडियाबाट, 113 म्यानमारबाट र 8 लाओसबाट र 6 थाइल्यान्डबाट उद्धार गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागि परेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागु औषध ओसार पोसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले चरणबद्ध योजनाका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री गुरुङले सीमा क्षेत्रमा खटिने सुरक्षा कर्मीको मनोबल बढाउन तथा आवश्यक साधन स्रोत पुर्याउन पनि सरकार लागि परेको बताउनुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बाल बालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व सङ्कलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नु पर्नेमा जोड दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। हिजो श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू गरेको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको पनि बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 विभिन्न माध्यमबाट 33,328 उजुरी परेका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी समेत जोड्दा आयोगमा कुल 40,651 उजुरी परेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन भिट्रो फर्टिलाइजेसन आइभीएफ सेवालाई सुरक्षित गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत छलफल थालेको छ। मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा आइभीएफ सेवाको प्रभावकारी नियमनका लागि आइभीएफ सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आइभीएफ सेवालाई कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो। अविरल वर्षाका कारण बढी मालिक नगरपालिका 9 सेलागाडमा बाढी र पहिरोले प्रभावित 16 घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरधुरीका 22 जना र जोखिममा रहेका थप 13 घरधुरीका 83 जना सहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास सी भएका क्षेत्रलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा सशस्त्र महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरकारवाला निकाय तथा स्थानीय जनतासँग निरन्तर समन्वय र सहकार्य गरी अगाडि बढेको बताउनुभयो। इच्छा कामना गाउँपालिका साथ भालुवाङ स्थित सुन्दर बस्तीको सङ्गम टोलका 34 घर परिवारलाई जग्गा धनी प्रमाणपत्र लाल पूर्जा वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले लाल पूर्जा वितरण गर्नु भएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रत्येक वर्ष अषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गरिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फँसेका करिब 6,000 नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुख भोल्कर ट्रकले जलमार्गमा फँसेका हजारौँ नाविकको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 33,328 उजुरी र हर्मुज जलमार्गमा फँसेका 6,000 नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोलभित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोतामाझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो।
1: हामी कार्यक्रम रिपोर्टिङका लागि देशभित्रका जुनसुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
0: आज हामी तपाईँहरूलाई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 13 झरवारासी स्थित कैलाश पर्वत अर्थात् सन्तानेश्वर महादेव मन्दिर लिएर जाँदैछौ। सातदो बाटोबाट करिब 6 किलोमिटर दक्षिण पूर्वमा रहेको सन्तानेश्वर मन्दिर शिव मन्दिर हो। भगवान शिवको विशेष शक्ति प्राप्त उक्त मन्दिरमा श्रद्धापूर्वक पूजा आराधना गरेमा निसन्तानलाई सन्तान र सन्तान हुनेलाई कृपा सुख शान्ति समृद्धि र स्वास्थ्य लाभको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: प्यागोडा शैलीमा बनेको दुई तल्ले मन्दिरभित्र रहेको गर्भगृहमा सन्तानेश्वर महादेवको शिला स्वरूप रहेको छ। सोही शिलालाई सन्तानेश्वर महादेव पार्वती र गणेश भनेर पूजा गरिन्छ। सन्तानेश्वरको परिसरमा यज्ञशाला ध्यान केन्द्र बाल उद्यान लगायत 64 शिवलिङ र विभिन्न देवी देवताका मूर्तिहरू रहेका छन्।
0: सन्तानेश्वर मन्दिर पुग्नका लागि विभिन्न बाटाहरू रहेका छन्। जुन बाटो मध्ये सातदो बाटो चापागाउँ चोक हुँदै बज्रबाराई त्यसै गरी खुमलटार धापाखेल नागदह हुँदै पनि पुग्न सकिन्छ भने सातदो बाटो थैब र बाँडे गाउँ हुँदै पनि सन्तानेश्वर महादेव पुग्न सकिन्छ।
1: संस्कृति र इतिहासले भरिपूर्ण सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय र मनमोहक वातावरणमा युक्त शान्त एवं प्राकृतिक सुन्दर योग ध्यान साधनाका लागि प्रख्यात र हाइकिङको लागि प्रसिद्ध छ। सन्तानेश्वर मन्दिरको दक्षिणमा बज्रबाराही पूर्वमा गोदावरी र उत्तर अनि पश्चिममा उपत्यकाका खचाखच बस्तीहरू रहेका छन्। आजको कार्यक्रममा श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण प्रवर्धन संघका अध्यक्ष इन्जिनियर विनोद खड्कासँग गरिएको कुराकानी मन्दिर घुम्न आएका पर्यटक मन्दिर परिसरमा पूजा सामग्री पसल चलाउने व्यवसायी र मन्दिरको फेदमै जग्गा भाडामा लिएर खेती किसानी गरिरहेका महिला को आवाज समेटेर तयार पारिएको एक रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला। सन्तानेश्वर मन्दिर परिसरलाई हराभरा बनाउन विभिन्न जातका बोट बिरुवाहरू लगाइएको छ भने पर्यटकीय हब बनाउन विभिन्न निर्माण कार्यहरू भइरहेको छ। यिनै विषयमा थप जिज्ञासा राख्दै विकास निर्माणको गुरु योजना बारे श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण सम्वर्धन संघका अध्यक्ष इन्जिनियर विनोद खड्कासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्यक्रमको पहिलो सामग्री स्वरूप
0: सन्तानेश्वर महादेव मन्दिरको बारेमा अलिकति बताइदिनुहुन्छ कि
2: पल्लो ओठ पतन भई देवादेव श्री सन्तानेश्वर महादेव आफ्नो अर्धाङ्गिनी माता पार्वतीसँग यहाँ विराजमान हुनुहुन्छ। यो ठाउँलाई हामी कैलाश पर्वत भन्ने गरेका छौँ र तपाईँ यो ठाउँमा आएर हेर्नुभयो भने शिवलिङ्गमय छ। शिवलिङ्गमय भन्नाले के यहाँलाई मैले के जानकारी गराउँ भने दक्षिणतिर फुकेको र उत्तरतिर सुक्दै गएको यहाँको यो जमिनै यस्तो छ। यो कैलाश पर्वत छ त्यसैले हामीले यसलाई चाहिँ ज्योतिर्लिङ्ग स्वरूपको यो कैलाश पर्वत भन्ने गरेका छौँ र सन्तानेश्वर नामैले सन्तानहरूको रक्षा गर्ने यहाँ मेन त निसन्तान दम्पतिहरू सन्तान प्राप्तिको लागि आउनुहुन्छ र माघको श्रीपञ्चमीदेखि स्वस्तानी पूर्णिमासम्म हामीले नियमित रूपमा 2042 सालदेखि शिवपुराण लगाउने गरेका छौँ। त्यो शिवपुराणको लगाउँदाखेरि अन्तिम दिन अर्थात् स्वस्तानी पूर्णिमाको दिन महाप्रसाद खुवाउने गुरुहरूको मन्त्रबाट एउटा महाप्रसाद बनाउँछौँ। त्यो महाप्रसाद चाहिँ नि खुवाउने कार्यक्रम निरन्तर छ।
0: महाप्रसाद खाइसकेपछि सन्तान हुने हो
2: सबभन्दा ठुलो कुरो विश्वास हो होइन। यहाँ चाहिँ हामीसँग धेरै प्रमाण छन्। झापाको एकजना ढुङ्गान हुनुहुन्थ्यो उहाँको छोरीको चाहिँ नि 12-13 वर्षमा सन्तान भएन। उहाँले कता सुन्नु भएछ अनिखेरि आउनुभयो उहाँ र यहाँ चाहिँ नि पूजा आजा गरेर त्यो प्रसाद खाइसकेपछि उहाँको अहिले नाति छ र उहाँ आएर चाहिँ नि हामीले 50,000 रुपियाँ डोनेसन दिनुभएको थियो। त्यस्तै गरेर अहिले अमेरिकामा बस्नेको पनि 10-12 वर्ष सन्तान नभएर यो कुरा सुनेर आएर उहाँ उहाँहरूले चाहिँ नि प्रसाद खाइसकेपछि सन्तान प्राप्ति भयो भनेर एक किलोको चाँदीको जलरी हाल्नुभएको छ। यस्तो धेरै प्रमाण छन् यहाँहरू हामीसँग छ होइन। त्यो भएर निसन्तान दम्पतिलाई सन्तानको वरदान दिनुहुने, भएका सन्तानहरूको सुस्वास्थ्य र दीर्घायुको वरदान दिनुहुने, सत्मार्गको वरदान दिनुहुने देवादेव सन्तानेश्वर महादेवको धार्मिक कथन छ।
0: भौगोलिक बनावट,
2: यो समुद्र सतहबाट 1507 मिटरको उचाइमा छ र यो जुन सन्तानेश्वर महादेव मन्दिर रहेको परिसर करिब 150 रोपनी जमिनमा छ। यहाँबाट काठमाडौँ उपत्यका करिब करिब 90% चाहिँ नि हेर्न सकिन्छ। सहरबाट नजिक हाइट पनि तल फेदीबाट 111 मिटरको हाइटमा मात्र छ। 366 खुड्किला पार गरेर आउनुपर्छ। र अर्को एउटा कुरा चाहिँ यहाँलाई जानकारी गराउँ, मान्छे त हो, मान्छेले जानी नजानी प्रत्येक दिन केही न केही गल्ती गरेको हुन्छ होइन। त्यो गल्ती चाहिँ नि बाई द वे मान्छे चाहिँ एकचोटि सन्तानेश्वर आउँदाखेरि 1 वर्षको पाप चाहिँ कट्य हुन्छ भन्ने चाहिँ नि एउटा त्यहाँ चाहिँ धार्मिक कथन छ। भक्तजनहरू एकदमै उल्लेखीय आउनुहुन्छ।
0: विशेष गरेर कुन महिनामा बढी आउनुहुन्छ होला?
2: यहाँ चाहिँ नि विशेष गरेर अब वर्षभरि नै आउनुहुन्छ भक्तजनहरू होइन। अब बोलबम मेला साउनको प्रत्येक सोमबार त त्यो भिड हामी थ्याक्नै गाह्रो हुन्छ। हामी करिब करिब बिहान 4 बजीदेखि हामी स्वयंसेवकहरू समितिको गाउँको मान्छेहरू खटिरहेको हुन्छ र बेलुका 8-9 बजीसम्म हुन्छ। अनि अहिले प्रत्येक बिदाको दिन भयो, यो एकदम उल्लेखीय उपस्थिति छ।
0: यहाँका संरचनाहरू निर्माणाधीन अवस्थामा हामीले देखिरहेका छौँ, खर्चको व्यवस्थापन चाहिँ कसरी गरिरहनु भएको छ त?
2: गोदावरी नगरपालिकाले हामीलाई सहयोग गरेको छ होइन। अब जति गर्नुपर्छ उनीहरूको नि एउटा प्रतिबन्ध होला, त्यो नेपाल सरकारको हिन्दू धर्मावलम्बीलाई मात्र चाहिने सपोर्ट गर्ने भन्ने हुँदैन, विभिन्न धर्म छन् उहाँहरूको पनि होला, अर्थात् यहाँ स्कुललाई बाटोलाई भन्ने होला।
0: तर यो त धार्मिक पर्यटन क्षेत्र पनि त हो नि।
2: हो, त्यसैको लागि त हामी लागेको छ। म पेसाले इन्जिनियर, म आफ्नो काममा हिँडेँ भने धेरै कमाउँथेँ होला, तर 68 सालदेखि नियमित रूपमा म चाहिने बरु आफ्नो खल्तीको खर्च गरेर हिँडेको छु म। हामी 1 रुपियाँ त्यहाँको समितिको पेट्रोल 1 लिटर हाल्दैनौँ, त बरु सामान ल्याउँदाखेरि आफ्नो गाडीमा लिएर आउँछौँ, 1000 रुपियाँ पनि बचोस् भनेर हामी लागेको छ। तर त्यो चाहिने सरकारले बुझिदिएको भने यो छिट्टो चाहिने हामी परिवर्तन गर्न सक्थ्यौँ।
0: नागरिकको योगदानलाई चाहिँ कदर गर्नु पर्थ्यो नि होइन।
2: हो, गुड हो, मैले यहाँ जोड्न खोजेको यो त उहाँहरू आएर भाइ भनेर अँगालो मारिदिनु भने हामीलाई पैसा चाहियो होइन, हामीलाई त उहाँले त्यति सपोर्ट गरिदिनु वा भनेर हामी हौसिएर काम गर्थ्यौँ नि त। अहिले त गरिरहेछ भने त्यो त्यसमा गर्थ्यौँ, तर अब उहाँहरूको यो गरिदियो भने के हुन्छ भने यहाँलाई मैले जानकारी गराउँ, सन्तानेश्वर महादेव मन्दिरको त्यो फेरि मात्र विकास भएको होइन, यहाँले जानकारी गरौँ। साउनमा करिब करिब 200 जति पसल हुन्छ, हामीले उनीहरूलाई एउटा इन्डाइरेक्टली सोध्या भन्छौँ तपाईँ कति बिक्री भयो भन्दाखेरि दिनको चाहिँ 25-30 हजार चाहिँ उहाँहरूको चाहिँ मिनिमम बिक्री भएको हुन्छ,
0: उहाँहरूको रोजीरोटी पनि भयो नि।
2: बस हो, मैले यही जोड्न खोजेको हजुरलाई। अहिले चाहिने 365 दिन चाहिने 5 पूजा पसल छ, 20 जति चिया पसल र होटेलहरू चलिरहेछ, एउटा अझ राम्रो चाहिने 5-स्टार टाइपको होटल त्यहाँ आइरहेछ होइन। त्यो के कारण भने फोकल पोइन्ट चाहिने केन्द्रबिन्दु हुन् सन्तानेश्वर महादेव मन्दिर। अनि अहिले के छ भने भारी बोक्नेले काम पाइरहेछ, अरू काम गर्ने त्यो पैसा त भक्तजनहरूको 10-20 रुपियाँले नै काम भइरह्यो भने त्यो त एउटा रोटेसन भइरहेछ। त्यो कारणले अब हामीलाई चाहिँ के लाग्छ भने 100 तला ठुला ठुला बिल्डिङ बनाएर मात्र विकास हुन्छ भन्ने त्यो गलत कुरा हो। नेपाल हेर्नुहोस्, प्रत्येक ठाउँ प्रत्येक वडा त्यस्तो चाहिँ प्रकृतिले सौन्दर्यता दिन्छ।
0: पर्यटक कसरी भित्राउने भन्ने बारेमा यहाँले केही सोच्नु भएको छ?
2: अबले एउटा जोडौँ, गोदावरी नगरपालिकामा 14 वडा छ, 14 वडामा प्रत्येक वडामा चाहिँ नि एउटा यस्ता मठ मन्दिरहरू एउटा पर्यटकीय ठाउँहरू छन्। र भर्खरै मैले चाहिँ नि एउटा म आफैले इनिसिएसन लिएर गोदावरी नगरपालिकासँगलाई रिक्वेस्ट गर्दा गर्दा भर्खर उहाँहरूले चाहिँ पोजिटिभ हुनुभएको छ। मैले चाहिँ एउटा गोदावरी नगरपालिका धार्मिक पर्यटकीय मार्ग भनेर एउटा चाहिँ स्लोगान राखेर त्यो प्रत्येक वडाको एउटा मठ मन्दिर हुनसक्छ, अर्थात् त्यो चाहिने ऐतिहासिक ठाउँ हुनसक्छ, अर्थात् त्यस्तो पर्यटकीय ठाउँ हुनसक्छ, त्यो ठाउँलाई जोडेर कम्तीमा त्यो 14 वडालाई जोड्ने। जोडिसकेपछि के हुन्छ भने हामीले चाहिने जस्तो भने पशुपतिमा आउने धर्मावलम्बीहरूलाई उहाँहरूलाई यहाँ लिङ्क गराउन खोज्यो भने अब हेर्नुहोस् काठमाडौँको काठी एरिया चाहिने अब धान मकै उमारेर बस्ने जग्गा त छैन होइन। अब मान्छे बाँच्नु पऱ्यो, मान्छेहरूको चाहिँ आर्थिक उन्नति गर्नु पऱ्यो र आर्थिक उन्नति गर्नलाई यही पर्यटनबाटै हुन्छ। मैले चाहिँ के सोच बनाएको छु भने सबै त सक्दिनँ, एउटा वडामा डिपिआर डिटेल प्रोजेक्ट रिपोर्ट बनाउनको लागि मैले इन्जिनियरिङ चाहिँ नि फ्री अफ कस्टमा गरिदिने भनेर घोषणा गरेको छ। मानौ न 2-5 लाख रुपियाँ लाग्छ भने पैसै मात्र सब चिज होइन,
0: सेवा हो नि त आफ्नो माटोको लागि।
2: अब मैले त्यसो गर्न खोज्दाखेरि के हुन्छ भने त्यो लिङ्केज यदि मैले गराउन सकेँ भने अहिले त नहोला, अब 5-10 वर्षपछि चाहिँ नि गोदरी नगरपालिकामा अब इन्डियाको कलकत्ताबाट आउने पर्यटक आउँदैछन् हिन्दू धर्मावलम्बी होइन, गोदरी कुण्डमा आएर त्यस्तो ठाउँमा मजासँग एकछिन बस्न पाए, बजबारेको जङ्गलमा बस्न पाए, सन्तानेश्वरको माथि आएर टुप्पोमा त्यो 360 डिग्रीमा हेर्न पाए, उनीहरू त त्यो
0: स्वर्गमा
2: पुगे जस्तो हुन्छ हो। त्यो सोचले चाहिँ नि मैले लागेको छु। अब नेपाल सरकारले पनि अब गोदरी नगरपालिकाले अलिक पोजिटिभ भएको छ अनि यो 83-84 कार्यक्रममा राख्नुपर्छ है भनेर मैले मेयर साहबलाई भनेको छु, उहाँले हुन्छ भन्नुभएको छ र गोदरी नगरपालिकामै एउटा चाहिँ नि पर्यटकीय युनिट चाहिँ नि बनाउने भन्नेसम्म उहाँले वचन दिनुभएको छ। अब यो भयो भने चाहिँ के हुन्छ भने हेर्नुहोस्, यो गोदरी नगरपालिकाको सिकोले अरू अरू नगरपालिकाले भनेपछि देशमा त पर्यटकको हब बनाउन सकिन्छ नि होइन र, जस्तो यही तपाईँ मुक्तिनाथ हेर्नुहोस् होइन, गोदरी कुण्डको डिपिआर बनाएको छु मैले, बजरबारेको छ, अब यहाँ तपाईँ श्वेत बारेबी छ बाँडेगाउँमा, अब यहाँ माथि गएपछि विशङ्खु नारायण मन्दिर छ होइन, अब गोदरी कुण्ड हुँदै उहाँ चाहिने बडीखेल चारमा तपेश्वर महादेव मन्दिर छ, अब लेलेमा जानु भने तिलेश्वर छ होइन, तपाईँलाई थाहा छ होला यो मच्छिन्द्रनाथको चाहिँ नुहाउन लाने कटवलद्वार छ, अनिखेरि त्यसपछि ठेचोमा धार्मिक सम्पदाहरू छ होइन, यस्तो धेरै चाहिने यो हब बनाउन सकिन्छ। अब लागिरहेको छु, अब मलाई चाहिने नेपाल सरकारले पनि अलिकति बुस्टअप गर्यो भने चाहिने मेरो समय दिन्छु म, मेरो मैले यहाँलाई के भन्नु खोज्छु
0: हजुरमा थप जोस जाँगर बढ्छ नि त।
2: अब बेलुकातिर चाहिँ 1 घन्टा हाम्रो नेपालीको टिकटक हेर्ने बानी छ, फेसबुक चलाउने बानी छ, अब त्यसलाई चाहिने 1 घन्टामा आधी घन्टा झार्ने, आधी घन्टा सोसियल काम गर्ने, त्यो प्लानिङ चाहिँ मैले मेयर साहबलाई नि भनेको छु होइन। अब मैले यो चाहिँ नि यो एज अ होल गोदरी नगरपालिकामा यो जोड्न सकिन्छ भनेर मैले यसलाई जानकारी गराएँ।
0: सन्तानेश्वरमा गुरु योजना बनाउँदा तपाईँहरूले के कुरालाई प्राथमिकतामा राखेर चाहिँ अघि बढ्नु भएको थियो त?
2: गुरु योजना बनाउँदा 3टामा चाहिने ऊ गरेछ, जस्तो अब यसमा चाहिने धार्मिक रूपमा यसलाई चाहिँ डेभलप गर्दै जाने होइन, अनि अर्को चाहिने यो किट पतङको रूपमा किट पतङ बगैँचाहरू बनाउने, भन्नुको मतलब चाहिँ के छ भने किट पतङ भनेर हामीले त्यो सन्तानेश्वरको 150 रोपनीमा यहाँलाई जानकारी गरौँ 108 रुद्राक्षको बोट हुर्काइरहेका छौँ, 54 बेलका बोट हुर्काइरहेछ, 54 श्रीखण्डको बोट हुर्काइरहेछ, 54 रक्तचन्दनको बोट हुर्काइरहेछ, 54 त्यो बोधिचित्तको बोट हिर्काइरहेछ, अरू 200 लप्सीको बिरुवा छ, अब तपाईँले त्यहाँ के अरे कदली मार्ग भनेर याद
0: कदली मार्ग भन्ने नामाकरण गरिएको हामीले अहिले बाटोमा देखेका थियौँ, यसको पनि केही अर्थ छ कि?
2: करिब करिब 50 जिल्लाबाट 42 जातका बिरुवाहरू लिएर आएर त्यहाँ चाहिँ हामीले कदली मार्ग भनेर त्यहाँ केराको मा हिँड्ने ठाउँ, बिहानै हिँड्दाखेरि एउटा आफ्नो स्वास्थ्यलाई पनि राम्रो भयो। दोस्रो कुरो हामीले के सोच बनाइरहेका छौँ भने अब यो कुनै शुभ कार्य गर्नको लागि केरा अत्यन्त आवश्यक, बोटदेखि लिएर फलसम्म आवश्यक पर्छ होइन। अब भोलि पर्सि बिस्तारै के हुन्छ भने यो चाहिँ 4 आना 8 आनामा टुक्रिँदै गएपछि केराको बोटहरू त पाउन सम्भावना छैन, अब सन्तानेश्वरमा पाइन्छ है भन्ने एउटा त्यो सोच बनायो,
0: उदाहरणको
2: लागि एउटा कुरो। दोस्रो कुरो चाहिँ नि अब मलाई जानकारी भयो भने पिपलले सबभन्दा बढी अक्सिजन उत्पादन गर्छ, त्यसपछि केराले अरे हरियाली हुन्छ अरे भन्ने मलाई थाहा, मलाई अब त्यो वनस्पति। अर्को कुरो चाहिँ नि अब हामीले एभोकाडो रोपेको छौँ, टिमुर रोपेको छौँ होइन, अब काफल रोपेका छौँ, अनि त्यो चाहिँ के हुन्छ भने हामीले के सोच बनाएको छौँ भने खुल्ला खालको फलफुल छ, त्यो जडीबुटी टाइपको नि हामीले संरक्षण गरेको छ, चुत्रो ऐँसलु कन्टकारी होइन टिमुर यस्तो गरेका छौँ, अनि त्यसपछि के हुन्छ भने त्यो खानालाई चाहिँ चरा आउँछ होइन,
0: त्यो वास्तवमा चराको लागि मात्रै हो त,
2: मेन त चरा हो, किन चरा यहाँलाई जानकारी गराउनु खोज्यो, अरू त खान त मान्छेले पनि खाइहाल्छ नि होइन, मेन त किन चराको लागि भन्दाखेरि चराको एउटा वासस्थान हब हुन्छ, अनि अहिले त तपाईँको यो चराहरूको चाहिँ फोटो खिच्न नि फुलचोकीमा चाहिँ नि घन्टौँ बसिरहेको हुन्छ नि, त्यहाँ नयाँ चरा आइसकेपछि त्यहाँ फोटो खिच्न आउँछन्, अर्थात् नयाँ चरा हेर्न आउँछन्। नयाँ चरा हेर्न आइसकेपछि अनि त्यहाँ आइसकेपछि के हुन्छ भने त्यहाँ चाहिँ नि अब 10-20 रुपियाँहरू पनि चढाउँछन्, हाम्रो पनि आम्दानी भयो होइन, हाम्रो प्लानिङ। अनि अर्को एउटा किट पतङ, किट पतङको यहाँलाई जानकारी गर्यो, किट पतङ भन्नाले हामीले माउरीलाई भनेको छौँ। माउरी भनेको त के हो भने पराग सेचनको लागि अति इम्पोर्टेन्ट हो नि, त्यो हामीले बुझेको छैनौँ। माउरी नभइकन त फलफुल चाहिने हुँदै हुँदैन नि, कुनै बाली बिरुवा नै हुँदैन होइन। अब त्यसमा चाहिँ के छ भने हाम्रो सोच चाहिँ 50 घर जति हामीले चाहिँ त्यहाँ माउरी राख्ने सोच बनाएको छौँ होइन। अनि त्यो त्यसबाट नै चाहिने हामीले 2 गाई चाहिँ पाल्ने सोच बनाएको छौँ। अनि त्यसपछि त्यो माउरीको मह त्यहीबाट उत्पादन गर्ने, अनि त्यसपछि उखुहरू पनि लगाएको छौँ, अनि त्यो त्यसैबाट दही दुध हुन्छ, त्यसैबाट चाहिँ बिहान पञ्चामृत बनाएर चाहिँ भगवान् सन्तानीसँग चढाउने भन्ने त्यो एउटा गुरु योजना पऱ्यो, त्यो हामीले 68 सालमै बनाएको गुरु योजना हो। अब सन्तानेश्वर अर्थात् गोदरी नगरपालिकाको एउटा हब बनाउने कुरामा नि, योभन्दा नि तपाईँहरूले चाहिँ नि ठाउँ ठाउँमा प्रचार प्रसार गरिदिनुहोस्।
0: सन्तानेश्वर मन्दिर घुम्न आउनुभएका पर्यटक अनि मन्दिर वरपर पसल राखेर आफ्नो जीविका चलाइरहनुभएका व्यक्तिहरू, अर्काको जग्गा भाडामा लिएर रोजी रोटी जुटाइरहनुभएका महानुभावहरूको आवाज समेटेर तयार पारेको रिपोर्ट प्रस्तुत गर्दैछौ। अबको पालोमा
1: काठमाडौँ बस पार्कबाट करिब 12 किलोमिटर दक्षिणमा अवस्थित र समुद्री सतहबाट करिब 1500 मिटरको उचाइमा रहेको सुन्दर थुमको, जहाँ सन्तानेश्वर महादेव विराजमान हुनुहुन्छ, जुन स्थानबाट उपत्यका नियाल्दा खचाखच भरिएका बस्तीहरू, हरिया डाँडा काँडाहरू र उत्तरका हिमालहरू सजिलै देख्न सकिन्छ। गोदावरी नगरपालिका वडा नम्बर 13 झरुवा राशिमा खेती योग्य जमिन भए तापनि आजभोलि बस्ती विस्तारका कारण जमिन साङ्गुरिँदै गएको छ। यसका अलावा पनि बचे खुचेका खेत बारीहरूमा अन्यत्रबाट आएका व्यक्तिहरूले जमिन भाडामा लिएर खनी खोस्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आइरहेका छन्। यसै सन्दर्भमा दोलखाबाट आएर

0: बारी हो, बारीमा एक बाली भन्दा दुई बाली केही हुँदैन। काँक्रै काँक्रो बोलबममा बेच्ने, अनि काँक्रो निकालेपछि काउली रोप्ने, काउली दसैँ तिहार एकादशी छेकट पारी निकाल्ने, अलिकति भाउ पाइन्छ काउली।
1: विगत 20 वर्षदेखि सन्तानेश्वर मन्दिरमा फुल प्रसाद बेच्दै आउनु भएकी शान्तानगर कोटीलाई यस्तो व्यवसाय बारे कहाँबाट सोच आयो त?
2: गोदावरी 12 वर्षको मेलामा त्यहाँ जाँदा जाँदा अलिअलि सुरुवात त्यहीँबाट भएको, बिक्री हुन्छ साउन र माघ हो धेरै त, अनि साउनमै हो, एकदम खुसी लाग्यो। अब यहाँ टाइम पास पनि भयो, पसलले अब अलिअलि आमदामी भयो, घरमा पनि हेर्न पाइयो, अनि आफ्नो समयमा मिलाएर आउनु।
1: सन्तान सुखका लागि पटक पटक सन्तानेश्वर महादेव मन्दिरमा धाइरहनु भएका पुर्ख्यौली घर ताप्लेजुङ भई हाल गोकर्णेश्वरमा बस्नुभएका खड्ग दास आङदाम्बे लिम्बुले उपत्यकाको रमणीय वातावरण देख्न सकिने र स्वच्छ वातावरणमा अत्यन्त रमणीय लाग्ने हुँदा यता आउँदा सन्तानेश्वर मन्दिरको उकालो चढिहाल्न मन लाग्ने बताउनुहुन्छ।
3: पहिलो कुरो यो उच्च ठाउँमा छ, संस्था भेली सबै देखिन्छ। दोस्रो कुरो त्यसलाई सन्तानेश्वर भनेको, सन्तान नभएको मान्छेले यहाँ आएर पूजाआजा गर्दा लाग्छ अरे भन्दा कस्तो छ यसो भनेर हामीले पूजाहरू यसो देउता मन्दिरहरू हेर्नु दर्शन गर्न नै आएको, अनि नानीहरू पनि छ, नानीहरूलाई देखाउनु पनि आएको यहाँ आउनु है। तिजो एकदम फर्स्ट अनि देखाउने ल्याएको भनी साध्य छैन है। आफ्नो देशको मठ मन्दिर देख्दा, रमणीय ठाउँ देख्दा, उच्च ठाउँ यहाँ सबभन्दा त पहिला यहाँका समितिहरूलाई नै धन्यवाद दिन चाहन्छु। एकदम राम्रो ठाउँमा हुन त देउताले नै वासस्थान गरेको होला, त्यसमध्ये पनि यहाँका समाजसेवी भनौँ सबै मान्छेहरूले तन मन दिएर एकदम आकर्षक बनाउनु भएको छ। अझै गाउँको त छँदै नै छ, अभिभावक छँदैछ, राज्यले पनि राम्रो तरिकाले हेर्नुपर्छ जस्तो लागेछ मलाई।
1: देश विकासका लागि आफ्नो क्षेत्रबाट सबै लागि पर्ने हो भने विकास टाढा कहाँ छ र, होइन र?
4: जनधारणा।
5: मेरो दिलमाया योन्जन तामाङ, म त दोलखा यहीँ तलतिर बस्छु, तर भाडम लिएर बसेको म 7 वर्ष भयो। खेतीपाती गरेँ त मैले 10-11 वर्ष भयो, अनि त्यही गोलभेड रोप्ने, काँक्रो रोप्ने, अहिले गाई पनि राखेको छ भर्खर एक्लै गरेको। अहिले म यहीँ गरौँ भनेर अहिलेसम्म केही के लाउँ के खाउँ चाहिँ भएको छैन, अब दुःख बिराम नहोस् त्यही हो। पुगिरहेछ बच्चा दुईटा पढाउनलाई, बुढो चाहिँ बिरामी हुन्छ।
6: मेरो तीर्थ कुमारी थापा मगर। यो ठाउँ त झरुवा राशि भन्छ, ललितपुर जिल्ला हो, गोदावरी नगरपालिका। यस्तै खेती लाउने, गाई पालेको छु एउटा, बाख्रा बच्चा बच्ची हेर्ने। अब हामी त बाहिरबाट आएको, हाम्रो जग्गाहरू त छैन, अब के भन्ने।
7: मेरो अभिता श्रेष्ठ, ठेगाना झरुवा राशि, वडा नम्बर 13 भयो, 4 वर्ष त्यही घरमै बस्ने हो। पहिला बस्ने हामी रुममै बस्थ्यौँ, बानिसो घर दोलखा, खासै दोलखा म त बसेको छैन, पहिलादेखि यतै बसेको भएर यहीँबाटै गरेको। एकदम रमाइलो लागिरहेको छ, एकदम अब खुल्ला ठाउँ छ होइन, काठमाडौँ बस्दा बस्दा खुल्ला ठाउँ रमाइलो लागेर आएर बसेको। यो ठाउँमा चाहिँ अब मैले देखेको चाहिँ अब यो बाटो भयो, अनि रोडको गाडी छैन, त्यो गाडी भइदियो भने धेरै राम्रो हुन्थ्यो। देखा चाहिँ त्यति नै हो, अरू चाहिँ राम्रै छ।
4: यिनै जनधारणा सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई ललितपुर स्थित सन्तानेश्वर महादेव मन्दिर लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौं। प्रत्येक शनिबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो भूगोल यहाँले सुन्न सक्नुहुनेछ,
1: अथवा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम बारे सल्लाह, सुझाव र प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला।
4: यसको लागि हाम्रो इमेल आइडी हो हाम्रो भूगोल 2019@gmail.com। मेलिङ एड्रेस एकचोटि हामी फेरि भन्दैछौ, SAMRO हाम्रो, BHUGOL भूगोल 2019@gmail.com। यसमा यहाँले आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुनेछ, हामी तपाईँहरूको सल्लाह सुझावको प्रतीक्षामा रहनेछौ। आजको लागि कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्य र हामी द्वय,
1: म विनिता चौधरी
4: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र भाइ भाइबाट थुप्तेन भुटिया र लरेटो सिंहको

भर्खरै सुनायौँ नेपाली चलचित्र पापी मान्छेबाट रामकृष्ण ढकाल र सपना श्रेको सुर, दयाराम पाण्डेको रचना अनि सङ्गीत हो शम्भुजित बाँसकोटाको। नेपाली चलचित्रका गीतहरू सुनाउने क्रम अहिलेलाई यति नै। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यात जन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डक्सी उत्पादक संघका प्रतिनिधिहरूलाई हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाउनु भएको थियो। झण्डै दुई घण्टा चलेको उक्त छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिटै समाधान हुने जनाएको छ। मन्त्रालयले हिजो सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै समाधान हुने बताउनु भयो। गएको असार 29 गतेदेखि राहदानी जारी गर्न नयाँ प्रणाली सुरु भएपछि प्राविधिक समस्याका कारण राहदानी वितरण सुस्त हुन पुगेको र राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने समस्या देखिएको प्रवक्ता छेत्रीले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागि परेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागू औषध ओसार पोसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले चरणबद्ध योजनाका साथ काम गरिरहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। हिजो श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन भिट्रो फर्टिलाइजेसन IVF सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत छलफल थालेको छ। अविरल वर्षाका कारण बडीमालिका नगरपालिका 9 सेलागाडमा बाढी र पहिरो प्रभावित 16 घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरकारवाला निकाय तथा स्थानीय जनतासँग निरन्तर समन्वय र सहकार्य गरी अगाडि बढेको बताउनुभयो। इच्छा कामना गाउँपालिका साथ भालुवाङ स्थित सुन्दर बस्तीको सङ्गम टोलका 34 घर परिवारलाई जग्गा धनी प्रमाणपत्र लालपूर्जा वितरण गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 विभिन्न माध्यमबाट 33,328 उजुरी परेका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी समेत जोड्दा आयोगमा कुल 40,651 उजुरी रहेका छन्। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। प्रत्येक वर्ष अषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फँसेका करिब 6,000 नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
5: हरेक शनिबार बिहान 10 बजेको समाचार पछि प्रसारण हुँदैछ।
4: तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडियम एफका साथै देशभर रहेका FM रिले स्टेशनबाट 98, 100 र 103 मेगाहर्जबाट एकैसाथ सुन्न सकिन्छ।
5: PSB.NEPAL.GOV.NP, RadioNepal.GOV.NP र RadioNepalOnline.com मा पनि संसारभर सुन्न सकिन्छ। स्थलगत रेडियो बहस।
6: उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष प्रस्तुति स्थलगत रेडियो बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। सहकर्मी रीता तिमेल सिन्हा र म मनुका कुँवर। साथै प्रदेशका विभिन्न पालिकामा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आइरहेको छ। रेडियो नेपालबाट हरेक शनिबार बिहान 10 बजेको समाचारपछि अनि बुधबार राति 9 बजेको समाचारपछि यहाँहरूले रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 मेगाहर्ज, त्यस्तै मिडियम वेबका विभिन्न किलोहर्जबाट www.radionepal.gov.np बाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्राममा पनि यो कार्यक्रम यहाँहरूले आफूलाई पाएक परेको समयमा सुन्न सक्नुहुनेछ। मेलुङ गाउँपालिकामा गरिने स्थलगत बहस दुई भागमा प्रसारण गरिनेछ। पहिलो भागमा कृषि र व्यावसायिक कृषिबाट भएको आत्मनिर्भरतालाई विशेष गरी समेट्ने प्रयास गर्नेछौँ भने दोस्रो भागमा शिक्षा, स्वास्थ्य लगायत अन्य योजना र कार्यक्रमहरूको बहस हुनेछ। यो जानकारी सँगै अबलाई भने हामी कार्यक्रम अगाडि बढाउँदैछौँ।
7: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको स्थलगत बहस गर्ने क्रममै आज हामी दोलखा जिल्लामा रहेको मेलुङ गाउँपालिकामा आइपुगेका छौँ र यो कार्यक्रम हामीले मेलुङ गाउँपालिकाकै कार्यपालिका हलबाट सञ्चालन गरिरहेका छौँ। बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने जिल्लाकै ठुलो फाँट भएको मनोरम गाउँपालिका मेलुङ गाउँपालिका हो। यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले पनि एक महत्त्वपूर्ण स्थान मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँपालिकामा प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जात जाति धार्मिक एकताको धरोहरका रूपमा समेत परिचित छ र मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो भन्ने भनाइ पनि रहेको छ।
6: अहिले तपाईँ रेडियो नेपालको स्थलगत बहसमा हुनुहुन्छ र आजको यो बहसको लागि हामी दोलखा जिल्लाको
8: यो विशेष गरेर मनोरम फाटै फाटको पालिकामा आइपुगेका छौँ, मेलुङ गाउँपालिका। मेलुङ गाउँपालिका भन्ने बित्तिकै यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको सङ्गम स्थलका रूपमा केही चर्चित कुराहरू भन्नुपर्छ। सैलुङ डाँडा करिब 5 घन्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ। साविकको मेलुङ, भेडपु, डाँडा खर्क, घ्याङसुका ठोकर र पौटी गाविसहरू मिलाएर बनाइएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा सैलुङ गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गाउँपालिका तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ। यस गाउँपालिकालाई 7 वडाहरूमा विभाजन गरिएको छ। प्राविधिक शिक्षाका लागि कृषि पकेट क्षेत्रका सम्भावनादेखि नेपालकै पहिलो पटक पाहा पालनका अभियान पनि पालिकामा अघि सारिएका थिए। तर के नागरिक मैत्री नीति तथा कार्यक्रम मार्फत वार्षिक बजेट खर्च भइरहेको छ? के भन्छन् त मेलुङ गाउँपालिका वासीहरू? के कस्ता गतिविधि र सुधार मार्फत मेलुङ समृद्ध हुँदैछ? आजको बहसमा हामी केन्द्रित गर्दैछौँ। आजको यो बहसमा सहभागी हुनुहुने सबै सहभागी महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सक्रिय सहभागिताको अपेक्षा सहित कार्यक्रमको सुरुवात गर्दैछौँ। आजको बहसमा हामीसँग हुनुहुन्छ मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तामाङज्यू। हजुर, त्यसै गरी हुनुहुन्छ उपाध्यक्ष गायत्री आचार्यज्यू। त्यसै गरेर वडा नम्बर 6 अध्यक्ष कुसुम लामा हुनुहुन्छ। त्यसै गरेर मेलुङ गाउँपालिका वडा नम्बर 2 अध्यक्ष रामकृष्ण भण्डारी हुनुहुन्छ हामीसँग। त्यसै गरेर वडा नम्बर 5 अध्यक्ष ललित बहादुर थापा मगर हुनुहुन्छ। यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अबको लागि भने कार्यक्रमको बहस यो सुरुवात गरौँ। सुरुवातमा दोलखा जिल्लाको एक ग्रामीण पहाडी गाउँपालिका हो मेलुङ गाउँपालिका। समग्रमा दोलखा जिल्लाभित्रका नगरपालिका र गाउँपालिकामा यो पालिकाको महत्त्व के छ? यो पालिकाको पहिचान छुट्टै कसरी हुन सक्छ? के छ यसलाई चिनाउने आधारहरू? पालिका अध्यक्ष हीरा कुमार तामाङज्यूबाट यो पालिकाको पहिचानको महत्त्व के छ यसबाट आजको यो बहसको सुरुवात गर्दैछु।
9: रेड नेपालको टिम दुवैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले मेलुङ गाउँपालिकाभित्र भइरहेको विकास निर्माणका कामहरू, विशेष त मेलुङ गाउँपालिकाले सम्पादन गरेका कामहरूको प्रचार प्रसार हुँदै पालिकालाई नेपालमा मात्र नभई विश्वव्यापी रूपमा चिनाउन एउटा सफल हुनेछ भन्ने आशा मैले हामीले लिएको छौँ। मेलुङ अघि पृष्ठभूमि पनि यहाँले भनिसक्नुभयो। मे भनेको आगो तामाङ भाषामा र लुङ भनेको ज्वाला। साविक मेलुङ गाविस, त्यसपछि डाँडाखर्क, भेटपु, घ्याङसुको ठाउँ र पौटी 5 गाविस मिलेर बनेको मेलुङ गाउँपालिका। यसको छुट्टै विशेषता, छुट्टै पहिचान छ। एउटा यो किम्बदन्तीको आधारमा अघि पृष्ठभूमि नै आयो, हामीले त्यही भन्यो एउटा तामाङ भाषाबाट। अर्को कुरा भनेको यो सैलुङ पनि यहाँ मेलुङ गाउँपालिकाको सिमाना हो, दोलखा र रामिछापको सिमाना र 3 गाउँपालिकाहरू अहिले विशेष त मेलुङ गाउँपालिका, सैलुङ गाउँपालिका र दोरम्बा गाउँपालिकाको बिचमा रहेको सैलुङ, 3100 हाइटमा रहेको सैलुङ र यो नेपालमा मात्र नभई विश्वव्यापी रूपमा परिचित सैलुङ जसलाई मेलुङको पनि सिमाना भएको हुनाले मेलुङको मान्छेहरूले यसलाई ऐतिहासिक रूपमा लिने र त्यहाँ धार्मिक रूपमा पूजापाठ पनि गर्ने सैलुङ र अहिले नेपालीहरू मात्र नभई बाहिर विदेशी पर्यटकहरूको पनि आकर्षकको केन्द्रबिन्दु भएको सैलुङ, सैलुङ र मेलुङ यो दुईवटा शब्दहरूले पनि स भनेको भूमि हो, लुङ भनेको त्यो पनि ज्वाला हो, त्यो माला जस्तो हो, माला पनि मालालाई पनि हामी लुङ भन्छौँ, त्यसैले भूमिहरूको माला भनेर सयथुमको छन् त्यहाँ। त्यो सन्दर्भमा त्यसैका आधारले बनेको यो गाउँपालिका, यहाँ मिश्रित बसोबास गर्छन्, मिश्रित जात जातिहरू छन्, सांस्कृतिक रूपमा बहुसांस्कृतिक छ, यहाँ बहुभाषिक छ, बहुधार्मिक छ र यहाँ परपूर्व कालदेखि बसोबास गर्दै आएका जात जातिहरू छन्, समुदायहरू छन्, वर्गहरू छन् र यहाँको आफ्नै खालको पेसाहरू छ। कृषि प्रणाली यहाँ यसको मुख्य आधार चाहिँ कृषि नै हो। यसको दक्षिणमा पूर्वमा तामाकोशी, पश्चिममा सैलुङ, दक्षिणमा मिल्दी खोला र उत्तरमा हामीसँग अदिरी खोला छन्। विशेष त यहाँको गाईखुरा महादेव भयो होइन, त्यसपछि विभिन्न गुम्बाहरू लगायतका भ्याकुरे महादेव भयो, यी सबै कारणले परिचित छौँ र 2074 सालमा स्थानीय तह निर्माण भइसकेपछि यहाँ विकासको चरणहरू सुरु भएको छ। अहिले हामी प्रारम्भिक चरणमा छौँ र हामीले संस्थागत रूपमा अहिले यो पालिकालाई विकास गर्दै जनताको माग अनुसार अगाडि बढ्ने प्रयत्न गरेका छौँ र यसको थप अरू थप कुराहरू हामी फेरि अहिले छलफलकै क्रममा अगाडि बढाउनेछौँ।
7: अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ। अब अध्यक्षज्यूले समग्र यो मेलुङ गाउँपालिकाको परिस्थितिका बारेमा जानकारी गराउनु भयो र भन्नुभयो कृषि नै मुख्य आधार हो भनेर। अब यहाँ हामीले बहसमा सहभागी हुनुहुन्छ, यहाँहरू मध्ये पनि थुप्रै कृषिमा लागेको छु भनेर भन्नुभएको थियो। कृषिमा यहाँहरूले पालिकाबाट चाहिँ के कस्ता सर सुविधाहरू पाउनु भएको छ, उहाँहरूको सहयोग कस्तो पाउनु भएको छ, सहभागी मध्येबाट नै केही कुराहरू सुन्न पाइयो भने, अनि अध्यक्षज्यू उपाध्यक्षज्यूबाट यहाँहरूको समस्याहरू केही छन् कि, समाधानको पाटोहरू पनि निस्किन्छन्, त्यसको लागि चाहिँ सहभागीहरूबाट नै केही लिन चाहे मैले।
10: नमस्कार, मेरो नाम सम्झना खड्का हो, म गाईखुरा महिला सहकारीको सदस्य प्लस सेतीदेवी महिला समूहको चाहिँ सचिव हो। अहिले मैले जम्मा 19 महिना भयो, 19 महिना अगाडिदेखिबाट मैले अखबारी खोर्सानी सुरुवात गरेको हो। पोहोरको हिसाबमा मैले समूहको कुरा नगरी म व्यक्ति आफूले गर्दाखेरि चाहिँ मैले जम्मा 2600 बोटमा 6 लाखको खोर्सानीको फल बेचेँ, त्यसपछि मैले 2 लाखको बिउ सिड निकालेर बेचेँ, अनि पोहोरको उसमा चाहिँ मैले 1,20,000को अखबारी खोर्सानीको बिरुवा बेचेको थिएँ। अनि अब हाम्रो अहिले सेतीदेवी महिला समूहमा जम्मा 41 जना समूहका सदस्यमा 200 रोपनी जग्गामा चाहिँ अखबारी खोर्सानी लगाएको छ। पोहोर मैले अखबारी खोर्सानी धेरै मेरो आफ्नो व्यक्तिको नभइकन मैले मेरो समूहको नभइकन मैले 4 नम्बरको अन्तको पनि मैले खोर्सानी उठाएर बेचेको हो। खोर्सानीको माग एकदम राम्रो आएको, यसपालि पनि धेरै छ खोर्सानीको माग, अब कतिको फल छ भने।
11: दिदी बहिनीहरूको समूह रहेछ होइन, समूह मार्फत यहाँहरूले अखबारी खोर्सानीको व्यावसायिक रूपमा उत्पादन गरिरहनु भएको छ, कसरी सुरुवात गर्नुभयो, त्यो समूह कसरी बन्यो?
10: सुरुमा चाहिँ हामी गाईखुरा महिला सहकारी पहिला सुरुमा स्थापना गऱ्यौँ, त्यसपछि हेफर प्रोजेक्टको सरोर आएर उहाँ अरूले सल्लाह दिएर अब केही गर्नुपर्छ हामी महिला दिदी बहिनी भनेर उहाँहरूले सल्लाह दिएको कारणले अर्कबारे खोर्सानी लगाउँछ हाम्रो समूहमा। त्यसको लागि म आफै अगुवा भएर, म कृषि प्राविधिक पनि हो, अनि मैले यो अर्कबारे खोर्सानी म जसरी नै फलाउन सक्छु भन्ने हिसाबले म अघि बढेको हो।
11: पालिकाबाट तपाईँहरूले यसरी अर्कबारी खोर्सानी व्यावसायिक रूपमा उत्पादन गरिरहँदा यो चाहिँ मेलुङको खोर्सानीको बिरुवा है भनेर चिन्ने पनि भइसकेको छ, पालिकाबाट चाहिँ के कस्तो सहयोग पाउनु भयो नि?
10: पालिकाबाट मैले प्राविधिक सहयोग धेरै पाएको छु, अनि विषादी पनि मैले पालिकाबाट लिएर गइरहेको छु। अनि सबै भन्दाखेरि पालिकाबाट मैले पाएको सहयोग भनेको प्रचार प्रसार भएको कारणले गर्दाखेरि मैले जुनसुकै ठाउँमा पनि मैले उत्पादन गरेको अर्कबारे खोर्सानीको बिरुवा मसँग अरू एभोकाडो बडाल घाँसहरू कफीहरू टन्नैको बिरुवा छ, यो सबै प्रचार प्रसारको कारणले मैले बिकिरहेको छु।
11: भनेपछि अब चाहिँ पालिकाले के गर्दै हुन्थ्यो, यहाँको अब अपेक्षा पनि होला, आफैले नि गरिरहनु भएको होला, पालिकाले पनि केही सहयोग गरेको छ कि छैन? तपाईँले जस्तो अझै बिक्री गर्नको लागि प्रचार भएन भन्नुभयो नि, के गर्दै हुन्थ्यो होला?
10: पालिकाले सबै प्रचार प्रसार गरेको कारणले गर्दाखेरि अहिले मसँग जति भए पनि लोकल चिजहरू जति पनि बिक्री भइरहेको छ, अहिले जङ्गलमा फल्ने अमलादेखि लिएर खोर्सानी केरा उत्पादन भएको सबै कुरा बिक्री भइरहेको छ।
11: बिक्री चाहिँ कहाँ गएर गर्नुहुन्छ नि?
10: सबैभन्दा धेरै जस्तो काठमाडौँमा गइरहेको छ।
11: यही बाटो जान्छ?
10: सबै यहीँबाट जान्छ, गाडीमा यहाँबाट मैले पठाइदिने, उहाँ काठमाडौँमा सबै उतै जान्छ।
11: अब यति धेरै अब सबैजना माझ यसरी कार्यक्रम सञ्चालन गरिरहँदा पालिकालाई केही धन्यवाद दिन अथवा के गरिदियोस् भन्ने केही भन्नु छ?
10: पालिकाले अब यो अखबारे खोर्सानीको लागि चाहिँ ब्यान्डिङ गरेर कुनै ठाउँमा पठाउन पाए, कुनै देश विदेशमा अब यहीँ पालिकाबाट एउटा लोगो बनाएर पठाउन पाएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। खोर्सानी नभइकन अब यसलाई अचार बनाएर कसरी पठाउने भनेर अरू अरू ठाउँमा धेरै ठाउँमा भएको छ। हाम्रो मेलुङ गाउँपालिकाबाट पनि कुनै यो खोर्सानीको अरू केहीको अचार बनाएर हामीले बाहिर पठाउन सक्यो भनेदेखि अलिक के हुन्थ्यो कि, यहाँको महिला दिदीबहिनीले के गर्न सक्नुहुन्थ्यो कि भनी छ।
11: उहाँले अखबारे खोर्सानी लगाइरहनु भएको छ, यसलाई अब ब्रान्डिङ गर्न पाए भने अझै राम्रो भनेर भन्नुभयो। यसको लागि मैले फेरि पनि हाम्रो गाउँपालिका अध्यक्षज्यूले केही भन्नु खोजिरहनु भएको छ, यसमा स्पष्ट पारिदिनुहोस्।
9: पालिका र विशेष त हेपर इन्टरनेसनल अन्तर्गत हेपर नेपाल भन्ने उहाँहरूको एउटा संस्था छ, त्यससँग हामीले साझेदारीमा यो कार्यक्रम सञ्चालनमा छ अहिले। विशेष त मेलुङ साना किसान तथा पशुपालन भन्ने एउटा युवा लक्षित र महिला लक्षित कार्यक्रम हो यो, र यसमा चाहिँ पालिकाको 70% र 30% हेपरको भनेर गरेको छौँ, तर कहिलेकाहीँ हेपरको 40-40 पनि पुग्छ यसमा। अहिले हामीले हेपर मार्फत सञ्चालन गरेको सबै कृषिको अनुदानहरू पालिकाकै अनुदान हुन्। प्राविधिक पाटो अथवा त्यसको विशेष त मेन पावरको पाटो प्रशासनिक खर्च धेरै हेपर अन्तर्गत हुने र सिधै कृषकमा जाने अथवा उपभोक्तामा जाने चाहिँ पालिकाको अनुदान हो। हामीले 2 नम्बरमा नै अर्को डेरी पनि सञ्चालनमा ल्याएको छ, त्यहाँ शोभाजी हुनुहुन्छ, डेरी सञ्चालनमा ल्याएर अहिले हामीले 34 त्यहाँ गाईहरू वितरण गरिसक्यो त्यसै अन्तर्गत, र 2 नम्बरमा हामीले खुर्सानीको जाने नर्सरी सञ्चालन भएको छ, र पालिका साथै एउटा यो कार्यक्रमहरू सञ्चालन छ। र अर्को ब्रान्डिङ गर्ने कुरा र लोगो बनाउने कुरामा चाहिँ हामीले यसपालि कार्यक्रममा यसको राख्ने कुरा छ, र यसलाई पालिकाकै लोगो अन्तर्गत लानुपर्छ भन्ने कुरा छ। बजारको त्यति धेरै समस्या, पहिले हामी अहिले बजार पाइँदैन भनेर जति हल्ला गरे पनि बजारको त्यति धेरै समस्या छैन, किनकि यहाँको आलु सुन्तला खुर्सानी अरूहरू गइरहेछ, तर हामीले यसलाई अलिकति विशेष त स्वास्थ्यको मापदण्डले अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनको मापदण्डले पुर्याउने गरी त्यसको परीक्षणहरू गर्ने, क्वारेन्टाइनहरू राख्ने, अझ राम्रोसँग गर्न सक्यो भने हो। हामी सुरुवाती चरणमा भएको हुनाले यो सुरुवाती चरण हो, यसलाई अझ राम्रो बनाएर जान्छौँ हामी।
7: हामी स्थलगत बहसकै क्रममा मेलुङ गाउँपालिकामा आइपुग्दाखेरि सहभागी मध्ये लगभग 80% त महिला जस्तै लाग्यो मलाई। महिलाहरू यसरी सक्रिय भएर लाग्नु भएकोमा उपाध्यक्षज्यूको पनि केही न केही त अवश्य पनि भूमिका छ होला। उपाध्यक्षज्यूसँगै सोध्न चाहे मैले, महिलाहरूलाई यसरी सक्रिय बनाउनमा यहाँको भूमिका अनि महिलाहरू यसरी कसरी चाहिँ अग्रसर भइराख्नु भएको छ, उहाँहरू के केमा लाग्नु भएको छ, यसका बारेमा केही जानकारी गराइदिनुहोस् न।
12: धन्यवाद। सबैभन्दा पहिला त म रेडियो नेपाल धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगसँगै रेडियो नेपालबाट स्थलगत बहसको लागि दोलखा जिल्ला छनौट गरेर दोलखा जिल्लाको पनि मेलुङ गाउँपालिकालाई छनौट गरेर कार्यक्रम प्रस्तुताको रूपमा मनुका कुँवर र रिता तिमल सिन्हाजी हाम्रो पालिकाको यो हलसम्म उपस्थित हुनुभएको छ, तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। रह्यो अब प्रश्नको कुरा, पक्कै पनि पछिल्लो समयमा के छ भने हाम्रो देशमा भनौँ, दोलखा जिल्लामा भनौँ, मेलुङ गाउँपालिकामा भनौँ, पुरुषहरूको संख्या अलिकति तुलनात्मक रूपमा बसोबासको हिसाबले, गाउँपालिकाभित्र बसोबासको हिसाबले अलि कम रहेको छ महिलाहरूभन्दा। पुरुषहरू विदेशी कामको सिलसिलामा अथवा भनौँ अध्ययनको सिलसिलामा, जबको सिलसिलामा देशभन्दा बाहिर धेरैजना रहनुभएको, देशको पनि खास गरी काठमाडौँ उपत्यकामा कामको सन्दर्भमा रहनुभएको र जिल्लामा अलिकति कम रहनुभएको अवस्था हुन्छ, र गाउँपालिकाभित्र ओडाभित्र रहने अधिकांश महिलाहरू भएको अवस्था छ पछिल्लो समय, एउटा कुरा। र सक्रियताको कुरा गर्दा जसको गाउँमा बसोबास छ अभियसली उहाँहरू सक्रिय हुनुपर्ने भइ नै हाल्छ, र हाम्रो गाउँपालिका कृषि र पशुपालनमा यहाँको जीविकोपार्जन भनेको नै कृषि र पशुपालन रहेको छ। त्यसो हुँदा कृषि र पशुपालनमा मेलुङ गाउँपालिकाका महिलाहरू पुरुषभन्दा अलि बढी सक्रिय रहनुभएको छ, र हामीले के गरेका छौँ भने विगत लामो समयलाई अध्ययन गरेर यदि हामी पछाडि फर्केर हेर्ने हो भने धेरै तालिम गोष्ठीहरू हुने गर्ने गाउँमा, ओडामा, तत्कालीन गाविसहरूमा विभिन्न किसिमका तालिम गोष्ठीहरू हुने गर्ने, तर व्यावसायिक रूपमा अथवा भनौँ उद्यमीको रूपमा चाहिँ त्यति धेरै महिलाहरू या पुरुषहरू जो कोही पनि त्यति धेरै उपस्थित नहुने, भनेको मतलब चाहिँ तालिम लिने, गोष्ठी लिने, सर्टिफिकेट लिने, तर उहाँहरू चाहिँ फेरि तालिममा मात्रै सीमित हुनुपर्ने भइरहेको अवस्था चाहिँ विगतलाई हामीले हेऱ्यौँ, र हाम्रो कार्यकाल भएपछि हामीले के गर्यौँ भने जसलाई जे काम गर्न रुचि छ उहाँहरूलाई त्यो विषयको तालिम दिने, तर उहाँहरू व्यवसायमा लाग्नुपर्ने, महिलाहरू उद्यमी नै हुनुपर्ने, तालिमका लागि मात्रै तालिम गरेर चाहिँ अब गाउँपालिका समृद्ध बन्दैन, महिलाहरूको पनि आर्थिक रूपान्तरण हुँदैन, जीविकोपार्जनमा सुधार पनि हुन सक्दैन भन्ने हिसाबले हामीले तालिम सँगसँगै चाहिँ यो पशुपालन र कृषिका तालिमहरू सँगसँगै महिलाहरूलाई आय आर्जनमा जोड्नुपर्छ भनेर विभिन्न ओडाहरूमा, विभिन्न क्षेत्रमा, कुनै ओडामा चाहिँ आलुको खेती गर्नुभएको छ, कुनै ओडाका केही कृषकहरूले चाहिँ माछाको व्यवसाय गर्नुभएको छ, त्यहाँ पनि महिलाहरूका समूहहरू हुनुहुन्छ, कुनै ठाउँमा तरकारीको व्यवसाय गर्नुभएको हुन्छ, कुनैमा डेरीको व्यवसाय गर्नुभएको हुन्छ भने जसको लागि गाई पालेर चाहिँ दुध उत्पादन गर्नुभएको छ धेरै महिलाहरूले, काहीँ केराको व्यावसायिक रूपले चाहिँ केरा खेती गर्नुभएको छ, र यही ओडाको ओडा नम्बर 1 पौटी भन्ने ठाउँमा चाहिँ सुन्तलाको व्यवसाय छ, जहाँ चाहिँ वार्षिक रूपमा चाहिँ 13-14 करोडभन्दा बढीको सुन्तला चाहिँ उहाँहरूले काठमाडौँमा निर्यात गर्नुहुन्छ, चरिकोट र तामाकोसी जस्ता बजारहरूमा चाहिँ पठाउनुहुन्छ। यसरी चाहिँ महिलाहरूको आय आर्जनमा चाहिँ केही हदसम्म सुधार हुँदैछ। आजको अवस्थामा पनि मेलुङ गाउँपालिकालाई फर्केर हेऱ्यो भने अझै पनि महिलाहरू आर्थिक रूपले जति चाहिँ ढुक्क भएर, आर्थिक रूपले चाहिँ आत्मविश्वासका साथ चाहिँ अब मसँगै जति पनि पैसा छ है, म कसैको भर पर्नु पर्दैन भनेर आज पनि सन्तोषजनक हिसाबले उपस्थित भइसक्नु भएको अवस्था चाहिँ छैन। यद्यपि सुधार भने चाहिँ मेलुङ गाउँपालिकामा हाम्रो कार्यकाल पछाडि हुँदै गएको अवस्था छ, महिलाहरूको व्यावसायिक रूपले, महिलाहरू उद्यमी रूपले अगाडि बढ्ने हिसाबले चाहिँ अलिकति क्रियाशीलै हुँदै हुनुहुन्छ भन्ने मलाई लागेको छ। त्यो मेरो केही सहजीकरण भयो होला, मेरो काहीँ न काहीँ उपस्थिति भयो होला, पालिकाको कुनै न कुनै हिसाबले, तालिमको हिसाबले, बिउ पुँजीको हिसाबले, अनि त्यसपछि उहाँहरूलाई चाहिँ प्रेरणाको हिसाबले, कुनै न कुनै हिसाबले हाम्रो सहभागिता भयो होला, तर अमूल्य क्रियाशीलता चाहिँ उहाँहरूकै रहेको छ, अर्थपूर्ण सहभागिता चाहिँ उहाँहरूकै रहेको छ, जसको कारणले आज महिलाहरू चाहिँ तुलनात्मक रूपले अलिकति अग्रसर हुनुभएको हामीले पनि महसुस गरेका छौँ, तर यति मात्रै ढुक्क हुने अवस्था चाहिँ छैन।
8: उहाँले घचघच्याउ
11: पार्नु भएर उहाँले लहै आउनुपर्छ लहै गर्नुपर्छ भनेर परिवर्तन भएको जीवन परिवर्तन भएको पहिला कस्तो थिए अहिले पालिकाले गर्दा यस्तो भयो भन्ने कोही हुनुहुन्छ?
13: मेरो नाम शोभा बस्नेत, मेलौ गाउँपालिका वार्ड नम्बर 2, श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाको अध्यक्ष। हाम्रो यहाँ पालिका ओडा कै मातहत सल्लाहले नै हाम्रो त्यहाँ डेरी सञ्चालन भएको हो। हामी महिलाहरूले चाहिँ जति नै घरमा काम गरे पनि अब जीविकोपार्जन त अब पुरुषहरूले कमाएर लिएर गएका छौँ, तर आफूले चाहिँ आफ्नो कमाई आफ्नो भनेको आफ्नै हुन्छ भने जस्तै गरी पालिकाको सोच, ओडाको सोच र सबैजनाको सोचले गर्दाखेरि चाहिँ कृषि खेती अगाडि बढाउँ भनेर हाम्रो उपाध्यक्षज्यूले भनिसक्नुभयो। जुन जुन ओडामा जुन जुन तरिकाको बाली कृषि हुन्छ त्यही त्यही हामीले सुरुवात गरेका छौँ भन्नुभयो, गरेको पनि छौँ। त्यही भेगको हिसाबले गर्दाखेरि हाम्रो मेलुङ वार्ड नम्बर 2 श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थामा चाहिँ एउटा डेरी स्थापना गर्ने सहकारीको चाहिँ स्थापना गर्ने सुरु भएर हामीले त्यहाँ सहकारी स्थापना गऱ्यौँ 2080 माघ 5 गते। अनि त्यही सहकारी गरेपछि अब त्यहाँ अब उनीहरूलाई जीविकोपार्जन गर्नलाई के गर्ने त भन्नेले एउटा अब त्यहाँ चाहिँ दुग्ध व्यवसाय गरौँ भनेर चाहिँ हामीले त्यहाँ डेरी स्थापना गर्नुभयो। पालिका ओडा सबै मिलेर अब हेफर प्रोजेक्ट पनि त्यतिखेर हुनुहुन्थ्यो। अनि हामीले सुरुमा त 25 लिटर दुधबाट सुरु गऱ्यौँ 2081 भदौ 1 गतेबाट डेरी सञ्चालन गरेको। त्यो हुँदाखेरि पालिकाबाट 50% चाहिँ अनुदान, त्यसको साथसाथै सहयोग साथ एउटा हुँदै 34 गाई चाहिँ हामीले चाहिँ चितवन पुगेर ल्याएर चाहिँ दिनको प्रति लिटर 500 लिटर दुध उत्पादन गरेर हामीले चरीको डिडिसीमा चाहिँ दुध बेचिराखेका छौँ, बेचेका छौँ। र त्यहाँ अलि अब व्यापार व्यवसायले अलि बजेट चाहिँ त्यस्तै नभएको कारणले गर्दाखेरि अलि समयमै कृषकले अलि भुक्तानी नभएकोले चाहिँ अलि चिन्तित हुनुहुन्थ्यो। र अहिले फेरि हामीले चाहिँ गौरी शङ्करतिर चाहिँ मासिक नै रूपमा चाहिँ अब कृषकहरूलाई नै गाह्रो परो दाना खुवाउनलाई गाईको पाल्नलाई भनेर चाहिँ अनि महिनै पछि भुक्तानी हुने ठाउँमा चाहिँ गौरी शङ्कर डेरीमा चाहिँ हामीले अहिले दुध दिन लगाइरहेका छौँ। र अब त्यहाँ पनि बिहान बेलुका त हामीले घाँस काट्छौँ गर्नु त योभन्दा पहिला हामी कृषि नै गरिरहेथ्यौँ, वस्तुहरू नि पालिरहेथ्यौँ, तर 1-2 रुपियाँ पैसा हातमा पर्ने ओर्ने हुँदैन थियो भने अहिले चाहिँ अब त्यहाँका दिदीबहिनीहरूले चाहिँ घाँस काटे पनि महिना मरेपछि भए पनि आफूले चाहिँ यति कमाइ यति आयो मेरो भन्न सक्नुभएको छ। नत्र पुरुषसँगै केही निर्भरमा चाहिँ यो दिनुहोस् न हामीलाई यति पैसा यता जानु पर्यो, चुरा लाउनु पर्यो, धागा लाउनु पर्यो, कपडा किन्न पर्यो भनेर भन्न पर्थ्यो भने अहिले त त्यहाँ अब हाम्रो समूह समूह पनि छ, बचत पनि गरिराखेका छौँ सहकारीमा पनि। अब अहिले हाम्रो यहाँ सम्झनाले भन्नुभयो पहिला सुरुमा त्यही सहकारीबाटै समूह बन्यो, उहाँ पनि अहिले संसारै प्रचार प्रसार हुनुभयो। त्यही समूह सहकारीबाटै त महिला गर्नुपर्छ भन्ने त जानेको हो नि, नत्र त हामीलाई त थाहा हुने थिएन। अनि अहिले अब त्यहाँको हामीलाई चाहिँ जीविकोपार्जन गर्न त्यहाँको महिलाहरूलाई चाहिँ सहज र सजिलै तरिका भइराखेको छ। अब खोर्सानी बेच्ने खोर्सानी गर्नुभएको छ, केरा खेती गर्नुभएको छ, केरा गर्नु बिक्री हुन्छ, बेसार पनि त्यहाँ उत्पादन हुँदैछ, बेसार बिक्री हुन्छ, अब त्यहाँ हाम्रो अब दुध बेचेर पनि हुन्छ।
7: आर्थिक रूपमा महिलाहरू सक्षम भएपछि घर परिवारमा इज्जत चाहिँ कतिको हुने रहेछ त्यो पनि अनुभव छ होला नि, त्यसको बारेमा पनि केही भनिदिनुहोस् न।
13: धेरै हुन्छ, इज्जत हुन्छ, नत्र त म पाउँछ नि यति सक्षम छु उसै छ भन्ने कुरा चाहिँ मान हुन्छ। त्यो भन्दा पहिला अब घाँस काट्यो भ्याका फालो छैन, योभन्दा पहिला पनि अब घाँस दाउरा खेतीपाती त गरेका थियौँ, पैसा छैन, घाँस त हामीले काटिरहेको थियौँ, मही खान्थ्यौँ, अब भएको ओलाएर पलाएर बाँड्थ्यौँ। अहिले त छ डेरीमा चाहिँ दुध दियो पैसा आउँछ, पैसा भएपछि जे चिज भने त्यसैमा सहज हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नुभएको छ हाम्रो महिला दिदीबहिनीहरूले पनि। त्यही भएर हामी पनि लगाइरहेका छौँ, हामी साथसाथै ओडा पालिका सम्पूर्णले अहिले हामी चाहिँ अब त्यो सुरुमा खोल्दा त हामीलाई त कत्रो कत्रो पाहाडै जस्तो भयो, हामीलाई केही अझै पनि अब पढ्न त पढियो प्लस टू त गरे हो तर त्यस्तो ऊ छैन कि अब के पढ्यो पढ्यो भने जस्तो अहिले नयाँ युग नयाँ जमाना आए अनुसारले गर्दाखेरि अलिक गाह्रै हुन्छ। अनि सानो चिज पनि हामी अब पालिकाको सरहरू ओडाहरू सबैजनाको मातहतमा सहयोग साथमै मात्रै हाम्रो सहकारी चलिरहेकै छ, सिक्दैछौँ हामी पनि, त्यसको साथसाथै जाँदैछौँ, सहयोग छ हामीलाई।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट स्थलगत बहस कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम स्थलगत रूपमै गएर हामी सञ्चालन गर्ने गर्छौँ। यसै क्रममा दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा स्थलगत बहस सञ्चालन भइरहेको छ र यो स्थलगत बहस सञ्चालनको रेकर्ड प्रसारण शनिबार बिहान 10 बजेको समाचारपछि अनि पुनः प्रसारण बुधबार राति 9 बजेको समाचारपछि कार्यक्रमको तालिका अनुसार प्रसारण हुनेछ। स्थलगत बहसको लागि हामीसँग गाउँपालिका अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, त्यस्तै प्रशासकीय अधिकृत हुनुहुन्छ, पालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न ओडाका अध्यक्ष जनप्रतिनिधि सदस्यहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न समूहमा रहनुहुने महिला दिदी बहिनीहरू हुनुहुन्छ जो गाउँपालिकाबाट प्रत्यक्ष लाभान्वित भई आफ्नो जीवनस्तर उकासिरहनु भएको छ, त्यसै गरेर विभिन्न पेसा व्यवसायमा रहनुभएका व्यक्तित्वहरू पनि हुनुहुन्छ स्थलगत बहसको लागि। स्थलगत बहस अन्तर्गत मेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको बहसको पहिलो भाग हामी यति बेला सुनिरहेका छौँ, दोस्रो भाग भने अर्को हप्ता प्रसारण हुनेछ। अब फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँ।
7: दुध डेरी मेलुङ गाउँपालिकाको वडा नम्बर 2 रहेको छ भनिरहँदा, दुध डेरी सँगसँगै अन्य के कामहरू भइरहेको छ त वडाध्यक्ष रामकृष्ण भण्डारीज्यूलाई मैले सोध्न चाहेँ।
15: नमस्कार, म रामकृष्ण भण्डारी, मेलुङ 2 वडा अध्यक्ष। हामीले गाउँपालिका अघि अध्यक्षज्यूले भनिसक्नुभयो, गाउँपालिका 70%, हेपर प्रोजेक्ट नेपाल 30%, जोइन्ट प्रोजेक्ट हामीले सञ्चालन गरिरहेका छौँ र हेपर प्रोजेक्ट विशेष गरी महिलामुखी भएको कारणले हामीले मन पराएको प्रोजेक्ट हो त्यो। त्यसो भएको हुँदा हाम्रो 7 वार्डमा महिलाहरूको समूह छ, लगभग एउटा समूहमा 25-30 बेसीमा 35 हाम्रो टोल टोलमा समूह छ र यो समूह मार्फत प्रोजेक्ट मार्फत हामी काम गरिरहेका छौँ र मैले विशेष गरेर 2 वडा अध्यक्ष भएको नाताले हामीले 3 हामी निर्वाचित भएको 3 हामीले वडा समितिमा निर्णय गरेका छौँ। हामी डेरी स्थापना भएको 5 हामी प्रत्येक घर परिवार आमदानी 10,000 पुर्याउँछौँ र 10 हामी 20,000 पुर्याउँछौँ भनेर हामीले निर्णय गरेका छौँ। यो सँगसँगै पालिका प्रोजेक्ट मार्फत चाहिँ यो डेरी त हामी पालिका मार्फतै अनुदानमा सञ्चालन गरेका हौँ। हामीले समूह हुँदै गर्दाखेरि हामीले 21 लाख बजेट त छुट्यायौँ पालिका मार्फत डेरी स्थापना गर्नको लागि र हामी कसरी सञ्चालन गर्ने भन्ने हामीसँग बहस चलिरहेका थियौँ र हामीले सल्लाह गऱ्यौँ यही समूहबाट चाहिँ हामी सहकारी बनाऊ, त्यो मार्फत चाहिँ हामी डेरी सञ्चालन गरौँ भन्ने हामी निर्णयमा पुग्यौँ। हामीले 2 सहकारी स्थापना गऱ्यौँ। यो सहकारी 2 महिला सहकारी 2 मात्रै नभएर यो मेलुङ गाउँपालिका भरिको हामी 2 उठाउँदै 3, 4, 5, 6, 7 वार्डमा चाहिँ हामी यो महिला सहकारीले चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्छ विशेष कृषिमा। र अघि सहकारीको अध्यक्षले भने जस्तै हामीले 500-550 लिटर दुध सङ्कलन गऱ्यौँ। पालिकाको तर्फबाट हामीले 34 गाई खरिद गरेर अघिल्लो साल खरिद गरेर ल्याइसकेका छौँ र कोही अहिले दुहुने छन्, कोही ब्याउने छन्। अहिले पनि 300 हारिमा दुध छ दैनिक। त्यसो भएको हुँदा हामी गाउँपालिकाले यी चिजहरू गरिरहँदा कृषकहरू पनि त्यतिकै चासो हुनुपर्छ, दुइटैको बराबर हुनुपर्छ। हाम्रो चासो र कृषकहरूको चासो मिल्नुपर्छ, मिलेन भनेदेखि त्यो ग्याप हुन्छ। र हामीले यो वर्ष पनि गाई खरिद दाना बनाउने के भन्ने फ्याक्ट्री सहकारी आफैले दाना बनाउने गरी कारखाना स्थापना गर्दैछौँ, हामीसँग बजेट छ। त्यो सँगसँगै हामीले पालिकाको तर्फबाट कच्चा पदार्थ पनि हामी केही किन्छौँ र हामी दुधलाई दुध व्यवसायलाई चाहिँ हामीले स्तरीय रूपमा विस्तार गर्दै जाने पालिकाको लक्ष्य छ, हाम्रो वार्डको पनि त्यही हो। यो सँगसँगै हामीले अघि उपाध्यक्षले कुरा उठाइसक्नु भयो, हामी फलफुल खेतीमा लागिरहेका छौँ। हो, 1 वार्डले 13-14 करोडको सुन्तला बेच्छ, 2 वार्डमा आलु र केरा गर्दा 2-3 करोडको बेच्छ, 3 आलु खेती नै छ सबै र 2-3 करोडै लिन्छ होला सरदर, र 4 यो माथिल्लो बेल्ट आलु खेती, तल्लो बेल्ट केरा खेती छ, 5 आलु खेती, 6 तरकारी खेती, 7 अहिले व्यवसायिक रूपमा माछा पालन र कुखुरा लोकल कुखुरा पालन छ। त्यसो भएको हुँदा यी चिजहरूलाई आर्थिक जनताको आर्थिक जीवन स्तर उठाउनको लागि एकैचोटि हुँदो रहन्छ, बिस्तार बिस्तार बिस्तार पिकअप हुँदै जाँदो रहेछ। मैले अघि सम्झनाले भनिसकिन् उनले 7 लाख जतिको अघिल्लो वर्ष खर्च नै बेचिन् होला, यो वर्ष पनि बेर्नाहरू बेचिरहेको छ। त्यो सपोर्ट भनेको हामी गाउँपालिकाको वार्डको प्रोजेक्ट मार्फत पनि हो। यो बिउ हामीले अगर खोर्सानीको बिउ सन्त सरले लगभग चितलाङबाट ल्याउनु भएको जस्तो लागेको छ, उहाँबाट ल्याउनु भएको छ, त्यही विस्तार हुँदैछ अहिले हाम्रोमा बिरुवा। त्यो सँगसँगै हामी फलफुल खेतीलाई प्रोत्साहन गरिरहेका छौँ र फलफुल दुध अकबरे खोर्सानी गर्दै हामी अरू बालीहरू पनि विस्तार गर्दै जाँदाखेरि हामी मेलुङ गाउँपालिकाका सबै जनताहरूको आर्थिक जीवन स्तर उठाउन सक्छौँ भन्ने हामीलाई लागेको छ। धन्यवाद
11: हजुर। यसो भनिरहँदाखेरि विशेष गरेर यो पालिकामा कृषि त्यस्तै पशुपालन अनि कृषिमा पनि विशेष तरकारी बाली फलफुल बालीको उर्वर सम्भावना देखियो। अब कृषि भन्ने बित्तिकै अहिलेको यो जलवायु परिवर्तनले गर्दा सिँचाइको पनि आवश्यकता पर्छ। सिँचाइ पानी कसरी लगाउने त? पानी लगाउनको लागि पनि त व्यवस्था गर्नुपर्ने हुन्छ। जस्तो यहाँहरूले व्यावसायिक रूपमा खेती गरिरहँदा कसरी सिँचाइ गर्नुहुन्छ? सिँचाइको लागि पनि पालिकाले केही सहयोग गरेको छ अथवा पालिकाको कुनै कार्यक्रम सञ्चालन भइरहेको छ? यहाँहरूलाई केही थाहा छ भने जानकारी गराइदिन सक्नुहुन्छ।
16: रामेश्वर अधिकारी, मेलुङ गाउँपालिका वार्ड नम्बर 4 कार्यभार अध्यक्ष। किन भनेदेखि अब हाम्रो गाउँपालिकाले जति पनि साथ र सहयोग गरेर अगाडि बढाउनु भएको छ त्यसमा उहाँहरूलाई अति नै धन्यवाद। एउटा संस्था थियो हेफर भन्ने, त्यसले चाहिँ हाम्रै दिदीबहिनीहरू दाजुभाइहरूले नि गर्नलाई अलिकति हिचकिचाएर मेरो वडामा चाहिँ अलिक कम गर्नुभयो। अनि एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मिलेर एउटा फ्रन्सेट भन्ने संस्था ल्याउनु भएको छ, त्यसले चाहिँ अत्याधिकै राम्रो गर्यो। तर साबिक हाम्रो 2, 3, 4 चाहिँ छुटेछ, त्यसले गर्दा हामी पछुताउनु पर्छ। त्यसले चाहिँ के दिँदो रहेछ भनेदेखि ड्रम चाहिने ड्रम, पाइप चाहिने ठाउँमा पाइप, हजारी चाहिने ठाउँमा हजारी, सम्पूर्ण किसानको हितको लागि काम गर्नको लागि चाहिने सामग्री सम्पूर्ण दिँदो रहेछ। त्यो छुटेर चाहिँ अलिकति चित्त दुखाइ छ। साबिक 2, 3, 4 मेलुङ गाउँपालिका वार्ड नम्बर 4 चाहिँ फेरि त्यो अरू वडा होइन फेरि। अनि योभन्दा अगाडि उहाँहरूले प्रोत्साहन दिएर सबै कुरो गराएको छ, तर हाम्रो भेटबुट 4 चाहिँ माथिर लेखा चाहिँ आलु खेती प्रशस्त हुन्छ, तर यसपालि चाहिँ मजाले रोग लगाएर नष्ट भएको छ। अनि अरू कामको लागि चाहिँ सकेको ठाउँमा भेटेको ठाउँमा अलिकति टाठा बाठाले सबै कुरो राम्रैसँग गरेर लानुहुन्छ। किसानको हितको लागि गाउँपालिकाले अगाडि नै बढाएको छ। अब सिँचाइ गर्नको लागि त कतिपय ठाउँमा कुलो छ, कुलो खन्नलाई वडाले नै पैसा हालिदिएको हुन्छ, गाउँपालिकाले नै हालिदिएको हुन्छ, वडाले नहाले ठाउँ गाउँपालिका हालिदिएको हुन्छ। त्यो कुलो राम्रोसँग व्यवस्थित गरेर खनेको हुँदैन। सिँचाइ भएन भने एकचोटि बनाएको कुलोले त कमसेकम 4-5 थ्योस्, 6 नि थ्याक्दैन। त्यसलाई चाहिँ अलिकति मध्यनजर लगाएर गाउँपालिकाले र प्राविधिकले अलिकति टाइट गर्नु पर्यो। 7 नि गरेकै छ, 4 पनि तल्लो इलाकामा केरा खेती, माथिल्लोमा आलु, नस्पाती, सबै स्याउ, यहाँको अवस्था अनुसार सबै फल्छ फुल्छ। अनि सबभन्दा अन्तिममा खाने बेलामा चाहिँ एउटा जङ्गली जनावरले नष्ट पार्छ। अब के गर्नु, गर रित्तो यो चाहिँ निराकरण हुँदैन। यो बाँदर भन्ने जन्तुलाई चाहिँ जोगायो एकै घन्टामा नष्ट पार्छ। अब 3 लगाएर उत्पादन बनाएको हुन्छ, अहिले अब गहुँको सिजन हुन्छ, गहुँ जोगायो एकै दिन आएर 1 नष्ट पारिदिन्छ, भोलि पर्सि मकै लगायो मकै भाँदा मात्रै सिद्धिदिन्छ। यसलाई पनि हजुरहरू मार्फत सम्बन्धित निकाय पुगेर त्यसलाई पनि निराकरण गर्नुहोस्। मेरो भन्नु यति छ, धन्यवाद।
11: उहाँले जसरी यो कृषिकै कुरा गर्नुभयो, यो बाँदरको व्यवस्थापन भनेको यो अहिले राष्ट्रिय समस्या जस्तै भएको छ कृषिको लागि। यो त संसदमै उठेको पनि यहाँहरूलाई नि थाहा छँदैछ, कति सांसदहरूले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भनिरहनु हुन्छ। नयाँ सरकारले पक्कै पनि बाँदर व्यवस्थापनको लागि केही न केही राष्ट्रिय कदम नै चाल्ला भन्ने हाम्रो अपेक्षा हो। अब यसो भनिरहँदा यहाँ अहिले स्थलगत बसमा हामीसँग अब कार्यवाहक वडाध्यक्षज्यूहरू, त्यसै गरेर कार्यपालिका सदस्यज्यूहरू, शाखा प्रमुखहरू, त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेल पनि हामीसँगै हुनुहुन्छ। अहिले म विशेष गरेर स्थानीय पत्रकार, उहाँले लेखिरहँदा उहाँले अनुगमनको पाठबाट हेरिरहँदाखेरि के पाउनुहुन्छ गाउँपालिकामा? जसरी सिँचाइको कुरा पनि आयो, कृषिको सम्भावनाको कुरा आयो, केही व्यवस्थापनका कुराहरू पनि आए, यहाँको तर्फबाट गाउँपालिकाले गरेका कामहरू र गाउँपालिकाले गर्न सक्ने सुधारहरू के हुन सक्लान्?
17: सर्वप्रथम त यो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा स्थलगत बहस हाम्रो मेलुङ गाउँपालिकामा आयोजन गरिदिनु भएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार प्रकट गर्दछु। र यहाँको प्रश्न, म स्थानीय पत्रकारको हैसियतले हेर्दाखेरि मेलुङ गाउँपालिकाले पछिल्लो सम अवस्थामा आउँदाखेरि कृषि लगायत जनताको हरेक आर्थिक आय आर्जनमा ठुलो योगदान दिँदै आएको छ। हुनसक्छ सयमा 100 पूर्ण त कहीँ पनि हुँदैन, तर पनि पालिकाको सहयोग गर्दाखेरि यथेष्ट सहयोग देखिन्छ। पालिकाले चाहिँ हेफर प्रोजेक्ट नेपाल, त्यस्तै खाद्य सुरक्षा सुधार एउटा आयोजना भनिन्छ, त्यो आयोजना सहकार्य गरेर धेरैवटा कृषिका कार्यक्रमहरू आयोजना गरेको छ, कृषि कार्यक्रमहरू लागू गरेको छ। पशुपालनदेखि लिएर त्यतिखेर फलफुल खेतीदेखि लिएर तरकारी बालीदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ पालिकाको साथ सहयोग रहेको मैले पाएको छु। र यतिले मात्र अझै पुग्दैन, म मेरो घर पौटी यस पालिका वडामा एकमा पर्छ। हाम्रो पालिकामा लगभग वार्षिक रूपमा सुन्तला मात्रै 13-14 फल्छ, अघि भर्खर हाम्रो पाचिमिटी भनिसक्नु भएको छ। त्यस्तै त्यो मात्रै नभएर मेरो पालिका वडामा एकमा नै एउटा गोलभेडा खेती वा हाइब्रिड खेती गर्नुहुन्छ त्यहाँ किसानहरूले। वार्षिक 10-12 करोडको चाहिँ बिउ उत्पादन गर्नुहुन्छ, त्यसै गरी गोलेबाडाको दाना बिक्री वितरण गर्नुहुन्छ, अनि यस्तै अन्य केरा एउटा मेरो गाउँमा एकजना छिमेकी भाइ हुनुहुन्छ रामप्रसाद पाठक भन्ने, उहाँले वार्षिक 5 लाख रुपियाँको केरा उत्पादन गरेर बेच्नुहुन्छ। र यो बजारको कुरा आउँदाखेरि बजारको जति पनि छ मात्र उत्पादन गर्नु पर्यो, उत्पादन राम्रो हुनु पर्यो, क्वालिटी हुनु, गुणस्तरीय हुनु पर्यो, गुणस्तरीय उत्पादन भयो भनेदेखि जति पनि बजार पाइन्छ। मात्रै हामी किसानहरूले के गर्नु पर्यो भने किसानले आफूले उत्पादन गरेका कुराहरू जुन छ नि हामीले गरेका फलफुलहरू भयो तरकारीहरू भयो ती कुरा गुणस्तरीय हुनु पर्यो होइन, सबैले त्यसलाई चाहिँ मनपर्ने खालको हुनु पर्यो। त्यति भयो भनेदेखि किसानको आम्दानी घर घरमै छ। तर यति हुँदा हुँदै पनि पालिकाले गरेको सहयोग उल्लेखनीय छ र अझै पनि पालिकाले म के भन्छु भने मेरो वडामा वार्षिक 13 करोड सुन्तोडो सुन्तला फल्छ, त्यहाँ एउटा कोल्ड स्टोर भइदियो भने त्यति जुन बेला सुन्तला फल्छ त्यो सुन्तला हामीले बिक्री गर्दाखेरि हामी कहाँ बगैँचामा आएर व्यापारीहरूले किलोको 50 रुपियाँ 55 रुपियाँ 60 रुपियाँसम्म हाल्नुहुन्छ। त्यही सुन्तला अहिले कोल्ड स्टोरमा स्टोर गरेर राखेर हिजो आज बजारमा लाग्ने भनेदेखि किलोको 300-400 रुपियाँसम्म बिक्री हुन्थ्यो। र यसले गर्दा मैले पालिकालाई के अनुगर्न चाहेँ भने पौटीमा उत्पादन सुन्तलाको लागि एउटा पालिकाबाट सम्भव हुन्छ, पालिकाबाट हुँदैन भने मातृ निकाय जहाँ हुन्छ त्यहाँबाट पहल गरेर एउटा कोल्ड स्टोर निर्माण गरिदिनु भयो भनेदेखि पौटीको लागि त्यहाँ किसानको लागि अत्यन्तै आम्दानीको बाटो एकदम धेरै डबल त्यो बढी हुने मैले देखेको छु। यस्तै गरी त्यहाँ उत्पादन हुने कुराहरू र यो पालिकामा भएका जुन छन् आलु उत्पादन छन् होइन, विभिन्न खालको फलफुल उत्पादन भइरहेको छ, दुध उत्पादन भइरहेको छ, त्यो दुध उत्पादन पनि त्यो हामीले अरूलाई दिनुभन्दा पनि यहीँ त्यहाँका दुधबाट बन्ने छ नि दुध पदार्थबाट बन्ने कुराहरूलाई त्यही उत्पादन गरेर चाहिँ खुवा बन्न सक्छ, हामी कहाँ चिज बनाउन सकेला, हामीले थुप्रै बनाउन सक्छौँ हामी होइन, ती कुराहरू यहीँ उत्पादन गरेर बजारी गर्ने गर्यो भने र मेलुङ गाउँपालिकालाई नामबाट ब्रान्डिङ गर्न सक्यो भने यो चाहिँ जब मेलुङको सुन्तला हो, यो मेलुङको खुवा हो, यो मेलुङको खुर्सानी हो भनेर अघि सुन्दर मैले भन्नुभएको थियो, यसैले ब्रान्डिङ गर्न सक्यो भने एउटा मेलुङको पहिचान पनि भयो र मेलुङ समग्र मेलुङमा विश्वभरि नै अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेलुङलाई चिन्न सकिने एउटा बाटो पनि बन्यो। र अर्को कुरा मेलुङका मराएका सबै आम जनताहरूको आम कृषकहरूको आय आम्दानी पनि वृद्धि हुन सक्छ। र मैले समग्रमा मैले यहाँबाट स्थानीय रूपमा कलम चलाइरहँदाखेरि मैले मेलुङमा गरेका धेरै कार्यक्रमहरू छन्, मेलुङ पालिकाले जुन हाम्रो अध्यक्ष उपाध्यक्षहरू आफै खट्नुभयो लाग्नु भएको छ, उडाछि लाग्नु भएको छ, सबैले आफ्नो ठाउँबाट उल्लेख्नु सहयोग गरिरहनु भएको छ, त्यो सहयोगलाई किसानले पनि यो सहयोग मेरो लागि गरेको भनेर बुझिदिनु पर्यो। पालिकाले उहाँले बाटो देखाइदिने हो, उहाँले अनुदानको व्यवस्था गरिदिने हो, तर त्यो किसानहरू जुन हामी जसले गर्छौँ नि हामीले सिँचाइ कुरा गरिरहेको छौँ, हामी कुलो बनाउँछौँ, त्यो कुलो बनाउँदाखेरि त्यहाँको उपाध्यक्षहरू तिनीहरूले यो कुलो मैले बनाएको हुँ, यो कुलो मलाई चाहिन्छ भनेर बनाउनु पर्यो, यो अर्काले बनाएको होइन भनेर ठान्नु पर्यो। र कतिपयले अवस्थामा विकास निर्माण काम के भइरहेको छ भने हामी गर्छौँ गर्नु चाहिँ, तर त्यो हामी मेरो लागि भने गर्दैनौँ, हामी यो हामी अर्कालाई भने गरिदिन्छौँ, त्यसले गर्दाखेरि भएका आयोजना पनि कतिपय बिग्रेका पनि छन्, कति सुधार अनुभव पनि छन्, त्यसले गर्दाखेरि त्यो पालिकाले पनि यसमा चाहिँ अलिक कडा खालको अनुगमन गरिदिनुपर्छ। र भएका विकास निर्माण काम गर्नु पनि स्थानीय तवरमा भएका जुन विकास हुन्छ नि सिँचाइ लगायत खानेपानी लगायत सबै कुराहरू छन्, यी कुराहरूमा पालिकाले के गर्नु पर्यो भने अलिक राम्रो अनुगमन गरिदिएर जहाँ कुलोको आउने ठाउँमा खोला नाला छन् त्यहाँ सिँचाइको कुलाकै व्यवस्था गर्नु पर्यो, र भएन भने पनि जहाँ चाहिँ अब थोरै थोपा सिँचाइबाट एउटा ड्रम राखेर भए पनि सानो पाइपको व्यवस्था गरेर भए पनि होइन हामीले सिँचाइ व्यवस्था गर्न सक्यौँ भने अझ यो मेलुङ्गा पानीलाई उर्वर भूमि बनाउन सकिन्छ र यहाँ भएको उत्पादनहरूलाई बजारीकरण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामीले पुर्याउन सक्यौँ भनेदेखि एउटा मेलुङको पहिचान पनि हुन्छ, मेलुङको पहिचान हुनु भनेकै मेलुङको समृद्धि हुनु भनेकै एउटा आम जनताहरूको समृद्धि हो।

0: सन्दर्भमा मैले योभन्दा अघिल्लो लगातार हामी आइसकेपछि पहल गरेका छौँ, तर अहिलेसम्म सफल हुन सकेको छैन। यो वर्ष पनि हामीले कोल्ड स्टोर राज्य लेखे, प्रदेश सरकारले सङ्घीय सरकारमा लेखेर पठाएछौँ। र अर्को कुरा, गत वर्ष अलि समय पुगेन, यो वर्ष चाहिँ भारतीय राजदूतवास मार्फत भारतीय सरकारलाई करिब 20 करोडको अनुदान दिने गर्छन् उहाँहरूले यो पहाडी जिल्लाहरूमा, त्यतातिर जानु पर्ला भन्ने कुरा छ। त्यसको लागि चाहिँ हामीले जग्गा प्राप्ति गर्नुपर्छ, करिब करिब 10 रुपियाँभन्दा बढी जग्गा प्राप्ति गर्नुपर्छ। त्यो सन्दर्भमा पनि मैले वडाजीसँग त्यहाँ छलफल गरेका छौँ। त्यसो भयो भने, जग्गा प्राप्ति भयो भने त्यसलाई हामी अगाडि बढाउन सक्छौँ। यसले पक्कै पनि त्यहाँको सुन्तलालाई बेमौसमी अर्थात् चाहिँ त्यो सिजनभन्दा अरू बेलामा पनि प्रयोग गर्न सकिन्छ र त्यसमा किसानहरूको आयार्जन बढ्छ भन्ने कुरा यसले पक्कै पनि फाइदा लिनेछ। र अन्य कुराहरू पनि छ, पौडीमा सँगसँगै धेरै कुराहरू छन्, खुवाहरू छन्, सबै छन्। 2 नम्बरमा केराहरू छन्, यी सबै कुराहरू छन्। तर जति पनि उत्पादनहरू छ, यो उत्पादनहरूलाई स्थानीय रूपमै हामीले त्यसलाई ग्रेडिङ गर्न अहिले त्यति धेरै सम्भव छैन, किनकि त्यसलाई जुन ग्रेडिङ गरेर अथवा त्यसको जुन लेबलिङ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुराहरू। आलु धेरै, करिब 16 करोडभन्दा बढीको आलु 3 नम्बरबाट निकास हुन्छ, जान्छन् त्यो बाहिर निर्यात हुन्छ। 3, 4, 5 विशेष त 3 नम्बर धेरै। त्यसपछि सुन्तलाको कुराहरू भयो, अन्य कुराहरू धेरै कुराहरू छन्। तर यसलाई चाहिँ हामी क्रमशः प्राथमिकताको आधारमा गर्दै जाने कुराहरू हामीसँग अर्को नेपाल सरकार अन्तर्गतै आयोजना एउटा छ, वर्ल्ड ब्याङ्कको फान्सेप खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, त्यो मार्फत पनि कार्यक्रमहरू सञ्चालनमा छ, धेरै कार्यक्रमहरू छन्। धेरै चाहिँ आज यहाँ हाम्रो लाभग्राहीहरू र त्यो कार्यक्रममा समावेश दिदीबहिनीहरू यहाँ हुनुहुन्छ अथवा किसानहरू हुनुहुन्छ। त्यो सन्दर्भमा र हेफरसँगको साझेदारी कार्यक्रमहरू पनि त्यस्तै छ, हामीले सबै वडाहरूमा सञ्चालनमा ल्याएको छौँ त्यसलाई। त्यसैसँग सबै कुरा, अर्को कुरा के हो भने, स्थानीय सरकारले मात्रै सबै कुरा अहिले नै सबै कुरा गर्न सम्भव छैन, किनकि हामीसँग भएको सीमित स्रोत साधन र विशेष त सङ्घीय सरकारबाट आउने अनुदान, त्यसको लागि हामीले पालिका भवन पनि खर्च गरिराख्नुपर्नेछ। पालिकाको प्रशासनिक भवन पनि बन्दैछ, वडा कार्यालयहरू पनि क्रमशः बन्दै गर्दा एउटा वडा कार्यालय बन्न बाँकी छ र त्यसको पनि इभिडिङ भइसकेको छ। यो सन्दर्भमा हामीले सबै कुरालाई, विशेष त विकास निर्माणलाई समदूरीमा समान तरिकाले अगाडि बढाउनुपर्छ। हामीले एउटा मात्रै पाटोलाई प्राथमिकतामा राख्यो अथवा सडकले मात्रै प्राथमिकतामा राख्न थाल्यो अथवा एउटा मात्रै पाटोले प्राथमिकतामा राख्यो र भौतिक निर्माणहरू भइराख्थ्यो, के अरे, हामीले मानवीय विकासलाई पनि ध्यान दिएन भने, चेतना स्तरलाई पनि माथि ल्याउनका लागि ध्यान दिएन भने र सैकडौँदेखि पछाडि पर्दै आएका समुदायले पनि हामीले ध्यान दिएन भने, विशेष त दलित, महिला, अपाङ्गता भएको व्यक्तिहरू यिनीहरूले पनि ध्यान दिएन भने राज्य एकाङ्की हुन्छ। त्यसैले हामीले सबै क्षेत्रलाई, सबै पाटोलाई सँगसँगै ल्याइरहेछौँ। त्यसको कतिपय नतिजाहरू अहिले देखिन थालेको छ भने कतिपय नतिजाहरू देखिन अझै टाइम लाग्न सक्छन् अथवा हाम्रो कार्यकालभन्दा पछाडि पनि त्यो नतिजाहरू आउन सक्छन्। त्यो सन्दर्भमा हामीले ब्रान्डिङ गर्ने कुराहरू भयो, लेबलिङ गर्ने कुराहरू, प्रचार प्रसार गर्ने कुराहरू, त्यसलाई क्रमशः गर्दै जानेछौँ। र यो सुझावको लागि मलाई शिवाजी, हाम्रो स्थानीय पत्रकार हुनुहुन्छ अथवा पत्रकार जिल्लाकै पत्रकार हुनुहुन्छ, विशेष त यहाँ स्थानीय रूपमा लेख्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। र अन्य कुराहरू, सडकको सन्दर्भमा पनि अहिले बागमती प्रदेश सरकारले मेलुङको मोडे मेलुङ सित्तली सडक अन्तर्गत सित्तली मेलुङ बुद्धचोक खण्डमा 9 करोड पहिले विनियोजन भएको, मैले करिब 36 करोडको बहुवर्षीय भएको छ, 7 किलोमिटर कालपत्रे हुन्छ। गत आर्थिक वर्षमा प्रदेश सरकारकै बजेटबाट हामीले सैलुङको वार्ड नम्बर 8 भैँसीबाट मेलुङको वार्ड नम्बर 3को ढाडीखोलसम्म 3 किलोमिटर 16 करोड काम भइरहेछ। अर्को आरसिआइपी मार्फत एडिबी एसियाली विकास ब्याङ्कको अनुदानमा सिम्टे नयपुल सिम्टे सडक पनि कालपत्रे हुँदैछौँ, जुन जहाँ आज हामी त्यतैबाट यहाँ आउनु भएको छ। र विशेष त सङ्घीय सरकारको ठुलो अनुदान हाम्रो पालिकामा छैन, हामी बजेट माग गरेर पठाउँछौँ, तर सङ्घीय सरकारले पनि हामीलाई समान तरिकाले यो बजेटहरू उपलब्ध गरायो भने हाम्रो आयोजनहरू अगाडि बढ्छन्। सुझावको लागि सबैले धन्यवाद छ र फेरि यहाँहरूको थप सुझाव आउनेछ भन्ने आशासम्म छु। धन्यवाद।
1: हजुर, आजलाई भने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस कार्यक्रमको यो पहिलो भागलाई हामी टुङ्ग्याउँदैछौँ। पहिलो भागमा हामीले विशेष गरी कृषिका कुरा, व्यावसायिक कृषिका कुरा, यसबाट भएको आत्मनिर्भरता, त्यस्तै महिला दिदीबहिनीहरूमा भएको परिवर्तन, सशक्तिकरणका कुरालाई विशेष जोड दिने प्रयास गर्यौँ। अर्को हप्ताको बाँकी भाग, दोस्रो भागमा भने मेलुङ गाउँपालिकाभित्रको शिक्षाका कुरा, स्वास्थ्यका कुरा र अन्य योजना कार्यक्रमहरूका कुराहरू समेट्ने प्रयास गर्नेछौँ। आजको यो बहसमा सहभागी हुने मेलुङ गाउँपालिकाका स्थानीय, त्यस्तै जनप्रतिनिधिज्यू, त्यस्तै विभिन्न पेसा व्यवसाय अँगालेर बस्नुभएका सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ। अर्को हप्ता मेलुङ गाउँपालिकाकै बहस सुन्न सक्नुहुनेछ। त्यो बहसमा शिक्षा, स्वास्थ्य, त्यस्तै

विशेष समूहलाई गरिएको संरक्षण लगायत गाउँपालिकाका योजना र कार्यक्रमहरूको बारेमा हामी बुझ्ने प्रयास गर्नेछौँ। यो पहिलो भाग टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर बिदा हुँदैछौँ। अर्को हप्ताको शनिबार बिहान 10 बजेको समाचारपछि र पुनः प्रसारणमा बुधबार राति 9 बजेको समाचारपछि स्थलगत बहस सुन्न नबिर्सनुहोला भन्दै यो पहिलो भागबाट बिदा हुन्छौँ। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अब हामी तपाईँलाई सुनाउँछौ नेपाली चलचित्र दादागिरीबाट राजेश पायल राई र संगीता राणाको स्वर, प्रमोद ढुङ्गानाको रचना अनि संगीत हो चेतन सापकोटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र भरोसाबाट सञ्जीवनी र जमुना शर्माको स्वर, रचना अनि सङ्गीत हो सुरेश अधिकारीको। यसपछि यहाँले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले हिजो जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नु पर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधिक गर्नुपर्नेछ। मुगुको मुगुम कार्मारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। आज बिहान करिब 4 मुगुम कार्मारोङ गाउँपालिका 5 पुलु बजार स्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका 13 तिर्पका 32 जगन्नाथ बडुवाल, उहाँकी 27 श्रीमती सृजना बडुवाल र 3 छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरोमा पुरिएका रमेश बडुवाललाई उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार पहिरोमा परि जगन्नाथ र सृजना सामान्य घाइते हुनुभएको छ। उहाँहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दायर गरिएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर 4 निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यही साउन 7 जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा दुर्व्यवहार र अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। यस्ता गतिविधिले विधिको शासन लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत सामाजिक राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रासोपाको धारणा छ। कैलालीमा आर्थिक वर्ष 2082-83 127,620 चिठी पत्र तथा हुलाक सामग्री आयात निर्यात भएका छन्। हुलाक निर्देशनालय कैलालीको तथ्याङ्क अनुसार हुलाक निर्देशनालय मार्फत आयात निर्याततर्फ समान 63,810 हुलाक सामग्री ओसार पसार गरिएको छ। तीमध्ये सबैभन्दा धेरै रजिस्ट्री चिठीको कारोबार भएको छ, जसमा आयात निर्याततर्फ समान 52,699 रजिस्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिस तामाङले जानकारी दिनुभयो। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी 4 गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। 1 अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किव नजिक रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको स्थानमा हिजो भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किवको केन्द्रबाट करिब 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा 27 घर र 44 सवारी साधनमा क्षति पुगेको छ। क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुस्लान ओलिनिकका अनुसार आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। यो आक्रमण अमेरिकी रक्षा कम्पनी रेथियनका वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भलोदोमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो। उक्त कम्पनीले युक्रेनलाई आवश्यक प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उत्पादन गर्छ। र संयुक्त राष्ट्र संघले मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फँसेका करिब 6,000 नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्र संघका मानवाधिकार प्रमुख भोल्कर टर्कले हिजो जलमार्गमा फँसेका हजारौं नाविकको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत छ। दिउँसोको सेवामा छौँ प्रविधिमा राधिका ओझा र लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ विमला राई र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। केही बेरमै प्रस्तुत हुनेछ जीवनयात्रा कार्यक्रम। ठिक 12 बजे समाचार। 12 बजेको समाचार पछाडि 12:05 प्रस्तुत हुनेछ घर संसार कार्यक्रम। 1 बजे समाचार। 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 सुन्नुहुनेछ नाटक छरिएका पोतेहरू। 2 बजे अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम जीवनयात्रा।
2: एक्लै हिँड्दा केवल बाटाहरू काटिन्छन्, तर कसैको दह्रो साथ पाएपछि मात्रै ती बाटाहरू सुन्दर जीवनयात्रा बनिदिन्छन्। नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा स्वागत छ। म हुँ प्रस्तुता रमा ढुङ्गाना। संसारमा जनसेवाको राजनीतिक पाटो र देश निर्माणको व्यवसायिक पाटो जब सँगसँगै अगाडि बढ्छन्, तब जीवन एउटा पूर्ण काव्य बन्छ। आजको जीवन यात्रामा हाम्रो स्टुडियोमा त्यस्तै एक उदाहरणीय जोडी हुनुहुन्छ। जनताको आवाजलाई संसदमा बुलन्द पार्ने आदरणीय युवा नेता, माननीय प्रतिनिधि सभा सदस्य बदन कुमार भण्डारीज्यू र नेपालकै स्थापित ब्रान्ड आरोग्य मालिस तेल मार्फत स्वदेशी उत्पादनको ज्योति फैलाउन सफल महिला उद्यमी आदरणीय अनुजा न्यौपानेजी, यहाँहरू दुबईलाई रेडियो नेपालको यो केन्द्र स्टुडियोमा हार्दिक स्वागत छ।
3: धन्यवाद।
2: हरेक ठुलो यात्राको सुरुवात एउटा सानो र सरल पाइलाबाट हुन्छ। अनुजाजी र माननीय ज्यू, यहाँहरूको बाल्यकाल र त्योभन्दा अगाडिको सुन्दर प्रेम जीवनका पानाहरूबाटै कुराकानी सुरुवात गरौँ। यहाँहरूको बाल्यकाल कहाँ बित्यो र कसरी बित्यो?
3: मेरो चाहिँ काठमाडौँमै हुर्के, बढे, यहीँ पढे, सबै काठमाडौँमै भयो। मेरो चाहिँ बाल्यकाल राम्रो थियो, अब दुइटा दिदी, म कान्छी छोरी, अब एकदम मायामा हुर्केको, दुःख भए पनि मम्मी बाबाले हामीलाई चाहिँ दुःखमा चाहिँ राख्नु भएको थिएन, सुखै सुखमा हुर्केको हो म।
2: हाम्रो माननीयज्यूको
4: मेरो घर काभ्रे हो, सिमथली कोसीबारी भुम्लु, म चाहिँ गाउँमा जन्मिया हुर्क्या, ऊ यहाँ सहरमा पढ्दाखेरि म गाउँमा पढ्दै, परिवेश ठ्याक्कै उल्टो, ऊ यहाँ अलिकति सुविधा सम्पन्न हुर्क्यो, म कठिनाई अभावमा हुर्के, र पढाइ पनि अब उसले 15-16 वर्ष मेसिल दिए, मैले 18 मेसिल दिए, ऊ यहाँ ब्याचलर पढ्दाखेरि म स्कुलमा भकुन्डो खेल्दै थिएँ, होइन कहिले कहीँ कुरा पनि गर्छु कि म घरमा, ब्याचलर पढ्दा म भकुन्डो खेल्दै थिएँ भनेर। अनि अब मेरो बाल्यकाल, मेरो घरमा 5 सदस्य, सबभन्दा ठुली दिदी पार्वती भण्डारी, त्यसपछि सहदेव भण्डारी, शशी भण्डारी, म बदन भण्डारी, मेरो बहिनी प्रमिला भण्डारी, 5 छोराछोरी, म कान्छो, अनि बुवा मम्मी, अब बुवा गाडी लाइनमा काम गर्नुहुन्थ्यो, मम्मी परासी काम गृहिणी, यस कारण अब गाउँले जीवन के हुन्छ, अब अलिअलि समस्या, अलिअलि अभाव, त्यहाँ फेरि छुट्टै विशेषता पनि हुन्छ, यहाँ चिप्लेटी प्लास्टिकको चिप्लेटी खेल्छन्, हामी सल्ले बिरको चिप्लेटी खेल्थ्यौँ, यहाँ खेल्ने अर्कै कुरा हुन्थ्यो, हामी डन्डी बिउहरू खेल्थ्यौँ, हाम्रो गाउँ अलिकति बढी सफा सुन्दर थियो, त्यस कारण गाउँले जीवन रमाइलो भएर बित्थ्यो बाल्यकाल।
2: हजुर, तपाईँहरू दुवैजनाको बाल्यकालको बारेमा त सुन्यौँ नै हामीले, होइन, तपाईँहरूको पहिलो भेट चाहिँ कहाँ भयो, कसरी भयो त?
3: हाम्रो पहिलो भेट चाहिँ, म चाहिँ अग्नियन कर्पोरेटमा काम गर्थेँ, होइन, अग्नियन कर्पोरेटमा काम गर्दाखेरि एकजना दिदी हुनुहुन्थ्यो, लक्ष्मी दिदी भन्ने, उहाँको थ्रुबाट भेट भएको है हाम्रो चाहिँ। भोटेकोसीमा हामी राफ्टिङ गर्न जाने भनेर प्लान भएको थियो, अनि भोटेकोसीको राफ्टिङमा जाँदाखेरि चाहिँ मैले पहिलोचोटि चाहिँ माइक्रोमा भेटेको है, चाबेलमा पहिलो भेट चाहिँ हाम्रो त्यो नै हो। पहिलो भेटमा बोलचाल चाहिँ केही पनि भएको होइन,
4: पहिले चिने मान्छे थाहा छँदैछ यहाँलाई, रमाजी मेरो स्वभाव अलि बोल्ने हँसमुख, अब अलि ठट्यौली टाइपकै हो, ऊ र उसको दिदी सँगै थिए, अब गाडीमा जाने आउने, अब एकअर्कालाई देखा देख्दा हुन्छ नि त, अब उसले चाहिँ देखेको थिएँ होइन, मैले चाहिँ सिर्थेँ, पाउसम्म देखेको सिहाएको थिएँ होइन, के हुन्छ त होइन, राफ्टिङमा पनि अब एक दुईजना केटाहरू पनि छन् त्यहाँ मध्ये, मान्छे खोइ भए पनि पो हो कि, यसो हेर्दा छैन क्या हो जस्तो लाग्ने, अनि राफ्टिङ रमाइलै भयो दुइटा हिसाबले, राफ्टिङ त्यहाँ गरिदियो त्यो रमाइलो, अर्को रमाइलो के भन्दा आफूलाई मन परे मान्छे त्यहाँ भएपछि फेरि मसँग जाने पनि केटीहरूकै ग्याङ थियो होइन, समस्या भन त, अनि त्यसपछि त्यस्तै त्यस्तै भयो, लोसन सोसन माग्ने, प्रयोग गर्ने, खाने बेला दायाँ बायाँ हेर्ने, यही त हो नि, अब काठमाडौँ आउने त्यो नम्बर पो कसरी लिने, नम्बर ल्याएको थिएन, लोसन सोसन माग्दाखेरि के भएर कुरा भयो त,
3: मलाई चाहिँ याद छैन है, कुराकानी भएको थिएन,
4: त्यहाँ फेरि लप पारिदिने पनि हुन्छ नि त, अलि रोल खेलेको थियो त्यो, यताबाट मेरो साथीले उताबाट उसको दिलले खेले जस्तो भइ नै हाल्यो, उसलाई याद भन्नु होला।
2: हजुर, उसलाई चाहिँ म जीवन साथी नै बनाउँछु भनेर प्रस्ताव चाहिँ कसरी राख्नु भयो त?
4: अब माथिबाट जुरेसी लेख्या भएसी के होला, बे गरौँ गरौँ लाग्ने, के गरौँ के गरौँ नि, अब उसलाई पनि अब त बे गर्ने हो भने जस्तो दुई पक्ष छलफल हुँदा खोइ हामी 1 जति के भन्ने अरे लपरे भने के भन्ने गरिसकेपछि 1 बिचमा बे भइहाल्छ।
2: र 74 सालमा चाहिँ वैवाहिक जीवनमा बाँधिनु भयो, 74 साललाई सम्झेर हेर्दा कस्तो लाग्छ?
4: अब सुरु सुरुमा बे गरेपछि कस्तो हुने, घर पनि चाँडो जान पाए हुन्थ्यो होइन, अब छुट्न नपरे हुन्थ्यो होइन, त्यो सुरु सुरु माया अलिक अर्कै हुन्छ नि त, अहिले पनि माया थियो त्यही छ, अझ बढी छ, किनभने अहिले त्यत्र बिचमा एकअर्काको बानी थाहा भयो, दुःख सुखमा साथ दियो, ऊ बिराम पर्दा म बिराम पर्दा ऊ, उसलाई मेरो नराम्रो बानी थाहा छ, उसको बानी मलाई केही थाहा होला, अब अहिले झन् माया सद्भाव भावनाहरू पलहरू त अनगिन्ती हुन्छन्, तर त्यतिखेर चाहिँ नयाँ नयाँ अब एकअर्काका अब हामी 24 त हुँदैन थियो नि त, छोटोसँग भेटघाट हुन्थ्यो लभ पर्दाखेरि पनि, त्यस कारण बाहिर पनि घुम्यो यता घुम्यो, 74 साल खास जीवनको रोमान्सको इयर भयो जस्तो लाग्छ मलाई चाहिँ,
2: यो त भएको तर्फबाट भयो, भएको साइडकोबाट भयो, तपाईँलाई चाहिँ कस्तो लाग्थ्यो, कुरेर बस्नुहुन्थ्यो कि कतिखेर?
3: यस्तो मलाई त अब मम्मी बाबासँग नछुटेको, अनि अब त्यहाँ जाँदाखेरि आफूलाई चिडो आइदियो जस्तो हुन्थ्यो, आफूलाई एक्लो फिल जस्तो हुने नहुँदा चाहिँ, प्यारेन्ट्सको अभाव चाहिँ उहाँ हुँदाखेरि पुरा भएको जस्तो फिल हुन्थ्यो मलाई।
2: हजुर, कतिखेर आउनु होला र कुराकानी गर्नुहोला भन्ने होइन, किनभने कुराकानी गर्ने मान्छे पनि हुँदैन, अब सुरुमा फ्यामिलीसँग घुलमिल पनि भइसकेको हुँदैन, त्यो नजिक पनि भइसकेको हुँदैन। हजुर, र त्यो सँगसँगै एउटा प्रेमी प्रेमिका भएर बाँच्नु, श्रीमान श्रीमती भएर बाँच्नुमा चाहिँ कुन चाहिँ लाइफ चाहिँ रमाइलो रहेछ त?
4: श्रीमान श्रीमती भएर बाँच्नु रमाइलो छ, प्रेम प्रेमिका हुँदा चाहिँ के छ भने भेटघाट गर्यो, घुमफिर गर्यो, खाइबसी गर्यो, कर्तव्यहरू पनि अधिकारहरू पनि सीमितता हुन्छ। जब श्रीमती भइसकेपछि अधिकारहरू कर्तव्यहरू असीमित हुन्छ। त्यस कारण प्रेम प्रेमिका हुँदाखेरि चाहिँ अब छोटो समय भेट्दा छुट्टी नपरे हुन्थ्यो, कतिखेर भेट्न पाए हुन्थ्यो भन्नेहरू चाहिँ हुन्छ। अब अहिले श्रीमान श्रीमती 24 घन्टा सँगै, तिमीहरू हामी विवाह भएपछि लामो समय छुट्न परे नि छैन, कतिपय 9 पुरा भएर 10 रनिङ भइसक्यो। अब म नहुँदाखेरि उसलाई समस्या हुने हो कि भन्ने अनुभूति हुने, टाढा कहीँ रमाइलो ठाउँ गयो भने मिस हुने, श्रीमती पनि सँगै ल्याउनु पाए, अहिले त बच्चा बच्ची पनि हार्ड भाषण ल्याउनु पाए है भन्ने मिस हुने, त्यो आएर भन्यो भने चाहिँ पत्याउने होइन फेरि, किनभने त्यहाँ घुमिया रमाइलो गरेर देखिरहेको छु ठिक पार्न जाने छ नि भन्ने, तर आज कार्यक्रम मार्फत पनि भन्छु त्यस्तो मिस भइहाल्ने। त्यस कारण प्रेम प्रेमिकाको जीवन पनि त मान्छेले इन्जोय गरिरहेको होला नि, तर मेरो हकमा चाहिँ श्रीमान श्रीमतीकै सम्बन्धहरू मिठासपूर्ण, जिम्मेवारपूर्ण, अर्थपूर्ण।
2: हजुर, र वैवाहिक जीवनमा बाँधिनु भएको कति समय पछाडि चाहिँ अभिभावक हुने मौका पाउनुभयो त?
3: 1.5 वर्षपछि।
2: त्यो पहिलोपल्ट जब तपाईँले थाहा पाउनु भयो कि तपाईँ आमा बन्दै हुनुहुन्छ भनेर, त्यतिखेर कस्तो महसुस भयो?
3: त्यतिखेर अब त्यो म एक्सप्लेन गर्नै सक्दिनँ क्या, त्यो अब अनएक्सप्लेनेबल छ क्या। त्यो मेरो चाहिँ यो पाठेघरमा सिस्टको समस्या थियो, त्यो चाहिँ अब डक्टरको ट्रिटमेन्ट हुँदाहुँदै बसेको बेबी हो।
2: हजुर, अनि त्यो खुसीको खबर चाहिँ हाम्रो माननीय जीवलाई कसरी सुनाउनु भयो?
4: सँगै गएको थियो चेक गर्न,
2: र हाम्रो माननीय ज्यूलाई चाहिँ बुबा बन्दैछु भन्ने थाहा पाउँदा कस्तो महसुस भयो?
4: त्यस्तो यो महसुस भयो भन्ने त फिल भएन, अब सन्तान आउने अलि पछि छोरा कि छोरी भन्दा छोरी भनेपछि अलि बढी खुसी लाग्यो, किनकि मलाई चाहिँ छोरी सन्तान होस्, एउटा सन्तान हुँदा छोरी होस् भन्ने थियो।
3: मेरो पनि पहिलो सन्तान चाहिँ छोरी नै होस् जस्तो लाग्यो मलाई,
4: अनि त्यसपछि छोरी आइन्, खुसी लिएर आइन्। मैले प्रेमको अर्थ चाहिँ सन्तान भएपछि बुझ्छ, यसको मतलब मैले परिवारलाई श्रीमतीलाई अरूलाई के कस्तो प्रेम गरेँ थाहा भएन। वास्तविक प्रेम भने मुटु चुडिएर जाने जस्तो, मुटु बिजिएर जाने जस्तो, त्यो एउटा छोरी जन्मिसकेपछि अब त्यो बच्चा बच्ची हुर्काउन गाह्रो भयो पहिलो बच्चा, त्यो सायद माया प्रेम थिएर भने कसैले पनि सन्तानलाई त्यसरी हुर्काउनु सक्दैन थियो, घर जान हतार हुने, त्यो सारा ऐश्वर्य सारा संसार चाहिँ सन्तान जस्तो भने, त्यस्तो सन्तान प्राप्त गर्ने कुराले त सुनेर अर्थात् म बाउ बन्दैछु भन्दा पनि बनिसकेपछि चाहिँ बढी अनुभूति भयो मलाई चाहिँ।
2: हजुर, र हाम्रो माननीयज्यू बुबा बन्दै गर्दाखेरि तपाईँले आफ्नो आमा बुवालाई चाहिँ कतिको सम्झिनु भयो?
4: म अहिले पनि बुवालाई सम्झिन्छु, बुवा त हुनुहुन्न, स्वर्गमा हुनुहुन्छ होला बुवा। बुबाको कहिले काहीँ अभाव महसुस गर्छु, काश बुवा बहिनीलाई आज मेरो छोरा यस्तो भन्नुहुन्थ्यो होला होइन, गाउँबाट आएर मैले काठमाडौँमा घर बनाएँ, आफ्नै कमाइले गाडी चढिदिएँ, आज म प्रतिनिधि सभाको सदस्य भएँ, म मिस गरिरहन्छु। हिजो म बुबा हुँदा नि मैले गरेँ, र जीवनका सफलताहरू असफलताहरू चाडपर्वहरूमा मलाई बुबाको बडो याद आउँछ। अनि अर्को कुरा, मम्मी त मसँगै हुनुहुन्छ, मम्मी हुँदा त्यो घरको उज्यालो, अनि मम्मी हुँदा त्यो बच्चा बच्चीले गरेको मम्मीसँग त्यो घुलमिलो, मम्मीले गरेको प्रेम होइन, आमा मात्रै त्यस्तो पात्र हो जो जीवित भगवानै हुन्, त्यस कारण बुवा मम्मी र उसको बुवा मम्मीप्रति पनि मेरो बुवा मम्मीकै बराबरको बुवा मम्मी नै हो।
2: हजुर, र यहाँहरूको 9 वर्ष लामो सहयात्रा तपाईँहरूले पार गरिसक्नु भएको छ होइन, 9 वर्षको यात्रालाई चाहिँ कसरी सम्झिन चाहनुहुन्छ?
3: 9 वर्ष भइसक्यो है, तर कति छिटै बिताए जस्तो लाग्छ कि मलाई, एकदम रमाइलो, दुःख सुख अनि आँसु हाँसो सबै थोक मिक्सअप, लाइफ कस्तो हो भन्ने चाहिँ बिहेपछि बच्चा बच्ची भएपछि चाहिँ लाइफको मिनिङ चाहिँ मैले यहाँबाट थाहा पाएँ जस्तो लाग्छ है यो 9 वर्षमा।
2: हजुर, यो 9 वर्षलाई फर्केर हेर्दा कुन चाहिँ दुःख पर्दा काट्न एकदमै गाह्रो भयो त, एकदमै कति लामो दुःख मलाई मात्रै आइपऱ्यो जस्तो भन्ने चाहिँ कुन चाहिँ दुःख पर्दा त्यस्तो भयो तपाईँलाई?
3: त्यो चाहिँ मलाई कहिले भने यस्तो, यो अब बच्चा भइसकेपछि चाहिँ अब हरेक महिलालाई हुने समस्या पोस्टमार्टम डिप्रेसन हुन्छ नि, त्यो चाहिँ मलाई पनि भएको थियो होइन, अनि त्यो समयमा चाहिँ मलाई एकदम के नेगेटिभ थटहरू आउने, अनि अब सबै थोक मलाई नै परे जस्तो हुने, सबै कसैसँग पनि म सेटिस्फ्याक्सनै नभएको जस्तो हुने क्या, कस्तो उकुसमुकुस भएको जस्तो, त्यो टाइम चाहिँ मलाई एकदम गाह्रो हुन्थ्यो। अनि त्यसमाथि अनि छोरी बिरामी भइरहने, अनि उसलाई चाहिँ मेरो छोरीलाई चाहिँ दमको समस्या थियो कि सानोमै, त्यो टाइम चाहिँ मलाई एकदमै डिफिकल्ट लाग्थ्यो। सबैको साथ थियो त्यही पनि त्यो हुन्छ नि एउटा भित्रभित्रै यतिकै गुम्सेको जस्तो, अनि पछि चाहिँ मैले फिल गरेँ कि ए मलाई चाहिँ यो सायद पिपिटी भएको थियो होला, मलाई पोस्टमार्टम डिप्रेसन भएको थियो, त्यो टाइम चाहिँ मलाई एकदम डिफिकल्ट लाग्थ्यो।
2: हजुर, अनि त्योबाट कसरी फेज आउट हुनुभयो त?
3: छ नि एउटा भनाइ टाइम हिल्स भन्ने छ नि, त्यस्तै टाइम जाँदाखेरि जाँदा जाँदै नानी पनि ठुलो हुँदै गयो अनि हिल हुँदै गयो।
2: र बाबुको पालामा यो भयो कि भएन?
3: बाबुको पालामा चाहिँ मलाई खासै त्यस्तो भएन, पछि मलाई त्यो प्रेसर हाई हुने समस्या चाहिँ भयो, तर यस्तो यो डिप्रेसन हुन्छ नि भएन। किन भएन भने यस्तो अब पहिला चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स थियो नि त, अनि अब सिजेरियन भएको थियो, अनि त्यसपछि अनि नानी त्यसमाथि अलिक बिरामी भइरहने हुँदाखेरि मलाई त्यसले ट्रिगर गरेको हो कि। बाबुको पालामा चाहिँ खासै त्यस्तो केही पनि भएन, नानी पनि ठुलो थियो, दुईजना सँगसँगै भयो, अब सजिलै भन्नु कि गाह्रै भन्नु कट्यो
2: जीवन बिस्तारी नै
3: जीवन
2: हजुर र हाम्रो मानिने ज्यू नौ वर्षलाई फर्केर हेर्दा यो दुःख चाहिँ मलाई पनि काट्न एकदमै गाह्रो भयो भने जस्तो कुनै त्यस्तो छ?
4: खासै मलाई एकदमै बिताउनै गाह्रो दुःख चाहिँ भएन, जतिखेर सानामा भयो सानाको दुःखहरू चाहिँ मलाई एकदमै प्रशस्तै याद छ। बुवा मम्मीले पाएको दुःख, आफूले पाएको दुःख छ, तर विवाह पछि अब अलिअलि दुःख भन पनि सुख कसरी हुन्छ, दुःख भएपछि यो दुःख र चाहिँ सुख रहेछ मान्छेले पहिचान गर्छ। यही बिचमा मलाई यो जिएनजी आन्दोलन तीन दिन अगाडि, आज पनि रहस्यमय छ घटना, गाडी नियन्त्रण लिएर 10 टाका लाउन फेरि कुटपिट गरे, त्यतिखेर चाहिँ म अलि बढी विचित्त भएँ मान्छेको हिसाबले, किनभने अब घर परिवार आफन्तले अब यो पोलिटिक्स गर्नु पर्दैन यस्तो भयो त्यस्तो भयो भने, तर मलाई त कति पनि ब्याग हुन मन छैन, मलाई कति पनि मैले गलत गरे अपराध गरे भएर मैले कुटे खाएको होइन। यो संसारले दुःख पाउनु कारण चाहिँ मूर्खहरूको आतंक नभएर विद्वानहरूको मौनता पनि हो, यसका मूर्खहरूको आतंक सधैँभरि कायम रहँदैन भन्ने थियो मलाई, अनि त्यस कारण त्यो दुःख चाहिँ म अलिक केही समय 2-4 दिन 1-1.5 महिना गाडी फुट्यो, खर्च भयो, टाउको फुट्यो, जीवनबाट बाँचेर आइयो, आफ्नै चोकमा भाग्दै रगत बगाइ आइयो, 10 टाका लाइयो, आफन्तहरू आए, पार्टीका साथीहरू आए, अनि अब कतिपयले चाहिँ यसलाई कुन ढङ्गले बुझ्यो होला, तर आजसम्म म कुनै दिन चौकी गएको छैन, कुनै दिन मुद्दा परेको छैन, कुनै फटाई काम गरेको छैन, कुनै गलत व्यवहार गरेको छैन, कुनै दिन मेरो आर्थिक लेनदेनको कारण व्यवहार बिग्रेको छैन। म एकदमै आफ्नो जीवनमा पुरा अनुशासन, चाहे आर्थिक हिसाबले होस् चाहे सामाजिक हिसाबले होस्, म न जाँड रक्सी खाने मान्छे, न जुवातास खेलेर त्यसरी क्यासिनो यसो जुवातास केही गर्ने मान्छे होइन, तर केवल बोलेकै भरमा, राजनीतिक दृष्टिकोण राखेकै भरमा, कसैलाई सहीलाई सही, गलतलाई गलत, मलाई लागेको कुरा, फेरि मलाई लागेको सही अरूलाई गलत लाग्न सक्छ, अरूको गलत मलाई सही लागिरहे पनि हुनसक्छ, यो दृष्टिकोण हो। त्यस कारण त्यो एउटा घटना चाहिँ अलिक दुःखद जस्तो लाग्यो। अरू उनले भने जस्तै अब छोरी बिरामी हुँदाखेरि चाहिँ अब उसलाई आस्था मार्दछ होइन, स्याँ स्याँ गर्ने, अनि हरेक उसले सास फेर्न गाह्रो हुँदा आफूलाई गाह्रो हुने क्या, त्यो चाहिँ पछि नर्भिक लग्यो, डक्टरहरूको ट्रिटमेन्ट भयो, डक्टरहरू भगवान् रहेछन् भन्ने कुरा त्यस कारण थाहा हुने, अब अहिले ऊ हेल्दी भयो, त्यसैखेरि वेट पनि गेन नहुँदो रहेछ त्यो दम भए बेला, अनि छोरीको त्यो रातमा त्यो हुने अप्ठ्याराहरूले चाहिँ अब निधाउने बेलासम्म, अब लगभग लगभग मलाई लाग्छ छोरी मैसँग सुच्चिन आज झन्डै 8 वर्ष भइसक्यो, 1 वर्ष जति आमासँग सुतिन, बाँकी 7 वर्ष गन्ने हो भने मेरो साइडपट्टि सुच्छिन्, त्यस कारणले गर्दाखेरि त्यो एउटा दुःख जस्तो, नत्र अहिले एकदम हेल्दी छ, एकदम ठिक छ, राम्रो छ, दुःख छैन, जीवन सुखै सुख छ, मेरो त गजबै गजब छ, राम्रो छ जस्तो लाग्छ मलाई चाहिँ।
2: हजुर, विगतका यी मिठा सम्झना सुन्दा सुन्दै समय गएको त पत्तै भएन, अब साङ्गीतिक कोशीलीको पालो भइसकेको छ। हाम्रो आदरणीय श्रोतालाई गीत सुनाउने हाम्रो अतिथिकै रोजाइमा कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ? हाम्रो म्यामको रोजाइमा
3: यो हाम्रो लाइफ स्टार्ट भएको पहिलाको विगत सम्झेर है नयाँ नयाँ सजाउ है संसार भन्ने गीत सुनाइदिनु भन्न चाहन्छु है त।

0: गीतपछि फेरि स्वागत छ. तपाईँ सुनिरहनु भएको छ कार्यक्रम जीवन यात्रा मात्र रेडियो नेपालमा. यदि भर्खरै रेडियो खोल्नु भएको छ भने हाम्रो वेबसाइट www.radionepalonline.com अथवा एफएम ब्यान्ड 98.1 मेगाहर्जमा हामीसँग जोड्न सक्नुहुन्छ. भनिन्छ, प्रेमले मन जोड्छ र जिम्मेवारीले जीवनलाई बाँध्छ. अब हामी अतीतको मिठो आँगनबाट निस्केर वर्तमान व्यस्तता र विशेष गरी आजको नयाँ पुस्ता अर्थात् जेन्जीको सोच र उनीहरूले ल्याएको आन्दोलनको लहरतर्फ प्रवेश गर्दैछौ. यसै सन्दर्भमा माननीय ज्यूका लागि दुईवटा विशेष प्रश्न. माननीय ज्यू, अहिलेको यो नयाँ जेन्जी पुस्ता देशमा परम्परागत शैलीलाई बिल्कुलै फरक र तत्काल परिणाम खोज्ने खालको छ. सामाजिक सञ्जालदेखि सडकसम्म देखिने यो पुस्ताको आन्दोलनलाई एउटा युवा जनप्रतिनिधि संघीय संसदमा कसरी हेरिरहनु भएको छ?
1: त्यो पुस्ताको जेन्जी आन्दोलनको बलिदानीबाट रगतले सिचिएर यो निर्वाचन भयो. निर्वाचन भइरहँदा 70 भन्दा बढी युवाहरूको बलिदानी छ. आमाहरूको कोकृतिएको छ, घर परिवारमा सन्नाट छाएको छ. त्यो बिचमा जिएनजी आन्दोलनले परिस्थिति सिर्जना गर्यो र हामीले निर्वाचन गऱ्यौँ. निर्वाचनपछि हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 जनादेश प्राप्त भएको छ. म त्यो पुस्ताले त्यतिखेर तत्कालीन अवस्थामा सुशासनको अपेक्षा गर्यो, भ्रष्टाचार अन्त्यका निम्ति आन्दोलन गर्यो र तत्कालीन अवस्था बन्द भएको सामाजिक सञ्जालहरूलाई चाहिँ सञ्चालन गर्नको निम्ति आन्दोलन गर्यो. त्यसकारण त्यो पुस्ताको जुन मर्म हामीलाई स्थापित गर्नको निम्ति म प्रतिनिधि सभाबाट प्रतिनिधि सभा सदस्यको रूपमा म निरन्तर आफ्नो भूमिका निर्वाह गरिरहनेछु. यो पुस्ताले जसरी रगत बगायो, हिजो हाम्रो बाजेहरूले राणाकालीन अवस्थामा राणाको अन्त्यका लागि, हाम्रा बुबाहरूले पञ्चायत व्यवस्थाका लागि, हाम्रा बुबा हाम्रा दाई पुस्ताहरूले सक्रिय राजतन्त्रको अन्त्यको लागि र सँगै लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि जिएनजी पुस्ताले हाम्रा भाइ पुस्ताहरूले रगत बगाउन परिस्थिति बन्यो. त्यो सुशासनको माग थियो, भ्रष्टाचार अन्त्यको माग थियो, विकासका माग थियो, परिवर्तन समृद्धिका कुराहरू थियो. भने अब जेन अल्फाले हाम्रा छोरानाति पुस्ताले आन्दोलन गर्न नपरोस्, हामीले प्राप्त जनादेशलाई जो देशका निम्ति जनताको निम्ति त्यो पुस्ताको मर्मभावना स्थापित गर्नको लागि म आफ्नो भूमिका निर्वाह गर्छु र त्यो युवा पुस्ताप्रति हामीप्रति आशातीत भएर आशा गर्न र हामीले चाँडै नै यो मुलुकमा तपाईँहरूले खोज्दै गरेको हुन त तपाईँ चाँडो ढङ्गले युवाले चाहिरहेका छन्, चाहे त्यो सुशासन होस् चाहे विकास होस्, हामीले इमान्दार प्रयत्न गरेर मुलुकलाई निकास र विकासका निम्ति युवा पुस्ताको मर्म भावना जिएनजी पुस्ताको त्यो आन्दोलनको भावनालाई स्थापित गर्न इमान्दार प्रयत्न गर्नेछौँ.
0: हजुर, र यो नयाँ पुस्तामा चाहिँ एकातिर देशको व्यवस्था बदल्ने हुटुटी छ भने अर्कोतिर एयरपोर्टमा विदेशिने युवाहरूको लाम पनि उत्तिकै छ. उनीहरूको यो विद्रोह र ऊर्जालाई देश निर्माणको मूलधारमा जोड्न राज्य र राजनीतिक दलहरू कहाँनिर चुकेका छन् जस्तो लाग्छ?
1: होइन, अब यो हिजोको पुस्ताले गर्दै गरेन भन्ने पक्षमा म छैन. हिजो व्यवस्था परिवर्तनका निम्ति आन्दोलनहरू गरे, सँगै लोकतान्त्रिक गणतन्त्र आयो, यो देशमा केही पनि भएन भन्ने पक्षमा नै छैन. केही भयो, किनभने केही काम भएकै छन्, चाहे त्यो सडक हुन्, चाहे तपाईँका पूर्वाधारका अरू विषयहरू हुन्, शिक्षा स्वास्थ्यमा हुन्, केही रूपान्तरण छ, तर अपेक्षाकृत छैन. सँगसँगै आज युवाहरू रोजगारी नपाएर एयरपोर्टबाट लाखौँ हजारौँ युवा दैनिक बाहिरिन परेको छ. अब हामी लाखौँ युवालाई अझै नेपालमा ल्याएर रोजगारी दिन्छौँ भन्यो भने हामीले त्यो रोजगारी सिर्जना गर्न सकेका छैनौँ. तर राष्ट्रिय स्वतन्त्र पार्टीले 12 लाख युवाहरूलाई यो 5 वर्षमा रोजगारी नेपालमा सिर्जना गर्ने भनेर हामीले वाचा पत्र मार्फत सार्वजनिक गऱ्यौँ. त्यस कारणले गर्दाखेरि क्रमिक रूपमा आज त्यो युवाहरूले नेपालमा रोजगारी पाउने वातावरण सिर्जना हुन्छ. फर्किएका युवाहरूको सिपको प्रयोग हुन्छ. जाने युवा क्रमिक रूपमा कम हुन्छन्. आज श्रम गर्न गएका, विदेशमा कमाउन गएका आज बाकसमा प्याक भएर आउने परिस्थिति छ. त्यसलाई पनि हामीले आफूलाई परेको अनुभूति गरेर काम गर्नुपर्नेछ. त्यस कारण यो युवाको ऊर्जा नेपालमै प्रयोग गर्ने, श्रम होइन वस्तु बेच्ने. हामी श्रम बेचिरहेका छौँ, हामी त्यो श्रमको नेपालमै प्रयोग गरेर वस्तु उत्पादन टेक्नोलोजी, अहिले त एआईको जमाना आइसक्यो, हामीले टेकअपका कुरा गरेका छौँ, टेकअप नेपालमा सञ्चालन गर्ने यस्ता कार्यक्रमहरू अहिलेको सरकारले ल्याएको छ. यसकारण क्रमिक रूपमा सुधार हुँदै र त्यो ऊर्जालाई नेपालमै प्रयोग गर्ने वातावरण सिर्जना हुन्छ. यसमा ढुक्क भएर म अगाडि बढेको छु. सरकारको त्यो गति, त्यो दिशा पनि देखिन्छ.
0: हजुर, र संसदकै कुरा गर्दा, सदनमा प्रतिपक्षको विरोध र संसद अवरोध हुँदा, जनताका आवाज रोकिँदा, एउटा जिम्मेवार जनप्रतिनिधिको रूपमा तपाईँको मनमा कस्तो पीडा बोध हुन्छ?
1: होइन, विपक्षीहरूले सदनमा उठाएका कुराहरूमा नि म धेरै असहमत छैन. किनभने सत्ता सरकार पक्षको हो भने सदन विपक्षीहरूको हो. सरकारले गरेका काम ठिक छ कि छैन विपक्षीले औँलाइदिने हो, सरकारले गरेका प्रतिबद्धता पुरा भयो कि भएन औँलाइदिने हो. त्यसकारण खबरदारी गर्ने हो. यो लोकतन्त्रमा प्रतिपक्ष बिनाको लोकतन्त्र कहिले पनि मजबुत हुँदैन. र म आफै पनि प्रतिनिधि सभा सदस्य भइसकेपछि सरकारलाई मैले गचगचाउनको निम्ति सदन मार्फत निजी क्षेत्रले लिएको शुल्कको बारेमा, स्वास्थ्य शिक्षाको बारेमा मैले बेसी उठाएँ। त्यति मात्रै नभएर मैले अवैध उद्योगहरू, खानी क्रसरहरू, जो काभ्रेमा विपदका लागि खानी क्रसरको कारणले गर्दाखेरि जुन सङ्कट आयो 81 असोजको 10, 11, 12 गते 78 जनाभन्दा बढी मरेका छन्, सयौँ घाइते भएका छन्, त्यसलाई आधार मानेर मैले त्यो अवैध खानी क्रसर बन्द हुनुपर्छ भनेर मैले आफ्नो आवाजलाई बुलन्द गरेँ। त्यो सँगसँगै सरकार ल्याएका बजेटहरूमा पनि केही कतै बायसपूर्ण भयो भने ठिक भएन भनेर हामीले हाम्रो कुरा राख्न थालेका छौँ। किनभने हिजो आफ्नो पार्टीले ल्याएको सबै कुरा जायज र विपक्षीले सबै राम्रा कुरा ठिक होइन भन्ने भाषालाई चिर्दै हामी त्यो अभ्यास गरिरहेका छौँ। यो अभ्यासले हामी सही ट्र्याकमा छौँ भन्ने हो जनताको आवाज बोल्नको निम्ति। र काभ्रेबाट काभ्रेवासीले मलाई जो निर्वाचित गरेर पठाउनु भएको छ, समग्र देशका काभ्रेवासीका हितका निम्ति, आवाज बोल्नको निम्ति, आवाज विहीनहरूका कुरा राख्न निम्ति, राज्यलाई कानुनी राज्य निर्माण गर्नको निम्ति म निरन्तर खबरदारी गरिरहनेछु। सत्तामा हुँदा सत्ता पक्षीय भूमिका निर्वाह गरेर, सदनमा हुँदा सदनको भूमिका निर्वाह गरेर, हिजो सडकमा हुँदा फेरि अभियन्ता आफूले कमाएको केही अंश सामाजिक सेवा कर्म गरेर काम गरिरहेको मेरो विगत पनि हो। वर्तमानमा त मलाई जिम्मेवारीको ढङ्गबाट, जुन ढङ्गबाट छ, त्यो जिम्मेवारीलाई पूर्ण रूपमा पालना गरिरहेको छु जस्तो मलाई अनुभूति हुन्छ।
0: र यो कुरा सँगसँगै म्यामलाई सोध्न चाहे, म्याम आरोग्य मालिस तेल र केयर सप सुरु गर्ने सोच चाहिँ कसरी आयो त?
2: यो सुरु भएको त 14-15 वर्ष भइसक्यो, उहाँले सुरु गर्नु भएको हो, अब अगाडि बढाउने काम चाहिँ मेरो भनौँ न।
0: अगाडि बढाउन कतिको अप्ठ्यारो छ के छ? पहिला किनकि हाम्रो माननीय ज्यूले हेरिरहनु भएको थियो, त्यसपछि सर्लक्कै तपाईँको काममा आयो, के कस्ता अप्ठ्याराहरू हुने रहेछन् यसरी हुन्छ नि एउटा महिला उद्यमी भएर अगाडि बढ्नको लागि?
2: अप्ठ्यारो त धेरै अप्ठ्यारो, अब अहिले यस्तो नि त यो अनलाइन बिजनेसहरू एकदम धेरै बढेको छ, अलि पहिलाको भन्दा व्यापार पनि घटेको छ अहिले, अनि गाह्रै छ।
0: कतिको कम्प्लेनहरू आउँछन् त यी प्रडक्टहरूमा यस्तो भएन उस्तो भएन, किनभने सोसियल मिडियामा त राम्रा कमेन्टहरू पनि आउँछन्, नराम्रा कमेन्टहरू पनि आउँछन् होइन, फेरि हामी महिलाहरूलाई चाहिँ त्यो नराम्रो कमेन्टले एकदम छिटो
2: हान्छ है। मलाई चाहिँ त्यो ब्याड कमेन्ट देख्यो भने ला अब मैले फेरि गर्नै सक्दिनँ कि क्या हो जस्तो त्यो डिमोटिभेट हुने, अनि यस्तो तर 100%मा 10%ले नराम्रो गर्नुहुन्छ भने हाम्रो प्रडक्टलाई 90% चाहिँ एकदम राम्रो रेस्पोन्स छ, राम्रो भइरहेछ। अब 3-4 महिना भयो मैले गर्न थालेको, राम्रै भइरहेछ।
0: त्यो नराम्रो कमेन्टहरूलाई चाहिँ कसरी साइड लगाउनुहुन्छ?
2: यस्तो नि त हाम्रो चाहिँ अब मसाज वेल हो होइन, अनि अब सबैको शरीर एउटै पनि हुँदैन नि त, अब कसैलाई राम्रो गर्छ कसैलाई नराम्रो गर्छ, त्यसलाई पनि म नराम्रो उसले लिँदिनँ, ठिकै छ उहाँलाई गरेन होला यस्तो। फेरि हाम्रो उहाँले लगाउनु भएको 3 दिनसम्म पनि उहाँहरूलाई कुनै पनि अब राम्रो गरेन भने चाहिँ हामीले रिफन्ड गर्ने व्यवस्था पनि छ हाम्रो।
0: हजुर, रिफन्ड पनि गर्नुहुन्छ। र त्यस्तो कम्प्लेन नै गर्नुभएको यसले कामै गरेन भन्ने त्यस्तो कमेन्टहरू छ?
2: त्यस्तो पनि हुन्छ, 100मा 1-2 हुन्छ।
0: व्यावसायिक हिसाब किताब र माननीय श्रीमानको व्यस्तता र घरमा आउने मानिसहरूको चाहिँ एकदमै चाप एकैसाथ कसरी मिलाउनुहुन्छ?
2: परेपछि जस्तो पनि मिल्छ भन्छ नि, यस्तो अब उहाँको चाहिँ अब क्षेत्र उता काभ्रेतिर भएको भएर घरमा त्यति धेरै मान्छे आउनु पनि हुन्न, उहाँ अब बिहानै निस्किनुहुन्छ, घरमा त्यस्तो मान्छेको चाप छैन।
0: हजुर, भनेपछि हाम्रो म्यामलाई चाहिँ यता परिवार छोरा छोरीको जिम्मेवारी र यता अफिसको पनि जिम्मेवारी होइन, उसको पनि जिम्मेवारी छ। कहिले एकदमै थाकेको जस्तो महसुस हुँदैन, कस्तो मैले मात्रै गर्नु परेको जस्तो होइन, योबाट अलिक टाढा जाउँ जस्तो फिल हुन्छ कि हुँदैन?
2: त्यस्तो त कहिले काहीँ त हुन्छ, तर त्यस्तो अब बिहान चाहिँ अलिकति रस हुन्छ, दिउँसो चाहिँ अब सासु मम्मीले ल्याएर राखिदिनुहुन्छ, अनि उहाँले हेरिदिनु भएको कारणले नि मलाई गर्न सजिलै छ। कहिलेकाहीँ चाहिँ त्यस्तो फिल हुन्छ, त्यो एउटै रुटिन भएको जस्तो कहाँ गएर बसौँ जस्तो हुन्छ, नत्र त्यस्तो खासै छैन।
0: त्यस्तो सोचाइ आउँदाखेरि चाहिँ आफूलाई कसरी हिल गर्नुहुन्छ? किनभने सबैलाई आउँछ नि,
2: हजुर
0: भन्नु नभन्नु एक ठाउँमा छ, तर फ्याक्ट सबैलाई
2: आउँछ।
0: आफूलाई कसरी हिल गराउनुहुन्छ?
2: हिल कसरी गर्ने भन्दा म चाहिँ मम्मीको जान्छु, मेरो मम्मी बाबाको जान्छु, मेरो हिलिङ पोइन्ट चाहिँ त्यही नै हो,
1: जाने व्रत बस्ने, मेडिटेसन साउन्डहरू सुन्ने,
2: मेडिटेसन गर्ने, मेरो फास्टिङ दिन थालेको भइसक्यो, 12-13 वर्ष भइसक्यो, एभ्री थर्सडे मेरो फास्टिङ हुन्छ, त्यही हो हिलिङ।
0: हजुर,
2: पेरेन्ट्सै हो हिलिङ।
0: आफ्नो आमा बुवाको काखमा पुगे पछाडि सबै दुःखहरू
2: बिर्सिन्छौँ,
0: जसको चाहिँ प्यारेन्ट्स छैन कहाँ गर्ने त?
2: यस्तो अब प्यारेन्ट्स नहुँदा चाहिँ मलाई चाहिँ हिलिङको लागि चाहिँ मेडिटेसन या हुन्छ नि मलाई चाहिँ भगवान्को शरणै हो जस्तो लाग्छ है। मलाई चाहिँ म दुःख हुँदा नि भगवान् सम्झिन्छु, सुख पर्दा नि भगवान् सम्झिन्छु, म चाहिँ अलि आस्तिकै छु। त्यही भएर अब पेरेन्ट्स हुनुहुन्न भने चाहिँ यसो मन्दिर सन्दिर जाने, अब मेडिटेसन गर्ने, व्रत बस्ने नै होला।
0: आफ्नो दुःख सुनाउने अथवा सुनिदिने साथी श्रीमान बाहेक कोही हुनुहुन्छ?
2: म म्यारिड भएपछि म त्यति धेरै साथीहरूसँग घुलमिल छैन है। मेरो मिल्ने साथीहरू हुनुहुन्छ, प्राय साथीहरू सबै बाहिर हुनुहुन्छ। अनि साथी भन्दा पनि मेरो चाहिँ दिदी, मेरो माइली दिदी, मेरो हरेक सुख दुःख सुनाउने अहिले चाहिँ मेरो माइली दिदी नै हो। जेठी दिदी पनि हो, तर दिदी चाहिँ अलि ठुली, अब म भन्दा अलिकति एज ग्याप छ, अनि दिदीसँग, मेरो ठुल दिदीसँग भन्दा नि मेरो बोन्डिङ चाहिँ अलिकति बढी, चाहिँ अलिकति बढी माइली दिदीसँग चाहिँ।
0: हजुर, दुःख सुख सुनाउने माइली दिदीलाई अहिले कार्यक्रम मार्फत सम्झिनु पर्दा के भन्न चाहनुहुन्छ?
2: धेरै धेरै थ्याङ्क यू, अनि मेरो हरेक सुख दुःखमा, मेरो मिस्टेकमा सधैँ यसरी नै साथ देऊ भन्न चाहन्छु। फेरि माइली दिदीलाई मात्रै होइन, मेरो जेठी दिदीलाई पनि, दुवैजनालाई।
1: माइली दिदीलाई एउटा म पनि भनिदिन्छु यहाँबाट। माइली दिदी हुनुहुन्थ्यो भने त्यो जुन घरको चाम छ नि,
2: हाम्रो घरको चामै चाहिँ मेरो माइली दिदी हो। अनि
1: त्यो अब के भन्ने, उत्सव, अब एउटा सकारात्मकको पुञ्ज, अनि त्यो पोजिटिभ एटिट्युड पनि यति धेरै छ कि त्यस कारण मैले पनि कार्यक्रम मार्फत दिदीलाई सम्झेँ। मेरो दिदी थपिएको हो, र मेरो दिदी एउटा हुनुहुन्थ्यो, बहिनी एउटा हुनुहुन्थ्यो, उसको दिदीहरू पनि मेरो दिदी बराबर थपिनु भएको छ।
0: हजुर, माइल दिदीको यति धेरै गुणगान गाउनुभयो तपाईँहरू दुवैजनाले, हाम्रो माइल दिदीलाई नै सम्झेर उहाँको मनपर्ने अथवा उहाँले एकदमै धेरै सुन्ने गीत कुन चाहिँ सुनाउन चाहनुहुन्छ र हाम्रो आदरणीय श्रोतालाई पनि सुनाउन चाहनुहुन्छ त?
1: दिदी मैले मायाको पुञ्ज भने, त्यस कारण प्रसाद भन्ने मुभीको माया भन्दा ठुलो नै के छ र भन्ने एउटा गीत छ, त्यो गीत चाहिँ दिदीको छोराले पनि बढी गुनगुनाइरहने, त्यो गीत चाहिँ

0: गीतपछि पुनः स्वागत छ विशेष कार्यक्रम जीवनयात्रामा। आज हामीसँग हुनुहुन्छ माननीय बदन कुमार भण्डारी र महिला उद्यमी अनुजा नेपाली। अब लागौँ थोरै मुस्कान र धेरै छिटो जवाफहरूको संसारतर्फ। यो हो हाम्रो ऱ्यापिड फायर राउन्ड। म प्रश्न सोध्छु, तपाईँहरूले धेरै नसोची तुरुन्तै शब्द र एक वाक्यमा जवाफ दिनुपर्ने हुन्छ। सुरु गरौँ।
1: सुरु गरौँ।
0: हाम्रो माननीय ज्यूलाई रवि कि बालेन?
1: दुबै
0: होइन, एउटा
1: रवि दाई।
0: जीवन सङ्गिनी कि नेपालामा?
1: यस्तो निफासाएर हुन्छ, नेपालामा।
0: देश स्टोनले चल्छ कि नीतिले?
1: नीतिले।
0: बालेन शाहको मन नपर्ने दुई बानी?
1: सदनमा कम उपस्थित हुने, अनि कहिले काहीँ यसो नेपाली पोसाक लाएर आइदियो हुन्थ्यो नि, त्यस कारण।
0: देशको मुहार परिवर्तन गर्न सजिलो कि रिसाएकी श्रीमती फकाउन?
1: त्यो त देशको मुहार भन्दा त रिसाएकी श्रीमती फकाउन सजिलो हुन्छ नि, सत्य कुरा भन्नुपर्दा।
0: हजुर, श्रीमतीको मन नपर्ने बानी?
1: अलि बोरिङ।
0: बोरिङ हुनुहुन्छ र? बोरिङ हुनुहुन्छ र?
1: मलाई त्यति लाग्छ,
2: म बोल्दिनँ नि त धेरै, त्यही भएर।
0: अहिलेको राष्ट्रिय गानको लेखक को हुन्?
1: व्याकुल माइला।
0: राजा वीरेन्द्र कि त्रिभुवन?
1: राजा त्रिभुवन।
0: एसएलसीको सुरुवात कति सालमा भएको थियो?
1: एसएलसीको सुरुवात भन्यौ 2010 सालमा, त्यो चाहिँ पहिला स्कुल सुरु भएर मैले अचो हाने
0: म्याम
1: बालिस। यस्तो फसनी हुने यहाँ त अलि अगाडि चिर्चोरो गर्छ नि त, यहाँ अब मान्ने सांसदले एसएलसी सुरु भएर थाहा रहन्छ भने त हुने धन्न राष्ट्रिय
0: 1994
1: म पुरानै भएको थिएँ तर 2010 भनेपछि।
0: हजुर, नेपाली वर्णमालामा कतिवटा अक्षर छन्?
1: वर्णमाला अदेखि अमसम्म ककदेखि सम्म होइन 10 यता 46 होला नि।
0: एसएलसीको इङ्ग्लिसको प्र्याक्टिकल एक्जाममा कतिवटा पार्ट हुन्छ?
2: चारवटा।
0: के के?
2: लिसनिङ, स्पिकिङ।

0: यो चाहिँ मिलाउ ल डोल्पा तिमीलाई जान्थ्यो हो कि हो त
1: नेपालमा सामाजिक सुरक्षा भत्ताको सुरुवात कुन प्रधानमन्त्रीको पालामा भएको
0: मनमन 2051 साल है
1: छोराछोरीको पढाइ र केयरमा बढी कचकच कसले गर्छ
2: मैले
1: विवाहको वर्ष गाठको मिति कसले बढी बिर्सिन्छ
0: दुइटैले बिर्सिया छैन
2: बिर्सिएको छैन
1: त्यसो भए जन्म
0: जन्म पनि अब मैले विस गर्ने मात्रै म दुइटैले बिर्सिँदैन
2: म चाहिँ अलि धेरै नबिर्सिने है फेरि
0: मैले पनि बिर्सिया छैन ल जहिले बिर्सिएन राति 12 बजे गरेर मात्रै सम्झ्यो भन्ने हुन्छ कहिले सुत्छ नि मान्छे 12 बजे त होइन बिहान उठेर गरेपछि त बिर्सिया छैन
1: सानोतिनो झगडा पर्दा सबैभन्दा पहिला सरी कसले भन्छ
0: मैले हो तिमी रिसाएछ त बोल्दै बोल्दैनौ
1: प्रतिनिधि सभाको बैठक सम्हाल्न गाह्रो कि घरको बैठक
0: म सामुख होइन मलाई त घरकै बैठक सम्हाल्न गाह्रो हुन्छ कहिले
1: गाह्रो हुन्छ
0: घरको बैठक हाम्रो डेन्जर बैठक हुन्छ नि त फेरि हाम्रो 25-30 जना हुन्छन् बच्चा बच्चीलाई कसले बैठक गर्ने नियम आपत्ति कसले गर्ने बिचमा क्षेत्रीय प्रसारण गर्छन् हाम्रो डेन्जर बैठक हुन्छ घर ठुलो जोइन्ट फ्यामिली घर घरकै बैठक सम्हाल्न गाह्रो हुन्छ
1: हजुर आरोग्य केयर सबको उत्पादन मध्ये माननीय ज्यूलाई सबैभन्दा मनपर्ने प्रडक्ट कुन हो
0: मलाई त आरोग्य मालिस तेल मनपर्ने प्रडक्ट प्रचार पनि गरिरहेको छ राम्रो छ गुणस्तरीय छ मसाज ओइल
1: फुर्सदमा सँगै हुँदा देशको राजनीतिक कुरा बढी हुन्छ कि घर व्यवहारको
0: घर व्यवहारको कुरा हुन्छ राजनीतिक कुरा उसलाई खासै इन्ट्रेस्ट छैन मलाई चाहिँ इन्ट्रेस्ट दियोस् बुझिदियोस् जस्तो लाग्छ अब अलिअलि बुझ्न थालेँ कि उसलाई एकदमै बालेन्द्र शाह सम्मान प्रधानमन्त्रीज्यू एकदमै मनपर्ने हाम्रो दुईटा हुन्छ म रवि लामिछाने पनि प्रधानमन्त्री बालेन्द्र शाह उसको जीवनको शोक नै के छ भने सम्मान प्रधानमन्त्रीज्यूसँग भेटेर फोटो
2: खिच्ने
0: शोक अनि अब त्यो शोक चाहिँ सायद मलाई चाहिँ अब म भोलि प्रधानमन्त्रीसँग त्यस्तो मेरो पहुँच भयो भने मेरो एउटा अर्कै हो भने प्रधानमन्त्रीज्यूलाई घरमा ढाकेर चिया कफी खुवाएर एउटा फोटो खिच्ने प्रधानमन्त्रीकै कार्यालयमा गएर पनि उसलाई फोटो खिच्यो भने मेरो इच्छा छ
1: हजुर तपाईँको इच्छा तपाईँले जाहेर गरिहाल्नुभयो यो सँगसँगै बिचमा मैले सोध्न चाहे हाम्रो म्यामले पकाउनु भएको मिठो खाना कुन हो
0: सबै मिठो बनाउने हो स्पेसल काउली मिठो बनाउँछ है काउली अनि आलुको अचार सिपै सिप छ बनाउने कुरामा अब खोइ घर जाने थिएन भने त यता आइसी कसरी फ्याट्टै जान्ने
1: विवाह गर्नुभन्दा अगाडि पकाउनुहुन्थ्यो
2: म प्राय पकाउँदिन थिएँ
1: यहीँ आएर मैले आएर
2: बिहे गरेपछि नै हो पकाउन थालेको खासै बिहे अगाडि चाहिँ म पकाउँदिन थिएँ किनभने म अफिस जान्थेँ 8:30 बजे नै मम्मीले खाना रेडी गरिदिनुहुन्थ्यो बेलुका आउँदा नि ढिलै हुन्थ्यो म पकाउँदिन थिएँ बिहे अगाडि चाहिँ
1: भने पछाडि यहाँले बनाउनु भएको सबै खानेकुरा मिठो लाग्छ हाम्रो माननीयज्यूलाई
0: मलाई मिठो लाग्छ
1: दुईजना छोराछोरी छन् छोराछोरी सबैभन्दा बढी नजिक चाहिँ कोसँग छन् त
0: मसँगै छन् यो चाहिँ उसले उसँग भने पनि मसँगै छन् उसले फेरि के भन्छ नि तपाईँलाई नभेटिरहेको भएर झुमेका हुन् मलाई त भेटा भेटै गरे भनेर भन्ने हो
2: छोराछोरी आमा बुवा दुवैजनासँग क्लोज हुन्छन् अनि पापालाई चाहिँ उनीहरू पापाको अब त्यो गाडी गेटमा आएपछि नै उनीहरू अब म के गरेर आउँछु उनीहरू दुइटै दौडेर पापा गाडीमा पुगिसकेका हुन्छन् होइन उनीहरूलाई त्यो टाइमिङ थोरै भएर नै धेरै झुम्मिने हो पापासँग चाहिँ
0: फेरि म झर्को पनि मान्दिनँ बच्चा बच्चीको उनीहरू झिङ्गल्छन् आउँछन् चढ्छन् गराउँछन् म कराएँ भने एकचोटि गराएपछि काम पुग्छ तर उसले चाहिँ 50 चोटि गरायो नि टेर्दैनन्
1: यस्तो नि त अब 24 घन्टा आमासँग भइरहेको हुन्छन् अब बाबाले टाइम नदिएको होइन बाबासँग टाइम स्पेन्ड गर्न नपाएको भएर पनि चाहिँ त्यसरी झ्याम्मिने हुन् क्या छोराछोरी चाहिँ मलाई त्यस्तो लाग्छ एक अर्काको जीवनमा तपाईँहरूको मुख्य भूमिका के हो
2: साथ
0: अभिभावकको त त्यही नै हो
1: हजुर जीवन के हो जस्तो लाग्छ
2: रमाइलो पल हो त्यसलाई हामीले जे हुन्छ एक्सेप्ट गरेर अगाडि बढाउनु पर्छ
1: हजुर हाम्रो माननीयज्यूको लागि
0: म कम दुखी हुने भएर जीवन उत्सव हो ऊर्जा हो खुसी हो उमङ्ग हो भन्ने लाग्छ म दुखी कम नै हुन्छु म दुखी हुने कारण खोज्दिनँ त्यस कारण म जीवनमा सुख उत्सव खुसीवाली बढी रोज्ने भएर उसलाई पनि भनिरहेको हुन्छ हामी दुखी हुने कारण किन खोज्ने सुखी हुने राम्रो हुने कुरा खोज्नु त्यस कारण जीवन खुसी हो उत्सव हो जस्तो लाग्छ
1: रेडियो नेपाल भन्ने बित्तिकै के आउँछ दिमागमा
0: यो रेडियो नेपाल हो बिहान 7 बजेको समाचार हरिशरण लामिछानेबाट सुन्नुहोस् आउँछ त्यो रेडियो नेपालको र बिहानको त्यो म्युजिक यो रेडियो नेपाल हो भनेर समाचार भन्ने पनि कमल ओलीको हरिशरण लामिछानेको दुइटैको खत्रै क्या त्यो त्यो आवाजको दुनियाँमा यो भएर आवाज केही छैन होला सानैदेखि सुनेर होला मलाई चाहिँ त्यो याद आउँछ
1: बच्चा बेलामा एकदमै सुन्नु भएको कार्यक्रम रेडियो नेपालको
0: साथीसँग मनका कुरा विनायक विनिता कहाँ छन् होला उहाँहरूले त मलाई कथा तपाईँको स्तम्भ हाम्रो भन्ने सेगमेन्ट थियो त्यो गाउँघरको कथा लेखेर पठाउनु पर्ने मैले कथा लेखेर हुलाकबाट पठाएँ म स्कुलदेखि मेरो कथा टप 3 भएर मलाई उपहार पठाउनु भएको थियो कलम डायरी साइसम्मको र स्टिकरहरू होइन यति मेरो घरमा आइपुग्यो अनि मैले हेरेँ म त त्यो जितेछु कि त्यस कारण म रेडियो नेपाल मार्फत म तपाईँहरूको अत्यन्तै बढी कार्यक्रम सुन्ने हुँ साथीसँग मनका कुरा अनि रेडियो नाटक पनि आउँथ्यो अर्को पछि हिजोआज कुराहरू पनि सुन्यो क्यारे पछि एउटा के कार्यक्रम

0: मेन चाहिँ मेरो साथीसँग मनका कुरा, मभन्दा सिनियर हुनुहुन्छ होला, विनायक विनिता लगायत त्यो सञ्चालन गर्ने इन्टायर टिम, आएर यस्तो गफान हुन्थ्यो, हामी लट्ठ भएर सुन्थ्यौँ, त्यो मेरो फेभरेट कार्यक्रम।
1: तपाईँले भर्खरै भन्नुभयो साथीसँग मनका कुरा एकदमै सुन्थे भनेर, रेडियो नेपालमा कस्तो कार्यक्रम आइदियो हुन्थ्यो जस्तो लाग्छ?
0: अब यो अडियोको दुनियाँ अलिक कम हुँदै गएको छ, नर्म्या त जहाँसम्म लाग्छ रेडियो नै बन्द छ, मतलब कम सुन्छन् भन्ने मैले सुनेको थिएँ, यसको आफ्नै महत्त्व छ, त्यसकारण अब घुमाई फिराइ फेरि अडियोतिर नि फर्किँदैछ सोसाइटी, हामी पोडकास्ट भन्छौँ नि, मुख्य पोडकास्टमा त मान्छेको अडियो केन्द्रित हो नि त, यसकारण रेडियो नेपाल मलाई के लाग्छ भने हिजोको रेडियो नेपाल आज फेरि हुनुपर्छ, त्यस्ता कार्यक्रमहरू आउनुपर्छ। यो कार्यक्रम मलाई बडो राम्रो लाग्यो है, यो प्रस्तुताको सोध्ने शैली, तौर तरिका, र मैले धेरै ठाउँ इन्टरभ्यू दिएँ जसमध्ये यो सर्वपक्षीय समितिको अडियो अन्तर्वार्ता भए तापनि यो मलाई पूर्ण हो जस्तो लाग्यो। त्यसकारण मेरो रेडियो नेपाल कस्तो होस् जस्तो लाग्यो, रेडियो नेपाल जीवन्त होस्, रेडियो नेपाल हिजोको जस्तो होस्, रेडियो नेपाली राष्ट्रको गौरव बढाओस्, रेडियो नेपाली सत्य तथ्य कुरा दियोस्, रेडियो नेपाल हिजोको दिनमा जो समाचार पढ्ने हरिशरण लामी छन्, कमल ओलीहरू जस्ता रेडियो नेपालमा पुनः जन्मिउन्, आज भोलिका दिनमा उहाँहरूको ठाउँमा रमा ढुङ्गानाहरूले त्यो ठाउँहरू लिन सक्नुहोस् होइन, रेडियो नेपाल हिजोको रेडियो नेपाल होस्, राम्रै छ अहिले पनि, अहिले कम सुनिएको मात्रै हो व्यस्तताले जस्तो लाग्छ।
1: हजुर, राजनीति र कार्य व्यस्तताको भन्दा टाढा तपाईँको यो पारिवारिक र आत्मीय कुराकानीले स्टुडियोको वातावरण आनन्दमय बनायो। कुराकानीको यो सिलसिलालाई केही बेर थाती राख्दै पुनः फेरि हामी गीत सुन्छौँ। अन्तिम गीत कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
0: एउटा गीत छ नि, पहाडमा जाडो छाए तराईले सेक्नुपर्छ, तराईमा बाढी आए पहाडले छेक्नुपर्छ, होइन भने राष्ट्रभक्ति छैन हाम्रो छातीभित्र, माटोलाई चोट लाग्दा मुटुहरू दुख्नुपर्छ भन्ने गीत मलाई बडो मनपर्ने हो। यो गीत आम श्रोताहरूलाई सुनाइदिनु हुन।

0: ठुलो कुरा कुनै पुस्तक हुँदैन। कार्यक्रम जीवन यात्राको यो अन्तिम मोडमा जहाँ हामी रेडियो नेपालको अनलाइन र एफएम ब्यान्डहरू 98.1 र 103 मेगाहर्जमा सँगै छौँ, कुराकानी यति मिठो भयो कि समय गएको पत्तै भएन। कार्यक्रमको बिट मार्नु अघि अन्तिम तर निकै महत्त्वपूर्ण प्रश्न राख्न चाहन्छु यहाँहरूको अनुभव र भोगाईको आधारमा। आज भोलिको नयाँ पुस्ताले प्रेम सम्बन्धलाई विश्वासिलो बनाएर विवाहमा बदल्न र पारिवारिक जीवनलाई टिक्कै राख्न कुन कुरामा ध्यान दिनुपर्छ?
1: मलाई चाहिँ यस्तो लाग्छ कि सम्बन्धमै नबस्नु होइन, तपाईँले अब सम्बन्धमा बस्नुभयो, विवाह गरिसक्नुभयो भनेपछि चाहिँ विश्वास र कम्प्रोमाइज अनि मायाले नै चल्ने हो सम्बन्ध, त्यो चाहिँ आफूले सकेसम्म राख्नु पर्यो अलिकति।
2: यसमा चाहिँ के हुन्छ जस्तो लाग्छ भने यो सामाजिक सञ्जालहरू जुन ढङ्गबाट विकास पनि फेसबुक टिकटक लगायत इन्स्टाहरू, यसले चाहिँ बाहिरी स्वयं दुनियाँ मात्र देखायो, भित्री दुनियाँ देखाएन। मान्छे उसको लाइफ क्या रमाइलो मेरो त बोरिङ छ टाइपकोबाट हेरिरहेको छ होइन, तर त्यो देखाइएको मात्र उसले बोरिङ लाइफ नदेखाएको हो नि त। अरू कुरा सम्बन्धहरू हामी टाढा भयो, ग्याप भयो, कम्युनिकेसन भएन, यसले पनि सम्बन्धहरूमा दरार आउने छुट्ने यस्ता कुरा भइरहेका छन्। त्यसकारण ग्यापलाई कम गर्ने, केही कुराहरू कम्प्रोमाइज गर्ने, सकिँदै सकिन्न भन्ने चाहिँ फेरि के हो भने एक बारको जुनी बिहानै बेलुकै टर्चर हिंसा द्वन्द झगडा सहनुभन्दा सेपरेट हुनु नै ठिक हो। तर देखासेखीमा हामी जुन गरिरहेका छौँ, जुन ढङ्गबाट सोसाइटी डेभलप भइरहेको छ, त्यसले पनि सम्बन्धमा दरार आएको, कहिलेकाहीँ वास्तविक धरातलमा बसेर केही कुराहरू कम्प्रोमाइज गरेर कमजोरी रहित मान्छे पाइँदैन, कमजोरी सहितलाई प्रेम गरेर अगाडि बढ्यो भने सम्बन्धहरू अलिक बलियो हुन्छ जस्तो लाग्छ।
0: हजुर, र अब कार्यक्रमको अन्तिममा तपाईँ एकजना जनप्रतिनिधि पनि हुनुहुन्छ र सफल व्यवसायी पनि हुनुहुन्थ्यो, अहिले त म्यामले हेर्नु भएको छ, अझै युवाहरूमा अलिक बढी निराशा देखिन्छन्, उनीहरूलाई विदेशिनुभन्दा पनि स्वदेशमै बसेर केही उद्यम गरौँ, समाजसेवामा लागौँ भनेर प्रेरित गर्नको लागि चाहिँ कस्तो सन्देश दिन चाहनुहुन्छ?
2: होइन, युवाहरूमा निराशा छ, किन निराशा छ भने यो राज्य पनि दायित्व हो यसमा, किनभने हाम्रो गरिबी अभाव बेरोजगारी त राज्यले सिर्जना गरेको परिस्थिति हो नि त। तर के एउटा भनाइ छ, ढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपल भने जस्तो, सिर्जना शक्ति कहिले पनि हुँदैन विफल, सृजनशील हुनु पर्यो, क्रिएटिभ हुनु पर्यो, पोजिटिभ सोच्नु पर्यो। अब मानसिक स्वास्थ्यहरूमा पनि समस्या चाहिँ छ, हामीले यसको चेतना पनि फैलाउनुपर्छ। विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगहरू बढ्याबढै छन् भनेका छन्, त्यसकारण यो सूचना प्रविधि यो यसका विकासहरूले पनि हो मान्छेलाई, त्यसकारण मान्छे स्वास्थ्यमा केयर गरेर ऊर्जाशील भएर निराशाहरूलाई हटाएर सम्भावनाहरू देखेर, कहिलेकाहीँ दियो निमिरहँदा कहिले हावाको दोष हुन्छ, कहिले तेलको दोष हुन्छ, कहिले तेल सिद्धेर निभ्याउँछ, कहिले हावाको बाहवले निभ्याउँछ, त्यसकारण निभ्यो पुनः जगाउन सकिन् भन्ने ढङ्गबाट आशाका दीप बाल्दै आशावादी भएर जीवन जिउन सुझाव दिन्छु।
0: हजुर, एउटा बलियो समझदारी भयो भने कार्यक्षेत्र जतिसुकै व्यस्त भए पनि जीवन र देशका लागि कति सुन्दर काम गर्न सकिन्छ भन्ने कुरा आज यहाँहरूबाट बुझियो। व्यस्त समयका बावजुद स्टुडियोमा आएर आफ्ना अनुभवहरू बाँडिदिनु भएकोमा माननीय मदन कुमार भण्डारीज्यू र उद्यमी अनुजा न्युपानेज्यू, यहाँहरू दुबैलाई धेरै धेरै धन्यवाद।
2: हस्, यहाँलाई पनि धन्यवाद, रेड नेपाललाई पनि धन्यवाद।
0: श्रोताहरू, माननीय मदन कुमार भण्डारीज्यूको राजनीतिक यात्रा र अनुजा न्युपानेज्यूको व्यवसाय आरोग्य मालिस तेलले देशमा अझै ठूलो सफलता पाओस्, प्रत्येक शनिबार यसै समयमा प्रसारण हुने जीवन यात्राको अर्को श्रृङ्खलामा अर्को जीवन कथाका साथ भेट्ने बाचा सहित म प्रस्तुता रमा ढुङ्गाना बिदा माग्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला, नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताहरूको विवरण अद्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धित एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट खोल्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताहरूको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दायर गरिएको जनाइएको छ। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51 महोतरीका 7 सर्लाई र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरिएको छ। अनुगमनका क्रममा सङ्कलित नमुनाको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक मिसआउट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा

गरेको स्पेनी अधिकारीहरूले चेतावनी दिएका छन्। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ, जसमा 25,000 मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ र लगभग 40,000 मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरिएको छ। म्याड्रिडका क्षेत्रीय अध्यक्ष इसाबेल डियाज आयुसोले यसलाई क्षेत्रको इतिहासको सबैभन्दा खराब आगलागी संज्ञा दिएको समाचार एजेन्सी बीबीसीले जनाएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

हामी जुन ठाउँमा छौँ, हामीले जे काम गर्छौँ त्यो नै हाम्रो जीवन हो। त्यसैले सधैँ सत्कर्म गर्ने गरौँ, अवश्य पनि जीवनका बाटाहरू राम्रा हुनेछन्। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा मिनर्वा बजाचार्य अनि म रुक्मिणी पोखरेल। कार्यक्रम घर संसार यहाँहरूले प्रत्येक हप्ताको शनिबार मध्याह बाह्र बजेको समाचार पछि करिब एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.3 मेगा हर्जका साथै तपाईँले अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी फेसबुक पेज मार्फत र मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। हाम्रो जीवन जन्मदेखि मृत्युसम्मको एउटा यात्रा हो। यो यात्रामा गरिने कर्म हाम्रो जीवनको प्रतिफल हो, तर कस्तो कर्म गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। इतिहास रच्ने पनि यही आफूले गरेको काम र कर्मले नै हो, जो जीवन्त रहन्छ। त्यसैले सत्कर्म गर्न सके घर परिवारदेखि राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत योगदान दिन सकिन्छ। हाम्रो वरिपरि भएका हरेक कुरा राम्रा मात्र हुन्छन् भन्ने हुँदैन, यसलाई त हाम्रो आफ्नो पोजिटिभ व्यवहारले राम्रो बनाउने कोसिसमा रहनुपर्छ, जसले मानिसलाई बेग्लै अनुभूति गराउँछ। जीवन एउटा यात्रा हो, हामी यात्री। जीवनमा आउने अनेक समस्या आउँछन्, ती समस्या घर परिवार इष्टमित्र सबै साथ भएर पार गर्न सके त्यही घर परिवार सबैभन्दा सुखी हुन पुग्छ, अनि त बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौँ पत्र पत्रिका अनलाइनबाट साभार गरिएका सामग्री अनि साथमा गीत सङ्गीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछौँ साङ्गीतिक कोसेलीबाट, बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा, गोविन्द भट्टको रचना, बाबुल गिरीको सङ्गीतमा।

यो साङ्गीतिक कोसेली पछि अब राख्दैछौ जानकारीमूलक सामग्री। बाल बालिकाका रोल मोडल आमा शीर्षकमा रहेको छ। धेरै जसो हामी महिलाहरू परिवारको हेरचाहमा यति व्यस्त हुन्छौँ कि आफ्नो स्वास्थ्य र खुसीलाई प्राथमिकता दिँदैनौ। तर खुसी र स्वस्थ आमा बिना स्वस्थ परिवार सम्भव पनि हुँदैन। भनिन्छ आमाहरू बाल बालिकाका प्रथम गुरु हुन्। यो भावनात्मक भनाइ मात्र होइन, गहिरो सामाजिक र वैज्ञानिक यथार्थ पनि हो। बाल बालिकाको व्यक्तित्व व्यवहार बानी व्यवहारदेखि उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यको आधार घरमै निर्माण हुने हुन्छ र यस प्रक्रियामा सबभन्दा विशेष भूमिका आमाको रहन्छ। तीव्र गतिमा बदलिँदो जीवनशैली, जङ्क फुडको बढ्दो प्रयोग, डिजिटल उपकरणको बढी प्रयोग र शारीरिक गतिविधिको कमीले बाल बालिकाको स्वास्थ्यमा चुनौती थपिएको छ। यस्तो अवस्थामा आमाको जीवनशैली, सोच र बानीहरू बाल बालिकाको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण आधार बन्छ। त्यसैले आमाहरूले गर्नुपर्ने के त बुझ्नुपर्छ कि आमाहरू बाल बालिकाको पहिलो सिकाइ हो। बाल बालिकाहरूले पढाइभन्दा बढी देखेर सिक्छन्। उनीहरूले घरमा जे देख्छन् त्यही अनुकरण गर्छन्। आमाको दैनिक बानी, बिहान उठ्ने समय, खानपान, व्यवहार, व्यायाम, धैर्य यी सबै बाल बालिकाका लागि प्रत्यक्ष पाठशाला हुन्। यदि आमाहरू समयमै उठ्छन्, नियमित व्यायाम गर्छन्, सन्तुलित आहार लिन्छन् र दिनचर्या व्यवस्थित राख्छन् भने बाल बालिकाहरूले पनि बिस्तारै यिनै बानी अप्नाउन थाल्छन्। यसका लागि अलग्गै सिकाउन आवश्यक पर्दैन र यो स्वाभाविक रूपमा सिकिने प्रक्रिया हो। यदि आमाहरूले अनियमित खाना, जङ्क फुडको बढी सेवन, अस्वस्थ जीवनशैली अप्नाउँछन् भने त्यसको असर बाल बालिकामा पनि देखिन थाल्छ। बानीको विकास कसरी गर्ने? मानव जीवनका अधिकांश बानी बाल्यकालमै विकास हुन्छन्। त्यसैले बाल बालिकाको प्रारम्भिक वर्षहरू अत्यन्त महत्वपूर्ण हुन्छ। आमाको दिनचर्याले यसमा ठूलो प्रभाव पार्छ। आमाहरूले नियमित रूपमा हिडुल, योग वा अन्य व्यायाम गर्छन् भने बाल बालिकाले यसलाई जीवनको सामान्य हिस्सा ठान्छन्। त्यसै गरी समयमै सुत्ने, समयमै खाने, स्क्रिन टाइम सीमित गर्ने बानी पनि घरकै वातावरणबाट सिकिन्छ। यसरी विकसित भएका बानीले दीर्घकालीन रूपमा बाल बालिकाको स्वास्थ्य र सफलतामा योगदान पुर्याउँछ। खानपानमा आमाहरूको भूमिका कस्तो रहन्छ? घरको खानपान संस्कृति निर्धारण गर्ने मुख्य व्यक्ति प्राय आमाहरू नै हुने हुन्छन्। के पकाउने, कसरी पकाउने, के खुवाउने भन्ने निर्णयले बाल बालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। आमाहरूले ताजा फलफूल, हरियो तरकारी र सन्तुलित आहारलाई प्राथमिकता दिन्छन् भने बाल बालिकाहरू पनि त्यस्तै खानातर्फ आकर्षित हुन्छन्। तर घरमै जङ्क फुड, तारेका भुटेका खाना र चिनीजन्य पेय पदार्थको प्रयोग बढी भयो भने बाल बालिकाको रोजाइ पनि त्यतातर्फ जान्छ। बाल्यकालमै विकसित भएको स्वाद जीवनभर रहन सक्छ। त्यसैले आमाको सानो निर्णयले ठूलो प्रभाव पार्छ। रोगबाट बचावट। आजको समयमा मोटापन, मधुमेह, उच्च रक्तचाप जस्ता जीवनशैली सम्बन्धी रोगहरू बढिरहेका छन्। यसको प्रमुख कारण असन्तुलित आहार र निष्क्रिय जीवनशैली हो। यदि आमाहरूले घरमै स्वस्थ बानीको विकास गराए भने यी रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले के गर्ने त? घरमा जङ्क फुडको प्रयोग घटाउने, परिवारसँगै बसेर खाना खाने, बाल बालिकालाई बाहिर खेल्न प्रोत्साहन गर्ने, चिनीजन्य पेय सट्टा पानी र प्राकृतिक पेय पदार्थको प्रयोग गर्ने। मानसिक स्वास्थ्य। धेरैजसो महिला परिवारको हेरचाहमा यति व्यस्त हुन्छन् कि आफ्नो स्वास्थ्य र खुसीलाई प्राथमिकता दिन सक्दैनन्। तर एउटा महत्त्वपूर्ण सत्य के हो भने खुसी र स्वास्थ्य आमा बिना स्वस्थ परिवार सम्भव हुँदैन। आमा मानसिक रूपमा तनावग्रस्त, थाकेका वा असन्तुष्ट छन् भने त्यसको असर बाल बालिकामा प्रत्यक्ष पर्ने गर्छ। यदि आमा आत्मविश्वासी, सन्तुलित र सकारात्मक भए घरमा सकारात्मक ऊर्जा कायम रहन्छ। आमाहरूले आफ्नो लागि पनि समय छुट्याउनु अत्यन्त आवश्यक छ, व्यायाम, विश्राम वा आफूलाई मनपर्ने कामका लागि। यसले आमाको मानसिक स्वास्थ्य सुधार गर्छ र बाल बालिकाको विकासमा सकारात्मक प्रभाव पार्छ। सम्बन्धमा प्रभाव। आमाहरू परिवारका केन्द्रबिन्दु मात्र होइनन्, सम्बन्धलाई जोड्ने कडी पनि हुन्। उनीहरूको व्यवहार र सोचले घरको वातावरण निर्धारण गर्ने गर्छ। यदि आमाहरू धैर्य, समझदार र सकारात्मक भए बाल बालिकामा पनि सहानुभूति, अनुशासन र सहयोगी भावना विकास हुन्छ।
तर यदि घरमा तनाव, झर्को र असन्तुलन छ भने बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पर्छ। बदलिदो समयमा चुनौती। आजको व्यस्त जीवनशैलीमा महिलाहरूले घर र पेसा दुवै सन्तुलन गर्नुपर्छ। यसले आमाहरूलाई थकान र तनावमा पार्न सक्छ। साथै बजारमा सजिलो उपलब्ध जङ्क फुड, मोबाइल र टिभीको बढी प्रयोगले पनि चुनौती थपेको छ। तर यस्ता चुनौती बीच पनि ससाना परिवर्तनबाट ठूलो सुधार सम्भव छ। आमाहरूले के गर्नुपर्छ त? आफ्नो दिनचर्या सन्तुलित बनाउने, स्वस्थ भोजनलाई प्राथमिकता दिने, बाल बालिकालाई प्रक्रियामा सहभागी गराउने, परिवारसँगै शारीरिक गतिविधि बढाउने, स्क्रिन टाइम सीमित गर्ने, सकारात्मक वातावरण सिर्जना गर्ने, आमाहरूबाट नै स्वस्थ समाज सुरु हुने भएको हुँदा प्रत्येक कुरामा ख्याल गर्ने। स्वस्थ समाजको आधार स्वस्थ परिवार हो र स्वस्थ परिवारको आधार सचेत आमाहरू हुनुहुन्छ। आमाहरूले केवल बाल बालिकालाई जन्म मात्र दिनु हुँदैन कि उहाँहरूले भविष्य पनि निर्माण गर्ने गर्नुहुन्छ। त्यसैले आमाको स्वास्थ्य, खुसी र सशक्तिकरणलाई प्राथमिकता दिनु आवश्यक छ। जब आमाहरूमा स्वस्थ र खुसी हुन पुग्छ तब मात्र बाल बालिकाले सही दिशा, राम्रो बानी र सन्तुलित जीवन पाउन सक्छन्। अहिले यहाँलाई सुनायौं बाल बालिकाका रोल मोडल आमा शीर्षकमा रहेको जानकारीमूलक सामग्री। यसलाई तयार पार्नु भएको थियो डाक्टर अरुण कुमार सिंहले। हामीले साभार गरेका थियौँ नारी पत्रिकाबाट। यो जानकारीमूलक सामग्री पछि राख्दैछु यो अर्को जानकारीमूलक सामग्री, स्वास्थ्य सम्बन्धी रहेको छ। रोगसँग लड्ने परम्परागत भान्सा शीर्षकमा। वर्षायाम सुरु भएसँगै स्वास्थ्यका चुनौतीहरू पनि बढ्न थाल्छन्। चिसो तातोको असन्तुलन, फोहोर पानी र संक्रमण फैलिने वातावरणले झाडा पखाला, रुगाखोकी, टाइफाइड जस्ता रोग सामान्य बन्न पुग्छ। अस्पतालका ओपिडीहरूमा बिरामीको भिड बढ्छ, औषधिको प्रयोग पनि बढ्छ। तर यही मौसममा हाम्रो भान्साभित्र एउटा पुरानो तर शक्तिशाली समाधान लुकेको हुन्छ, परम्परागत नेपाली खाना, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। स्वास्थ्य विशेषज्ञ भन्छन् इम्युनिटी कुनै एक दिनमा बन्ने कुरा होइन, यो निरन्तर जीवनशैली र खानपानको परिणाम हो। आधुनिक औषधि र सप्लिमेन्टको चर्चा भइरहँदा पनि ग्रामीण भान्सामा पुस्तौंदेखि चलिआएको खानाले अझै पनि प्राकृतिक इम्युनिटी बुस्टरको रूपमा काम गरिरहेको देखिन्छ। गाउँको भान्सा, औषधि मिसिएको खाना। नेपालको ग्रामीण भान्सामा खाना केवल पेट भर्ने माध्यम होइन, बरु शरीरलाई सन्तुलनमा राख्ने एक प्रणाली हो। गुन्द्रुक, जाउलो, मकै, कोदो, ज्वानो, बेसार, अदुवा, लसुन जस्ता सामग्री दैनिक जीवनको हिस्सा हुन्। यिनलाई आधुनिक पोषण विज्ञले पनि राम्रो खानाका रूपमा परिभाषित गरेको हामी पाउँछौ। धादिङकी 65 वर्षीय लक्ष्मी तामाङ भन्नुहुन्छ, हामीलाई पहिले औषधि खानु पर्थेन, ज्वानो हालेको सुप, गुन्द्रुकको झोल खाएपछि ज्वरो पनि घट्थ्यो, पेट पनि ठिक हुन्थ्यो। उहाँको अनुभवले भन्छ ग्रामीण जीवनशैलीमा आधारित परम्परागत ज्ञानको प्रतिनिधि हो। गुन्द्रुक प्राकृतिक शक्ति। गुन्द्रुक नेपाली परम्परागत खानामध्ये सबभन्दा महत्त्वपूर्ण मानिन्छ। रायो साग वा तोरीको सागबाट बनाइने गुन्द्रुकमा प्रोबायोटिक गुण हुन्छ, जसले पेटको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ। पेट स्वस्थ हुनु भनेको प्रत्यक्ष रूपमा इम्युनिटी बलियो हुनु हो। गुन्द्रुकले गट माइक्रोवाइन सुधार गर्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ। वर्षायामा झाडा पखाला जस्ता रोग बढ्ने भएकोले गुन्द्रुकको झोल वा सुप ग्रामीण घरमा अझै पनि प्राकृतिक औषधिका रूपमा प्रयोग गर्ने गरेको हामी पाउँछौ। अहिले यहाँलाई सुनायौं रोगसँग लड्ने परम्परागत भान्सा शीर्षकमा रहेको खानपान सम्बन्धी जानकारीमूलक सामग्री। यो जानकारीमूलक सामग्री पछि अब राख्दैछौ साङ्गीतिक कोशेली प्रशान्त शिवाकोटी र शशिका राईको सुरमा रहेको छ सुरेन्द्र दियालीको रचना प्रशान्त शिवाकोटीको सङ्गीतमा।

अब राख्दैछौ वर्षा र स्वास्थ्य सम्बन्धी जानकारीमूलक सामग्री। काठमाडौँमा पानीजन्य रोगको बढ्दो जोखिम शीर्षकमा रहेको छ। काठमाडौँ उपत्यका लगायत अन्य क्षेत्रमा असार साउनमा भेल आउने गर्छ, बढी वर्षा हुने गर्छ। वर्षा हुनासाथ मौसम मात्र होइन स्वास्थ्य जोखिमको पाटो पनि बदलिन्छ। सडकका खाल्डा खुल्डीमा जम्ने पानीले पानीजन्य रोगको प्रकोप बढाउँछ। टेकु स्थित सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ओपिडी विभागमा वर्षायाम शुरू भएपछि बिरामीको चाप बढ्दो छ। पेट दुख्ने, झाडा पखाला, बान्ता, ज्वरो यी सामान्य देखिने लक्षणहरू लिएर आउने धेरै बिरामीको साझा इतिहास एउटै हुन्छ, दूषित पानी वा अस्वच्छ खाना। टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार वर्षायाममा वातावरणमा आर्द्रता बढ्ने, पानी जम्ने र सरसफाइमा समस्या आउने भएकोले ब्याक्टेरिया तथा भाइरस जन्य रोग तीव्र रूपमा फैलन्छ। उहाँका अनुसार झाडा पखाला, टाइफाइड, हैजा, जन्डिस, डेङ्गु, स्क्रब टाइफाइड एवं विभिन्न भाइरल संक्रमण वर्षायाममा बढी देखिने रोग हुन्। लामखुट्टे र अन्य जीवाणुजन्य कारकको वृद्धि हुने भएकोले वर्षायाममा रोग फैलने जोखिम बढ्छ भन्नुहुन्छ डाक्टर पुन। विशेष गरी दूषित पानी र खानाका कारण झाडा पखाला तथा टाइफाइड जस्ता रोगको संक्रमण बढ्ने गर्छ। डाक्टर शेरबहादुर पुनका अनुसार पछिल्ला वर्षहरूमा डेङ्गु नेपालका अधिकांश जिल्लामा फैलिसकेको छ। पहिले केही सीमित क्षेत्रमा मात्र देखिने डेङ्गु अहिले देशव्यापी समस्याका रूपमा देखा परेको छ। डेङ्गुका साथै स्क्रब टाइफाइड, झाडा पखाला र हैजालाई वर्षायामका प्रमुख स्वास्थ्य चुनौतीका रूपमा लिन सकिन्छ। स्वास्थ्य सम्बन्धी जानकारीको अभाव र सामान्य लक्षणलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण धेरै मानिस समयमै उपचारमा नपुग्ने डाक्टरको भनाइ छ। सामान्य ज्वरो, पेट दुख्ने, झाडा पखाला वा बान्ता जस्ता समस्या देखिँदा धेरैले आफैले औषधि सेवन गर्ने वा व्यवस्था गर्ने बानीले समयमै उपचार नहुँदा रोग जटिल बन्न पुग्छ। अस्पतालका स्वास्थ्य कर्मीका अनुसार वर्षा सुरु भएपछि दैनिक पेट सम्बन्धी संक्रमणका केसहरू उल्लेखनीय रूपमा बढ्दो छ। वर्षायाममा आउने धेरै बिरामीमा तीव्र पेट तथा आन्द्राको संक्रमण, टाइफाइड ज्वरो, निर्जलीकरण अर्थात् शरीरमा पानीको कमीका बिरामीको संख्या बढ्दो छ। समस्या केवल व्यक्तिगत लापरवाही मात्र होइन सहरको पानी आपूर्ति र ढल व्यवस्थापनसँग पनि। पुरानो पाइपलाइन प्रणालीमा वर्षा हुँदा ढल र खाने पानी मिसिने जोखिम त्यत्तिकै हुन्छ। वर्षायाममा देखिने प्रमुख लक्षण। वर्षायाममा फैलने रोगका लक्षण रोग अनुसार फरक भए पनि ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, बान्ता, झाडा पखाला, कमजोरी, पेट दुख्ने तथा अत्याधिक थकान सामान्य लक्षणका रूपमा देखिने डाक्टर शेरबहादुर पुन भन्नुहुन्छ। वर्षायाममा रोगबाट बच्न व्यक्तिगत तथा सामुदायिक सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुरामा उहाँ जोड दिनुहुन्छ। उहाँका अनुसार पानी जम्न नदिने, उमालेको वा सुरक्षित पानी पिउने, खाना राम्रोसँग पकाएर खाने, हात धुने बानी बसाल्ने तथा लामखुट्टेको टोकाइबाट बस्ने उपाय अप्नाउनु पर्छ। समयमै उपचार गर्नु र रोग लाग्न नदिन सावधानी अप्नाउनु नै सबभन्दा प्रभावकारी उपाय हो डाक्टर शेरबहादुर पुन भन्नुहुन्छ। सरकारले निरन्तर निगरानी गर्नुपर्ने। वर्षायाममा रोग नियन्त्रणका लागि सरकार तथा स्वास्थ्य निकायले लामखुट्टे नियन्त्रण, सरसफाई अभियान तथा जनचेतनामूलक कार्यक्रम प्राथमिकता दिनुपर्ने डाक्टर पुनको सुझाव रहेको छ। स्थानीय तह, विद्यालय, सामुदायिक र सञ्चार माध्यमहरूको सक्रिय सहभागिताले मात्र संक्रमण रोग नियन्त्रणमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँ बताउनुहुन्छ। वर्षायाममा रोगको जोखिम बढ्छ तर सचेतना, सरसफाई र समयमै उपचारले धेरै जसो संक्रमणबाट बच्न सकिन्छ। सहरको संरचना र पानीको संकट। काठमाडौँ उपत्यका लगायत अन्य ठुला सहरमा तीव्र रूपमा सहरीकरण भएको हामी पाउँछौँ, तर पानी आपूर्ति र ढल व्यवस्थापन प्रणाली धेरै जसो पुरानो संरचनामा आधारित छन्। काठमाडौँमा मेलम्ची खाने पानी आयोजना सुरु भए पनि वितरण प्रणाली पूर्ण रूपमा सुरक्षित बन्न सकेको हामी पाउँदैनौँ। धेरै ठाउँमा पुराना पाइपलाइन फुट्ने समस्या, ढल र खाने पानी लाइन नजिक नजिक हुनु, सडक विस्तारका क्रममा पाइपमा क्षति हुनु, अनियमित पानी आपूर्ति आदि कारणले पनि वर्षायाममा दूषित पानी मिसिने सम्भावना रहन्छ। विशेषज्ञका अनुसार यस्ता खालका समस्यालाई समाधान गर्न तीनै तहमा आवश्यक छ। व्यक्तिगत स्तरमा उमालेको पानी मात्र पिउने, हात सफा गर्ने, बाहिरको अस्वच्छ खाना नखाने, सामुदायिक स्तरमा सरसफाई अभियान, फोहोर व्यवस्थापन सुधार, पानीको स्रोत संरक्षण, त्यसै गरी सरकारी स्तरमा पाइपलाइन मर्मत तथा सुधार, ढल र पानी लाइन अलग गरी नियमित परीक्षण गर्नु अत्यन्त आवश्यक छ। अहिले यहाँलाई सुनायौ वर्षा र स्वास्थ्य सम्बन्धी जानकारी मूलक। काठमाडौँमा पानीजन्य रोगको बढ्दो जोखिम शीर्षकमा रहेको थियो यो जानकारी मूलक सामग्री। पछि अब राख्दैछौ साङ्गीतिक कोसेली, सागर आले मगर र मेलिना राईको सुरमा रहेको छ। रचना र संगीत रहेको छ सुरेश राणा मगरको।

हामी कार्यक्रम घर संसारमा छौँ। कार्यक्रममा अब राख्दैछौँ परिकार सम्बन्धी जानकारीमूलक सामग्री। स्वादिष्ट परिकार शीर्षकमा रहेको छ चिकन जुम्बा कबाबका बारेमा। यसलाई चाहिने सामग्री भनेको चिकन ड्रमस्टिक 400 ग्राम, दही आधा कप, अदुवा लसुनको पेस्ट 1 चम्चा, स्याउको रस 1 चम्चा, नुन स्वाद अनुसार, रातो मरिच पाउडर 1 चम्चा, बेसार आधा चम्चा, गरम मसला 1 चम्चा, जिरा पाउडर।

अब राख्दैछु यो अर्को जानकारीमूलक सामग्री मटन कोर्माका बारेमा। यसलाई चाहिने सामग्री भनेको मटन 500 ग्राम, दही 1 कप, प्याज 2 वटा स्लाइस गरी काटिएको, अदुवा लसुनको पेस्ट 1 चम्चा, तेल वा घिउ 3 चम्चा, बेसार आधा चम्चा, रातो खुर्सानीको पाउडर 1 चम्चा, धनियाँ पाउडर 1 चम्चा, गरम मसला 1 चम्चा, नुन स्वाद अनुसार, पुरा मसला, तेजपत्ता, अलैची, ल्वाङ, दालचिनी, पानी आवश्यकता अनुसार। यति सामग्री तयार पारिसकेपछि अब भने पकाउने विधितर्फ लागौं। घिउ तताएर स्लाइस गरिएको प्याज सुनौलो रङ हुने गरी फ्राई गर्ने, पुरा मसला र अदुवा लसुनको पेस्ट हालेर छोटो समय पकाउने, मटन हालेर 5-7 मिनट फ्राई गर्ने, अब दहीमा सबै पिसेको मसला हालेर राम्ररी मिसाउने र कम तापमा तेल नउछिटुन्जेल पकाउने, थोरै पानी हालेर त्यसलाई ढाकेर मटन नरम हुन्जेल अझै पकाउने, अन्त्यमा गरम मसला हालिदिने। यसरी तयार पारिसकेपछि यसलाई पस्कने विधितर्फ पनि लागौं। खमारी रोटी, नान, तावा रोटी वा भातसँग तातो तातो पस्कन सकिन्छ। भारतीय समुदायमा मेन कोर्सका रूपमा खाइने यो परिकार नेपालमा पनि प्रसिद्ध हुँदै गएको छ। यो परिकार पूर्ण रूपमा पौष्टिक र लाभदायक मानिन्छ। अहिले यहाँलाई सुनायौं परिकार सम्बन्धी जानकारीमूलक सामग्री मटन कोर्माका बारेमा। यसै जानकारीमूलक सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सरसल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ अर्जुन सापकोटा र सिमरन परियारको, रचना रहेको छ रबिन लाइमछानेको, भने संगीत रहेको छ अर्जुन सापकोटाको। यो साङ्गीतिक कोसेली तपाईँलाई सुम्पदै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हस्त नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल वीरगन्ज स्थित गोदाममा भित्रेसँगै अहिले धमाधम वितरण भइरहेको छ। सरकारले छुट्याएको कोटा अनुरूप साल ट्रेडिङ कर्पोरेसनले आयात गरेको 30,000 मेट्रिक टन डिएपी मल मधेस, गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पठाइएको कर्पोरेसनका क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताउनुभयो। त्यसै गरी कृषि सामग्री कम्पनी लिमिटेडले G2G प्रक्रिया मार्फत आयात गरेको पहिलो खेपको 1200 मेट्रिक टन डिएपी मल वीरगन्ज आयातसँगै भैरहवा पठाइएको कृषि सामग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेले जानकारी दिनुभयो। सरकारले समयमै रासायनिक मलको आयातका लागि आवश्यक व्यवस्था गरेको भए पनि मध्यपूर्वमा उत्पन्न अन्तर्राष्ट्रिय तनावका कारण हर्मुज जलमार्गमा 1,60,000 मेट्रिक टनभन्दा बढी परिणामको रासायनिक मल रोकिएपछि धान रोप्ने समयमा समस्या परेको थियो। नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नुपर्नेछ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दायर गरिएको जनाएको छ। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महत्तरीका 7, सर्लाही र रौतडका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरिएको छ। पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा 8 दिनपछि यातायात सेवा सञ्चालन भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 सिस्तीको चौरी खोला पुल नजिकै सडक माथिबाट खसेको पहिरोका कारण यही साउन 1 गतेदेखि करिडोर अवरुद्ध भएको थियो। सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत कालीकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार प्रतिकूल मौसम र रातिको समयका कारण पहिरो पन्छाउने काम तत्काल सुरु गर्न कठिन भएको छ। मौसममा सुधार आएपछि आवश्यक उपकरण र जनशक्ति परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यका 4 नारायण बुढानीलकण्ठ चतुर्विह नारायण स्थान स्थित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। भगवान विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो। आजका दिनदेखि भगवान विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्रान्सको दक्षिण पश्चिमी बोडो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 141,000 तथा म्याड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको फ्रान्सेली अधिकारीहरूले जनाएका छन्। फ्रान्सको बोडो नजिकैका लगभग 60,000 मानिसहरूलाई अन्यत्र सार्ने आदेश दिएसँगै फ्रान्स र स्पेनमा डढेलोबाट विस्थापित मानिसहरूको कुल सङ्ख्या 220,000 भन्दा बढी पुगेको छ। दक्षिण पश्चिम फ्रान्समा गिरोन्डे र ल्यान्डेस क्षेत्रहरूमा लगभग 2,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले डढेलो नियन्त्रणका लागि युरोपेली सङ्घसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
4: ओहो, बलराम बाबु, सन्चै छ?
5: एकदम ठिकै छ आमा। नमस्ते आमा, नमस्ते।
4: नमस्ते बा, नमस्ते।
5: हजुर आराम हुनुहुन्छ?
4: ठिकै बाबु।
5: ल ल, हस्याङ फस्याङ गर्दै आउनुभएको छ, एकैछिन यता बस्नुहोस् ल।
4: हस् बाबु, हस्।
5: अन्त कतै टाढै जान आउनुभएको कि यहीँसम्म हो?
4: बाटो पऱ्यो भने जता नि पसिन्छ। अब किसान बुढी भन्छन्, हरशरण बुढी भन्छन्, हिँड्यो आयो डुल्यो त्यही त हो नि। अनि जहाँ बस्यो नि खेतीकै कुरा गर्यो, आज एउटा गफ चल्या थियो।
5: ए हजुर।
4: अब व्यावसायिक रूपले पशुपालन गर्दाखेरि अब कस्तो पशु पाले फाइदा हुन्छ अबदेखि त्यसमा ध्यान दिन पर्यो। अब म अब कृषि के पशु विज्ञान के भन्ने ठाउँमा गएर आउँछु भनेर भनेको थियो। अनि ल, त्यही त भने जाँदा पसेर जान्न भने बाटामा बाबु भेट।
5: ए हजुर हजुर, हो, ठिक ठाउँमा आउनु भएछ। ल हिँड्नु, अब त्यतै गरे गफ गर्ने।
4: ल जाउँ बाबु, जाउँ।
5: अब बिस्तारै हिँड्नुहोस् है, बिस्तारै।
4: ठिकै छ नि बाबु,
5: बिस्तारै हिँड्नु। अब बुढाबुढी भएपछि अलि चाहिँ ख्याल गर्नुपर्छ कि आमा, यो
4: राम्रै बाटो गाह्रो हुने बाबु।
5: अब कहाँ आज चाहिँ हजुरले छलफल गरे, कहाँ छलफल?
4: पशुपालक किसानहरू भेट भयो अनि त्यही त हो नि, हामी अरू जस्तो गफ गर्नु आउँदैन।
5: कतै तालिममा औपचारिक अनि यो खास गरेर हजुरले राम्रै कुरो गर्नुभयो। अब हजुरको घरमा पनि बाख्रा छन्, भैँसी छन्, गाई छन्, कुखुरा छन्, होइन? अब फेरि व्यावसायिक रूपमा पशुपाल्दा ती पाल्न मिल्ने कि नमिल्ने भन्ने होला हजुरको जिज्ञासा।
4: त्यो त हो नि बाबु।
5: अब यस्तो हो क्या आमा, पशु पाल्ने पहिले आफूले घरमा चाहिँ दुध खानको लागि, गोरसको लागि, मासुको लागि पशु पाल्ने चलन थियो। अहिले त मान्छेले त्यसो गरेर मात्र पुग्दैन। अब पहिले चाहिँ बच्चा बच्चीलाई पढाउन खासै धेरै लगानी गर्नु पर्दैन थियो। अहिले अरू व्यवसाय जस्तै यो पशु पन्छी पालन व्यवसायबाट नै धेरैभन्दा धेरै नाफा कसरी हुन्छ त हजुरले अहिले 1-2 भैँसी पाल्नु भएको छ, दुध बेच्नुहुन्न, घरमै खानुहुन्छ, होइन? त्यसले गर्दा चाहिँ अब यो त्यसरी पालेर त व्यावसायिक हुन्न,
4: हुँदैन,
5: होइन? अब व्यावसायिक नहुने भावनाले अब चाहिँ हजुरले भैँसी पाल्दाखेरि धेरैभन्दा धेरै दुध दिने किसिमका पशु पाल्नु पर्यो, ताकि चाहिँ तपाईँले यदि दुध बेच्नुहुन्छ भने व्यावसायिक भैँसी पालेको भन्ने ठहरछ, तपाईँले खसी बेच्नुहुन्छ भने व्यावसायिक बाख्रा पालेको भन्ने ठहरछ, तर हजुरले चाहिँ त्यो पाल्दैमा यो व्यावसायिक हो कि होइन भनेर भन्न मिल्दैन। तपाईँले बेच्ने हुनु पर्यो, कुखुरा पाल्नुहुन्छ भने कुखुरा बेच्नको लागि पाल्नु पर्यो। अब यसरी पशुहरू पाल्दा खास गरेर अब धेरै दुध दिने भैँसीको सवालमा, गाईको सवालमा धेरै दुध दिने पशु हुनु पर्यो आमा। अनि त्यसै गरी अब कुखुराको कुरा गर्ने भने अन्डा दिने कुखुरा भने धेरै अन्डा दिने कुखुरा हुनु पर्यो, मासुको लागि हो भने धेरै मासु बढ्ने कुखुरा हुनु पर्यो। त्यस्तो पशुका विभिन्न जात हुन्छन् क्या आमा। ती जातहरू मध्ये अब हजुरले पालेकै जात पनि राम्रो छ भने त्यही जातलाई विकास त्यसैले पाल्न सकिन्छ। यदि चाहिँ होइन त्योभन्दा अझै राम्रो जात छ भने चाहिँ त्यस्तो राम्रो खालको जात ल्याउनु पर्छ,
4: होइन? सबभन्दा राम्रो जात चाहिँ कुन चाहिँ पर्यो त
5: हजुरलाई? के पाल्ने मन लाग्यो? ल,
4: मन लागेर होइन होइन बाबु, फाइदा हुने, आम्दानी हुने चाहियो नि त।
5: हजुरले फेरि यो धेरै ठुलो प्रसङ्ग कोट्याउनु भयो। जस्तै अब हजुरले भैँसी पाल्ने हो भने अहिले यो चाहिँ हजुरको घरमा भएको पनि त्यो लिमेर मुर्राको चाहिँ क्रस जस्तो लाग्छ मलाई। एउटा भैँसी मैले ख्याल गरेका थिएँ, एउटा हजुरले बोलाउनु भएको थियो र गएर हेरेका थिएँ, त्यो प्योर लिमे पनि होइन प्योर मुर्रा पनि होइन। भैँसीको कुरा गर्दाखेरि अहिले अलि दुध बढी दिने भनेको यो मुर्रा भैँसी भन्ने छ एउटा, जुन हजुरलाई नै थाहा होला, यो गाउँमा पनि धेरै ठाउँमा पालेका छन्। पारी रणबहादुरले पालेको जुन राँगो छ नि आमा, त्यो राँगो चाहिँ उन्नत जातको, त्यो मुर्रा राँगो
4: हेर्दै हात्ती जत्रो,
5: अलि हात्ती जत्रो भन्दा अलि ठुलो, अलि त्यसको चाहिँ अलि सानो टाउको हुन्छ, घाँटी अलि लामो भयो जस्तो देखिने, र त्यसको सिङ पुटुस्स घुमेको हुन्छ, त्यो चाहिँ धेरै दुध दिने नस्लको हो। त्यसै गरी अर्को निली राबी भन्ने भैँसी पनि हुन्छ, यो दुध उत्पादनको लागि ती भैँसी राम्रा हुन्छन्। र हाम्रै गाउँघरका भैँसी नराम्रा चाहिँ छैन नि आमा, अलि राम्ररी पालन गर्ने भने यी भैँसीले पनि लगभग चाहिँ एक बेतमा 1100 लिटरसम्म दुध दिन्छन्, 1000-1200 लिटरसम्म दुध दिन्छन्। अब उन्नत जातको भैँसीहरूले 1500-1600 लिटर दुध दिन्छन्। हाम्रा भैँसीहरूलाई 81 हटाउनु भन्दा ती उन्नत जातका राँगा लगाइदिएर बिस्तारै नस्ल सुधार गर्न सकिन्छ। अब गाईको कुरा गर्ने भने गाई पनि दुध दिनको दुध उत्पादनको लागि पाल्ने हो। अहिले चाहिँ अब गाईको त बिजी लगाउने कृत्रिम गर्भाधान गर्ने भन्ने सुन्नुभएकै छ, यहीँदेखि पनि हामीले पनि लगाइरहेछौँ, हजुरहरूले बोलाउनु भयो भने हजुरहरूकोमा पनि हामी आउँछौँ। अब कृत्रिम गर्भाधान गरेर यो जस्तै उन्नत जातका गाईहरू जर्सी भयो, होलिस्टेन फिर्जेन भयो, यी गाईहरूको चाहिँ सँग हाम्रा गाईहरूलाई क्रस गरेर पाल्न सकिन्छ क्या आमा। प्योर शुद्ध जात भयो भने हामीले पाल्न अलि अप्ठ्यारो हुन सक्छ, वातावरण नसहन सक्छ, धेरै रोग व्याधिले सताउन सक्छन्। अहिले चाहिँ हाम्रो नेपाल सरकारले यो चाहिँ जर्सी गाईको 72% शुद्ध भने भन्नाले, यो शुद्ध 100 भनेको एकदमै शुद्ध जर्सी हो, हामीले शुद्ध जर्सी पनि होइन, हाम्रो लोकल पनि होइन, बिचको गाई पाल्ने भने पाल्न सजिलो हुने, दुध पनि धेरै दिने भनेर सरकारले चाहिँ त्यो भनेको छ। हामीले चाहिँ यो गाईको अहिले गाउँ गाउँमा बाछा पाल्न दिँदा भन्दा अहिले चाहिँ कृत्रिम गर्भाधान गर्दाखेरि
4: राम्रो हुन्छ,
5: सजिलो सस्तो हुन्छ भनेर अहिले नेपाल सरकारले पनि ग्राह्यता दिएको छ, हामीले पनि गरिरहेछौँ। अब गाई हाम्रा लोकल गाईले खास दुध धेरै दिन्न नामा, त्यही भएर हामीले उन्नत जातका गाईहरू पाल्नुपर्छ। अब हजुरले बाख्राकै कुरा गर्न खोज्नुभयो भने, अब दुध उत्पादन गर्ने बाख्रा त सानन बाख्रो छ के र, सानन बाख्रो भन्ने हाम्रो यो बाख्रा विकास फार्म चितलाङ
4: मकवानपुर,
5: त्यहाँ चाहिँ सरकारी फार्म छ एउटा, त्यो सरकारी फार्ममा यो सानन बाख्राका चाहिँ पाठा पाठीहरू पाइन्छ,
4: बेचबिखन गर्छन्
5: सरकारी दर रेटमा, सस्तो मूल्यमा किसानहरूलाई दिने दिनुहुन्छ उहाँहरूले।
4: कारे बाबु,
5: यो मकवानपुर जिल्लाको चितलाङ भन्ने ठाउँमा, अनि
4: काठमाडौँ पर्यो,
5: काठमाडौँमा परेन, त्यो काठमाडौँबाट नजिक नजिक पर्छ, त्यो मकवानपुर जिल्ला पर्छ,
4: चाहियो भने
5: त्यहाँ जानुपर्छ। तर त्यो बाख्रो पनि एकदम शुद्ध बाख्रो किसानले पाल्न धेरै गाह्रो हुने भए हुनाले सरकारले त्यहाँ पनि बडो शङ्कर त क्रस गरेर किसानहरूलाई वितरण गरेको छ, त्यो बाख्राले धेरै दुध दिन्छ।
4: पाल्न गाह्रो भने के त,
5: पाल्न गाह्रो भनेको ती उन्न जातका धेरै उत्पादन गर्ने बाख्राले त धेरै खाने मात्र होइन, पोसिलो दिन पर्यो, सन्तुलित आहार दिन पर्यो नि आमा। एउटा बाख्राले 4-5 लिटर एक दिनमा दुध दिन्छ भने त त्यसको ज्यान पनि सानो हुन्छ, त 4-5 लिटर दुध दिने पौष्टिक तत्त्व त मुखबाट त दिनु पर्यो नि हामीले,
4: हो
5: त्यसले गर्दा हाम्रो व्यवस्थापन त्यति कृषकहरूको बाख्रो भनेपछि हाम्रा लोकल बाख्रो चाहिँ सम्झिने चलन हुन्छ, त्यसो गर्दा अलि पुग्दैन
4: उसलाई
5: दिने त उयो घाँस नै हो, बाख्रा गाई भैँसी भनेको हरियो घाँसमा आधारित रूपमा पाल्यौँ भने फाइदा पनि हुन्छ, तिनीहरूबाट उत्पादन भएको उत्पादनहरूको त्यो स्वाद पनि मिठो हुन्छ, त्यस कारणले त्यही नै हो। त्यसको अलावा अब घाँसबाट मात्र पुग्ने भएन भने हामीले दाना पनि दिनुपर्ने हुन्छ। अब त्यो नेपालमा खासै यो बाख्राको दुध उत्पादन गरेर बाख्राका विभिन्न दुग्ध परिकारहरू बनाएर बजारमा लैजाने त्यति चलन छैन आमा। हामीले व्यावसायिक बाख्रा पालनको कुरा गर्दा सबैभन्दा पहिला यदि दुध उत्पादन गर्ने व्यवसाय गर्ने हो भने त्यो बाख्रा दुध खाने मान्छे छ कि छैन त्यो हेर्नुपर्छ। यदि दुधको चाहिँ बजारमा बाख्राको चाहिँ दुध बिक्दैन, बिक्ने अवस्था छैन भने बाख्राको दुधबाट चिजहरू बनाएर अथवा त्यस्तै केही उत्पादन गरेर बिक्री हुन्छ भने त्यो ठिक हो, नत्र बाख्रा पाल्यो दुध उत्पादनको लागि कसैले दुध खाइदिएन भने पनि त्यसलाई पनि व्यवसाय गर्न मिल्दैन,
4: पोसिलो हुन्छ रे नि त बाबु,
5: पोसिलो हुन्छ आमा। हाम्रो गाउँ घरमा बाख्राको दुध किनेर खाने कि भैँसीको दुध किनेर खाने भन्दा त मान्छेले त अहिलेसम्म भैँसीकै दुध किनेर खाने भन्ने बुझाइ छ। त्यस्तो अवस्थामा हजुरले अब बाख्रा पाल्नु भयो भने भोलि बहिन दुध उत्पादनमा दुध बिक्रीमा समस्या भयो भने त त्यो त हजुरलाई त्यो लगानीमा चुनौती आउँछ। अब दुई तिनवटा पाल्ने, धेरै पाल्ने वा थोरै पाल्ने भन्ने कुरा तपाईँले व्यवसायिक उत्पादन गर्ने हो कि होइन भन्ने कुरामा भर पर्छ। अब हजुरले अब आफूले खाना लागि हो भने त एउटा पाल्ने कि दुईवटा पाल्ने कि भन्ने तपाईँले चाहिँ निर्धारण गर्न सक्नुहुन्छ। कति घरमा खाइन्छ दुध त्यसको आधारमा
4: व्यवसायले
5: मैले त्यही भन्न खोजेको, व्यावसायिक रूपले पाल्दाखेरि दुईटा तिनवटा पाल्ने भन्नुभयो नि, दुईटा तिनवटा पाल्दा कहिले काहीँ नाफा नहुन पनि सक्छ। व्यावसायिक रूपले पाल्दा त धेरै फाइदा हुने किसिमले पाल्नु पर्यो नि होइन। अब यो चाहिँ बाख्रा पनि व्यावसायिक पालेको छु भने दुध कति बेचिस् भन्दा अब महिनाको 10,000 दुध बेचेर त फाइदा हुन्न नि
4: हो।
5: त्यसकारणले यदि चाहिँ हाम्रो दुध उत्पादन राम्ररी बजार छैन भने बरु दुधको जस्तै त्यही मकवानपुरमा पनि एउटा बाख्राको दुधबाट चिज बनाएर बिक्री गर्ने उद्योग छ, उहाँ एउटा व्यवसाय कृषकले उद्यमी व्यवसायले बाख्राको दुधबाट चिज बनाएर बेच्नुहुन्छ। बाख्राको चिज बनाएपछि त तुरुन्तै दुध जस्तो त चिज त बिग्रिँदैन, विदेश पनि पठाउन सकिन्छ, त्यसरी पनि सोच्न सकिन्छ आमा। अब त्यसै गरी अब यो बाख्राको मासु उत्पादनको लागि बाख्रा पालनको कुरा गर्ने हो भने अलि छिटो बढ्ने र धेरै मासु दिने बाख्रो राम्रो हुन्छ।
4: अब व्यवसाय भने दुध दिने पनि चाहियो, मासुको लागि पनि चाहियो नि।
5: हजुर यस्तो हो क्या आमा, हजुरले व्यवसाय भनेको सबै काम एउटै किसानले गरिन्छ भने त्यसलाई व्यवसाय भनिन्न क्या, त्यो त जीवन निर्वाहमुखी कृषि भयो। तपाईँलाई दुध चाहिन्छ त्यही भएर दुध उत्पादन गर्नुहुन्छ, मासु चाहिन्छ त्यो भएर मासु उत्पादन गर्नुहुन्छ भने त्यो त व्यवसायिक होइन। व्यवसायिक हुनको लागि हजुरले कि त दुध उत्पादन गर्ने उद्देश्य राख्नु पर्यो, बेचबिखन त त्यसका पाठा खसी त्यो त सहायक कुरा हो, मुख्य उत्पादन त दुध हुनु पर्यो नि दुध उत्पादनको लागि। यदि चाहिँ अब मासु उत्पादन गर्ने भने मुख्य उद्देश्य मासु उत्पादन हुनु पर्यो, त्यसो त त्यो बाख्राको दिशाबाट मलको रूपमा नै काम लाग्छ। यदि चाहिँ हजुरले अब खसीहरू बेच्ने उद्देश्यले हो भने हो, अहिले चाहिँ यो अफ्रिकन बोर भन्ने जुन बोर बाख्रो भन्ने हजुरले सुन्नु भएको छ, बोयर भन्छन् नि,
4: ब्रोइलर भने हो कि
5: ब्रोइलर होइन बोर हो, त्यो हामीले बोयर बोयर पनि भन्छौँ। त्यो जुन टाउकोतिर रातो रङ भएको र शरीरतिर सेतो रङ भएको बाख्रो, त्यो बाख्रो पनि अहिले विश्वमा चर्चित छ, नेपालमा पनि पालिन्छ। त्यो अलि छिटो बढ्ने र मासु अलि खाँदिलो हुने हुनाले त्यो बाख्रा पनि व्यावसायिक रूपमा राम्रो हुन्छ। त्यसको अलावा हाम्रो यही खरी बाख्रो जुन लोकल बाख्रो छ नि, यो बाख्रालाई पनि हाडनाता प्रजननबाट व्यवस्थित गरेर चाहिँ प्रजनन बचाएर भनौँ न, हाडनाताबाट बचाएर व्यवस्थित प्रजनन गराउनु भयो भने यी बाख्राहरूबाट पनि राम्रो हुन्छ मासु उत्पादनको लागि। त्यसै गरी अब अर्को चाहिँ एउटा बाख्रा छ, यो बारबेरी भन्ने बाख्रो, त्यो मृग जस्तो देखिन्छ, त्यो कान अलि छोटा हुन्छ, यो त चाहिँ धेरै जस्तो यो सुर्खेततिर धेरै पालिन्छ, त्यो बाख्रा एकदम राम्रो पालिन्छ हो, त्यो बाख्रा पनि मासु उत्पादनको लागि एकदम राम्रो मानिन्छ आमा
4: है।
5: अनि अब हामीले के उद्देश्यले पाल्ने हो त्यस अनुसार जात छनौट गर्ने हो। अहिले हजुरले चाहिँ धेरै कुरा जिज्ञासा राख्नुभयो, जान्न खोज्नुभयो, यो राम्रो कुरा हो। भोलि बिहान हजुरले होइन अब अहिले आज हामीले छलफल गरेको कुरा त घर गएर फेरि छलफल गर्नुहुन्छ हजुरले, नातिहरूलाई सुनाउनुहुन्छ होइन, अनि त्यसपछि बल्ल त्यसो भए यसो गरौँ भन्ने भयो भने यसको विस्तृत रूपमा चाहिँ छलफल गर्न सकिन्छ पछि। र अब बाख्रासनको त कुरा हो, अब हजुरले बङ्गुर त पाल्नु भएको छैन, त्यही पनि भोलि बिहान बङ्गुर पालन गर्ने चाहिँ सोचाइ बनाउनु भयो भने अब बङ्गुरको पनि हाम्रा यिनी लोकल साना सुँगुर हुन्छन्, हेर्नु एक वर्षभरि पाल्यो 20 किलोदेखि 40 किलो सनका हुन्छन्। यस्ता सुँगुर पालेर त गाउँघरमा आफै खानको लागि पाल्नु त ठिकै हो, व्यावसायिक रूपले पाल्दा त यस्ता सुँगुर पालेर त थोरै आमदानी हुन्छ
4: बाबु। अब यतिका बेर कुरा सुने है, मेरो इच्छा चाहिँ के भने व्यावसायिक रूपले बढी अब कुन चाहिँ पाल्दा सजिलो आउँछ त्यही गर्ने अहिले
5: हो मैले पनि त्यही भन्दै थिएँ अब हजुरले अब व्यावसायिक रूपले बङ्गुर पाल्ने हो भने पनि अलि ठुला ठुला हुने बङ्गुर जस्तै ल्यान्ड्रेस भन्ने बङ्गुर हुन्छ त्यो चाहिँ कान लत्रेको कान तल घोप्टेको बङ्गुर हुन्छ अर्को योर्कसायर भन्ने हुन्छ सेतो ठुलो हुन्छ त्यो फेरि कान ठाडा हुने बङ्गुर हुन्छ होइन अर्को चाहिँ ड्युरोक भन्ने रातो रातो टाइपको बङ्गुर हुन्छ तिनी विदेशी उन्नत जातका बङ्गुर भन्छ क्या आमा
4: सुँगुर मात्रै भन्थ्यौँ
5: सुँगुर भनेको लोकललाई सुँगुर भन्छौँ उन्नतलाई बङ्गुर पनि भन्छौँ क्या
4: विदेशी
5: त्यो सुँगुर जस्तै हो नि यिनीहरू पनि सुँगुर नै हो नि अलि ठुला हुन्छन् अनि अर्को चाहिँ ड्युरोक भने त्यो रातो बङ्गुरको कुरा गरेँ अनि अर्को चाहिँ हेम्पसायर भन्ने हुन्छ फेरि त्यो कालो बङ्गुर हुन्छ यो पेटमा एउटा ठुलो सेतो पेटी परेका हुन्छ त्यो पनि छ यी सबै बङ्गुर प्योर रूपमा नभएर यिनी पनि क्रस गरेका बङ्गुर पाठापाठीहरू कृषकलाई दिन धेरै फाइदा हुन्छ भनेर अहिले राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा अनि त्यसपछि गाई आनुवंशिक स्रोत केन्द्र जिरीमा पनि यी बङ्गुरका चाहिँ पाठापाठीहरू पाइन्छन्
4: अब यसो भयो अब धेरै कुरा सुन्यो होइन अब घर जान्छु घर गएर छोरा नातिहरू सबैसँग सोध्छु म व्यवसायले पाल्ने बे यो तरिकाले पाल्नु पर्छ अरे कि बाख्रै मात्रै पालौँ कि बुङ्गुरै मात्रै पालौँ कि भैँसी मात्रै पालौँ दुइटो ल्याएर त काम भएन भनेर सोध्छु अब यसमध्ये कुन चाहिँ पाले बेस हुन्छ है बाबु अहिले
5: अब अहिले मैले यो बेस ऊ बेस भन्न मिल्दैन आमा सबै चिजको आफ्नो आफ्नो महत्त्व छ हामीले बाख्रामा चाहिँ मैले भन्ने छुट्याउँछु बाख्राको रौँ उत्पादन हुने बाख्रा नि छन् पस्मिना भन्ने जुन पस्मिनाको सल प्रयोग गर्नुहुन्छ नि तपाईँहरू कति महँगो हुन्छ एउटा सललाई 10,000, 12,000, 20,000 पर्छ हो त्यो पस्मिना भनेको बाख्राको रौँबाट आउने हो अब कोही कृषकहरूले अलि चिसो हावा पानी हुने ठाउँमा ल यो बाख्राको रौँ उत्पादन गर्ने बाख्रो पाल्छु भन्नुभयो भने चाहिँ पस्मिनाको लागि छुट्टै बाख्रो हुन्छ अहिले पो हामीले दुध र मासुको मात्र कुरा गरेका छौँ होइन च्याङ्रा बाख्रो भन्ने हजुरले सुन्नुभएको छ होला अलि माथि माथितिर पालिन्छ त्यो बाख्रो हो त्यो च्याङ्राको चाहिँ अब रौँ उत्पादन गर्ने भनेपछि यो राम्रो ऊ राम्रो भन्ने हुन्न आमा सबैभन्दा पहिले एक नम्बरमा हजुरहरूको इच्छा शक्ति हुनु पर्यो दुई नम्बरमा इच्छा शक्ति भएर मात्र हुन्न हजुरको चाहिँ पाल्ने उपयुक्त ठाउँ पनि हुनु पर्यो लगानी गर्न सक्नु पर्यो यो भयो भने बल्ल हरेक चाहिँ क्षेत्रहरू महत्त्वपूर्ण छन् आमा
4: अब यसो गरौँ न त
5: हजुर ल भन्नु
4: एक दिन बाबुलाई फुर्सदको बेलामा म लिन पठाउँछु
5: हजुर
4: ठाउँ पनि हेरिदिउँ
5: हजुर
4: अनि हामी पनि सल्लाह गर्छौँ बाबु अब यस्तो राम्रो बाबु हुनुहुन्छ जे पनि ज्ञान दिने मान्छे होइन सल्लाह गरेर पालौँला अब धेरै कुरो जाने मैले साँच्चै बलराम बाबु
5: हजुर हजुर आमा हजुर
4: राम्ररी बस्नुहोस् है बाबु
5: ल ल आमा हुन्छ
4: हरि शरण
3: हवस् त यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ नमस्ते

0: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
5: हुन्छ,
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: प्रस्तुत छ नाटक छरिएका पोतेहरू, लेखिका रोशनी श्रेष्ठ।
7: दीपिका दिदी, दीपिका दिदी।
8: हो अभिलाषा, तिमी पो
7: हो दिदी? अनि कता लाग्नु भएको त?
8: जेलतिर।
7: जेल रे, किन?
8: त्यही पागलखानामा क्या, युगेशलाई भेट्न।
7: के भो र?
8: खै के भो भन्नु र, मानसिक अस्वस्थता हो।
7: कसरी?
8: के गर्ने, युगेशका ती नसुनिने आवाजलाई अतीतले त्यागे, वर्तमानले साथ दिएनन्, अब त भविष्यले अँगाल्ने आश मात्र बाँकी छ, जसको फलस्वरूप आफ्नो अमूल्य जिन्दगीको गाडीलाई 4-5 वर्ष पछाडि घचेडिसक्यो।
7: युगेशलाई यसरी पागल बनाउने को त दिदी?
8: यही अन्ध समाज जसले आफ्नो जातलाई तौलिन जानेन।
7: तर दिदी, यो समाजलाई किन थाहा हुन सकेन कि पूजा पनि यही समाजको एक अंश हो भनेर, र युगेश पनि?
8: तैपनि त पूजालाई युगेशले अँगाल्न खोजेकै थियो।
7: तर पूजा किन आफै नै यसरी टाटिन खोजे?
8: हो, यही कुरा पत्ता लगाउन म फेरि त्यही जेलमा जान लागेकी। बरु त पनि हिँड्न।
7: योभन्दा पनि पहिला जानुभएको थियो?
8: थिएँ।
7: के भयो त?
8: धेरै समयको अन्तरालको भेटको कारणले गर्दा युगेशलाई बडो मुस्किलले चिने। तर
7: के दिदी?
8: जुन सूर्योदयको प्रतीक्षामा म त्यहाँ गएकी थिएँ त्यसको ठिक विपरीत भयो, अनि लाग्यो सूर्योदय हुन निकै समय लाग्दो रहेछ।
7: उसो भए दिदी, एकचोटि युगेशलाई भेट्न जाउन त।
8: होइन, अहिले तिमी नजाऊ, बरु तिमी पछि जाउली नि, ढिला हुन्छ, म चाहिँ गएँ है।
7: हुन्छ दिदी।

0: 不是，不是，不是，여러집안들에서뭐팀라중드롭마베티파니어갈리츄맞아중드롭마베티파니어갈리츄어이리스도몰라서그래어고티비고티비야키나이코어코슬라베타이코이코슬라이이코슬라이이게스타바울라이사크리아마그아이운차 어고래티비티비부자부자 부자티비티비야키나야키키나야키티비부자야티비
1: 요게스마부자호이나마티피카호자슬라티미티디반네가르티오
0: 부자티피카티피카부자부자티피카
1: योगेश मला आपनो कुरा गर्ने अवसर त देऊ
0: दिदी रे दिदी लाग्छ तिमी त्यही कुरा भन्न गइरहेकी छौ जुन मलाई राम्रो लाग्दैन
1: योगेश हेर तिमीले आफूलाई कस्तो बनाइसक्यौ तिमीलाई तैरिन आउँदैन थियो त त्यो अन्धविश्वासको पोखरीमा किन पौडी खेल्न गयौ अनि यहाँ कसको आज्ञाले आयौ
0: दिदी हेर्नुहोस् जो निकालिएको छ भने उसले जानुको लागि आज्ञा लिन जरुरी छैन बुझ्नुभयो मलाई यो समाजले आफ्नो अपराधको बन्दी बनायो लाठी मार्नाले पनि त म अलग हुन सक्थे तर कुनै लाठी मार्नाले मेरो अपमान त अलग हुन सक्दैन त्यसैले मैले पनि त्यही भविष्य सोचे जसको निर्माण आफैले गर्नु पर्थ्यो
1: योगेश के उसो भए सधैँ यहीँ बस्छौ त आफ्नो हालत यस्तै बनाइरहन्छौ आफूलाई सम्हाल अझ पनि तिम्रो प्रतीक्षामा कोही बसिरहेकी होली
0: के के दिदी अब पनि कोही मेरो मित्र बाँकी छ र छैन अब त जिन्दगीको ढोकाले शिर न्युराइसक्यो दिदी न्युराइसक्यो खाले किन्न मात्र पाएको छैन म त्यस्तो मूर्ख छैन दिदी कि यसरी गिर्न लागेको ढोकाको सहारामा बस्छौ दिदी पूजाले त आफ्नो जिन्दगीको रणभूमि छोड्न सकिन भने मेरो लागि पनि त यो झेल रणभूमि भइसक्यो अब यो रणभूमि म कसरी छोड्न सक्छु भन्नुहोस् त जबकि यस भूमिमा हरेक बुट्टाहरू मेरो अस्त्रशस्त्र भइसक्यो दिदी मैले घर छोडी यसमा मलाई केही दुःख लागेको छैन दिदी तर दुःख त त्यस कुरामा लागिरहेको छ कि अझ त्यस घरमा श्री पूजा एक्लै मात्र छ अरे तर तिमी यहाँ किन आयो तर तिमी यहाँ किन आयो
1: योगेश म यहाँ आएकी होइन कसैद्वारा पठाइएकी हुँ हुन सक्छ भने तिमी मलाई आफ्नो स्मृतिमा छरिएका पानाहरूबारे केही बताइदेऊ जसले गर्दा तिम्रो उपचारलाई केही सहयोग मिलोस् आखिर आखिर पूजा पनि त
0: पूजा पूजा पूजालाई पूजालाई के भयो दिदी पूजालाई के भयो दिदी दिदी कहिले अपमानित त म भए दिदी म मैले यस्तो लाग्छ कि म त सिर्फ घायल हुनको लागि जन्मेको रहेछु हेर्नुहोस् दिदी हेर्नुहोस् मेरो हरेक घाउ हरेक चोट पुरानो घाउभन्दा ज्यादा गहिरो छ बुझ्नुभयो त्यसैले त्यसैले दिदी मेरो गाउँको बारेमा तिमी के नसोध
1: रात जतिसुकै अँध्यारो भए पनि पूर्व दिशाबाट उदाउने सूर्यको किरणले अलिअलि उज्यालो हुन्छ
0: दीपिका दिदी दीपिका दिदी यो फाइदा नहुने कुराको गलत नगरौ दिदी नगरौ
1: बत्ती पनि यति साह्रो निभाउनु हुँदैन कि जसले आफ्नो अनुहार पनि नदेखियोस् तिमी त जिउँदै बलिसकेका छौ, लडिसकेका छौ, तर तिमी आरोहण र अन्त्यहीन वनमा कसरी आकाशिँदै गयौ त?
0: दिदी, यो बाध्यता र व्यवस्थासँग सम्झौता गरेको फलस्वरूप नि दिदी म हराए। व्यवस्थाको आगले चट्टान फुटाउने शक्ति ममा थिएन दिदी। तुवालोको आँखी झ्यालबाट च्याउँदै च्याउँदै के फेरि पूजा आउँछ त दिदी, आउँछ त पूजा?
1: रित्तिसकेको आत्माहरूलाई तिम्रो प्रेमले भर्नुपर्छ।
0: के यो सम्भव छ?
1: अखण्डताको एउटा कुनाबाट प्रेमको सुवास र मुस्कान छरि त हेर।
0: दिदी, मेरो आँसु र खुसीहरू त अतीतले लगे लगिसके।
1: केही आस छैन त
0: दिदी? बिर्सी मरेको आसलाई नखोजो दिदी, नखोजो। त्यो उसैको यादमा छटपटाइरहेको छ।
1: त्यसो भए बाँच्ने मन छैन त?
0: बाँच्ने जहाँ मात्र केवल अभिनय छ जिउनेहरूको दिदी, जीवनको पृष्ठभूमिमा मात्र बाँच्न चाहने मेरा चाहनाहरू जीवनको यसै राकोमा अलिअलि गरेर सल्किरहेको छ। मेरो आत्माको पीडा बुझ्ने यहाँ कोही भएन दिदी, कोही भएन। मेरो जीवन निराश र हारहरूमा रुमलिरहेका छन्।
1: पूजालाई अब के दिन्छौ त?
0: उसलाई दिन भने नि दिदी, मरुभूमि बिच फुल खोजी हिँडी, हुरी बतासमा मैले दियो जलाए, बदलामा हेर्नुहोस् दिदी, आँसुको सौगात पाए, आँसुको सौगात पाए दिदी। आँसु झार्दा झार्दा जिन्दगीको जुवा पो हारिसकेछु। अब त दिदी, अब त मसँग उसलाई दिन अतीतका भत्केका महलका भग्नावशेष मात्र बाँकी छन्।
1: उसो भए यी भत्केका महलभित्र रहरहरू छैनन् त?
0: रहरसँग मित लगाउँदा म त सागरमा पो पुगेछु। साँच्चै तिमी मेरो स्मृतिका छरिएको पाना पल्टाउन आएकी त्यो होइन?
1: हो
0: लसुना है त। एक दिनको कुरा हो, जुन दिन पूजासँग मेरो पहिलो भेट भएको थियो, त्यस दिन मेरो आँखाले मेरो आँखामा एउटा प्रश्न चिन्ह बनायो, जसले गर्दा आजसम्म पनि मेरो आँखाको प्रश्नमा आफ्नै आँखाको जवाब पर्खिरहेको छु। मजा धेरै थोक पाएको थिएँ मैले, धेरै थोक पाएको थिएँ, तर आज सब हराएछु, जसले गर्दा जिन्दगीको सुखै हरायो। आफ्नो जिन्दगीमा आज आफै बिच हरेर जिउँदैछु कि मर्दैछु? साँच्चै दिदी, आज मैले म आफैलाई थाहा छैन म आजकल के गर्दैछु। जीवन र मृत्यु बिचको संवादले कैयालो उकाला ओह्रालाहरूको यात्रा गरिसकेछ। आशाहरूको आशामा बाँच्ने हुँदा थाहै नपाए आशा र उत्साहको सागरमा छाल आएछ।
1: पूजा के गर्थी त?
0: नाटक गर्थी पूजा। नाटकको रात कुट्दै थियो भन्नुभयो, नाटकको रात कुट्दै थियो। यही क्रममा ऊ धेरै दिन व्यस्त भए, तर त्यस अवधिभर आफ्नो कल्पना कि मायालुको प्रत्युत्तरको सपनामा म हराइरहे। जब ऊ आफ्नो नाटक सकेर पुनः मौका आए नि, तब मेरो जीवन त तुवालोले ढाकेको बस्ती भइदियो दिदी, तुवालोले ढाकेको बस्ती। कारण थाहा छ दिदी? यो तुवालोले ढाकेको बस्तीमा पूजाले एक वर्ष अघि नै प्रेमको मन्दिर बनाइसकेकी रहेछे, मन्दिर बनाइसकेकी रहेछ त्यसले। तर त्यस मन्दिरमा भक्तजनहरूले पूजालाई स्वीकार गर्न मानेनछन्, बुझ्नुभयो, पूजालाई स्वीकार गर्नै मानेनछन्। त्यसैले मेरो आमाले आफ्नो सबै परिवारले कुनै मन्दिरले स्वीकार्न नचाहेको पूजालाई अन्धविश्वासको तकारो भत्किसकेको मन्दिरमा सजाउन खोजेको मनसाय प्रकट गर्नुभयो। तर पूजाले विभिन्न समस्याहरू देखाई, त्यस कुरालाई त्यसले इन्कार गरे, दिदी इन्कार गरे।
1: युगेश, तिमी र तिम्रो आमाले उनलाई सम्झाउने कोसिस गरेका थियौ त?
0: लाख कोसिस गर्यो दिदी, लाख।
1: उनले मानिनन् त?
0: मानिन, उसले मानिन।
1: अनि के गर्यो त?
0: आमाले पनि रिसले मेरो अर्को बिहे गरिदिने कुरो गर्नुभयो।
1: उसले के भने त?
0: के भन्नु, उसले त केटीहरूलाई मलाई उल्टो पैसा पो पठाइदिए।
1: किन र? उसो भए उसले तिमीलाई त्यति चाहन्न थिए कि?
0: खै त्यो त तर थाहा छ दिदी, थाहा छ। उसले मलाई अति माया गर्थे।
1: त्यो बनावटी पनि त हुन सक्थ्यो, नाटक गर्ने मान्छे कुनै अभिनय गरेकी पनि हुन सक्छ।
0: ठिक दिदी, ठिक, त्यो पनि हुन सक्छ।
1: ल ठिक छ, समय पनि निकै गएछ, अहिले म जान्छु, एकपटक सके भने पूजालाई भेट्छु, पछि आउँला नि।
2: दीपिका दिदी, मलाई किन यहाँ बोलाए कि? त्यस्तो के काम पऱ्यो र?
1: किन र, काम नपरे आउनै हुँदैन कि कसो?
2: त्यो त होइन, तै पनि।
1: ल पहिला बस, अनि कुरा गरौँला।
2: ल ल भन न।
1: युगेशलाई तिमीले कहिलेदेखि चिनेको?
2: त्यस्तै 3-4 हप्ता भयो होला।
1: अनि तिमीहरू दुई बीच बिहेको कुरा पनि भएको थियो?
2: थियो, तर दुई होइन, 3 बीच, आमा, युगेश र म।
1: अनि किन लत्याउ त उसको प्रस्तावलाई?
2: परिस्थितिसँग सम्झौता गर्नु परेकोले।
1: पूजा, सबभन्दा ठुलो कुरो त सहनशीलता हो, त्यसैले उसका व्यथाका समस्याहरू पनि सँगसँगै लिएर जाऊ।
2: दीपिका दिदी, जुन भर्याङबाट चढेर यहाँ पुग्यो, तिमीले त्यो भर्याङलाई कहिले फर्केर हेरेकी छौ? त्यो भर्याङ कस्तो थियो भनेर?
1: अह, तैपनि उसमा के कमी थियो र? सम्पत्ति भन्यो भने सम्पत्ति, रूप भने रूप।
2: म बजारको कुनै खेलौना होइन जसको मूल्य लगाउन सकिन्छ र हर मूल्यमा पाइन्छ, अनि सौन्दर्यको आकर्षणमा मैले फुल चढाउने गरेकी पनि छैन। उफ, यो भाग्यले कस्तो दिन ल्याए।
1: पूजा, सबै दिन एकै समान हुँदैन।
2: तैपनि धैर्यको साथ छोडिन, दुःखदेखि मुख मोडिन।
1: भन, के दियो जिउँदो लासले कोसेली तिमीलाई?
2: आँसु र पीरहरू यति नै छ बाँचेको। कति इच्छा सोचे थिएँ, कति सपना सङ्घाले थिएँ, आशाहरू साप रात भएछन्, भाग्यहरू मेरा कता कता अल्झिदिएछ।
1: पूजा, कर्महीनताको पलङमा सुत्न नखोज, साँच्चै तिमीले त्यो ड्रग्स किन लिएको? ड्रग्सको सट्टा अरू केही खाऊ न जसले तिमीलाई फाइदा होस्।
2: धेरै आशा र निराशाको छाकहरू खाइसके दिदी, अब त तिम्रो 1 क्विन्टल सल्लाहभन्दा 1 ग्राम हेरोइन मलाई राम्रो लाग्छ, मिठो लाग्छ।
1: त्यसो नभन पूजा, जे भए पनि युगेश
2: मेरो लासमा विवस्ता छर्न नखोज, कारण म परिस्थितिको हत्कडीमा जकेडिएको छु।
1: परिस्थिति उपर रुन नखोज, तिमीलाई यसले शोभा दिँदैन।
2: परिस्थितिसँग सम्झौता गर्ने हुँदा जिन्दगीमा एउटा जितिसकेको बाजी पनि हारे दिदी। अनि अर्को मृग तृष्णाको कारणले गर्दा रातका बन्द आँखाहरूसँग अतिरिक्त आकाश मागे, तर बदलामा मलाई ती आँखाहरूले माग्ने बनाएर रित्त ढोकाहरूमा हिँड्न भनी तुवालोले ढाकेको बस्तीतिर लग्यो दिदी, मेरो व्यवस्थालाई घायल बनायो।
1: मतलब?
2: मतलब म कसैको अतीत हुँ जसले वर्तमानको लागि भविष्य रिक्त गरिसकेको छ। त्यसैले म आज तिमीसँग न्याय माग्न आएकी छु।
1: कुनै वर्तमान कसैको अतीतसँग न्याय अन्याय कसरी गर्न सक्छ?
2: कि वर्तमान भविष्य हुनासाथ अतीतको कुनै मूल्य छैन? फेरि वर्तमान अतीतको उत्तराधिकारी पनि त हो।
1: वर्तमान अतीतको परिभाषा सुनेर पनि उसको साथ केही न्याय गर्न सक्दैन।
2: सूर्यको कोषमा कति किरण छ, चन्द्रमाको कोषमा कति चाँदनी छ दिदी, म भित्र पनि त्यस्तै व्यवस्था छन्।
1: कस्तो व्यवस्था? के तिमी तिम्रा व्यवस्थाका पानाहरू पल्टाउन सक्छौ?
2: ती पाना पढेर के काम?
1: केही सहयोग गर्न सक्छु कि?
2: सहयोग? सहयोग गर्ने भए सुन, म पनि पहिला अरू केटी जस्तै थिएँ, धाक र अफमै हुर्केकी थिएँ। समय रूपी हुरीले मेरो जीवनका धेरै क्यालेन्डरका पानाहरू पल्टाइसकेका थिए र पल्टाउँदै थिए। यस्तै क्रममा अन्जानको चिनारी र दुई क्षणको बोलचालमै बिहे भयो। तर के थाहा मलाई सुहागको घुम्टो पनि आँसुसँगै भिज्दो रहेछ भनेर। भैँसको रहर साँची राख्ने मनले सिन्दुरको मिठो सपना देखिरहेको हुन्छ दिदी। कति चोखा चाहनाहरू, कति पवित्र माया पिरतीका बाचाहरू थिए मेरा पनि, तर कसलाई के थाहा यी सब खोसिने रहेछ। नचाहँदै नचाहँदै पनि कस्तो निष्ठुर रहेछ। सधुवामै विधवाको रूप धारण गर्न विवश गरायो, त्यसैले त विधवाको छातीभित्र मुटु चर्कियो, ओठभरि हाँसो थियो, आँसु भइदियो।
1: आखिर तिमीलाई पनि त एउटा सहाराको जरुरत थियो, फेरि किन युगेशलाई लत्याउ त? अँ साँच्ची पूजा, यी सब युगेश बारेका कुरा

0: गरेकाहरूले विपन्नासँग आत्मसात गर्न डराउँछन् दिदी। उसो भए तिमी यसरी, म त खालि मुर्दा होइन भन्नका लागि बौरी मात्र रहेकी छु। अब त यस्तो लाग्छ, बरु केही क्षणका लागि भूतहरूसँग जम्का भेट भए पनि जाती हुन्थ्यो, किनकि भूतसँग तर्सिने बहानामा एकछिन कहालिन त पाइन्थ्यो, अनि कहालिने बहानामा निसार जीवनलाई केही क्षण माया त गर्न पाइन्थ्यो।
1: आकाशसँग कहिलेदेखि यस्तो भयो त
0: दिदी? त्यो दिन थाहा छ, जुन दिन आकाश र म तिमीलाई बोलाउन भनी गएका थियौँ, तर तिमीसँग भेट भएन।
1: अँ थाहा छ।
0: हो, त्यही दिनदेखि आकाशले मेरो अतीतका पानाहरूमा नयाँ अध्यायको प्रश्नसूचक थप्न यो उदाहरणमा बाँचिएको जिन्दगीसँग सम्झौता गर्यो। मेरा अतीतका पानाहरूमा कस्तो माया सरेछ, तर अनिश्चितताको पूर्ण विराम बाँकी नै रह्यो। सायद हाम्रो रूढिवादी समाजमा रहेको दर्पणले नयाँ मोड लिन चाहँदैन थियो होला दिदी। त्यसैले जीवन पर्यन्तको एक अभिलाषाको लागि हामी दुवै लामो प्रतीक्षामा आफू समाहित भयौँ।
1: आकाश र तिमी बीचका कुरा किन युगेशलाई भनेनौ त?
0: युगेश त के, कसैलाई पनि म भन्न सक्दिनँ थिएँ।
1: किन?
0: हामी दुई बिच एउटा बाछा थियो।
1: कस्तो बाछा?
0: हामी दुईको कुरा हाम्रो समाजको लागि अपराधी घाउ थियो, हाम्रो समाजमा नमिल्ने घाउ थियो। त्यसैले यो अपराधी घाउको बारेमा कसैलाई नभने या थाहा नदिने बाछा थियो। त्यसैले म सधैँ चुप नै रहन्थेँ।
1: तिम्रो जिन्दगी त सागरमा तैरिरहेको डुङ्गा जस्तै भयो, जुन बेला पनि डुब्न सक्छ। त्यसैले पूजा, अब तिमी जति सक्दो छिटो तिम्रो हृदयका पीरहरू आकाशका सामु पोखिदेऊ, मुटुभित्रका चोटहरू उनलाई देखाइदेऊ। कतै उनको तेजमय हेराइले पीरहरू हट्छन् कि, उनको कोमल स्पर्शले तिम्रो चोटहरू निको हुन्छन् कि,
0: कतै मेरा प्यालाहरू छछल्केर थोपाहरू भई खस्न थाले भने,
1: हार्नु नै परेछ भने पनि आँसुको समुद्रमा पौडी नखेल पूजा।
0: दिदी, आखिर यो सब किन भयो? जिन्दगीलाई मैले हेपेँ कि हेपिएको बदलामा जिन्दगीले मसँग प्रतिशोध लिएको हो, मैले अझसम्म बुझ्नै सकिनँ। दिदी, अब त लाग्छ मेरो मुटुको आलो घाउ कहिले नसुक्ने भयो।
1: तैपनि पूजा, यसमा गल्ती तिम्रो पनि छ। हेर, आकाश जस्तो मान्छे तिमीले अरू पाउन सक्दिनौ, त्यसैले एकचोटि फेरि नयाँ इतिहास जन्माउने कोसिस त गर।
0: मलाई अब जन्मने कुनै इतिहासप्रति विश्वास छैन दिदी, विश्वास छैन। मान्छेका सपना र दोहोरिने इतिहासहरू सबै एउटै हुन्। इतिहासका चक्काहरूमा मान्छेका इच्छा आकाङ्क्षाहरू कसरी पोलिन्छन् मलाई थाहा छ दिदी, मलाई थाहा छ। फेरि आकाशले यी सब कुरा थाहा पाइसकेको भए?
1: थाहा पाए पनि के भयो र? अहिले सायद बिहुको हुरीले उसको जीवनको रोशनी निभाइदिएको होला। त्यसैले सम्झनाको दियालो बाली, प्लिज पूजा, तिमी एकचोटि फेरि उसको जीवन सजाउन जाऊ।
0: आँखाभरि फुटेका ऐनाहरू लिएर जाँदैमा मैले मेरा छरिएका पोतीहरू पाउन सक्छु र दिदी?
1: अवश्य सक्छौ, किनभने वियोगमा बल्झेका उसका पेताहरू तिम्रो परेलीमा अल्झेका कथाहरू सुन्न नपाएर छटपटिरहेको होला। तिमी प्रतिको विश्वास एकलासमा चर्किएको पनि त हुनसक्छ। बिचरा, घरिघरि झस्केका विपनाहरूले उसलाई कति तर्साइरहेको होला। आकाश चुपचाप रोएको देखेर अन्धेरी रात पनि कति रमाइरहेको होला।
0: मृत्यु त मदेखि घिनाउँछ भने आकाश,
1: आकाशलाई मृत्युको खेलनासँग नदाज पूजा। यो सागरमा त कैयन लहरहरू बिउजन्छन्, तर छिनमै ती बिलाउँछन् पनि। बिचरा आकाश बादलको तातीसँगै कति दौडिरहेको छ होला कल्पनाको कुनै अथाह क्षितिज भेट्न। त्यसैले तिमी शिखरको सारा सपनाको साँझ बोकेर जाऊ।
0: कतै कसैले आकाशको कुनै पानामा मलाई आरोपित भनेर लेखिसकेको रहेछ भने
1: केही फरक पर्दैन, किनभने यो स्वार्थी दुनियाँ त आकाशका खाली पान्नाहरूमा मानिसकै पीडा र यातनाको वृत्तान्त कुद्न प्रयत्न गरिरहेको हुन्छन्। त्यसैले तिमी रित्तो सिउँदो लिएर आफ्ना छरिएका पोतेहरू खोज्न जाऊ।
0: हस् दिदी, ओहो, निकै ढिला भइसकेछ, म अब जान्छु पनि।
1: साँच्चै, तिमी अबदेखि युगेशको अगाडि कहिले नपर्नु। म आफै उसलाई सम्

0: डाक्टर, त्यो अघि हामीले पठाएको केस कहाँ छ?
1: आत्महत्याको केस
0: हो,
1: यही हो। आई एम सरी, धेरै ढिलो भइसकेको रहेछ।
2: तिमीले यो के गर्यौ? के गर्यौ योगेश? पूजाको अभावको मन्दिरमा रहेको तिम्रो इतिहासको किताब कति चाँडै बन्द गर्यौ? कति चाँडै बन्द गर्यौ योगेश?

0: पूजा पूजा
1: ए आकाश
0: कहाँ जान लागि कि यस्तो हतार हतारमा
1: तपाईँलाई नै भेटौँ भनेर एकछिन समय होला
0: किन कुनै खास काम
1: ए अब मसँग भेट्न पनि काम हुनु पर्यो होइन त
0: हो फेरि फुर्सद पनि छैन हेर न
1: ठिक छ उसो भए जानुस्
0: पूजा यतिकै दिन नभेटे पनि तिम्रो रिसाउने मान त अझै गएको रहेनछ कि ठिक छ ल जाउँ न त ऊ त्यो रेस्टुरेन्टमा
1: हुन्छ जाउँ
0: हाम्रो भेट नभएको पनि निकै भयो कि निकै बिजी थियो क्यारे कस्तो दुब्लाइ छु होइन किन केही पनि नबोले भने
1: त्यो चुरोट किन खाएको प्रमिस किन तोडेको
0: के गर्ने जसको लागि प्रमिस गरेको थिएँ अब उनी मसँग नरहेपछि किन नखाने होइन त पूजा
1: किन र तपाईँको पूजा तपाईँसँग छैन र हराई कि मरी
0: होइन सँगै छ र पनि हराई
1: होइन हरा कि छैन तपाईँको पूजा सधैँ तपाईँको नै रहन्छ बरु भन्नु न किन यतिका दिन मसँग भेट्न नखोज्नु भएको अस्ति नै एकचोटि भेट्दा किन राम्ररी नबोले भन्नु न छिटो भन्नु भने
0: तिमीहरूलाई किन डिस्टर्ब गरौँ भनेर नबोलाएको नि
1: ए डिस्टर्ब होइन त उसले मलाई चाहेको थियो तर के मैले पनि उसलाई चाहेकी थिएँ
0: उसले त तिमीलाई होइन तिम्रो रूप र सम्पत्तिलाई चाहेको थियो उसो भए तिमी मबाट किन टाढिन खोज्यौ त्योभन्दा अघि तिमी मसँग नभेटी बाँच्नै सक्दिन्थ्यौ भने कसरी एक्कासी यो परिवर्तन भयो
1: हो परिवर्तन भयो कि हुँ तर यो परिवर्तन योगेशको कारणले गर्दा होइन मेरो काम अलिक बढी भएर हो
0: ल त्यो त भयो अनि किन योगेश र तिम्रो कुरा मसँग लुकायो त यही कुरामा मलाई साह्रै चित्त दुख्यो बुझ्यौ
1: यस्तो कुरा म कसरी तपाईँलाई भन्न सक्थेँ तपाईँलाई चोट पुर्याउन म चाहन्नथे
0: अनि हाम्रो बारेमा योगेशलाई किन बताइनौ त
1: तपाईँले नै भन्नुभएको होइन कसैलाई पनि हाम्रो कुरा थाहा नहोस् भनेर त्यसैले
0: ल जे होस् छाड्देऊ यो कुरा असाचै ड्रग्स खान थालेकी त छैनौ
1: अह मैले भने नि जुन दिन तपाईँको सहारा टुट्छ त्यो दिन अवश्य खान्छु भनेर
0: फेरि खाने रे पूजा हेर तिमीलाई मेरो सहारा कहिल्यै टुट्दैन के गर्ने विगतका घटनामा तिम्रो केही गल्ती छैन गल्ती मेरै हो यो अन्धविश्वास समाजमा जन्मिएको रूढिवादी परम्पराले गर्दा यही समाजमा बसेर तिमीलाई दुनियाँको सामु अपनाउन अलिक गाह्रो भयो त्यसैले हेर मैले बाहिर जाने सब बन्दोबस्त गरिसकेको छु केही महिनामै बाहिर जाउँला यहाँ कहिले पनि नफर्कने गरी
1: पक्का हो
0: हो पत्याउँदिनौ
1: उसो भए कि मैले मेरा छरिएका पोतेहरू पाउन सक्छु त
0: अवश्य सक्छु तिम्रा ती छरिएका पोतेहरू मैसँगै छ मैले तिमीलाई नै भनेर साँचिराखेको छु
1: खोइ दिनुहोस् त
0: अह अहिले होइन बाहिर गएपछि मात्र तिम्रा ती छरिएका पोतेहरू एकैचोटि मबाट तिम्रो गलामा सजिनेछन् हुन्न
1: हुन्छ उसो भए अबदेखि तपाईँ चुरोट नहानुहोस् है त
0: हुन्छ तिमी पनि ड्रग्स नखाऊ है त
1: हुन्छ तपाईँले जे भने नि मान्छु मेरो सहारा भन्नु नै अब तपाईँ नै त हो
0: ओ पूजा

अहिले सुन्दै हुनुहुन्थ्यो नाटक छरिएका पोतेहरू, लेखिका रोशनी श्रेष्ठ, पात्रहरू सुरवीर पण्डित, राधिका अब्जसी, शोभिता पराजुली, नारायण रिसाल, मनोज बुढाथकी, युगेश पन्त र रोशनी श्रेष्ठ, रेकर्डिस्ट सुशील पण्डित छेत्री, ध्वनि सम्मिश्रण सीताराम श्रेष्ठ, निर्देशन सहयोगी गौतम मानन्धर र निर्देशन लोकमणि सापकोटा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
4: झाडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
5: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
4: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
5: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब
5: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
4: हजुर
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ अब आरम्भ हुन्छ प्रदेश प्रसारण जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ यसैबीच दिउँसो 3 बजे अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले करिब 4 बजेसम्म सङ्गीतमाला कार्यक्रम सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान नातिकाजीको स्वरमा। माधव प्रसाद घिमिरेको रचना रहेको छ भने नातिकाजी र शिवशङ्करको सङ्गीत।

स्वदेशी गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुनौ यति बेला चलचित्र सुपरस्टारबाट यो गीत साधना सरगम र साथीहरूको स्वरमा दयाराम दाहालको रचना रहेको छ भने सचिन सिंहको सङ्गीत.

अहिले सुनायौँ उदित नारायण झाको स्वर, उज्जवल घिमिरेको रचना, सम्भुजित बास्कोटाको सङ्गीत, चलचित्र जिन्दगानीबाट। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ चलचित्रका गीतहरू। यो क्रम निरन्तर रूपमा करिब यसै गरी 3 बजेसम्म सुन्न सक्नुहुन्छ। अबको पालोमा सुनाउँदैछौँ चलचित्र भाइबाट यो अर्को गीत, रामकृष्ण ढकाल र शर्मिला बर्देवाको स्वरमा। धनेन्द्र विमलको रचना रहेको छ भने टिका भण्डारीको सङ्गीत।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

कान्छा र अनुराधा पौडवालको स्वरमा बुद्धवीर लामाको रचना मिलन मोक्तानको सङ्गीत. अब सुनाउँदैछौँ चलचित्र हिफाजतबाट यो अर्को गीत दीपक लिम्बू र अन्जु पन्तको स्वरमा. कृष्ण हरि बरालको रचना रहेको छ भने महेश खड्काको सङ्गीत.

अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ साधना सरगमको सुर, राजेन्द्र पौडेलको रचना, शक्ति बल्लभको सङ्गीत,

चलचित्र पृथ्वीबाट। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले संगीतमाला कार्यक्रम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै केन्द्रीय ब्याङ्कद्वारा भुक्तानी प्रणाली। विराटनगर सहित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध। समस्या समाधानका लागि आवश्यक पहल गर्न जलस्रोत मन्त्री विराज भक्त श्रेष्ठको प्राधिकरण नेतृत्वलाई निर्देशन। र युक्रेनको राजधानी किव क्षेत्रमा रुसी क्षेपास्त्र हमला, 10 जनाको मृत्यु। फ्रान्स र स्पेनमा डढी लोका कारण 2 लाख भन्दा बढी मानिस विस्थापित। अब समाचार विस्तारमा। मोरङ र सुनसरीमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ। विराटनगर सहित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने र झ्यापझ्याप बत्ती जाने समस्याका कारण जनगुनासो बढेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ। प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरी लगायत जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ। प्रादेशिक कार्यालयमा 24 जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको प्राधिकरणले जनाएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मधेसमा कृषि तथा वनको अवस्था, समस्या तथा समाधानका विषयमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसँग आज छलफल गर्नुभएको छ। मुख्यमन्त्रीको निवासमा भएको छलफलमा कृषिको उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कमजोर हुन नदिनका लागि प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्ने विषयमा दुवै तहका सरकारसँग मिलेर काम गर्ने सहमति भएको हो। यसका साथै वनको दिगो व्यवस्थापन, चुरेको दोहन तथा पछिल्लो समयमा रासायनिक मलको अत्यधिक प्रयोगका कारणले माटोको उर्वरा शक्ति कमजोर भएको, खोलाको व्यवस्थापन नीतिगत रूपमा गर्ने, कृषिको उत्पादन बजारीकरण सहितको विषयमा संघीय मन्त्रीसँग छलफल भएको उहाँले जानकारी दिनुभयो। छलफलमा बोल्नुहुँदै कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मधेस प्रदेशमा कृषिको सम्भावना व्यापक रहेकाले कृषि क्षेत्रको समस्या समाधानका लागि संघ सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल बिरगन्ज स्थित गोदाममा भित्रिएसँगै अहिले धमाधम वितरण भइरहेको छ। सरकारले छुट्याएको कोटा अनुरूप साल ट्रेडिङ कर्पोरेसनले आयात गरेको 30,000 मेट्रिक टन डिएपी मल मधेस, गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पठाइएको कर्पोरेसनका क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताउनुभयो। त्यसै गरी कृषि सामग्री कम्पनी लिमिटेडले G2G प्रक्रिया मार्फत आयात गरेको पहिलो खेपको 1200 मेट्रिक टन डिएपी मल बिरगन्ज आएसँगै भैरवा पठाइएको कृषि सामग्री कम्पनीका बिरगन्ज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेले जानकारी दिनुभयो। सरकारले समयमै रासायनिक मलको आयातका लागि आवश्यक व्यवस्था गरेको भए पनि मध्य पूर्वमा उत्पन्न अन्तर्राष्ट्रिय तनावका कारण हम्बुर्ज जलमार्गमा 1,60,000 मेट्रिक टन भन्दा बढी परिणामको रासायनिक मल रोकिएपछि धान रोप्ने समयमा समस्या परेको थियो। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका 62 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दायर गरिएको जनाएको छ। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, मौतरीका 7, सर्लाई र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। अनुगमनका क्रममा संकलित नमुनाको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक मिसआउट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी प्रक्रिया अघि बढाइएको प्रमुख दाहालले जानकारी दिनुभयो। अन्नको भण्डारका रूपमा रहेको मधेस प्रदेशमा यस वर्ष पनि धान रोपाई पछाडि परेको छ। पर्याप्त वर्षा नहुँदा सिँचाइ पुगेका क्षेत्रमा राम्रै धान रोपाई भइसके पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त देखिएको छ। गत वर्षको जस्तै यसपालि पनि धान उत्पादनमा कमी आउने हो कि भन्ने चिन्तामा रहेका किसानहरू जेनतेन धान रोपाई भने गरिरहेका छन्। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मधेस प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्र रोपाई भएको छ। संवाददाता मन्जित कुमार रामको यो रिपोर्ट।
1: कृषि विकास निर्देशनालय मधेस सरकारका अनुसार सिराहामा सबैभन्दा बढी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाही

0: हुन्छ
1: पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रूपराई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ भूमिगत सिँचाइको व्यवस्थाहरू छ अथवा ठुलो पैनीहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेछ र अरू क्षेत्रमा चाहिँ अब बिस्तारै बढिरहेछ।
0: पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको सम्सी गाउँपालिका दुईका किसान रामबाबु यादव,
2: बोर्डिङ से पटा के लोग दिक्कत सुखी लोग हाथ के पूरा भगले मतलब खेती करे में दिक्कत आए नदी की व्यवस्थित नहीं थी नदी
0: मधेश

0: मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मधेस प्रदेश सरकारले सुखाग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मञ्जित कुमार राम महोत्तरी।
1: पर्याप्त वर्षा नहुँदा मधेसमा धान रोपाई सुस्त सम्बन्धी रिपोर्ट पछि अब बाँकी समाचार। आर्थिक वर्ष 2082-83 नेपालमा 12,09,357 विदेशी पर्यटकको आगमन भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। त्यस्तै बङ्गलादेश, बेलायत, अस्ट्रेलिया, श्रीलङ्का, भुटान, म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान लगायत देशबाट पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्धनात्मक कार्यक्रमहरूलाई तीव्रता दिएको छ। नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धित एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नु पर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बुढा नीलकण्ठ, चतुर्व्यू नारायण स्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो। आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ। उपत्यकाका चागु नारायण, शेष नारायण, इचङ्गु नारायण र विशङ्कु नारायण मन्दिरमा भक्तजनको भिड लागेको जनाइएको छ। चार नारायणको आज र हरिबोधनी एकादशीका दिन एकै दिन पूजा आजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। पहिरोका कारण अवरुद्ध बनेको काली गण्डकी करिडोरको बागलुङ खण्डमा 8 दिनपछि यातायात सेवा सञ्चालन भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 छिस्तीको चौरी खोला पुल नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण यही साउन 1 गतेदेखि करिडोर अवरुद्ध भएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
2: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको दक्षिण पश्चिम बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डडेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 141,000 तथा म्याड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको फ्रान्सेली अधिकारीहरूले जनाएका छन्। फ्रान्सको बोर्डो नजिकैका लगभग 60,000 मानिसहरूलाई अन्यन्त सार्ने आदेश दिएसँगै फ्रान्स र स्पेनमा डडेलोबाट विस्थापित मानिसहरूको कुल संख्या 2,00,000 बढी पुगेको छ। दक्षिण पश्चिम फ्रान्समा गिरोन्डे र ल्यान्डेस क्षेत्रहरूमा लगभग 2,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले डडेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यो देशले अहिलेसम्मकै सबैभन्दा भीषण डडेलोको सामना गरिरहेको बताउनुभयो। यसैबीच राजधानीको पश्चिममा म्याड्रिड नजिकै लागेको आगो अग्नि नियन्त्रकहरूको क्षमताभन्दा बाहिर रहेको स्पेनी अधिकारीहरूले चेतावनी दिएका छन्। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ, जसमा 25,000 मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ र लगभग 40,000 मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरिएको बीबीसीले जनाएको छ। युक्रेनको राजधानी किव नजिक रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको स्थानमा भएको रुसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने करिब 100 घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किबको केन्द्रबाट करिब 30 किलोमिटर टाढा बुचाय जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा 27 घर र 44 सवारी साधनमा क्षति पुगेको छ। क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुसलान ओलिक निकका अनुसार आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। यो आक्रमण अमेरिकी रक्षा कम्पनी रेथियनका वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो। आक्रमणपछि जेलेन्स्कीले म्याड्रिड प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। युक्रेनी रक्षा उद्योग परिषदले आक्रमणका बेला रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू कार्यक्रम स्थलमा रहेको जनाएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रेडियो नेपालबाट समाचार सुन्दै हुनुहुन्छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै केन्द्रीय ब्याङ्कद्वारा भुक्तानी प्रणाली। विराटनगर सहित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध। समस्या समाधानका लागि आवश्यक पहल गर्न जलस्रोत मन्त्री विराज भक्त श्रेष्ठको प्राधिकरण नेतृत्वलाई निर्देशन। र युक्रेनको राजधानी किब क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, 10 मृत्यु। फ्रान्स र स्पेनमा डढेलोका कारण 2,00,000 बढी मानिस विस्थापित। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाट सुन। कृषि वन अंशु पर्यावरण मन्त्री गीता चौधरी मधेस प्रदेशक 10 पालिकामा कृषिको नमुना एकीकृत कार्यक्रम लागू गर्ला बाजल छट। सङ्घक प्रदेश समन्वय सम्बन्धी उप स्तरक बैठकमा मन्त्री चौधरी कृषि अनुसन्धान प्रविधि हस्तान्तरण तसु प्राङ्गारिक खेती लागि प्राथमिकतामा धरिको किसान खेतसम्म प्रत्यक्ष सेवा पुर्याला गरेको मधेस प्रदेशक 10 पालिका नमुना कार्यक्रम रूपमा छानला गरेको कार्यान्वयन गर्ला बाजल छट। प्रदेश सरकारको सिफारिस अनुसार प्रदेशक 10 पालिकामा उही कार्यक्रम कार्यान्वयन गर्ने जनाएको ओकृत नीति बानेला भन्दा पनि कार्यान्वयन पक्षलाई अग्निक विशेष प्राथमिकता दिया पर्नेमा जोड दिला छट। खोपक लागि ग्लोबल अलायन्स गाभी नेपालसँगै 3,08,271 अमेरिकी डलर फिर्ता नयमागला निकोल कर्लचट। स्वास्थ्य अंशु खाद्य स्वतन्त्रता मन्त्री निशा मेहताक पहल पाछु उयो पैसो गाभी 6.0 अन्तर्गत नेपाल आएर दिनमा पाइला कर्ला सहयोगबाट समायोजन कर्लख हो। गाभी इए लागेको नेपालक लागि एकैपटक विशेष व्यवस्था खल जना रचट। एकरक निकोल नेपाल गाभी एकै आपस मिलेको थप सुधार लखल साथै राष्ट्रिय खोप कार्यक्रम चलाइलामा सहयोग पुग्ल विश्वास कर्ला रचट। चितनक इच्छा कामना गाउँपालिकाको 7 भालुवाङ ठाउँ सुन्दर बस्ती 34 भूमि नयकल परिवार लागि शुक्रबार जग्गा धनी प्रमाणपुत्र पूर्जा लाल पूर्जा बाँड्न कर्लचर। भूमि समस्या सल्टाले आयोगका अध्यक्ष बलभद्र बास्तोलाक स्थानीय तह सहयोगमा 500 दिन भित्र सेभ्य योग्य अखलार सुकुम्बासिक लाल पूर्जा बाँड्न कर्ला लक्ष्य रहला बाजल रहेछ। जिल्लामा 42,000 निवेदन पर्ला तसु बाँकी योग्य लाभकारीलाई पनि प्रक्रिया पुरा गरेको क्रमशः लाल पूर्जा बाँड्न कर्ला जनाला रहेछ। नेपाल राष्ट्र बैङ्कक भुक्तान कर्ल प्रणाली सम्बन्धी एकीकृत निर्देशका फेलकटे डिजिटल वालेट खोल्न राष्ट्रिय परिचय पत्रक विवरण अनिवार्य व्यवस्था कर्ल छट। संशोधन व्यवस्था अनुसार नेपाली नागरिक वालेट खोल्न अन्छु 2083 असोज मसान्तभित्र प्रयोगमा रहल वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि कर्यापरिक। विदेशमा रहल नेपाली भने अनलाइनबाट वालेट खोले सक्ल तसु नेपाल फर्कल 6 महिनाभित्र परिचय पत्र विवरण अध्यावधि कर्यापराल व्यवस्था जस्ने कि तस्ने रहल र छट। सेबी वर्ष असार शुक्ल एकादशी दिन घर घरमा तुलसी बिरुवा रोपेको 4 महिनासम्म कर्ला विशेष पूजा आराधना आजदेखि सुरु अक्लर छट। आषाढ शुक्ल एकादशी अंश हरिशयन एकादशी दिन आज बिहानीदेखि उपत्यका 4 नारायण बुढानीलकण्ठ चक्रव्यूह नारायण स्थान सङ्गीत त्यसै भरक नारायण मन्दिरमा पूजा आराधना अंश दर्शनक लागि भक्तजनक घुइँचो लाग्लर छट। उपत्यका चागु नारायण शेष नारायण इचङ्गु नारायण तसु विशङ्कु नारायण मन्दिरमा भक्तजनक भिड लाग्ल जनालर छट। कृषि सामग्री कम्पनी लिमिटेड तसु साल ट्रेडिङ कर्पोरेसन आन्न कर्ला रासायनिक मल बिरगन्ज ठाउँ गोदाममा भित्रालासँगै अग्नि धमाधम बाँड्न काम भएर लड्छट। सरकार छुट्याला कोटा अनुसार साल ट्रेडिङ कर्पोरेसन आन्न कर्ला 30,000 मेट्रिक टन डिएपी मल मधेस गण्डकी तसु बागमती प्रेसक भिन्न भिन्न जिल्ला लखकमा पाठ्याला कर्पोरेसन क्षेत्रीय प्रबन्धक अमोज लामिसाने बाँड्ला छट। ओस्निके कृषि सामग्री कम्पनी लिमिटेड G2G सरकार प्रक्रियाबाट आन्ला कर्ला पहिला खेप 1,200 मेट्रिक टन डिएपी मल बिरगन्ज आइला सँगै भैरवाग पठाला कृषि सामग्री कम्पनी बिरगन्ज प्रादेशिक कार्यालय मुख्य दुर्गा प्रसाद पाण्डे जानकारी दिला छट। सरकार समयमा रासायनिक मल आन्न लागि चाइला व्यवस्था गर्लखला पनि मध्यपूर्व उत्पन्न अन्तर्राष्ट्रिय तनावका कारण हर्मुज जलघाटमा 1,60,000 मेट्रिक टन भन्दा धेरै परिणाम रासायनिक मल रोक्ल पाछु धान रोप्ला समयमा समस्या पर्ला छट। गुणस्तरहीन खाद्य पदार्थ फलाइला अंश बेचेलाई कर्ल आरोपमा मधेस प्रदेशक 62 उद्योगी व्यावसायिक विरुद्धक मुद्दा दायर कर्ल छट। खाद्य प्रविधि अंश गुण नियन्त्रण कार्यालय आर्थिक वर्ष 2082/83 जम्मा कर्ल जाँच कर्ल खाद्य नमुनामा कुन कैफियत नैडिठाला पाछु सम्बन्धित जिल्ला अदालत अंशु जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता अंशु गुणस्तरहीन 2081 मुद्दा दायर कर्ल जनाएर छट। कार्यालय मुख्य विमल कुमार धालक अनुसार 12/51, 73/7, 7 तसु बरौतर 3 अंशु धनुषाक 1 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गर्ल छट। डिटालर क्रममा जम्मा नमुना जाँचबाट स्वास्थ्यको लागि हानि अक्ल मिसाएर कर्ल म्याद नाग्ल खाद्य वस्तु बेचेर कर्ला अंश गुणस्तर मापदण्ड नैमान अक्ल पाइला पाछु कानुनी कारवाही प्रक्रिया आगु बढाएला मुख्य धालक जानकारी दिलर छट। पहिरा कारण रोकन्जेला बन्ल काली गण्डकी करोड बागलुङ्गा खण्डकमा 8 दिन पाछु यातायात सेवा चलाएला अक्लर छट। बागलुङ्गा जयमिनी नगरपालिका 8 छिमस्थित
चौरी लरिक पुल नजिकै बाट उप्रबाट खस्ला पहिला कारण यस साउन एक गतेदेखि करिडोर रोकन्जेल अखलर चट यस निकै बर्खै वर्षा कारण बडीमालिका नगरपालिका नौ सेला गाडामा बार तसु पहिरा प्रवेश 16 घरधुरी परिवार लागि सुरक्षित ठाउँमा सार्ला कलर चट उप्र जोखिममा रहला 3 घरधुरी 22 जना तसु जोखिममा रहला थप 13 घरधुरी 83 जना सङ्घीय प्रभावित परिवार सदस्य अन्नपात लतकाबाट भाँडा बर्तन अन्चु अन्य चाहिला अनुसारको सामग्री सुरक्षित ठाउँमा सार्ला पुलिसक जनाल चट यस निकै बीच बिहिबारदेखि पर्ल बर्खे पानीसँगै आएल बार तसु पहिला कारण रोकन्जेल अक्ल बाजुरको साफै मार्तडी बाट आज फेरि च्यालालमा आएल र छट भिन्न भिन्न ठाउँमा खस्ल पहिरा खटाएल पछि बाटमा यातायात सेवा सुचारू अक्ल जिल्ला पुलिस कार्यालय बाजुराको सूचना अधिकारी अनुसार पुलिस निरीक्षक नरेश बहादुर साईक जानकारी दिलर छट ट्राफिक पुलिस कार्यालय दाङ्गक बित्ल आर्थिक वर्ष 82-83 ट्राफिक नियम पालना नगर्ला 14,000 भन्दा धेरै सवारी साधनलाई कारवाही गर्ला छ एक वर्षको अवधिमा 14,563 सवारी साधनलाई कारवाही गरेको 1,52,60,500 रुपियाँ राजस्व जम्मा गर्ला कार्यालय मुख्य पुलिस निरीक्षक केशव खड्का जानकारी दिला छ ओखीको अनुसार सबैभन्दा धेरै नियम पालना नगर्ला मोटरसाइकल चालक र रहला रट उही अवधिमा 6,000 भन्दा धेरै मोटरसाइकल कारवाही गर्ला रट जिल्लामा जैला आर्थिक वर्ष 82-83 347 दुर्घटना अकेको 72 जनाको अकालमा ज्यान जेलर छ ज्यान जेलामा 50 पुरुष 11 महिला तसु 3 छ्याबेक रहला ट्राफिक पुलिस कार्यालय दाङ्गक जनाल छ उही दुर्घटनामा 661 सवारी साधन र छट आन्तरिक राजस्व कार्यालय विराटनगरक आर्थिक वर्ष 2082-83 ₹10,32,53,00,000 राजस्व जम्मा कटी वर्षक लक्ष्य 85.15% प्रगति हासिल गर्ल जनाएल छ ₹12,10,28,00,000 राजस्व जम्मा गर्ल लक्ष्य रहला पनि ₹1,79,75,00,000 मनेक राजस्व उठला कार्यालय जनाएल छ कार्यालय अनुसार जेएनजी आन्दोलन पाछु पारिस्थितिक कारण लक्ष्य अनुसार राजस्व जम्मा प्रभावित हकल हो पोइनाक मुनिक पानीक अंश सिंचाई विकास डिभिजन कार्यालय सरलाइक डिभिजन मुख्य सङ्घीय 2 जना कर्मचारी घुस पैसो सङ्घीय पक्राउ कर्ला चट अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवास पार्टी खट्टा टोलक डिभिजन मुख्य सिडिई अनुपम ढकाल तसु मेकानिकल अधिकारी छैठौँ तुलाकान्त चौधरी लागि 7,50,000 घुस पैसो सङ्घीय रुकाएलाई लिलर चट अख्तियार अनुसार बोरिङ अंश मोटर जोड्ला काम नसक्ल हक्ला पाछु भुक्तान कर्ला क्रममा सेवाग्राही लखक दुःख हैरानी दिएको घुस माग्ला बाजुला अंश उजुरीको आधारमा टोली खट्ला र छट मकवानपुर पुलिसक अनलाइन ठगीमा जोड्ला आरोपमा 3 भारतक नागरिक तसु 1 नेपालीसँग 4 जनालाई घटनाबाट पक्राउ गर्ला छट जिल्ला पुलिस कार्यालय मकवानपुर तसु वडा पुलिस कार्यालय घटनाबाट मिल्न रूपमा खट्ट पुलिसक टोली लख उपमहानगरपालिका 10 ठाउँ 22 होटलबाट उही लखलाई पक्राउ गर्ला हो पक्राउ पर्नेमा भारत बिहार राज्य पटना बस्ला 27 वर्षीय इन्द्रजित सरकार 20 वर्षीय सहर्षजित सरकार 23 वर्षीय अमनराज अंशु बास्तोला होटल चलाला 37 वर्षीय दीपक बास्तोला रहला छ मुगु कारमा रोङ गाउँपालिका अनर 5 बजारमा शुक्रबार बिहानी पहिरा जएको 1 छ्याबेक मर लखला छ भने ओकी बाबेक माएक खजा लखला छ पहिरा कारण पुल बजारक अन्य 8 घर लखक समेत उप्र जोखिममा पर्ला छन् पुलिस नायब उपरीक्षक तसु विराज थपलियाक अनुसार बिहानी करिब 4 बजेको समयमा बजारबाट पात्र सङ्घी खस्ल पहिरायक उही ठाउँ पेमा लामा घर सभ्य रूपमा पुर्ल जानकारी गराएर छ उही घरमा भाडामा लिएको होटल व्यवसाय कटी आएल छायानाथ रारा नगरपालिका नम्बर 13, 53, 32 वर्षीय जगन्नाथ बडुवाल 27 वर्षीय सहायक सृजना बडुवाल खजा लखलर छ भने ओख्री 3 वर्षीय 6 वर्षीय रमेश बडुवाल पैरागमा परेको मर लखलर छ मकवानपुर कैलाश गाउँपालिका 9 कुवापानीमा भिरबाट लडेको 1 जनाको मर लखला छ जिल्ला पुलिस कार्यालय मकवानपुर पुलिस नायब उपरीक्षक माधव प्रसाद काफले अनुसार स्थानीय 45 वर्षीय ईश्वर थिङबाट भिरबाट लडेको मर लखला छ शुक्रबार दिन खनि घरबाट करिब 500 मिटर उत्तरतर्फी रहला कुवापानी भिरबाट खड्नमा नयाँ खोल्ल बाटबाट करिब 60 मिटर हेड खसेको मर लखला पुलिस जनाएर छ अख्नि देशैभर मनसुनक वायु प्रभाव रहला मौसम पहिला कर्ल अनुमान महाशाखाक जनाएर छ आज दिनखन देशक हिमाली तसु पहाडी भागक मने ठाउँमा गर्जनसु अंशु चम्कलसँग मनमनेक सम्मक वर्षाक तसु हिमपातक सम्भावना रहला छ बागमती गण्डकी लुम्बिनी तसु कर्णाली प्रदेशक पहाडी भूभागक 1-2 ठाउँमा बर्खे वर्षाक सम्भावना रहला छ आजलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु

नमस्कार। कार्यक्रम संगीत मालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीत मालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट। हजुर, प्रत्येक शनिबार यसै समयमा करिब 4 बजीसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। कार्यक्रम संगीत मालामा हामी आधुनिक गीत, लोकगीत, लोकदोरी, नेपाली गजल लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट, मीन गुरुङको स्वर, पूर्णचन्द्र घिमिरेको रचना, गायक स्वयंकै संगीतबाट।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। पछिल्लो समयमा मात्रै सांगीतिक बजारमा आएको र निकै चर्चामा रहेको गीत राख्दैछौ मनमाया पङ्गेनी र सिडी विजय अधिकारीको स्वर मनमाया पङ्गेनीको रचना र संगीत हो।

कार्यक्रम सङ्गीतमालामा हामी निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौँ गायक प्रमोद खरेलको सुर, सन्तोष केसीको रचना र सङ्गीत हो।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम संगीत माला सुन्दै हुनुहुन्छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ लोकदोरी भागका बसन्त थापा र देवी घरतीको सुर अनिश दवाडीको रचना र संगीत हो।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। निकै चर्चित गीतहरू साङ्गीतिक बजारमा ल्याइरहनु भएकी गायिका विष्णु माझीको गीत राख्दैछौँ। उहाँका थुप्रै सिर्जनाहरू थुप्रै गीतहरू चर्चित छन्। विष्णु माझी र केशव बस्नेतको स्वर

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम संगीत माला सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आजलाई कार्यक्रम संगीत मालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा डेउडा भाका सुनिल नेपाली र रेखा जोशीको स्वर, डिबी खड्का, भीम थापा, निर्मला कार्कीको रचना रहेको छ। यो गीतमा कडक नेपालीको संगीत रहेको छ। यही गीत यहाँका माझमा राख्दै आजलाई कार्यक्रम संगीत मालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रत्येक वर्ष आषाढ शुक्ला एकादशीको दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। एक महिना अघि ज्येष्ठ शुक्ला एकादशीको दिनमा घर घरको तुलसी मुठमा राखिएको दलको बिरुवा आज मुठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकको रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीको दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु श्री सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि राजधानीको बुढा नीलकण्ठ उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भिड लागेको छ। वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगको लागि औषधिको रूपमा समेत प्रयोग गरिन्छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार विवरण समेत एकिन गरी वालेट खोल्नुपर्नेछ। यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ। विराटनगर सहित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने समस्याको बारेमा जनगुनासो बढेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानको लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरी लगायत जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था समस्या र समाधानबारे छलफल गरेको हो। प्रादेशिक कार्यालयमा 24 कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको प्राधिकरणले जनाएको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखेपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दायर गरिएको जनाएको छ। कार्यालयका प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्सका 51 महोत्तरी का 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको हो। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरुद्ध पनि खाद्य अस्वस्थता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ। खोपको लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गावी 6.0 अन्तर्गत नेपाल लिग आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाविले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभामा भएको द्विपक्षीय भेटवार्ता त्यसपछिको पत्रचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावको आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। गाविले आफ्नो निर्णयलाई नेपालको लागि विशेष र एकपटकको लागि गरिएको व्यवस्था भएको पनि स्पष्ट गरेको छ। नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने एकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धका बीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीहरूले आज साउदी अरेबियामा मिसाइल आक्रमण गरेको छ। यो सँगै लगातार 13 रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि आज पुनः आक्रमणको घोषणा गरेको छ। यद्यपि हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दावी गर्दै उक्त क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरानमाथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताउनु भएको छ। गत फेब्रुअरीमा तेहरानमा अमेरिका इजरायली आक्रमणपछि उक्त क्षेत्रलाई समेटेर युद्ध भड्किएको र महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा इरानको समानान्तर नाकाबन्दीको उत्कर्षमा पुगेको जनाइएको छ। रियादको नागरिक सुरक्षा एजेन्सीले आज प्रभावित सहरका बासिन्दाहरूका लागि चेतावनी जारी गरेको थियो। साउदी नेतृत्वको गठबन्धनले हुथीको केन्द्रहरूमा आक्रमण गरेको र लाल सागरको जहाजमा आक्रमणको प्रतिक्रियामा व्यापारिक जहाजहरूलाई धम्की दिने लक्ष्यहरू नष्ट गरेको बताएपछि यस्तो चेतावनी जारी गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दी रेडियो नेपाल यिन ग्रीष्मा शेर्पानी शेर्वी केकी साङ्ग्युर सेन्डोनाङ ठोतेन लोनपो निसा मेताकी शुक्ला खप्की कोर्की जम्बुलिङ साझेदारी सोक्पा गाविकी एम्बुतङ क्यान टेङ्गा बुमसुमतङ तोङ ग्यास सैङितङ सिका दिन्छु थोन चिक अमेरिकी डलर टेङ्गा मलङ्गु थाक्छोत क्यानक्वा गाविकी लोनपो मेताकी ताङ्गुप निवेदन तेमा जम्बुलिङ ठोतेनकी ल्यारिमकी रिम्बला छुङ्गुप क्यालखङ्गी पर्की थुकथेत ती जुग्ला ताङ्गुप लेन तेजिन यम्बी सुङकी जगु प्रस्तावकी शिला टेङ्गा मलङ्गु थाक्छोत क्याउ ख्यान्थोक नाङसोङ गाविकी तन्द सेग्ला यम्बुला अमेरिकी डलर टेङ्गा मिलियन सै ङा ताङ ङपचु चोकी रोक्रम क्यान सिन्धु सेन्क्वा कृषि नाथुङ तेजिन खोरिक्लोनपो गीता चौधरीकी मधेस प्रदेशकी वडापालिका चितम्बला ससिङ कोर्की ल्यारिम जिन्क्योङ कितुप सुङसुङ सङ्घे सुङदाङ प्रदेश सुङ पर्की थुन्दाम कोर्ला छुङ्गुप थोरी मिस्तरकी छोकदुला लोनपो चौधरीकी ससिङ कोला ङ्याम्सिप कितुप लक्ष्य तिवा गोनी तेरुप तेजिन सिङदेपु लाकाला खाक्सेनपोची ससिङ मितिवी सिङ्खला सेक प्रत्यक्ष सेवा केलुप मिगुलकी मधेस प्रदेशकी वडापालिका चितम्बला नमुना ल्यारिम जिन्क्योङ ख्यान लग्लाइने कितुप सुङसुङ सुङकी सिफारिस नाङसिन ती ल्यारिम लक्लेन कितुप तेजिन ससिङ कोला सिजु जसिनाङ सिजु लक्लेन कितुप कोला खाक्सिनपो चिगो कोला लोनपो चौधरीकी सुगेप नाङसोङ जुला फेन्सेनपो मेतुप साफ समाति वा जोनी चोङ्गुप क्योन्डा मधेस प्रदेशकी छोङमेन ठोकचुरे निकी खप्तेला खम्जु खेलुप सेन्क्वा खाद्य प्रविधि तेजिन गुण नियन्त्रण ल्याखुङकी पल्जो लोङितोङ गेचुग्या निताङ गेचुग्या सुम्ला साफ समाति वा परिसन क्याउ जुग्ला ठिम्की खप्तेला गल्ने जुला क्योन फोक्थोपु चिङे समाति वा चौथोङसीमा जोङकी ठिमखाङ तेजिन जोङकी प्रशासन ल्याखुङला साफ समी ऐन नितोङ गेचुग्या चुक नाङसिन खम्जु खेलुप येन खम्जु खेलुप नाङला बारातङ पर्साकी जुक्टुन छोङमेन ङपचुङा चिक मौतरीकी दिन सलाइतङ रौतर्की सुम तेजिन धनुषाकी जुक्टुन छोङमेन मेरा चिकी खप्तेला खम्जु खेलुप जोङखी प्रशासन ल्याखुङकी चो विमल कुमार दालकी ख्यान्थोक नाङसुङ ससिङ चालक कम्पनी लिमिटेड ताङ साल ट्रेडिङ कर्पोरेसन कि खुर्नी वा रसायनिक छ्या बिरगन्ज कि गोदाम ने तन्दा मिमाङ तिरिला गोन तिरी वतुप सेन्क्वा सुङकी पेउकोटा नाङसिन साल ट्रेडिङ कर्पोरेसन कि खुर्नी वा तोङ सुमजु मेट्रिन टर्ने डिएपी छ्या मधेस प्रदेश गण्डकी प्रदेश ताङ बागमती प्रदेश कि जोङखाती वा नाछोक्ला कल्ताङगुप कर्पोरेसन कि सुङसेपा आमोज लामी छाने कि ख्यान्थोक नाङसुङ दुग्राङ केने ससिङ चालक कम्पनी लिमिटेड कि टुजी तेमा खुर्नी वाउ थेङ ताङबोकी मेट्रिक टन सै चिङी डिएपी छ बिरगन्ज ने भैरव कल्ताङ्गु कम्पनीकी बिरगन्ज प्रादेशिक ल्याखुङकी चो दुर्गा प्रसाद पाण्डेकी ख्यान्थोक नाङसोङ छेर्वा बङ्गी गेन्मी बडी मालिका ठोङखेर वराङ गुसेला गाठला टोकपाताङ सोताकी जोसालिन्सी कलिला स्वरूप खाङबा चुरुकी मितिवला सुङ्क्यो पोतुप दासला पो सेन्क्वा सोताङ टोकपाला स्वर्णी थोरिम कलिला वतुप खाङबा सुम्की मिमेरा निसु निताङ कलिला वतुप खाङबा चुक सुम्की मिमेरा गेचुग्या सुम्की मितिवा खोङतिवी खाक सेन्पु गोतुप चालक तिवाताङ क्यान यम्बा दासला पो कुर्सुङमाकमी सेतुप येन सोताक टोकपी जोसालिन्सी क्योन फोकु सखुल्ला सुङमाक मिदाङ डेलवा गोतुप छोक पातिवी सुङक्योप कि गौताङ सानो देशन मितिवला सङ थोरिम चाकपो ज्ञान देतुब्ला प्रशासन ल्याखुङकी बाजुरा कि मिमाङ तेरिला सुङ्गुवा दिपलरङ खर्नुने जुन गे को छर्वी जोसालिन्सी वा स्वताङ टोकपी जोसालिन्सी नागलो बाजुराकी साफे मर्ताडी लाम याङलुङ जिन्क्योङ क्याउ चोङखीको सुङमाकमी ल्याखुङ बाजुराकी लेन ख्याफेल कितोमी तेजेन इन्सपेक्टर नरेश बहादुर साईकी ख्यान्थोक नाङसोङ मुगकी मुगम कर्मारोड यो छोक्पा वरा आङ ङा पुलु फजाला दाङ टोप्ला टोकपा लक्ष्मी आङ मेरा चिक नासा गङ्गुवा सिसी अङि फमला क्युन फोकु सेन्क्वा टोकपा लक्ष्मी पुलु बजाला वतो खाङबा ग्यासङ थोरिम कलेला स्वरूप सेन्क्वा दाङ टोप्ला दोतङ क्यानपाउ टोकपी पुलु बजार कि पेमा लामा कि खाङबाला बङ्गी क्युन फोकु डिएसपी विपर विराज थपलिया कि ख्यान्तोक नाङसुङ सिसी क्युन फोकु खाङबाला छोङखी वरारा टोङखेर वरा आङ चुकसुम तिर्फेकी लोङिसु दिनकी सृजना बटुवाला बङ्गी क्योन फोकुताङ खोङकी पुजुङलो सुम्की रमेश बटुवाला मेन्जु कितुप रिम्बाला आरिङ नासा गलोप सेन्क्वा
मकवानपुर कोर्सुङमा मि अनलाइन ठगी क्याउसी क्याकर्की मिमेरा सुमदाङ यम्बुकी मिमेरा चिक्ला हेटौडने जिम्बु सेन ग्वा जोङखी कोर्सुङमा मि ल्याखुङ मकवानपुर ताङ वडा कोर्सुङमा मि ल्याखुङ हेटौडा कि पिर्मी चिक डेला लक्लैन क्याउ कोर्सुङमा मि छोक्पी हेटौडा उपमहानगरपालिका वडा आङ चिथम्बी सखाङ तेमा खोङती वाला जिम्बु येन जिम्बु मिटिवा ग्याकर्की लोङिसु दिनकी इन्द्रजित सरकार लोङिसु कि सहरजित सरकार ताङ लोङिसु सुमकी अमन राज तेजिन बासोला सखाङकी जिन्क्योकपा लोसुम जुसुवा दिनकी दीपक बासोला जिम्बु सेन ग्वा तुग्राङ केने भूमिगत छुलोक तेजिन सिन्चाई यर्ग डिभिजन ल्याखुङ सलाकी डिभिजन चोताङ क्यान लेचेतपा मेराङिला टेङ्गा घुसलाङ्गो रिम्बला जिम्बु सेन ग्वा अख्तेर दुरुपय अनुसन्धान छोकपी ल्याखुङ बर्दी बास्ने लक्लेन क्याउ छोकपी डिभिजन चो सिडी अनुपमा ढकालताङ मेडिक मेकानिकल अधिकृत तुलाकान्त चौधरीला टेङ्गा बोमुद्दिन ताङ तोङ ङप्चु घुस लङ्गोरिम्बला जिम्बु सेन ग्वा आरिङ क्यालखपकी दास बङ्गिला नामङ्गेनी वतुप जल तेजिन मौसम पूर्वानुमान महासाखाकी सेन ग्वा आरिङ यिर्मो ग्यालखपकी खाङ्रे ताङ फुसखुकी दासलल्ला थक डुक्ताङ छेर्वागेको नेताङ वतुप सेतुप येन महासाखाकी सेतुप नाङसिन आरिङ बागमती गण्डकी लुम्बिनी ताङ कर्णाली प्रदेशकी दास चिक्चोङिचोला छेर्वा बङ्गेङेताङगेको नेताङ वतुप सेन ग्वा रेडियो नेपालले सेर्वी साङ्गियो डुप्सुङ थुजिसे।

रमेश बोखिम राईको स्वरमा रहेको यो आधुनिक गीत यहाँहरूमाझ राख्यौँ र यो गीतमा शब्द रचना थियो दावा तामाङको भने सङ्गीत रहेको थियो पवन चामलिङ राईको। यहाँहरूलाई अब करिब 5 बजेसम्म आधुनिक गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। अब भन्ने अर्को आधुनिक गीत राख्दैछौँ मीना नेपालीको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ दीपक बस्नेतको भने सङ्गीत शिव मुखिया शिव अनुरागको रहेको छ।

आधुनिक गीतहरू सुनाउने क्रममा भर्खरै राख्यो नवराज पराजुलीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो प्रेम कटुवालको भने सङ्गीत ओम प्रकाश राईको रहेको थियो। यहाँहरूलाई अब अर्को आधुनिक गीत सुनाउनेछौँ, बानिका प्रधानको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ भरत बमजनको भने डाक्टर निराजन भण्डारीको सङ्गीत रहेको छ।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

आधुनिक गीतहरू सुनाउने क्रममा भर्खरै यहाँहरूलाई सुनायौं राजेश राई र रचना रिमालको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना थियो सन्तोष भट्टराईको भने संगीत राजेश राईको रहेको थियो। अब यहाँहरूलाई अर्को आधुनिक गीत राख्दैछौ नरेश बीबीसीको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द तथा संगीत रहेको छ नरेश बीबीसी स्वयंकै।

भर्खरै यहाँहरूलाई सुनायौँ अन्जु पन्तको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द तथा सङ्गीत रहेको थियो शिव सङ्गम राईको। अब यहाँहरूलाई आधुनिक गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ सञ्जय खड्गीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ विजय ध्वज थापाको भने सङ्गीत रहेको छ सञ्जय खड्गीको।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीको दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीको दिनमा घर घरको तुलसी मुठमा राखिएको दलको बिरुवा आज मुठमा सारिएको हो। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकको रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु श्री सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि राजधानीको बुढा नीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भिड लागेको छ। वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगको लागि औषधिको रूपमा समेत प्रयोग हुन्छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मधेसमा कृषि तथा वनको अवस्था, समस्या तथा समाधानको विषयमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसँग आज छलफल गर्नुभएको छ। मुख्यमन्त्रीको निवासमा भएको छलफलमा कृषिको उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कमजोर हुन नदिनको लागि प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्ने विषयमा दुवै तहका सरकारसँग मिलेर काम गर्ने सहमति भएको छ। यसका साथै वनको दिगो व्यवस्थापन, चोरीको दोहन तथा पछिल्लो समयमा रासायनिक मलको अत्याधिक प्रयोगको कारणले माटोको उर्वरा शक्ति कमजोर भएको, खोलाको व्यवस्थापन नीतिगत रूपमा गर्ने, कृषिको उत्पादन बजारीकरण सहितको विषयमा संघीय मन्त्रीसँग छलफल भएको उहाँले जानकारी दिनुभयो। छलफलमा मन्त्री गीता चौधरीले मधेस प्रदेशमा कृषिको सम्भावना व्यापक रहेकाले कृषि क्षेत्रको समस्या समाधानको लागि संघ सरकारले सबै प्रकारको सहयोग गर्न तयार भएको बताउनुभयो। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नुपर्नेछ। यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ। पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन गरेको छ। विराटनगर सहित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने समस्याको बारेमा जनगुनासो बढेपछि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानको लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण टोली तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनको लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखेपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर 2081 बमोजिम मुद्दा दायर गरिएको जनाएको छ। कार्यालयका प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
3: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धका बीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीहरूले आज साउदी अरेबियामा मिसाइल आक्रमण गरेका छन्। यो सँगै लगातार 13 रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि आज पुनः आक्रमणको घोषणा गरेको छ। यद्यपि हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेपास्त्र आक्रमण गरेको दावी गर्दै उक्त क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरानमाथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताउनु भएको छ। गत फेब्रुअरीमा तेहरानमा अमेरिका इजरायल आक्रमणपछि उक्त क्षेत्रलाई समेटेर युद्ध भड्किएको र महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा इरानको समानान्तर नाकाबन्दीको उत्कर्षमा पुगेको जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रमको पहिलो गीत राख्यौं सुनिता बुढा र कस्तुप पन्तको स्वरमा, कस्तुप पन्तको लय संकलनमा। अब राख्दैछौ हरिबहादुर राउत र अन्जु गौतमको स्वरमा, सन्तोष बिसीको लय संकलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौं गोपाल सापकोटा र शान्ति सिरी परियारको स्वरमा गोपाल सापकोटाको लय संकलनमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कण्डेलले पदबाट राजीनामा दिनुभएको छ। कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कण्डेलले पदबाट राजीनामा दिनुभएको हो। मुख्यमन्त्री कण्डेल विरूद्ध गत असार 32 गते प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिउँसो 3 बजे प्रदेश सभा बैठक बोलाइएको थियो। उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुनु अघि नै कण्डेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ। गत असार 32 गते नेपाली कंग्रेस र नेकपाका गरी 16 जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री कण्डेल विरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस बाफत लिएको रकम सहित भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले घुसको रकम सहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो। आयोग बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको भुइँतल्लामा रहेको डिभिजन प्रमुखको निवासमा छापा मार्दा ढकाल बसेको सोफामा सेवाग्राहीसँग लिएको 7,50,000 रकम बरामद भएको छ। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 नगद समेत बरामद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो। विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्न प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरी मार्फत घुस मागेको भन्ने उजुरीका आधारमा छापा मारिएको उहाँको भनाइ छ। पक्राउ परेका ढकाल र चौधरीमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेश प्रमुख डिलीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित शुक्रबार विधेयक प्रदेश सभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो। गत असार 25 गते प्रदेश सभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेश सभा सचिवालयले असार 30 गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। रोल्पाको सुनछहरी गाउँपालिका 1 सेरम स्थित दवाङ लेकमा पहिरोमा पुरिएर गोठाला गएका 2 महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज दिउँसो करिब 1 बजे दवाङ लेकमा गाई बाख्रा चराइरहेका बेला 81 माथिबाट ठूलो पहिरो खस्दा पुरिएर 2 महिलाको मृत्यु भएको जनाइएको छ। इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमाण्डमा थप 5 सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ। पहिरोमा परि केही पशु चौपाया पनि पुरिएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मुगुको कारमा रोङमा गाउँपालिका 5 पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा पुरिएर 1 बालकको मृत्यु भएको छ। रारा छायानाथ नगरपालिका 13 तीर्थ घर भई पुलु बजार स्थित पेमा लामाको घरमा होटेल व्यवसाय गर्दै आएका 32 वर्षीय जगन्नाथ बडुवालका 3 वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्पुबाट खटिएको प्रहरी नायब निरीक्षक वीर बहादुर चन्द नेतृत्वको टोलीले स्थानीय सहयोगमा उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकोमा बालकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। धार्मिक महत्त्व बोकेको काली गण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका 4 स्थित निरयघाटलाई मानव सेवा धाम बनाउने उद्देश्यसहित 108 तुलसी रोपण गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो।
भक्तजन र शुभेच्छुकबाट प्रति मठ 10,500 सहयोग लिई तुलसी रोपण गरिएको मानव सेवा धाम विकास समितिका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो। ऐतिहासिक स्थल निरय घाटलाई मानव सेवा धामका रूपमा विकास गर्न गुरु योजना बनाएर काम सुरु गरिएको मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो। धनुषा प्रहरीले जिल्लाको धनुषा धाम नगरपालिका 5 स्थित वडा सदस्य सुरेश शाहको घरबाट प्रहरीले ठूलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ। वडा सदस्य शाहले लुकाई छिपाई डिएपी मल घरमा राखेको र रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी 900 बिघाबाट खटिएको टोलीले करिब 400 बोरा डिएपी मल बरामद गरेको हो। वडा सदस्य शाहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो। नियन्त्रणमा लिइएको मल ट्र्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषा धाम लगिएको प्रहरीले जनाएको छ। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ आधुनिक गीतको, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:30 विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ पुनः प्रसारण, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम घर देश परदेश, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै, उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ 6:25 बजेदेखि सुन्न सक्नुहुन्छ।
4: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, त्यस्तै पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ। कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
5: हिमाली भूभाग देशभर साताको सुरुमा केही स्थानमा र मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भूभाग कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताभर थोरै स्थानमा भारी वर्षा र मध्यमा एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भूभाग साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कृषि मौसम सल्लाह बुलेटिनमा खाद्यान्न बाली। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक, घर पशुपन्छीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्। धानबालीमा हरियो मलको रूपमा तयार भएको एजोला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुहोस्। एजोला वृद्धिको लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुहोस्। साथै खेतबाट पानी तथा एजोला बगेर जान नदिनुहोस्। 21-25 दिन भइसकेको धानको बेर्ना प्रति रोपो 2-3 वटाका दरले रोप्न सुरु गर्नुहोस्। हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका वर्णशंकर धान 1 गोटा बेर्नाको दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुहोस्। सुक्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरी बेग 25 लिटर पानीमा 12 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 8 ml दरले एक कट्ठामा धान छरेको 15-25 दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्। धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुवा वा प्रतिमिटर किराको फूलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अप्नाउनुहोस्। वयस्क गबारो किरा साँझको समयमा खेत वा राति बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्। धान रोपेको 2-3 हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू ओखलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेभिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2 पटक बोट भिज्ने गरी छर्कनुहोस्।
4: अब फलफूल बाली।
5: मनसुनी वर्षाको समय भएकोले सबै फलफूलका बगैँचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। आरू, आरूबखडा, खुरपानीमा पानी नपरेको दिनमा इन्सिटु चिप बडिङ गरी 0.5% बोडो मिश्रण छर्कनुहोस्। सुन्तला जातको बाली तथा हलुवा बेतको जरा कुहिने समस्याको व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा घोली 12-15 दिनको फरकमा बोटको पुरै जरा भिज्ने गरी 2-3 पटक ड्रेन्चिङ गर्नुहोस्। केराको कोसालाई नोक्सानी गर्ने कोत्रे किरा व्यवस्थापनको लागि 1 भाग गहुँत र 4 भाग पानीमा मिसाइएको झोल वा निमजन्य विषादी 5 ml प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। नोक्सानी धेरै भएमा साइपरमेथ्रिन 10% EC 2 ml प्रति लिटर पानीमा मिसाएर 7 दिनको फरकमा 3 पटकसम्म केराको थाम भिज्ने गरी छर्कनुहोस्।
4: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
5: झरी पर्ने समय भएकोले तरकारी बालीका बेर्नालाई जोगाउन खर, पराल वा प्लास्टिकको छानो राख्नुहोस्। मध्य पहाडमा भदौमा लगाउने आलु बालीका लागि खुमल सेतो 3, खुमल रातो 4, कुफ्री ज्योति, डेजिरे, जनकदेव, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुहोस्। उच्च पहाडमा लगाएको आलु बालीमा पानी निकासको व्यवस्था गर्नुहोस्। परिपक्व भइसकेको आलु मौसमको अवस्था हेरी खन्नुहोस्। खनेको आलुलाई अँध्यारो, सुक्खा र चिसो 10-15 डिग्री सेल्सियस ठाउँमा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर 2 हप्तासम्म राख्नुहोस्। यसरी राख्दा 2 तहको बीचमा पत्रिका ओछ्याएर राख्नुहोस्। बोक्रा बाक्लो भएका, राम्रोसँग उभाएका, चोटपटक नलागेका, नकुहिएका र रोग नलागेका 25-50 ग्राम तौल भएका आलुका दानालाई बिउको रूपमा छनौट गर्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई पुतलीको नोक्सानीबाट जोगाउन बोझोको गानोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले मिसाएर भण्डारण गर्नुहोस्। मध्य पहाड़ी जिल्लाहरूमा काउलीका अगौटे जातहरू सिल्भर कप 60, व्हाइट टप, सुपर व्हाइट टप, तराई 1 र तराई 2 तथा खुमल ज्यापु काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा बेभिस्टिन 6 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ राख्नु। 3-4 दिन अगाडि माटोको उपचार गर्नुहोस्। नर्सरी राख्दा 1 भित्ता 15-20 सेन्टिमिटर अग्लो ब्याड बनाई 4 अङ्गुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर पराल वा प्लास्टिकको छानो राख्नुहोस्। सेटबाट बेमौसमी प्याज उत्पादन गर्न 2 सेमी व्यास भएको प्याजको सेट एक लाइनदेखि अर्को लाइनको दूरी 15 सेन्टिमिटर र एक बोटदेखि अर्को बोटको दूरी 15 सेन्टिमिटर हुने गरी रोप्नुहोस्। भन्टाको डाँट तथा फलको गबारो व्यवस्थापनका लागि गबारोको कारण ओइलिएको मुन्टा पात तथा फल टिपी नष्ट गर्नुहोस्। क्लोरान ट्रानिली प्रोल 18.5 SC 0.3 अथवा स्पिनोस्याड 45% SC 0.3 ml प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्।
4: कृषि मौसमी सल्लाह बुलेटिनमा अब पशुपालन सम्बन्धी सल्लाह।
5: भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने प्लेटो स्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकोले धान खेतबारीमा बुट लगाएर मात्र जानुहोस्। बर्सातको समयमा पशु चौपायाको खुट्टाको कापमा घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिड्डुल चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट जोगाउनुहोस्। वर्षायाममा पशु चौपायामा पटके रोगको लक्षण देखिन साथ नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्। पटके रोगका कारणले मरेका पशु चौपायाहरूलाई नाङ्गो हातले नछुनुहोस् र चिरफार पनि नगर्नुहोस्। यो रोग मानिसलाई पनि सर्न सक्ने भएकोले निकै सावधानी अपनाउनुहोस्। पटके रोग लागेर मरेको पशु चौपाया तिनीहरूमा प्रयोग गरिएका स्वत्तर सामग्री र आहार राम्रोसँग नष्ट गर्नुहोस्। वर्षातको समयमा पशु चौपायालाई महामारी रोगहरूबाट बचाउन सफा पानी र सुरक्षित दाना दिनुहोस्। पशु चौपायाको दानालाई ओसबाट जोगाउन त्रिपाल वा प्लास्टिकको प्रयोग गरी जमिन भन्दा अलिमाथि काठको फ्ल्याक ओछ्याई भण्डारण गर्नुहोस्। भेडा बाख्राको खोर वरपर पानी जम्न नदिनुहोस्। खोर वरपरको हिलोले खुर कुहिने, थुनेलो हुने र छालामा संक्रमण हुने जस्ता समस्या देखिन्छन्। कृषि मौसम सल्लाह बुलेटिनमा अब हाँस, कुखुरा र बङ्गुर पालन सम्बन्धी सल्लाह। कुखुराहरूमा कक्सिडियोसिस रोगको लागि आगामी साताको मौसम अनुकूल रहेकोले खोरमा स्वत्तर हिलो भए नभएको ख्याल राखी कुखुराहरूले रातो छेरेमा एम्प्रोलियम 2 ग्राम 1 लिटर पानीमा घोली 5 दिनसम्म खान दिनुहोस्। वर्षातको समयमा कुखुराको खोरभित्र पानी पस्न नदिन जाली बाहिर प्लास्टिकले ढाक्ने व्यवस्था गर्नुहोस्। खोरमा भिजेको मल तुरन्त हटाई ओभानो भुस राख्नुहोस्। खोरमा 20-25 डिग्री सेल्सियस तापक्रमको व्यवस्था गर्नुहोस् र पानीलाई निर्मलीकरण गरी खुवाउनुहोस्। दिउँसोको तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकोले खोरको तापक्रम 18-25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। त्यसै गरी मत्स्यपालनमा माछा पोखरीमा मलको मात्रा उपयुक्त हुँदा पानीको पारदर्शिता 25-40 सेन्टिमिटरको बीचमा हुन्छ। मलको मात्रा बढी भएमा पानीको पारदर्शिता 20 सेन्टिमिटर भन्दा कम हुन्छ। पानीको पारदर्शिता 40 सेन्टिमिटर भन्दा बढी भएमा मलको मात्रा कम भएको बुझिन्छ। यस्तो अवस्थामा माछा पोखरीमा 15 दिनको फरकमा 10-15 केजी कम्पोस्ट राख्नुहोस्। यसका अतिरिक्त 700 ग्राम युरिया र 500 ग्राम डिएपी प्रति कठ्ठाका दरले पानीमा घोलेर पोखरीको सबैतिर पर्ने गरी 7 दिनको फरकमा राख्नुहोस्। टिलापिया माछाको प्रजनन समय भएको हुँदा एक लिङ्गीय टिलापिया उत्पादक ह्याचरी कृषकहरूले आवश्यक टिलापिया ब्रुड 200-300 ग्राम छनौट गरेर प्रजनन पोखरीमा हापामा सेटिंग गरी प्रति वर्ग मिटर 3 गोटा माछाका दरले स्टक गर्नुहोस्। प्रत्येक 4-5 दिनमा पोथी माउको मुखबाट अण्डा संकलन गरी ह्याचिङ जारमा कोरल्नको लागि राख्नुहोस्। औसत 27-29 डिग्री सेल्सियस पानीको तापक्रममा करिब 70-90 घण्टामा अण्डाबाट भुरा निस्कन थाल्छ। एक लिङ्गीय टिलापिया भुरा उत्पादन गर्न नाभी थैली सुकेपछि पौडिन सुरु गरेका भुरा प्रति वर्ग मिटर 6,000-7,000 गोटाका दरले नर्सिङ हापामा स्टक गरी लगातार 21 दिनसम्म 60 MT हार्मोन प्रति किलोग्राम दानामा मिसाई खुवाउनुहोस्।
4: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित रेडियो कृषि नाटक तपाईँ हाम्रै गाउँ समाज, खेतबारी र तपाईँ हाम्रै कृषि संस्कृति, रहन सहन, मेला पर्मो र परम्परा भित्रको हाम्रो आफ्नै जीवनको यथार्थ ऐना अनि हाम्रै जीवनको घटना र परिघटनाहरू रेडियो कृषि नाटक। तपाईँ हाम्रै गाउँ समाज, खेतबारी र तपाईँ हाम्रै कृषि संस्कृति, रहन सहन, मेला पर्मो र परम्परा भित्रको हाम्रो आफ्नै जीवनको यथार्थ ऐना अनि हाम्रै जीवनको घटना र परिघटनाहरू। कृषक चौतारी, तपाईँ हाम्रै घर आँगनको कुरा, तपाईँ हाम्रै खेतीपाती, जीवन र जीविकाको कथा, अब तपाईँकै कृषक चौतारीमा प्रस्तुत छ कृषक चौतारी।
6: नमस्कार है नरेश दाई।
7: नमस्ते बहिनी, नमस्ते।
6: दाईलाई खोज्न त बारीतिरै आउनुपर्छ, तर फेरि हिजो त तलतिर जाँदा देख्थे, कहाँसम्म पुगेर आउनु भएको दाई?
7: हेर्नु न बहिनी, हिजो गाउँका सबै किसान दाजुभाइ नगरपालिकाको कृषि शाखामा बोलाइएको छ भनेर त्यतातर्फ गयौँ। त्यही भएर अब आउने बेलामा बजारमा कतै साथीभाइसँग हुँदा तपाईँले देख्नुभयो होला। मलाई त कस्तो अचम्म लाग्यो भने हिजो, अब तपाईँलाई सेयर गरिहालौँ।
6: हजुर दाई,
7: यो बाजेले पनि यही कृषि गर्दै आउनुभयो, बुबाले पनि यही कृषि कर्म गर्दै आउनुभयो, अहिले मेरो यो पेसाइ बनिया छ। बिहान उठ्ने बित्तिकै यो म बारीमा आइपुग्छु, अनि खान यहीँबाट पुगेको छ, लगाउन यहीँबाट पुगेको छ, छोराछोरी यहीँबाट पढाउँछु, लेखाउँछु, ठुला भइसके बचेको यो उपजहरू लिन्छु र बजारमा बेच्छु, कमाइ यहीँबाट भएको छ, म एक सन्तुष्ट पनि छु। तर चाहिँ नगरपालिकामा हिजो तपाईँको किसान परिचय पत्र छैन भन्ने कुरा उठ्यो। म किसान हुँ कि होइन, म बडो दोधारमा परेको छु बहिनी।
8: नमस्कार है यहाँहरूलाई। बारीमा बसेर दुईजनाले के गल्फती गर्दै हुनुहुन्छ?
7: ओहो सर, यो ढुङ्गो खोज्दा देउता मिल्यो भने जस्तै भयो बहिनी। कता जानलाई आउँदै हुनुहुन्थ्यो, म यहाँ बारीमा अलिक गोडमेल गरौँ भनेर आएको। हेर्नु न सर, हिजो नगरपालिकामा गाउँका सबै किसान दाजुभाइलाई बोलाइएको थियो, त्यहाँ यो तपाईँहरूसँग परिचय पत्र छैन, अब तपाईँहरूले परिचय पत्र बनाउनु पर्छ भनेर पो कुरा उठ्यो। म त यो पुस्तौनी पेसा यो कृषि गर्दै आएको, यसमा म सन्तुष्ट पनि छु। हजुर टुप्लुक्क आइपुग्नु भयो, अब अलिकति बताइदिनु पर्यो।
8: बडा राम्रो कुरा चाहिँ यहाँ राख्नुभयो, यो किसान दाजुभाइ तथा दिदी बहिनीहरूको लागि एउटा नेपाल सरकारले किसान परिचय पत्र वितरण गर्ने हिसाबले एउटा कार्यक्रम ल्याएको छ। यसमा चाहिँ को को व्यक्तिलाई चाहिँ किसान मान्यता भन्ने कुराहरू खुलेको छ।
7: हजुर,
8: अहिले किसान दाजुभाइ दिदी बहिनीहरूले जुन कृषि सम्बन्धी सेवा सुविधाहरू पाउनुहुन्छ अथवा अनुदानहरू पाउनुहुन्छ, त्यो चाहिँ गैर किसान व्यक्तिहरूले पनि लिइराखेको छ, र रियल जुन किसान हुनुहुन्छ उहाँहरू चाहिँ छुटिराख्नु भएको छ भनेर।
7: किसान नहुनेले पनि पाइराखेका छन्?
8: पाइराखेका छन्। त्यस कारणले गर्दाखेरि नेपाल सरकारले यो कार्यक्रम ल्याइएको हो, र यसमा चाहिँ कस्ता व्यक्तिलाई किसान भन्ने त भन्ने कुराहरू खुलस्त रूपमा आएको छ। जो व्यक्तिको चाहिँ कृषि नै मुख्य पेसा रहेको र 6 महिना वा सोभन्दा बढी समयसम्म कृषिमै आश्रित रहेको, परम्परागत कृषि औजार निर्माण गर्ने व्यक्तिहरू र सोको उसमा आश्रित उसको परिवारको सदस्यहरूलाई चाहिँ कृषक भनेर चाहिँ यो चाहिँ हाम्रो नियम कानुनले भन्छ र उक्त व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ सरकारले विभिन्न किसिमका जुन मल हुन्छ, बिउ हुन्छ, बिजन हुन्छ, बिमा हुन्छ, विभिन्न चाहिँ यो मौसम सम्बन्धी जानकारी, अब अहिले पानी यस्तो परिराखेका छ, धान बाली भित्राउने कि नभित्राउने, अथवा पानी नपरेको बेलामा कसरी सिँचाइ गर्ने त, कस्ता पशुपालन गर्ने, दुध उत्पादन बढाउनलाई के गर्ने, मासु उत्पादन बढाउनलाई के गर्ने सम्बन्धी म्यासेजहरू मोबाइल मार्फत पठाउनको लागि पनि यो सूचीकृत किसानहरूलाई हामीले चाहिँ टार्गेट राखेका चाहिन्छौँ।
6: यो किसान सूचीकरण कार्यक्रमको बारेमा कता कता चाहिँ मैले नि सुनेको थिएँ, अब यसमा नरेश दाईहरू जस्तो कृषकहरूलाई चाहिँ हामीले कसरी जोड्न सक्छौँ त सर?
8: किसान सूचीकरण कार्यक्रम जोड्नको लागि अहिले सम्पूर्ण स्थानीय तहमा चाहिँ यसको हाम्रो एउटा सफ्टवेयर तयार भएको छ र सो सफ्टवेयरबाट चाहिँ गणक मार्फत अथवा सहजकर्ता मार्फत सूचीकरण गर्न सकिनेछ। शिक्षित किसानहरूले त्यो सफ्टवेयरमा आफै पसेर त्यहाँ पनि हाम्रो चाहिँ भनेका विवरणहरू भरेर आफ्नो नाम सूचीकृत गर्न सक्नुहुनेछ र यो सूचीकरणको सवालमा काम गर्दै जाँदा किसानले कस्ता कृषि पेसा गरिराख्नु भएको छ, उहाँको व्यक्तिगत विवरण, उहाँको कृषि बाली नालीको तथ्याङ्कहरू चाहिँ प्रश्नमा सोधिन्छ र उक्त प्रश्नहरूको जवाफ उहाँहरूले भर्दै भर्दै अन्तिमसम्म पुग्नुभयो भने उहाँको नाम चाहिँ सूचीकरणमा पर्छ।
7: मलाई यो अझ अलिकति राम्ररी बुझाइदिनुहोस् न सर, जस्तो यो किसान सूचीकरण हुन किन आवश्यक छ हामी जस्तो किसानहरू?
8: वास्तवमा किसानलाई किसान हुनुको पहिचान दिनलाई नै किसान सूचीकरण आवश्यक
7: भनेको हाम्रो नागरिकताले हामी नेपाली नागरिक हौ भने जस्तै हो।
8: हो, जस्तै नागरिकता सबैको हुन्छ, जस्तै म कर्मचारी हो भने चाहिँ मेरो कर्मचारी कार्ड हुन्छ, तर 20 वर्ष 25 वर्ष 30 वर्ष कृषि पेसामै लागेका किसानको परिचय खै त, त्यसको परिचय पत्र चाहिएन उहाँहरूलाई, त्यसै भएर यो कार्यक्रम ल्याइएको।
7: ओहो, हाम्रो हजुरबाहरू बुवाहरू त बिना परिचय यो गरिरहनु भएको
8: राख्नु भएको, सबैलाई आफ्नो परिचय पहिचान चाहियो नि
7: हजुर,
8: र यो परिचय र पहिचान पश्चात चाहिँ उहाँहरूलाई सेवा सुविधामा जोड्न सजिलो हुन्छ।
6: यो किसान सूचीकृत कार्यक्रमबाट किसानहरूले चाहिँ कस्तो कस्तो खालको सुविधाहरू लिन सक्नुहुन्छ होला?
8: यो त अघि पनि हामीले भनिसक्यौँ, सुविधाको हकमा किसानहरूले जुन अहिले मलको हाहाकार भइराखेको चाहिँ छ, अहिले चाहिँ विभिन्न बिउ बिजनहरू कस्ता बिउ बाली लगाउने भन्ने कुराहरूमा मकै लगाए तर मकैमा घोगा लागेन भने सरकारले सिफारिस गरेको जात लाउनु पर्यो, यी कुराहरू चाहिँ छुट सुविधा यिनीहरू चाहिँ सूचीकृत किसानले पाउने अवस्था यसबाट आउँछ। अर्को कुरो चाहिँ बिमा, पशुपालन कृषिको बाली नालीको बिमामा जुन सरकारले 80% छुट गरेको छ, त्यो चाहिँ सूचीकृत किसानले त्यसबाट चाहिँ फाइदा लिन सक्छन्।
7: सूचीकृत नभएकाले लिन सक्दैनन्,
8: अहिलेसम्म त सूचीकृत नभएका र भएका दुइटैले पाएका चाहिँ छन्, तर भोलिका दिनमा चाहिँ सूचीकृत किसानलाई ग्राह्यता दिइनेछ।
7: भनेको अब बर्सातमा पानी बाढी आयो, पहिरोले धान बगाएर लग्यो होइन, जस्तो चाहिँ विभिन्न कारणले गाई वस्तुको चाहिँ हानि नोक्सानी भयो भने त्यो बराबरको हामीले 80% बिमा पाउने भयो।
8: बिमा प्रिमियम भनेको कस्तो हो भन्दा गाईको मूल्य सरकारले कति मानेको छ त्यसको चाहिँ 5% प्रिमियम शुल्क बिमा समितिलाई बुझाउनु पर्छ र त्यो 5%को 80% चाहिँ नेपाल सरकारले तिर्ने र 20% मात्रै किसानले तिर्ने। जस्तै 1,00,000 पर्ने एउटा गाई हो भने यसको 5% भनेको 5,000 आउँछ, 5,000को 80% भनेको 4,000 नेपाल सरकारले तिर्छ
7: हजुर,
8: र 1,000 मात्रै किसानले तिर्नुपर्छ। र त्यो गाई केही गरी चाहिँ रोग लागेर मरिहाल्यो अथवा चाहिँ हजुरले भन्नुभएको जस्तो बाढी पहिरोले बगायो, बिमा गरेको रहेछ भने त्यसको 90% क्षतिपूर्ति पाइन्छ भने
7: किसानले पाउने,
8: किसानले पाउने 1,00,000को 90,000 पाउने भयो भने 10,000 थपेर अर्को गाई ल्याउनु त सजिलो हो।
7: त्यसो भए त यो सूचीकरण हुनुपर्ने

0: फोटो चाहिन्छ। साथसाथै यसमा चाहिँ जग्गाको विवरणहरूको लागि चाहिँ भएसम्म लाल पूर्जाहरू पनि भयो भने उहाँहरूलाई चाहिँ त्यो जग्गा बराबरको अनुदान छुट सुविधा दिनको लागि चाहिँ सरकारलाई सजिलो हुने भएर भएसम्म त्यसको पनि राखिदिने व्यवस्था चाहिँ सिस्टममा गरेको छ।
1: मसँग चाहिँ आफ्नै नाममा चाहिँ जग्गा छैन, मैले चाहिँ नरेस्ताहरूकै सल्लाह अनुसार चाहिँ यहीँ गाउँमा बाँझो गइराखेको कुनै जग्गा चाहिँ भाडामा लिएर मैले खेती सुरु गर्दैछु। म चाहिँ किसान सूचीकरण मार्फत म कृषक भनेर चिनिन पाउँछु कि पाउँदिन त सर?
0: पाउनुहुन्छ हजुरहरू, किन भन्दाखेरि हजुरहरूले त्यो जग्गा करारमा अथवा चाहिँ अदिया अथवा बटैया जस्ता कामहरू गरेर लिइराख्नु भएको छ भने त्यसको प्रमाण पुग्ने कागजात हजुरले स्थानीय तहबाट पेश गर्न सक्नुभयो भने हजुरहरू त्यो परिचय पत्र र किसान सूचीकरण कार्यक्रममा जोडिन सक्नुहुन्छ।
2: सरले अघि एउटा कुरा गर्नुभएको थियो नि, जस्तो हजुरहरूलाई कस्तो जातको तरकारी बिउ प्रयोग गर्ने भन्ने बारेमा सरकारले जानकारी दिन्छ, तपाईँहरूको चाहिँ विभिन्न जस्तो सूचनाहरू बाढी पहिरो कहिले आउँछ पानी कहिले पर्छ जस्ता चाहिँ सूचनाहरू मौसमको जानकारी पनि सरकारले दिन्छ भनेर भन्नुभयो नि सूचीकृत भएका किसानहरूलाई, त्यो चाहिँ कसरी दिन्छ सरकारले?
0: यो चाहिँ मोबाइल एसएमएस मार्फत हामीले पठाउँछौँ। अहिले धेरै किसानलाई हामीले चाहिँ प्रविधिसँग जोड्ने प्रयासमा अगाडि बढिराखेको छ नेपाल सरकार, र यसमा हामीले मौसम पूर्वानुमान जानकारी ल है भोलि पानी पर्दैछ भनेपछि उहाँलाई दुई तिन दिन अगाडि नै त्यसको जानकारी भयो भने उहाँले त्यही अनुसार आफ्नो बाली पशुपालन भित्र्याउने अथवा सुरक्षित अवस्थामा चाहिँ आफूलाई तयार गर्ने राख्ने गर्दाखेरि चाहिँ कृषि उपजको चाहिँ हुने क्षति न्यूनीकरण गर्न मात्रै सहयोग पुग्छ त्यसको लागि यो चाहिँ।
2: हजुर, अनि अर्को कुरा यो अलिकति जस्तो कम्प्युटरमा यसको सफ्टवेयरबाट अगाडि बढ्नुपर्ने प्रक्रिया नै यसको चाहिँ सफ्टवेयरको माध्यमबाट अगाडि बढाइने, गाउँमा धेरै किसानहरू पढेका छैनन्, जस्तो म त आफ्नै कम्प्युटरमा भराउँला मेरो फरक भइहाल्यो, तर नपढे लेखेका किसानहरूको हिजो त्यहाँ छलफलमा कृषि शाखामा कुरा पनि उठ्यो कहिलेकाहीँ पासपोर्ट बिर्सिने हुन्छ भन्ने कुरा भएको छ, यस्तो समस्या चाहिँ कसरी समाधान गर्ने त किसानलाई?
0: यसको लागि चाहिँ स्थानीय तहले सहजकर्ता अथवा गणकलाई नियुक्ति गरेर किसानको घर दैलोमै गएर विवरण भर्ने व्यवस्था गरेको छ, जसमा चाहिँ सहजकर्ता र गणक चाहिँ उहाँको घर दैलोमा विवरण संकलन गर्न जाँदाखेरि किसानहरूले चाहिँ उहाँहरूलाई चाहिँ सोधेका प्रश्नहरूको सही जवाफ दिनुभयो भने चाहिँ उहाँहरूले नै त्यो चाहिँ भरिदिनुहुन्छ, यसको लागि उहाँहरूले चिन्ता लिनै पर्दैन।
2: अनि यो वर्ष वर्षै सूचीकृत हुनुपर्छ कि जस्तो अब यो वर्ष 5 लाख 8-10 लाखको व्यवसाय होला, अर्को वर्ष त्यो एक्सपान्ड होला, अझ ठुलो व्यवसाय बनाउनु पर्ला होइन, जस्तो मेरै पनि वर्षौँ वर्ष यो बढिरहेको हुन्छ, पछि परिमार्जन गर्नु पर्यो भने चाहिँ कसरी गर्ने?
0: हजुरहरूलाई आफूले भरेका तथ्याङ्कहरू परिमार्जन गर्नु पर्यो भने पनि हजुरहरू स्थानीय तहमै जानियो, पूर्ण अधिकार स्थानीय तहलाई छ, उहाँहरूलाई चाहिँ बाली नालीको विवरण जग्गाको विवरण भनौँ न घटबड भइरहेको छ भने हजुरहरूलाई अब घटबड भएको विवरण पनि सच्याइदिनुहोस् भन्नको लागि चाहिँ स्थानीय तहमा गएर हजुरहरूले अध्यावधि गर्न चाहिँ सक्नुहुन्छ, जसको लागि चाहिँ हजुरहरूलाई त्यहाँ हाम्रो स्थानीय तहमा भएका सहजकर्ता अथवा प्राविधिक कर्मचारीहरूले चाहिँ सहयोग गर्नुहुनेछ।
2: अनि सर, अघि हजुरले हामीलाई कुरा बताउँदै जाँदाखेरि यो किसान वर्गीकरणको कुरा पनि गर्नुभएको थियो होइन, किसानको वर्गीकरण चाहिँ कसरी हुन्छ, हामीले म यो वर्गको हुँ भन्ने कुरा कसरी थाहा पाउने, यसबारेमा पनि अलिकति बुझाइदिनु न।
0: यो किसान वर्गीकरण भनेको चाहिँ अब किसानहरू चाहिँ कुन साना किसान हुन् कुन ठुला किसान हुन् यसलाई चाहिँ छुट्याइएको छ, यो हाम्रो नियम कानुनमै लेखेर आएको हो। किसानलाई चाहिँ उहाँले दिएको विवरण अनुरूप चाहिँ 4 वर्गमा विभाजन गरिएको छ, एउटा निर्वाहमुखी किसान, अर्को साना किसान, अर्को मझौला किसान र अर्का ठुला किसान हुन्। कसरी साना किसानमा पर्ने कसरी ठुला किसानमा पर्ने भन्ने कुराहरू उहाँले दिएको विवरणमा भर पर्छ। जस्तै जग्गाको र आमदानीको हिसाबले चाहिँ किसानले वर्गीकरण गरिएछ, जुन चाहिँ किसानको थोरै जग्गा छ लिजमा लिएर पनि थोरै गरिराख्नु भएको छ र चाहिँ उत्पादन पनि थोरै भइराखेको छ भने उहाँ चाहिँ निर्वाहमुखी किसानमा पर्न सक्नुहुनेछ, जुन चाहिँ किसानको धेरै जग्गा छ उत्पादन पनि बढिराखेको छ भने ठुला किसानमा पनि पर्न सक्नुहुनेछ, अब कहिलेकाहीँ जग्गा थोरै भए पनि बढी उत्पादन गर्ने किसान पनि हुन्छन् भन्ने त्यतिखेर चाहिँ उत्पादनको आधारमा उहाँलाई वर्गीकरण भनौँ उहाँले कति पैसाको चाहिँ कृषि उत्पादन गर्नुभयो त्यसको आधारमा उहाँलाई चाहिँ वर्गीकरण गर्न सकिन्छ, जति धेरै चाहिँ उत्पादन गर्नुहुन्छ उहाँहरूलाई त्यति नै राज्यबाट सुविधा बढ्छ, र एक कट्ठा जग्गामा तपाईँको चाहिँ कति चाहिँ कृषि उत्पादन गर्नुहुन्छ त त्यसरी नै बिउ र मल त पाउने हो नि त उहाँले
2: गर्ने उत्पादनको
0: आधारमा, जस्तै एक कट्ठा जग्गा छ अनि एक कट्ठा जग्गा हुनेलाई पनि 10 किलो बिउ दिने
2: 50 रोपनी
0: जग्गा हुनेलाई पनि 10 किलो बिउ दिँदा त किसान त एक कट्ठा भएकालाई त धेरै बिउ भयो र त 50 कट्ठा 50 रोपनी भएकोलाई त बिउ कम भयो। वास्तवमा किसान सूचीकरणमा गणकले अथवा सहजकर्ताले
2: सोधेको
0: किसान आफैले विवरण भर्दा चाहिँ एकदम सही विवरणहरू चाहिँ भरिदिनु भयो भने हामीलाई भोलिका दिनमा यहाँलाई दिने सुविधाहरू एकदम पारदर्शी र आवश्यकता अनुसारको सुविधा हामीले दिन चाहिँ सक्छौँ भनेर किसान वर्गीकरणको

0: आधार त्यसरी तय गरिएको चाहिन्छ। जस्तै निर्वाहमुखी किसान हुनको लागि कम्तीमा चाहिँ एउटा लाइफ स्टक युनिट भएकै हुनुपर्छ होइन, अथवा वार्षिक रूपमा 1.5 लाख भन्दा बढी चाहिँ लाइफ स्टक पालेर चाहिँ उसले चाहिँ फाइदा गरेको हुनुपर्छ, ताकि चाहिँ उहाँलाई चाहिँ 1.5 लाख भन्दा बढी चाहिँ उहाँले कमाइराख्नु भएको छ भने उहाँ फेरि साना किसानमा पर्नुभयो। साना किसानको लागि चाहिँ अब 1.5 लाख भन्दा बढी 6 लाखसम्मको चाहिँ क्राइटेरिया छ, र त्योभन्दा नि माथिल्लो उत्पादन गरिराख्नु भएको छ, त्योभन्दा नि बढी पैसा चाहिँ उहाँले पशुपालनबाट गरिराख्नु भएको छ भने 6 लाखदेखि माथि चाहिँ 15 लाखसम्म भने फेरि मजौला किसान, र 15 लाख भन्दा नि माथि गर्नुभएको छ भने ठुला किसान। अब निर्वाहमुखी किसान र ठुला किसानलाई दिने सुविधा त फरक पार्नु पर्यो नि।
1: यसरी सूचीकृत भएका किसानहरूलाई राज्यका तर्फबाट कस्तो कस्तो खालको अनुदानहरू हुन्छ?
0: यो हाम्रो नियम कानुनमा पनि उल्लेख गरिसकेको चाहिँ छ। जस्तै अब किसान सूचीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2081 दफा 15 भनियो भने अनुदान छुट सुविधाको बारेमा प्रष्ट रूपमा लेखिएको छ। परिचय पत्र प्राप्त किसानलाई राज्यबाट हुने जुन विभिन्न कृषि उपजमा हुने सुविधाहरू, जस्तै मलका कुराहरू भए, बिउ बिजनका कुराहरू भए, बिमा प्रिमियमका कुराहरू भए, कुनै मेसिनरी च्याप कटरै भनौँ अथवा सानो हाते ट्र्याक्टरका कुराहरू भयो लगायत चाहिँ कुनै फार्मै बनाउनु पर्यो, खोर बनाउनु पर्यो, गोठ बनाउनु पर्यो, भकार व्यवस्थापनको लागि चाहिँ ट्याङ्की बनाउनु पर्यो, यही नै हो सरकारले गर्ने। अब गएर घरमै गएर त सरकारले सबै चाहिँ इन्फ्रास्ट्रक्चर बनाइदिँदैन, त्यसमा त साझेदारीमा हुन्छ किसानले पनि
1: सहुलियत
0: हो, किसानले पनि आफ्नो 15%, 20% अथवा 50%सम्म लगानी गर्ने, सरकारले त्यसमा थप त्यति गरिदिने अनि बल्ल चल्छ। 100% अनुदान गरिदियो भने अनुदानको पनि एउटा किसानले चाहिँ यो अनुदानलाई पनि अलिकति हल्का रूपमा लिने हुन्छन्, र अनुदान पाए काम गर्ने, नपाए म काम गर्दिनँ भन्ने किसिमका मनोभाव बढ्दो रहेछ।
2: किसान सूचीकरणको बारेमा धेरै कुराहरू नबुझेका मान्छेहरूले चाहिँ धेरै कुराहरू बुझौँ। राज्यले एउटा अभियान सुरु गर्दै गर्दाखेरि चाहिँ हामीले किसानको तर्फबाट हामीले के कसरी चाहिँ यो अभियानमा सहयोग पुर्याउन सक्छौँ होला सर?
0: हजुरहरूले आफूले बुझेका कुराहरू अरू किसान दाजुभाइ दिदीबहिनीलाई पनि भनिदिनुहोस्। उहाँहरूलाई केही समस्या परेको छ भने उहाँहरूले चाहिँ नजिकैको स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ भन्ने कुराहरू पनि जानकारी गराइदिनुहोस्। यो कार्यक्रममा किसानहरूबाट सपोर्ट र सहयोग भयो भने नै यो कार्यक्रमले गति लिने हो भन्ने कुराहरू पनि उहाँहरूले बुझ्न जरुरी छ। वास्तवमा किसानको घर दैलोमा सहजकर्ता अथवा गणक गई राख्दा उहाँहरूले चाहिँ किसानहरूबाट जुन जवाफ पाउनु पर्ने थियो त्यो जवाफहरू चाहिँ पुरै नपाउने, उहाँहरूले झर्को मान्ने, कतिपय बिचरा काममा हुन्छन्, खेतीपाती गरिराखेका हुन्छन्, आएर त्यत्तिकै गफ गरेर बसेका छ भनेर किसिमले चाहिँ मेरो समय खर्च गरिदियो भन्ने हिसाबमा चाहिँ उहाँहरूले चाहिँ जवाफ दिन नखोज्ने, यस्ता प्रविधिहरू चाहिँले गर्दाखेरि हजुरहरूले नै आफ्नो तथ्याङ्क सिस्टममा राख्न नपाएपछि हजुरहरूको लागि खटेका गणकहरूले कसरी हजुरको तथ्याङ्क बढ्छन् त? भोलि राज्यबाट हुने सुविधाहरूमा हजुरलाई बाँध्नको लागि नि उहाँहरू चाहिँ फिल्डमा खटिएका हुन् भन्ने कुराहरू चाहिँ उहाँहरूलाई बुझाइदिनुहोस्, ताकि चाहिँ यो कार्यक्रमले सहजता पाओस् र यो कार्यक्रमबाट चाहिँ कोही पनि आफ्ना किसानहरू नछुट्युन् नदोहोरिउन् भन्ने कुराहरू चाहिँ हामीले चाहिँ प्रत्याभूति उहाँहरूमा चाहिँ राखिदिनको लागि हजुरहरूले सहयोग गरिदिनु होला भन्ने मैले भन्न चाहन्छु।
1: हुन्छ सर, यो बारीमा बसेर दाजुबहिनी गल्फत्ती गरिरहेको बेलामा हजुरको यो बाटो पर्यो, हामीलाई धेरै कुराहरू यो किसान सूचीकरणको बारेमा जानकारी गराइदिनु भयो, धेरै कुरामा आँखा खोल्यो, यो नगरी नहुने काम रहेछ, अहिलेसम्म धेरै ढिलो भइसकेको रहेछ, हामी अरू किसानहरूलाई पनि भन्छौँ धेरै धेरै धन्यवाद।
0: धन्यवाद यहाँहरूलाई पनि।
1: हवस् त, आजलाई कृषक चौतारी यति नै। कृषक चौतारीबाट सहकर्मी कीर्ति आचार्य, डाक्टर सञ्जीव पण्डित र काशीनाथ दवाडी सहित म नरेश न्यूपानी आज्ञा चाहन्छु। नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच 3 बुँदे सहमति। सहमति अनुसार कोशी बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने तीन बुँदे सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कण्डेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कण्डेलले पदबाट राजीनामा दिनुभएको हो। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कण्डेलले सुरुमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कंग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कण्डेल 2080 चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछरी गाउँपालिका एक सेरम स्थित दबाङ लेकमा पहिरोमा पुरिएर गोठालो गएका दुई महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो करिब 1 बजे दबाङ लेकमा गाई बाख्रा चराइरहेका बेला 81 माथिबाट पहिरो खस्दा पुरिएर दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा केही पशु चौपाया पनि पुरिएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मुगुको मुगुम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। पहिरोमा पुरिएका रमेश बडुवाललाई उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीसँग वार्ताको तयारी भएको छ। वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुग्नु भएको छ। सचिव पौडेलले संवाद गरी उहाँले उठाएका मागबारे छलफल गर्नुहुनेछ। यसैबीच 5 बुधे माग राखी 3 दिनदेखि कैलालीको धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बस्दै आउनुभएका प्राध्यापक डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ। उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरिएको अस्पताल प्रमुख डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो। लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालु आर्थिक वर्षमा 2 अर्ब 53 करोड बजेट विनियोजन गरेसँगै विभिन्न 4 वटा शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढेको विश्वविद्यालयले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
0: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
4: एमबिबिएसमा 85, बिएससी नर्सिङमा 30, बिएससी एमएलटीमा 20, ब्याचलर्स इन अप्टोमेट्रीमा 20 गरेर चारवटा कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिरहेका छ र चारवटै प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले अगाडि बढाएका छौँ।
0: मेडिकल शिक्षा कार्यक्रम सञ्चालनका लागि भनेरै तत्कालीन गेटा अस्पताललाई 300 शैयाको अस्पतालका रूपमा स्तर उन्नति गरिने भएको छ। त्यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि बन्दैछ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द,
4: शिक्षा अस्पतालको 300 शैयाको पूर्ण रूपमा सञ्चालन गर्नका लागि नपुग कुराहरू हामी पुरा गर्दैछौँ र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसारका जनशक्तिहरू पछि स्थायी पदपूर्ति नहुँदा सम्बन्ध चाहिँ हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौँ।
0: सरकारले गेटामा 7 अरब बढी लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको गेटामा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
5: सुदूरपश्चिम जनताको संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो। नेपाल सरकारले एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भनेको छ, यो एकदम खुसीको कुरा हो।
6: नेपालमा थुप्रै मेडिकल कलेजहरू भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज या प्रतिष्ठान थिएन र पछिल्लो समय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमहरू सुरु गर्ने कुरा छ, यो एकदम स्वागत योग्य कुरा हो।
0: नेपालमा मेडिकल शिक्षा पढाइ सुरु भएको 5 दशक पछि सुदूरपश्चिम प्रदेश चिकित्सा शिक्षा विकासमा जोडिने भएको छ। यसले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: सभामुख डोल प्रसाद अर्यालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरणलाई कानूनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा सभामुख अर्यालले वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण कण्डेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेस प्रदेशका 10 पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मधेस प्रदेशका 10 पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। खोपका लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाविले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मध्य प्रदेशमा यस वर्ष सिंचाई पुगेका क्षेत्रमा राम्रै धान रोपाई भए पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त छ। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मध्य प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्र रोपाई भएको छ। संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
7: कृषि विकास निर्देशनालय मध्य सरकारका अनुसार सिराहामा सबैभन्दा बढी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाही

0: हुन्छ।
1: पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रुपराई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ भूमिगत सिँचाइको व्यवस्थाहरू छ अथवा ठुलो पैनीहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेछ र अरू क्षेत्रमा चाहिँ अब बिस्तारै बढिरहेछ।
0: पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको शम्सी गाउँपालिका दुईका किसान रामबाबु यादव,
2: बोर्डिङ से पटा के लोग दिक्कत से सुख से लोग हाथ के पूरा भग मतलब खेती करे में दिक्कत आए नदी की व्यवस्थित नहीं थी नदी।
0: मधेसका किसानलाई यो पालि पनि धान रोपाई पछाडि धकेलियो भने उत्पादन घट्ने चिन्ताले पिरो लिइरहेको छ। राम गोपालपुर नगरपालिका पाँच टेङ्गरकी किसान शैलदेवी राम, साउनको पहिलो सतासम्म सकिसक्नु पर्ने रोपाई मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मधेस प्रदेश सरकारले सुखा ग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मञ्जित कुमार राम, महोत्तरी।
3: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगे गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बाह्र बस्ने ओखलडुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट 18 लाख र काठमाडौँ तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै दुईजना पीडितबाट 3 लाख रुपियाँ लिई सम्पर्क भएको पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले एनईईटी युजी 2026 को प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि आज पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच एनईईटी युजी 2026 विवादलाई लिएर युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको ककरोच जनता पार्टी सीजेपी विभिन्न विद्यार्थी संगठन र विपक्षी दलको भारतभर विरोध प्रदर्शन जारी छ। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा 26 दिन लामो अनसन गर्नुभएको थियो। यस्तै भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट ट्र्याक अदालत र विशेष कार्यदल एसटिएफ गठनसहित कडा पेपर चुहावट विरुद्धको कानुन ल्याउने तयारी गरिरहेको जनाएको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलोका कारण 1,60,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलँदा दुवै देशले युरोपेली संघ युयूसँग सहयोग मागेका छन्। फ्रान्सको दक्षिण पश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी माड्रिड आसपासका क्षेत्रमा डडेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 1,41,000 तथा स्पेनको माड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि 3 र स्पेनका लागि 4 पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ। यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले डडेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। यसै साता फ्रान्स र इटालीमा डडेलो नियन्त्रणका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किव नजिक रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किवको केन्द्रबाट करिब 30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा 27 घर र 44 सवारी साधनमा क्षति पुगेको छ। क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुसलान ओलिइनिकका अनुसार आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12 लाख नागेको छ। गत आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनुभयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ ATR विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ। बुद्ध एयरले कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। बुद्ध एयरले आयात गरेको ATR 72-600 सिरिजको विमानमा एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको प्रयोगबाट काठमाडौँ र भैरवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ। बुद्ध एयरले आगामी अगस्तको अन्तिमतिर सोही सिरिजका थप 2 विमान पनि भित्र्याउने योजना अनुसार काम भइरहेको जनाएको छ। यो विमानसँगै बुद्ध एयरसँग 17 विमान रहेका छन्। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायीहरू विरुद्ध मुद्दा दायर भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर N-2081 मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख विमल कुमार दाहालले 12 र 51 महोत्तरीका 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो। यो साता नेपाली शेयर बजारको परिसूचक 2% भन्दा बढी अङ्कले बढेर बन्द भएको छ। गत साता 2,677.54 बन्द भएको नेप्से यो साता भर 2.13% अर्थात 57.06 अङ्कले बढेर 2,734.60 बिन्दुमा नेप्से बढे पनि यो साता कारोबार रकम भने केही घटेको छ। गत साता दैनिक औसत 5,83 करोड रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,66 करोड रुपियाँको सेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन 46 खर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता 79 अर्ब रुपियाँले बढेर 46,79 अर्ब रुपियाँ पुगेको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न 23 संस्करणको फिफा विश्वकप 2026 कीर्तिमान राख्दै 308 गोल भएका छन्। 39 दिनसम्म चलेको फिफा विश्वकपको 23 संस्करणमा हालसम्मकै बढी 48 राष्ट्र सहभागी भएकोमा 308 गोल भए। यसपटकको विश्व विजेता स्पेनले 1 मात्र गोल खान पुग्यो। फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले स्तब्ध पार्दै स्पेनले विश्व फुटबलमा आफूलाई फेरि एकपटक अब्बल साबित गर्यो। यसअघि सन् 2010 स्पेन पहिलो पटक विश्व च्याम्पियन थियो। स्पेनी टिममा लियोनल मेसी, किलियन एम्बापे, एर्लिङ हालान्ड, ह्यारी केन, क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि स्पेनको टिम एकजुट भएर खेल्दा उपाधि हात पार्न सफल भएको फुटबल विश्लेषकहरूले बताएका छन्। सधैँ उपाधि दावेदारका रूपमा रहेर पनि विश्वकप सुरु भएको झण्डै 80 वर्षपछि मात्र स्पेनले सन् 2010 उपाधि जितेको थियो। अहिले पनि दोस्रो पटक विश्वकपको उपाधि उचाल्न उसले 16 वर्ष पर्खनु पर्यो। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा साउन 25-30 गतेसम्म पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ललितपुरको यल स्पोर्ट्स एकाडेमीमा आयोजना हुने प्रतियोगितामा शीर्ष वरियताका 8 पुरुष र 8 महिला, महिला पुरुष एकल, महिला पुरुष युगल खुल्ला, अन्डर 11, अन्डर 15 र अन्डर 19 छात्र तथा छात्रा खुल्ला, 35 वर्ष माथिको युगल, 45 र 55 वर्ष माथिको मास्टर्स खुल्ला गरी 15 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध 60 जिल्ला र 3 विभागीय टोलीका गरी 400 खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दक्षिण एसियाली नेपाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो सार्वजनिक गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता साफ आउँदो कार्तिक 18 मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 13.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 7 मिलिमिटर। दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच 3 बुँदे सहमति। सहमति अनुसार कोशी बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी करिब 8 बजेसम्म सुमधुर आधुनिक गीत सङ्गीत सुनाउँदैछौँ। पहिलो आधुनिक गीत राजु लामाको स्वरमा, अनिल लामाको रचना र सङ्गीतमा।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुन्दै हुनुहुन्थ्यो आधुनिक गीत सुरज पण्डितको स्वर सङ्गीत र रचनामा। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट विभिन्न कलाकारहरूका स्वरमा सजिएका सुमधुर आधुनिक गीत सङ्गीत सुनिरहनु भएको छ। यो क्रमलाई अगाडि बढाउँदैछौँ विजय अधिकारीको स्वरबाट, प्रेम सङ्गमको रचना विजय अधिकारीको सङ्गीतमा।

0: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले सुन्नुभयो आधुनिक गीत टेक बिसी र अस्मिता अधिकारीको स्वरमा, रचना र सङ्गीत भीम बिसीको रहेको थियो। यसभन्दा अगाडि एलिना चौहानको स्वर सुनाएका थियौँ, लक्ष्मण राज खोवनको रचना र सङ्गीत रहेको थियो। आधुनिक गीत सङ्गीत सुनाउने क्रममा अबलाई प्रमोद खरेलको स्वर सुनाउँछौँ, विवेक सिंहको रचना र विवेक सिंह ठकुरीको रचना र सङ्गीतमा।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यतिन्जेल सुन्दै हुन्थ्यो विभिन्न आधुनिक गीत सङ्गीत। अन्त्यमा समीक्षा अधिकारीको स्वरमा रहेको आधुनिक गीत सुन्नुभयो। रचना शिशिर भण्डारीको, सङ्गीत रहेको थियो नवराज भण्डारीको। आधुनिक गीत सङ्गीत सुनाउने क्रम अहिलेलाई यति नै। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 पछि यहाँले सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम। त्यसपछि 8:30 पछि विपदका कुरा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: विपद बारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1/3 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। स्थानीय सरकारले मनसुनजन्य विपदको तयारी कसरी गरिरहेका छन्?
1: हाम्रो ओडामा हाम्रो आफ्नो मेकानिजम छ, ओडा समिति। ओडा समितिमा पनि हामीले त्यहाँको सबै जिम्मेवार साथीहरूलाई, कर्मचारी साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रमा जानकारी गराउनु भनेर हामीले सूचना दिन्छौँ। त्यसको अलावा हामीसँग रेडक्रस सोसाइटी छ, रेडक्रस सोसाइटीको साथीहरूसँग पनि हामीले इन्फर्मेसन सेयर गरेर उहाँहरूले भ्याएसम्मको लागि सूचना दिने, अब यसरी अलिकति भीषण वर्षा हुँदैछ भन्ने खालको सूचना दिने।
0: काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं। सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याई राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: मनसुन सुरु भएसँगै काभ्रे पलाञ्चोकको रोसी गाउँपालिकावासीमा बाढी र पहिरोको चिन्ता थपिने गर्दछ। महाभारत श्रृङ्खलाको काखमा अवस्थित रोसी गाउँपालिका भूगोलका हिसाबले जति सुन्दर र मनमोहक छ, वर्षायाममा यो क्षेत्र प्राकृतिक विपत्तिको त्यति नै ठूलो चपेटामा पर्ने गरेको छ। कमजोर भूधरातल, अनियन्त्रित खानी उत्खनन र वर्षेनी बदलिदो मौसमका कारण सिङ्गो गाउँपालिका नै वातावरणीय सङ्कटको जोखिममा छ। विगतका वर्षहरू, विशेष गरी 2081 सालको असोजमा आएको विनाशकारी बाढी पहिरो ले रोसी गाउँपालिकामा अपूरणीय जनधनको क्षति पुर्यायो। त्यस विपत्तिले यस क्षेत्रको लाइफ लाइन मानिने बिपी राजमार्गलाई मात्र छेद विच्छेद बनाएन। पुस्तौंदेखि बस्दै आएका बस्तीहरू, विद्यालय, स्वास्थ्य चौकी र सयौं बिघा उर्वर खेतीयोग्य जमिनलाई क्षणभरमै बगरमा परिणत गरिदियो। आज पनि दर्जनौं बस्तीहरू पहिरो, जमिन भाँसिने र तीव्र नदी कटानको उच्च जोखिममा छन्। बर्खा लाग्नासाथ कतिपय गाउँका नागरिकहरू रातभर जागराम बस्नुपर्ने र सुरक्षित ओतको खोजीमा भौतारिनु पर्ने बाध्यता अझै हटेको छैन। यस्तो संकटपूर्ण र भौगोलिक रूपमा अत्यन्तै संवेदनशील पालिकामा विपद पूर्व तयारीको वास्तविक अवस्था कस्तो छ? बाढी पहिरोबाट प्रभावित र विस्थापित भएका परिवारहरूको स्थायी स्थानान्तरण र भत्किएका भौतिक पूर्वाधारहरूको पुननिर्माणका लागि स्थानीय सरकारले के कस्ता अल्पकालीन र दीर्घकालीन योजनाहरू अघि सारेको छ? रोसी गाउँपालिकाले नागरिकको जीवदनको रक्षाका लागि कस्तो पूर्व तयारी गरिरहेको छ? यिनै समसामयिक विषयहरूमा केन्द्रित रहेर आज हामीले रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग कुराकानी गरेका छौँ। अध्यक्षज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद गणेशजी।
0: खास गरिकन पछिल्लो समय रोसी गाउँपालिका विपदको उच्च जोखिममा रहनुको कारण के हो?
1: अब यसमा तपाईँहरूलाई थाहा नै छ, सबैलाई थाहा नै छ, 2081 सालको जुन ठुलो बाढी पहिरो आएको थियो असोजको 10 2011-12 को अविरल वर्षापछि आएको बाढीले काभ्रे जिल्लामा सबैभन्दा बढी प्रभावित गाउँपालिका रोशी गाउँपालिका थियो र त्यो बेला विशेष गरेर रोशी गाउँपालिका हुँदै काठमाडौँ राजधानीलाई पूर्वमा जोड्ने बिपी राजमार्ग रोशी गाउँपालिकाभित्र पर्ने जुन 20 किलोमिटर जति भाग छ त्यसको लगभग तपाईँको 80% जति कोल्याप्स भएको थियो। मुख्य कुरा चाहिँ के हो भन्दाखेरि त्यो बाटोबाट आवत जावत गर्ने त्यहाँ त दिनकै हजारौं सवारी साधनहरू हिँड्नु पर्थ्यो। त्यो बाढी पछाडि अहिलेसम्म पनि सुरक्षित ढङ्गले म सुरक्षित छु यो बाटो हिँड्दै गर्दा भन्ने हिसाबले अहिले पनि आवत जावत गर्न कठिन छ। हुन त संघीय सरकारको सहयोगमा त्यो बाटोको यो सडकको पुननिर्माणको कार्य त प्रारम्भ भएको छ। तपाईँको हिन्दुलीको नेपाल थोकदेखि यो काभ्रे पलाञ्चोकको भकुन्डी बेसीदेखि जुन खण्डमा अहिले पुननिर्माण भइरहेको छ त्यसलाई 5 खण्ड बनाएर पुननिर्माणको कार्य भइरहेको छ। तथापि अहिले त्यो पुननिर्माणको कार्यले पनि त्यति गति लिन नै सकिरहेको अवस्था छैन भने तपाईँको अहिले रातिको समयमा त्यहाँबाट आवत जावत पनि लगभग अहिले प्रशासनले अब काभ्रे र सिन्धुलीको प्रशासनहरूले संयुक्त रूपमा बैठक बसेर राति बढी जोखिम हुने भएकोले यो बर्सातको समयमा चाहिँ रातिको समयमा यहाँ आवत जावत पनि अहिले रोक लगाएको अवस्था छ। किन भन्दाखेरि त्यही गरी पानी परिहाल्दा त्यो बीच बाटोमा फस्यो भने राति चाहिँ अलिकति उद्धार गर्नु पनि कठिनाइ हुने भएकोले राति त्यो बाटोलाई बन्दै गरेर सकेसम्म दिउँसो पनि मौसम हेरेर त्यो बाटोलाई चाहिँ अहिले सञ्चालन ल्याएको छ। तथापि दिउँसै हिँड्दा पनि के गरेर तपाईँको अनेपा पनौती बेथानचोकतिर बर्सात हुँदै गर्दाखेरि चाहिँ तपाईँको त्यहाँबाट जाने पानीले नै त्यो रोशी खोलाको बहाव जब बढ्छ त्यसपछि त्यहाँको बाटोमा हिँड्नलाई त्यति सुरक्षित हुँदैन। किन भन्दाखेरि अहिले जुन ट्र्याकमा बिपी राजमार्गको पुननिर्माण भइरहेको छ त्यो ट्र्याक भन्दा छुट्टै ट्र्याक तपाईँको खोलाको छेउछेउमा हामीले बाटोलाई आवत जावत गर्ने गरेका थियौँ र अहिले केही ठाउँमा बाहेक पुरानै ट्र्याकबाट गुडाउने त प्रयास भएको छ। तथापि ठुलो पानी पर्दा अझै पनि त्यो बाटोहरू समस्या छ र तपाईँको यो बाटोको कुरा एक ठाउँमा छ भने अर्को चाहिँ तपाईँको यसरी पानी पर्दाखेरि यो गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यही खालको जोखिम छ। किनभने तपाईँको रोशी गाउँपालिकाको भूगोल तपाईँको स्लोप छ त्यसले गर्दाखेरि 81 बाढी पहिरोले धेरै ठाउँमा तपाईँको जोखिमहरू निम्त्याएको छ पहिरोहरू निम्त्याएको छ। गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यही खालको छ। हामीले त्यसलाई स्थानीय सरकारको आफ्नो स्रोत साधनबाट त्यसलाई मर्मत सम्हार गरेर अहिलेसम्म चलाइरहेको अवस्था छ भने पानी परिहाल्दाखेरि तपाईँको गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यतिकै जोखिम छ। त्यसैले अहिले चाहिँ तपाईँको यो बिपी राजमार्गको पुननिर्माण नसकेसम्म र जुन गाउँ गाउँ जाने शाखा बाटोहरूको पनि पुननिर्माणहरू राम्रोसँग नगरीसम्मको लागि अहिले पनि तपाईँको रोशी गाउँपालिका विपदको दृष्टिकोणले जोखिम नै छ। र केही गरेर तपाईँको हाम्रो यो मौसम विभागले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन खालको प्रक्षेपण गरेर यो बेला चाहिँ नेपालमा ठुलो भारी वर्षा हुन्छ भनिसकेपछि हामीलाई त्यो एरियामा बसोबास गर्ने बासिन्दा र हामीलाई अझै पनि हामी यो कसरी चाहिँ यो विपदलाई चाहिँ सामना गर्ने खालको त्यो खालको चिन्ता चाहिँ हामीलाई भइरहन्छ।
0: यहाँले अघि कुराकानीको क्रममा बिपी राजमार्गको जोखिमको कुरा उठाउनु भयो, खास गरी बिपी राजमार्गका अस्थायी डाइभर्सनहरू सामान्य वर्षामा पनि बग्छन्, पानी परिरहँदा कहिलेकाहीँ अवरुद्ध हुँदा त्यो तत्काल अवरुद्ध सडकलाई सुचारू गर्नको लागि पालिकाको तर्फबाट यहाँहरूले के कसरी काम गरिरहनु भएको छ?
1: हामीले चाहिँ गाउँपालिकाले हामीसँग भएको स्रोत साधनको पनि परिचालन गर्ने एउटा पाटो भयो भने अर्को पाटो हामीले गर्ने भनेको समन्वयकारी भूमिका निर्वाह गर्छौँ हामी। जस्तै अस्ति भर्खरै पनि अब हामीले यो मनसुन सुरु भइसकेपछि हामीले जेठको यो दोस्रो सातातिर हामीले सबै सरकारवालाको त्यहाँ संयुक्त बैठक रोशी गाउँपालिकामा हामी सञ्चालन गर्यौँ। त्यो भनेको चाहिँ तपाईँको त्यहाँ बिपी राजमार्ग पुननिर्माणमा संलग्न सम्पूर्ण कन्ट्र्याक्टरहरू त्यस्तै गरेर सडक विभाग त्यस्तै गरेर सुरक्षा निकाय अनि तपाईँको छिमेकी स्थानीय सरकारहरू हामी सबै चाहिँ संयुक्त बैठक पनि हामीले गरेर त्यसको लागि विपद परिहाल्दाखेरि अथवा तपाईँको ठुलो बर्सात भयो बिपी राजमार्ग 1-2 चल्न स्थिति भएन त्यसको विकल्प के गर्ने भन्ने सन्दर्भमा हामीले पटक पटक सरकारवालाहरूसँग छलफल गर्ने समन्वय गर्ने अनि कोसँग कति चाहिँ स्रोत साधन छ भोलि कन्ट्र्याक्टरमा पनि त कुनै कन्ट्र्याक्टरको उद्धारको सामग्रीहरू तत्काल पुननिर्माण गर्ने सामग्रीहरू इक्विपमेन्टहरू के छ त्यसको चाहिँ हामीले सूचीकरण गरेर कुन खण्डमा कसले तत्काल उद्धार गर्ने कसले कुन खण्डमा काम गरिहाल्ने कहाँनिर गाडी फस्यो भने कुन कन्ट्र्याक्टरले चाहिँ अलिकति इनिसिएसन लिएर काम गर्ने त्यसको अगुवाई कसले गर्ने भन्ने खालको चाहिँ हामीले स्थानीय स्तरमा हामीले समन्वय गरेर त्यो समन्वयकारी बैठकहरू सञ्चालन गरेर पूर्व तयारी अवस्थामा रहनको लागि चाहिँ हामी स्थानीय सरकारले गाउँपालिकाले त्यो खालको क्रियाकलापहरू चाहिँ हामी गर्छौँ। गर्ने
0: स्थानीय तहहरूमा गरिने अव्यवस्थित विकास निर्माणले गर्दा पनि त जोखिम निम्त्याएको होला नि?
1: यस्तो छ, यसको दुईटा पाटो के छ भने एउटा पाटो चाहिँ हामीले स्थानीय सरकार आइसकेपछि अथवा त्योभन्दा अगाडि जुन बेला गाउँ विकास समितिहरू थियो त्यो बेलादेखि नै हामीले वातावरणीय यो प्रभाव अध्ययन नगरिकन हामीले गाउँ गाउँमा धुले बाटोहरू खन्यौँ। हामीले टोल टोल जाने, बस्ती बस्ती जाने त्यो खालको कति बाटोहरू निर्माण गर्यौँ र त्यो कति बाटोहरू निर्माण गरिसकेपछि त्यहाँको माटो के हुँदो रहेछ भन्दाखेरि, पहिला पहिला पानी पर्दा जमिनमा मजाले सोसिन्थ्यो, त्यति भलबाडी बग्दैन थियो। त्यसरी हामीले टोल टोलमा बाटोहरू त्यसरी खन्न थालेपछि पानी पर्यो कि तपाईँको जमिनमा सोच्ने भन्दा बढी पानी चाहिँ त्यो बाहिर बग्ने र त्यसले ठुलो एकैचोटि चाहिँ भलबाडीको रूप लिँदो रहेछ। एउटा कारण त त्यो छ, हामीले पत्ता लगायौँ। अनि अर्को कुरा, अलिकति तपाईँको बाटो हाम्रो हाइवे पनि खोला छेउछेउ नै थियो भनेपछि अलिकति मान्छेले केही सानातिना व्यापारहरू सञ्चालन गर्न पनि खोला छेउछाउमा केही बस्तीहरू चाहिँ अव्यवस्थित रूपमा बसाल्न थाले थियो। त्यो चाहिँ अस्थायी रूपमा व्यवसाय जस्तै सानो चिया पसल, सानो किराना पसलहरू जहाँ बाटो छ त्यहाँ चल्ने त हो, जहाँ सडक छ त्यहाँ चल्ने हो। त्यसरी चाहिँ अलिकति अव्यवस्थित त्यस्तो बसाइहरूले गर्दा पनि खोलाको बहाव बढ्दाखेरि जोखिम त्यहाँ बस्ने बसोबास गर्ने मान्छेहरूलाई हुने एउटा हुँदो रहेछ। त्यही कारणले अहिले चाहिँ तपाईँको गाउँपालिकाभित्र त्यसरी खोला छेउछाउमा अव्यवस्थित ढङ्गले बसेको बसोबासहरूले चाहिँ हामीले व्यवस्थित गरिसकेका छौँ। मापदण्ड मितेर खोला छेउमा बाटो छेउमा राखेको सानो पसलहरू अहिले हामीले पूर्ण रूपमा हटाइसक्यौँ। कतिपय त यो 81 बाढीले ठ्याक्कै खोला छेउछाउकै त कतिपय त बगाइसक्यो भने अझै जोखिम हुन सक्ने ठाउँमा पनि हामीले त्यसलाई व्यवस्थित ढङ्गले अलिक सुरक्षित ठाउँमा चाहिँ त्यसको स्थानान्तरण बसाई सराई गरिसकेका स्थिति छ। र अर्को कुरा, हामीलाई पटक पटक आरोप लाग्ने कुरा अव्यवस्थित यो खानी क्रसरहरूको कुरा भन्ने थियो। के कारण चाहिँ यो खानी क्रसरहरू केही कारणले पनि केही जोखिम चाहिँ निम्तिएको अवस्था चाहिँ छ। जस्तै अब रोसीमा जोखिम बढ्नको लागि, रोसीमा चाहिँ ठुलो बाढी खोलाको बहाव बढ्नको लागि त्यो डेब्रिजहरू बगाएर लानलाई रोसीमै खानी क्रसर हुनुपर्छ भन्ने होइन। त्योभन्दा माथि तपाईँको जस्तै रोसीभन्दा तपाईँको सिरपट्टि जाने हो भने, गाउँपालिकाको माथि सिरपट्टि जाने हो भने त्यहाँ तपाईँको बेथान्चो गाउँपालिका छ, भनौती नगरपालिका छ, नमुदे नगरपालिका छ, त्यो पालिकातिर पनि त्यस्तो खालको खानी क्रसरहरू सञ्चालन भएको रहेछ भने त्यहाँको चाहिँ तपाईँको हल बाढीहरू चाहिँ तपाईँको अनावश्यक डेब्रिजहरू बगाएर चाहिँ तलतिर जाँदाखेरि तल्लो भेगलाई चाहिँ त्यसले ठुलो असर र जोखिम निम्त्याउँदो रहेछ।
0: रोसी गाउँपालिकाभित्र जे जति विपदको जोखिममा रहेका ठाउँहरू गाउँहरू छन्, ती ठाउँहरूलाई अथवा गाउँहरूलाई मध्यनजर गरेर यहाँहरूले के कसरी तयारी गरिरहनु भएको छ?
1: अहिले त हामीले एउटा जनचेतनाको पाटोबाट हामीले जहाँ बस्ती जोखिम छ, जहाँ पहिरो लाग्ने खालको छ, जहाँ खोलाको छेउ छ, त्यस्तो ठाउँमा नबस्नलाई हामीले लगभग त्यसको व्यवस्थापन गर्ने कामहरू हामीले गरिसकेका छौँ भने अबको अब चाहिँ तपाईँको खानी क्रसरहरूको दर्ता अब नगर्ने र अहिले चलिरहेको पनि मापदण्ड भित्र छ छैन र त्यसले वातावरणीय रूपमा कति क्षति पुर्याएको छ, त्यसले कति असर पुर्याएको छ, त्यसलाई पनि हामीले मूल्याङ्कन गरेर अध्ययन गरेर त्यसले वातावरणीय रूपमा र त्यहाँको विपदलाई चाहिँ बढी त्यसले थप जोखिमतिर, त्यहाँको बस्तीलाई, त्यहाँको गाउँलाई थप जोखिमतिर लैजाने खालको छ भने त्यसलाई पनि हामीले अध्ययन गरेर बन्द गर्ने, त्यसको लागि चाहिँ जिल्ला समन्वय समितिसँग अनि सुरक्षा निकायसँग समन्वय गर्ने कामहरू पनि हामीले गरिरहेछौँ भने अब हामी लगभग यो जोखिमलाई न्यूनीकरण गर्नलाई अब हामी थप पुननिर्माणतिर हामी लाग्दैछौँ। पुननिर्माणको क्रममा बिपी राजमार्गको पुननिर्माण त संघीय सरकारले गरिहाल्या छ र विपत्ति बगाएको हाम्रो पालिकाभित्र पर्ने पक्की पुलहरू थियो, त्यो पुलको पुननिर्माण गर्दा पनि अब प्राविधिक रूपमा भोलि त्यो जोखिममा नहोस् भनेर जोखिम नहुने ठाउँमा त्यो पुलहरू निर्माण गर्ने 6 झोलुङ्गे पुलहरू बगाएको थियो, त्यो पुललाई पनि पुननिर्माण गर्दाखेरि चाहिँ अब हामीले प्राविधिक रूपमा अब 81 भन्दा पनि केही ठुलो बाढी आउँदा पनि असर नपर्ने गरेर क्षति नहुने खाले त्यसको पुननिर्माण गर्ने काममा चाहिँ हामीले त्यो प्राविधिक सल्लाहहरू दिने अथवा त्यहाँ निर्माण सम्बन्धित निर्माण गर्ने पक्षहरूसँग समन्वय गर्ने कामहरू हामीले गरिरहेछौँ भने अब यो निजी आवासहरूको पुननिर्माणको क्रममा पनि अब हामीले सुरक्षित ठाउँमा घर बनाउनेलाई मात्रै नेपाल सरकारले उपलब्ध गराउने, तपाईँको संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले साझेदारीमा उपलब्ध गराउने 4 जुन छ निजी आवास निर्माणको लागि, त्यो निर्माण गर्ने बेलामा हामीले पहिला नै उहाँको घर कुन ठाउँ उहाँले बनाउन लाग्नु भएको छ त्यहाँ चाहिँ प्राविधिक रूपमा सर्वेक्षण गरेर त्यहाँ कुनै किसिमको जोखिम छैन भनिसकेपछि मात्र हामीले त्यसलाई पुननिर्माणलाई स्वीकृति दिने जस्ता कार्यक्रमहरू हामीले गरिरहेछौँ।
0: रोसी गाउँपालिकाले स्थानीय नागरिक समक्ष के कसरी पूर्व सूचनाहरू सम्प्रेषण गरिरहेको छ?
1: हामीले अहिले के गरेछौँ भने हाम्रो रोसी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको एउटा सामुदायिक रेडियो आफ्नै छ र हामीले यो बेला चाहिँ विपद जुन बेला हाम्रो यो विपद जोखिम यो प्राधिकरण छ, त्यसपछि यो मौसम विभाग छ, उहाँले प्रक्षेपण गरेर अब चाहिँ बर्सातहरू आउँछ भन्ने खबर आएपछि हामीले रेडियो मार्फत हामीले सबै सूचनाहरू सम्प्रेषण गर्छौँ एउटा। अर्को कुरा हामीले हाम्रो ओडामा हाम्रो आफ्नो मेकानिजम छ, ओडा समितिमा पनि हामीले त्यहाँको सबै जिम्मेवार साथीहरूलाई कर्मचारी साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रमा जानकारी गराउनु भनेर हामीले सूचना दिन्छौँ। त्यसको अलावा हामीसँग रेडक्रस सोसाइटी छ, रेडक्रस सोसाइटीको साथीहरूसँग पनि हामीले इन्फर्मेसन सेयर गरेर उहाँहरूले भ्याएसम्मको लागि सूचना दिने, अब यसरी अलिकति भीषण वर्षा हुँदैछ भन्ने खालको सूचना दिने, त्यो एउटा मेकानिजम छ। भने अर्को मेकानिजम हाम्रो रुसी गाउँपालिकाभित्र तीनवटा प्रहरी चौकीहरू छन्, एउटा इलाका प्रहरी कार्यालय मङ्गलधारमा छ, एउटा प्रहरी चौकी कटुन्जीमा छ, एउटा प्रहरी चौकी खरिपाङ्गोमा छ। यो तीनटा क्षेत्रको प्रहरी साथीहरूले पनि माइकिङ गर्ने कुराहरू उहाँले गर्नुहुन्छ र विपद परिहाल्दाखेरि हाम्रो रुसी गाउँपालिकाभित्र पर्ने जोखिम अथवा बिपी राजमार्गभित्र पर्ने त्यस्तो जोखिमको कुराहरूलाई तत्काल उद्धार गर्नु पर्यो भने अहिले हामीलाई सशस्त्र प्रहरी बलको एउटा क्याम्प भकुन्डे बेसीमा स्ट्यान्ड बाई छ, त्यसलाई हामीले स्थायी पनि त्यहाँ स्वीकृति ल्याइसकेका छौँ। भने रुसीको वडा नम्बर 9 को मङ्गलटारमा चाहिँ अस्थायी क्याम्प छ सशस्त्र प्रहरी बलको, उहाँहरूले पनि त्यहाँ वरिपरि समुदायहरूलाई पूर्व सूचनाहरू प्रवाह गर्ने, यसरी खोलाको बहावहरू बढ्दैछ, यसरी चाहिँ अब बर्सातहरू बढ्दैछ भन्ने खालको सूचना गाउँ गाउँमा प्रवाह गर्ने हाम्रो मेकानिजम यिनीहरू छन् गणेश।
0: रुसी गाउँपालिकाभित्र उच्च जोखिममा रहेका ठाउँहरू अथवा गाउँहरू कुन कुन हुन्?
1: अहिले उच्च जोखिममै रहेको वडा नम्बर 9 को हामीले यो देउराली बलदेव भन्ने बस्ती छ, त्यहाँ चाहिँ तपाईँको प्रत्यक्ष 25 घर दुरी प्रभावित छन्, त्यसलाई स्थानान्तरणको प्रक्रिया हामीले सारिसकेका छौँ। त्यसको लागि भौगोलिक विधहरूको अध्ययनदेखि लिएर एनडिआरआरएमएको तपाईँको स्वीकृतिदेखि सबै चाहिँ आवश्यक पर्ने भएकोले अहिले हामीले त्यहाँको बस्ती स्थानान्तरण चाहिँ कहाँनिर गर्ने भनेर वैकल्पिक ठाउँ खोजेर त्यो ठाउँको पनि हामीले प्रतिवेदन पेश गरेर अहिले एनडिआरआरएमएबाट त्यसलाई अन्तिम स्वीकृतिको चरणमा हामी छौँ। त्यो एउटा जोखिम बस्ती छ। अर्को तपाईँको वडा नम्बर 6 को एउटा टोक्रे डाँडा भन्ने छ, टोक्रे डाँडा छ, त्यो डाँडामा पनि 6 घरदुरीहरू अलिक जोखिममा छ, त्यसलाई पनि हामीले स्थानान्तरणको लागि अन्य कुनै वैकल्पिक ठाउँ छ कि भनेर हामीले सर्वे गरिरहेको छौँ। त्यसको पनि वैकल्पिक ठाउँ भेट्यो भने त्यसलाई पनि हामीले जियोलोजिकल्ली सर्वेहरू गरेर स्थानान्तरण गर्ने क्रममा हामी छौँ। र विशेष गरेर यो जोखिममा रहेको चाहिँ हाम्रो बाढी पहिरोभन्दा अगाडि चाहिँ खोला छेउछाउको बस्ती अलिक बढी जोखिममा थियो, तर त्यो 81 को बाढीले कतिपय बस्तीहरू बगाइसकेपछि त्यहाँको मान्छेहरूले सुरक्षित ठाउँमा आफ्नो स्थानान्तरण गरिसकेको अवस्था छ। त्यही कारणले अब चाहिँ हामीले विशेष गरेर खोला छेउछाउमा त त्यति जोखिम बस्तीहरू अब छैनन्, रुसी खोला छेउछाउ र विशेष गरेर गाउँ बस्तीमा जहाँनिर पहिरोको जोखिम छ, पहिरोले तान्न सक्नेछ, त्यस्तो ठाउँको बस्तीहरूलाई चाहिँ हामीले म्यापिङ गरेर त्यसलाई चाहिँ स्थानान्तरणको प्रक्रियामा छ। र एउटालाई चाहिँ हामीले वडा नम्बर 9 को बलदेव देउराली बस्तीलाई चाहिँ हामीले बजेटको पनि व्यवस्थापन गरेर स्थानान्तरणको प्रक्रिया अब अन्तिम चरणमा पुगिसकेका छ। भने अर्को त्यस्तै तपाईँको वडा नम्बर 1-12 त्यस्तो जोखिम बस्तीहरूको पहिचान गरेर अब हामीले तिनीहरूलाई सुरक्षित ठाउँ स्थानान्तरण गर्ने चाहिँ हाम्रो कार्ययोजनामा उल्लेख छ गणेश।
0: अध्यक्षज्यू, खास गरिकन यहाँले जुन 25 घरदुरी उच्च जोखिममा रहेको कुरा गर्नुभयो, त्यो उच्च जोखिममा रहेका स्थान अथवा ठाउँहरूलाई मध्यनजर गरेर यहाँहरूले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ?
1: अहिले हामीले त बजेटको व्यवस्थापन छ, हामीले लगभग 1 करोड जतिको व्यवस्थापन गरिसकेका छौँ भने स्थानीय र संघीय सरकारको दुइटैको सहयोगमा। अनि अर्को भौगोलिक विदहरूलाई चाहिँ हामीले हायर गरेर त्यो ठाउँको सर्वेक्षण गर्नेदेखि लिएर त्यो ठाउँको जियोलोजिकल्ली रिपोर्टहरू तयार गर्नेदेखि लिएर अब कुन कुन ठाउँमा चाहिँ अबको पछिसम्म पनि त्यहाँ चाहिँ कुनै पनि त्यो विपद अथवा त्यो चाहिँ जोखिम हुँदैन भन्ने ठाउँहरू पहिचान गरेर त्यो पनि तपाईँको उपयुक्त ठाउँ चाहे तपाईँको 25 घरलाई स्थानान्तरण गर्नु भनेपछि त्यही अनुसारको ठाउँहरू पहिचान गरेर चाहिँ हामीले त्यस्तो बस्तीहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया चाहिँ हामीले गरिरहेको छौँ भने
0: विपदको जोखिम न्यूनीकरण गर्नको लागि रोसी गाउँपालिकाको दीर्घकालीन योजना चाहिँ के छ?
1: अब हामीले कम्तीमा पनि अबको 25 वर्षसम्म हामीलाई लाग्छ 2081 को जत्रो बाढी पहिरो नआउला अथवा बाढी पहिरो त एउटा पाटो छ भने भूकम्प पनि अर्को त्यस्तो विपद निम्त्याउने एउटा प्रकोप हो। त्यस्तोहरूलाई चाहिँ अब हामीले अबको पुननिर्माण गर्दै गर्दाखेरि भूकम्पको दृष्टिकोणले भूकम्प प्रतिरोधी संरचनाहरू बनाउनु पर्यो भनेपछि तपाईँको बाढी पहिरोको दृष्टिकोणले हेर्ने हो भने हामीले यस्तो संरचनाहरू चाहे तपाईँको सार्वजनिक भवनहरू होला, पुल होला, विद्यालय होला, त्यस्तो निर्माण गर्दाखेरि त्यसलाई त्यो बनाउने ठाउँको चाहिँ हामीले भूगर्भ विदहरूलाई अध्ययन गराएर मात्रै बनाउने, भोलि त्यहाँ चाहिँ अलिकति जोखिम छ, यो चाहिँ चाँडै चाहिँ अब यसलाई त्यस्तो बाढी पहिरो आउँदा यो चाहिँ चाँडै नै तपाईँको क्षति हुनसक्छ भन्ने त्यस्तो ठाउँहरू चाहिँ लगभग हामीले यो भूगर्भ विदहरूलाई अध्ययन गरायौँ भने त्यो थाहा हुने रहेछ। त्यही कारणले त्योभन्दा अगाडि जति पनि पुल पोलेसा बाटोघाटोहरूको निर्माण गऱ्यौँ त्यो चाहिँ अलिकति भूगर्भ विदहरूको अलिकति परामर्श बिना बनाएकी जस्तो हामीले महसुस गरेका छौँ भने अबको त्यस्तो पुननिर्माण गर्दा चाहिँ तपाईँको हरेक किसिमको विपदबाट अलिकति जोगिन सक्ने हिसाबको रेजिलियन्सी भन्छौँ नि हामीले, उत्थानशीलता, कोपिङ क्यापेसिटी भन्छौँ, अर्को चाहिँ त्यो विपद र प्रकोपलाई चाहिँ हामीले कति चाहिँ हामीले त्यसलाई धान्न सक्छौँ त्यो क्षमता चाहिँ तपाईँको समुदायमा पनि हामीले अभिवृद्धि गर्छौँ भने भौतिक पूर्वाधारहरूको निर्माणमा पनि त्यो हिसाबले हामीले प्रतिरोधी भनौँ न, हामीले विपद प्रतिरोधी त्यो संरचनाहरू बनाउनुतिर हामी लागिरहेछौँ।
0: हामी कार्यक्रमको अन्तिममा छौँ। स्वयं नागरिकले विपदजन्य घटनाक्रमबाट जोगिनको लागि, विपदजन्य घटनाक्रमबाट सजग र सचेत हुनको लागि के कुरामा ध्यान दिनु आवश्यक छ?
1: सुरुमा त तपाईँको यो विपद आइपर्दाखेरि फर्स्ट रेस्पोन्डर स्थानीय नागरिक नै हुन्, नागरिक आफै सचेत भइदियो भने मलाई लाग्छ कुनै पनि विपदमा हामीले कम क्षति बिहोर्नुपर्छ भन्ने मेरो धारणा हो। किनभने नागरिकहरूले आफ्नो निजी संरचनाहरू निर्माण गर्दा होस् अथवा सार्वजनिक सम्पत्ति संरचनाहरू निर्माण गर्दा होस् हामीले यो विपदलाई हामीले

अहिले सुन्नुभयो सुमधुर सदाबहार गीत, कृष्णमानको स्वर सङ्गीतमा किरण खरेलको गीत रचना थियो। पुराना सदाबहार गीत सुनाउने क्रमको अन्त्यमा अब दीपक जङ्गमको स्वर सङ्गीतमा सुनाउँछौँ श्री विक्रमको गीत रचनालाई। अनि राति ठिक 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुन्छ। हिन्दीमा समाचार सुनिसकेपछि घर देश परदेश कार्यक्रम सुनाउनेछौँ। त्यसपछि पनि सुमधुर गीत सङ्गीतका साथमा हामी आउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यहाँलाई स्वागत छ घर देश परदेश कार्यक्रममा।
1: धन्यवाद दाजु, नमस्कार।
0: यो पछिल्लो स्वदेश आगमनपछि स्वदेश बसाई कस्तो हुँदैछ?
1: म जहिले पनि रमाउँछु, रमाउने आफ्नो मातृभूमि फर्केर आइरहने हो। वर्षको दुई चार महिना यतै हुन्छु म। अहिले चाहिँ अयोध्या लगायत नेपालको पूर्वको 8-9 जिल्ला एक्लै ड्राइभ गरेर फर्केर आएको छु, एकदम रमाइरहेको छु।
0: स्वदेश आउने जाने क्रम चाहिँ कस्तो रहन्छ?
1: आउने जाने गरे त 92 भन्दा त ल 30 वर्ष नै आइसक्यो। निरन्तर रूपमा चाहिँ पारिवारिक सहित बसेको चाहिँ त लगभग 20 वर्ष भइसक्यो।
0: अब त्यहाँको जीवनयापन चाहिँ कसरी चल्दैछ, अथवा भनौँ न यो त अब विस्तृत विषय हो, व्यावसायिकता इत्यादि चाहिँ के कस्तो छ?
1: मैले सुरुमा अब म आफू त्यस्तो कुनै एक्सपर्टी भएको कारणले त्यहाँ पुगेको होइन। अब त्यो भन्दाखेरि बुझ्ने शब्दमा त अर्ध कुनै दक्षता नै थिएन, त मजदुरी नै हो त्यहाँ गएर पद जे भने पनि काम गऱ्यो। सुरुमा 5 वर्ष जति माथिल्लो स्तरको सुविधा पाएर सरकारी निकायबाट गइसके पनि त्यहाँ इस्टाब्लिसै हुने हो भने सङ्घर्ष त गर्नै पर्छ। 4-5 वर्ष अरूको काम गरेर सङ्घर्ष गरेर बिताइयो, त्यसपछि व्यवसायहरू गर्न थाल्यो।
0: हजुर, अब स्वदेशमा आउँदा सरकारी सेवा, तत्कालीन शाही औषधि लिमिटेड, प्रहरी सेवा, शिक्षक,
1: हजुर,
0: अब उपत्यका काठमाडौँकै रैथाने भक्तपुरबाटै काठमाडौँको विद्यार्थी जीवन, ट्रली बसको आवत जावत, अब विगत निकै घतलाग्दो हुन्छ भन्छन् नि, जीवनको व्यक्तित्व बन्ने एउटा जग, ती दिनहरूलाई कसरी सम्झनुहुन्छ?
1: यो सम्बन्ध मैले किताब नै लेखिसकेको छु, भैरव द रिसालको 100 रुपियाँ र म भनेर। त्यसमा अब मैले 12-13 वर्ष उमेरदेखि अब त्यस बेलाको चकचके बानी व्यवहारहरू सम्बन्धको सबै त्यो अनुभवहरूलाई मैले त्यो किताबमा सङ्घालेको छु। आज अमेरिका बसेर पानीको क्वालिटीको कुरा गरिन्छ भने त्यस बेला हनुमन्ती खोलामा कलललार सङ्ग्रो पानी बग्थ्यो, बालुवाहरू हुन्थ्यो, माछाहरू डोड राखेका हुन्थे, अनि एउटा साइडमा चाहिँ खाल्डो जस्तो खनेर बालुवाबाट पानी छुट्याएर राखेका हुन्थ्यो, अनि स्कुल जाँदा आउँदा अञ्जुलीमा चाहिँ त्यो पानी उठाएर पेटभरि खाएर हिँडिन्थ्यो। त्यतिसम्मको अनुभव पनि भयो। जीवन त आखिर जीवन, अर्को नाम त सङ्घर्ष नै हो। त्यसमाथि पनि प्रत्येकमा एउटा प्रकृतिको नियमअनुसार पनि सपनाहरू, अपेक्षाहरू उमेरको अनुसार हुँदै जान्छ, अनि त्यसको प्राप्तिको लागि सङ्घर्ष सङ्घर्ष सङ्घर्ष एउटा निश्चित समयसम्म पुगिन्छ, गर्नै पर्ने रहेछ।
0: अब यहाँले भक्तपुर कटुन्जेबाट आरआर कलेज पढ्नुभयो, अनि फेरि सिपाडोलमा शिक्षण पनि गर्नुभयो, त्यो समयमा दिनचर्या कस्तो रहने गर्थ्यो, अलिकति सम्झिदिनुहोस् न?
1: त्यो समय त अहिले पनि मोटु चाहिँ ढुक्कै हुन्छ। बिहान ठ्याक्कै 5 बजे ट्रली बस चल्थ्यो, 6 बजे कलेज सुरु हुने, अनि म बिहान 4 बजे उठ्थेँ। 4 बजे उठेर डिक्चीमा पानी तताएर आधा पानी चिसो आधा हालेर टाउको नुहाउँथेँ म। त्यो चाहिँ मेरो एउटा बानी त्यस बेलादेखि पर्यो। त्यो नुहाउँदैसम्म आमाले भात पकाइसक्नुहुन्थ्यो, अनि दुधद्वारा त्यो दुध र भात त्यो खाएर ठ्याक्कै 20 मिनट अगाडि घरबाट निस्किन्थेँ। ठ्याक्क डोडी डोडी डोडी डोडी 5 बजे ट्रली बस छुट्टा भनेर सल्लाह गरेर आइपुगिन्थ्यो। मिनट पनि फरक पर्दैन थियो त्यस बेला, युरोपियन अमेरिकन स्टाइल हामी भन्छौँ, त्यस बेला ट्रली बसको थियो, हामीले देखेको थियौँ। ठ्याक्क माइती घरमा ल्याएर चोकमा छोडिदिन्थ्यो, अनि त्यसपछि फेरि त्यो एक्सर्साइज डोडी डोडी डोडी 6 बजे कलेज भ्यायो, 9:30 बजे कलेज सकिन्छ, स्कुल वास्तवमा 10 बजे सुरु हुन्थ्यो। त्यसपछि त्यही क्रममा पानी पनि नआइकन दौड्यो, फेरि ट्रली बस चढेर सूर्यविनायकसम्म पुग्यो, सूर्यविनायक फेरि अर्को 25 मिनट कुदेर चाहिँ त्यहाँ स्कुलमा पुग्यो। स्कुलमा पढाइ 4 बजे सकिन्थ्यो, अनि 3 चिया बिस्कुट खायो, अनि त्यसपछि सिपाडोलबाट करिब करिब 40 मिनट हिँडेर अनि म घर पुग्थेँ। मेरो दैनिक केही समय लगभग 3-4 महिना त्यसरी नै चल्थ्यो।
0: हजुर, अब एउटा जीवन जगत बुझ्ने साहित्यकार बन्न ती दिनहरूका अनुभवले चाहिँ कतिको भूमिका खेल्यो होला जस्तो लाग्छ यहाँलाई कलम चलाउन?
1: अब यो जवाब चाहिँ मेरो विचारमा मैले त मेरो अनुभवबाट दिने भएँ। जहाँसम्म लाग्छ अब हामी यो संसारमा प्रत्येक मान्छे फरक सोच फरक भूमिका लिएर जन्मेको हुन्छ, र मेरो पनि अनुभूति फरक हुने नै भयो। त त्यो दुःख अहिले पनि मलाई यहीँ बाटोमा हिँडिरहँदाखेरि बच्चा बोकेर हिँडिरहेको महिलाहरू देख्दाखेरि, अथवा चाहिँ बच्चाहरू वरिपरि राखेर पानीपुरी केही बेचिरहेको महिलाहरू पनि देख्छु म, आमाहरू त्यहाँ देख्छु, उनीहरूको सपनाहरूलाई म कल्पना गर्छु कस्तो हुँदा भनेर। त जीवन त्यसै भएर नै म अहिले यी अध्ययन अनि यो लेखन यी कुराहरूले पनि मलाई प्रेरित गर्यो, र अहिले पनि म अब चाहिँ के भने त्यसले नै मलाई यस्तरी पेल्यो कि सपना भनेर अपेक्षा भनेर त कहिले पनि टुङ्गिँदैन, यो त मृग तृष्णा नै हुन्छ। त्यहाँले जीवनलाई जति साधारणतर्फ धकेल्न सक्यो, साधारणतर्फ लैजाने सङ्घर्षतिर धकेल्न सक्यो भने चाहिँ नि पछिल्लो जीवन चाहिँ अलिकति सहज, शान्तिपूर्ण, तनावमुक्त हुन्छ भन्ने चाहिँ मलाई लागेर र अहिले चाहिँ नि कमाउने धन्दा छोडेर शान्तिको बाटोमा हिँडिरहेको छु, किनभने यो अपेक्षा कहिले पनि नसकिने रहेछ। लाखपछि करोड, करोडपछि अरब, अरबपछि मल्टाई अरब, यी सपनाबाट चाहिँ मुक्त हुनुपर्छ जस्तो लाग्छ।
0: हजुर, यसै सन्दर्भमा नि अघि आफै ड्राइभ गरेर देशभरि घुम्दैछु भन्नुभयो नि, यो देशभरि घुम्ने एउटा स्वदेशप्रतिको मोह हुन्छ नि, जुन अब त्यो बाल्यकालको, युवाकालको यहीँको पृष्ठभूमिले पनि त्यो घुम्ने मोह जगाएको हो कि कस्तो किसिमको मोह जागृत भएको हो स्वदेश फेरि घुम्नका लागि?
1: यो एउटा हुन त मैले एउटा दर्शन सामाजिक समाजशास्त्रीहरूले के भन्छन् भने जीवनको सफलताको उनीहरूले छ प्रकारको सूत्रहरू भनेका छन् समाजशास्त्रीहरूले। एउटा उनीहरूले भनेको छ शिक्षा, त्यसपछि आएर रोजगारी, जस्तोसुकै रोजगारी होस् अब त्यो आफ्नो व्यवसाय पनि हुनसक्छ, त्यसपछि भनेको छ अध्ययन। त्यो शिक्षा चाहिँ निश्चित प्रमाणपत्रहरूको लागि भन्ने भयो, अध्ययन भन्नाले त्योभन्दा बाहिरको जीवन अध्ययनहरू भयो, त्यसपछि भ्रमण भयो, त्यसपछि मनोरञ्जन र सेवा, यी छवटा सूत्रहरू भनेको छ। त्यस कारणले माटो बुझ्नलाई अथवा केही कुराहरू विचारहरू राख्नलाई चाहिँ त्यो माटो चाहिँ बुझ्न जरुरी हुन्छ। म को हुँ भन्नलाई पनि मैले जीवन सङ्घर्ष गरेर मैले अनुभूति लिने हो नि त। नेपाल के हो भन्न बुझ्नलाई पनि नेपाल त भेज्नु पर्यो। त्यो म्याप हेरेर सुन्दर नेपाल हिमाल भनेर त हुँदैन, त्यो हिमाल पुग्न कति कठिन छ, आज हिमालै पुग्न सकेको छैन सहरमा त होइन, भने त्यो कति कठिन छ त्यो हिमाल चढ्नलाई भनेको, त्यो प्रयास गरेपछि थाहा हो नि त हो नि। त्यसले गर्दा चाहिँ मलाई चाहिँ नि नेपाल घुम्ने, सम्पूर्ण नेपाल घुमिसक्ने रहर हो।
0: अब अलिकति बाल्यकालतिरै जाउँ न अन्तरङ्ग कुराकानीको कार्यक्रम। यहाँको पारिवारिक पृष्ठभूमि, बाल्यकालको स्कुल जीवन चाहिँ कस्तो हुन्थ्यो त्यो बेला भक्तपुरमा?
1: कति 8 क्लास नपढुन्जेल भन्दा 27-28 सालसम्म हामीसँग बत्ती थिएन, हामी कहाँ हामी कोही मैनटोल कोही जाने मैनबत्ती अथवा यस्तो बालेर हामी पढ्थ्यौँ। त्यस बेला त सबैले नै त्यस्तै नै भग्ने हो। अब हामी उपत्यकाभित्र सुविधा भएको ठाउँ भए पनि स्कुल जान बिहान उठेर हिँड्नै पर्नेहरू हुन्थ्यो। अब मेरो पारिवारिक कुरा गर्नुपर्दा म चाहिँ 4 महिना हुँदा मेरो बुवा बित्नुभएको, त्यसपछि मेरो आमाले निकै सङ्घर्ष गरेर ऊ गर्नु पर्यो, कता कता त्यस बेलादेखि मेरो आत्मामा चाहिँ त्यो अलिकति कहिले नबिर्सिने क्या होइन, त्यस्तो अवस्थाहरू हुन्थ्यो। र बाँकीहरू चाहिँ नि अब सङ्घर्ष जीवन भनेको त्यस बेला अब कुनै सुविधाहरू अरू केही थिएन, हामी त्यस बेला खेल्न पर्ने डन्डीबे सन्डीबे साराचीहरू खेल्थ्यौँ र हामी हाजी जवाब प्रतियोगिताहरू पनि गर्थ्यौँ। र एउटा अति स्मरणीय कुरा चाहिँ अहिले हामीले यो सिभिक सेन्सको कुराहरू पनि हामीले गरिरहेछौँ, नागरिकलाई माटोसँग कसरी उ गर्ने भन्ने विषयमा चाहिँ नि सायद नेपालमा पहिलोचोटि अमेरिकाबाट 4H क्लब र त्यसको प्रतिनिधि हामी कहाँ आएका थिए र उहाँ हामी गाउँ कटेजीमा बसेका थिए। त्यस बेला हाम्रो काका प्रधान पञ्च हुनुहुन्थ्यो नेतनाथ शर्मा, र उहाँ बसेकोलाई हामीलाई त्यो 4H क्लबले एक प्रकारको अब कतिले ग्रहण गरे कतिले गरेन, हामी 10-12 जना युवाहरू थियौँ त्यस बेला, र उनीहरूले चाहिँ हामीलाई त्यस बेलाको जिल्ला कृषि शाखाबाट हामी बिरुवाहरू गाउँको बिउहरू उपलब्ध गराउँथ्यौँ। हामी त्यहाँ भक्तपुरसँग हिँडेर गएर काँधमा चाहिँ अनेकौँ प्रकारको बिरुवाहरू बोकेर लिएर आएर आफ्नो बारीमा रोप्ने, अर्को बारीमा पनि रोपिदिने, अनि उनीहरूले त्यो नमुना गाउँको के लिएर आएर छर भनिदिने, अर्को बारीमा लिएर छर दिने कस्तो भयो भन्ने, र 12-13-14 उमेरको वर्षको उमेर थियो हाम्रो, त्यो अनुभव चाहिँ हामी भयो। अनि दोस्रो कुरो अब मेरो आफ्नो कस्तो चलाकी भन्ने के, मेरो मितव्ययता भन्ने बुद्धि भन्ने के, अरू आएर खेल्न गयो भने म चाहिँ आएर बारी खन्न थाल्थेँ स्कुलबाट आएपछि। अनि स्कुलमा आएर त्यो मेरो वरिपरि लगभग 7-8 रोपनी जग्गाहरू थियो, अब त्यस बेला दिनभरि खेती लगायो भने मेरो मेजामा 5 रुपियाँ कति दिनु पर्थ्यो, अनि म चाहिँ नि आएर पुरा बारी खन्थेँ, अनि आमासँग झगडा गरेर त्यसो बादको 5 रुपियाँ अब कति रोई करोई गरेर काम पाएँ, सहिलोसँग पाइँदैन थियो, कुटाइन खाइदिनु थियो, अनि त्यो 5 रुपियाँ बोकेर अनि सिनेमा हेर्न जाने हो कि, अनि मन परे के खाने हो कि, अथवा कुनै प्रकारको एउटा पेनहरू, त्यो नयाँ खालको डायरीहरू हुन्थ्यो त्यस बेला, त्यस्तो खालको किनेर लिएर आउँथेँ।
0: हजुर, अब उपत्यकाभित्रै भएर पनि अब त्यो बेलामा कटुन्जे भक्तपुरबाट काठमाडौँ कति टाढा लाग्थ्यो कि नजिक लाग्थ्यो कि?
1: त्यो अब अहिलेको स्मरण हुँदाखेरि अहिले हिँडेर जान फ्याँ परिन्छ, त्यस बेला चाहिँ हामी कैयौँ पटक नै हिँडेरै आउँछौँ। हामी अब हामी तीर्थ गर्न धर्मकर्म गर्नु भने हामी त्यहाँबाट हिँडेर आएर यता हाँडीगाउँ आयो, हाँडीगाउँ चाहिँ बुढानी कण्ठ पुग्यो, बुढानी कण्ठबाट हिँडेर हामी फर्केर आमाहरूसँग स्वयम्भू पुगेर हामी चाहिँ गएर फर्किन्थ्यौँ। अनि कहिलेकाहीँ अब 9:30 बजे यतातिर केही काम पऱ्यो भने 9:30 बजे 1 मिनट पनि ट्रली बस रोक्दैन थियो, त्यही साधन एउटा थियो। अनि ट्रली बस फुस्क्यो भने ठ्याक्कै 1.5 घन्टा लाग्छ, अन्दाज छ हामीलाई ठ्याक्कै 1.5 घन्टा लाग्थ्यो, अनि हिँडेर हामी कटुन्जे पुग्थ्यौँ त्यस बेला।
0: हजुर, अब अलिकति प्रसङ्ग बदलौँ। यहाँका 10 कृतिहरू प्रकाशित छन् अब साहित्यका, साहित्यिक प्रेरणा चाहिँ यहाँको के हो, के भन्नुहुन्छ प्रेरणा भन्दाखेरि? त्यस्तो
1: यो मेरो आफ्नै अन्तरात्माबाटै आएको, मैले किन मैले भनिहालेँ, बुवा पनि म 4 महिना हुँदा बित्नु भयो, आमा पनि त्यो शिक्षाहरू थिएन, दिदीहरू पनि सानै हुँदा बिहे गरेर गइ नै हालेँ, त कता कताबाट लेखन शैली, कविताहरू लेख्ने, गीतहरू लेख्ने, गीती कथाहरू लेख्ने, त्यो चाहिँ नि आफैमा बाह्य प्रेरणाभन्दा आफैभित्रै प्रवृत्ति भयो यो चाहिँ, यो प्रेरणा चाहिँ
0: लेखनको सुरुवात ताकाको सृजना, जसले अलि चर्चा पाएको वा अलि धेरैले पढेको अलि धेरै सुनाउनु परेको, त्यस्तो केही सम्झनुहुन्छ?
1: त्यस्तो चाहिँ मैले आफैले भन्न सक्ने अवस्था रहेन, अब चर्चाहरू कहीँ किताबहरूको समीक्षाहरू अलिक ठाउँबाट आइ नै हालेँ, अहिले सबभन्दा बढी मैले आफूले सृजना गरेको यो परिवर्तनलाई विवेकशीलता भन्ने जुन किताब हो 2013 तिमी लेखेको हो, यसको विषय अलिकति चर्चा।
0: यहाँको लेखनको सुरुवात चाहिँ कुन साल ताका भएको थियो, केही सम्झनुहुन्छ?
1: अब यसलाई विविधताको कुरा गर्ने भने, अब यो मिडियामा लेख्ने आर्टिकल लेख्ने यो विषय म 39 बाट सुरु गरेको हो
0: हजुर, गीतकारितामा पनि अब
1: यीहरू चाहिँ नि यो गीत कविताहरू त हामी 12-13 उमेरदेखि नै लेख्ने हो, तर के हुन्थ्यो भने यही रेडियो नेपालले पनि धेरै प्रोत्साहन गरेको हो, चुट्किलाहरू अनि गीती कथाहरू चाहिँ लेखिन्थ्यो त्यस बेला, अनि यहाँ आएर बुझाइन्थ्यो, अनि अर्को हप्ता 2 हप्ता पछि चान्स आउँथ्यो, त्यस बेलादेखि लेख्यो, अनि लेखेर चाहिँ राखिराखेको थियो, कहीँ प्रसारण गर्ने के गर्ने, अब यी आर्थिक समस्या पहुँच भन्ने कुरो त्यस बेला पनि हुन्थ्यो, यी कुराको मसँग चाहिँ कमजोरी भएको कारणले मैले लेखेर राखेँ लेखेर राखेँ लेखेर राखेँ, अनि एकैचोटि पछि मेरो जब पनि परिवर्तन भयो, त्यो जब परिवर्तन भएपछि त्यो झन् वातावरण मिलेन, त्यो लगभग 0 नै भयो मेरो त्यो सृजना कामहरू त्यस बेला 10-15-20 वर्ष है, जब म यहाँबाट बाहिरिएँ अनि त्यसपछि चाहिँ नि त्यो चाहिँ अनि बाढी आज आउनु थाल्यो।
0: हजुर हो, हुन त अब अमेरिका गएपछि यहाँका लेखनहरू प्रकाशित भएको देखिन्छ होइन, त्यो चाहिँ कसरी त्यो वातावरण चाहिँ मिल्यो होला प्रकाशनका लागि र लेखनका लागि समेत?
1: त्यो चाहिँ नि यस्तो भयो, कति त मसँग लेखेको सङ्कलित नै थियो पहिलादेखि नै, सङ्कलित बोकेर हिँडिरहेको थिएँ मैले, गीतहरू पनि सबै गरिरहेको थिएँ, अनि त्यही बिचमा अमेरिका पछि सुरुकोमा चाहिँ नि धेरै गीतहरू थियो मसँग, अनि एकजना साथी हुनुहुन्थ्यो बासु ढकाल, उहाँ पनि गीत लेख्ने मान्छे, अनि तपाईँ राम्रो राम्रो गीतहरू रहेछ यो चाहिँ उ गर्नु पऱ्यो भनेर उहाँले, अनि उहाँको चाहिँ सम्पर्क भयो, म त एकदमै सम्पर्क बाहिर पुगेको थिएँ, सुरुकोमा रेड नेपालमा त्यो जुन उमेरमा थियो त्यसको 10-15-20 वर्षमा पाएर थिएँ बास ढकालले नै, अनि चाहिँ त्यो गीतहरू गर्नु पऱ्यो, उहाँको चिन्जान रहेछ, चिन्जान गराइदिए बाबा चाहिँ त्यसै बेला चाहिँ नि आकाङ्क्षा भन्ने 2006 आकाङ्क्षा भन्ने गीत आल्बम निकाल्न सकेँ मैले, अनि कविता र यो कहाँ छ मेरो देश भन्ने चाहिँ मैले त्यसै बिचमा यता इन्डिया नेपालहरूको विभिन्न ठाउँ पनि घुमिसकेको थिएँ, त्यो यात्रा सङ्ग्रह कटुनीदेखि क्यालिफोर्निया कहाँ छ मेरो देश भनेर त्यो लेखेर राखेको थिएँ, अनि हाम्रो राजन कार्की सर पुरानो पत्रकार हुनुहुन्छ, अनि उहाँले आउनुभएको थियो, आएको बेलामा यही कुराहरू उठ्यो, उठेपछि अनि यो त प्रकाशन गर्नुपर्छ भनेर मैले त्यो कविताको चाङ अनि त्यो यात्रा स्मरणको चाङ 2 चाङ उहाँलाई बोकेर पठाइदिएँ मैले, त्यस बेला 2006-07 कुरा हो, त्यस बेला कि त टाइप गरेर पठाउनु पर्ने हुन्थ्यो या त फ्याक्स गरेर पठाउनु पर्ने थियो हात लेखेर, अब अहिले जस्तो इमेलको सुविधाहरू पनि थिएन, त्यो 2 काममा चाहिँ नि अब गीतको तर्फ चाहिँ नि बासु ढकाल र यो आर्टिकलहरू र किताबहरूको तर्फ चाहिँ नि सुरुवाती उसमा प्रोत्साहन छ नि मलाई हाम्रो राजन कार्की सरले।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
0: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
0: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ भक्तपुर कटुन्जेमा जन्मी हुर्की झण्डै 3 दशक अघि अमेरिका पुग्नुभएका साहित्यकार, लेखक र गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी। स्वदेशमा रहँदा वा नरहँदा साहित्यमा लेखिने विषयवस्तुहरूमा पर्ने प्रभाव, वर्तमानमा एक नेपालीलाई स्वदेश के हो, विदेश के हो, विदेशमा प्राप्त ज्ञान सिप र दक्षता, स्वदेशमा प्रयोग हुने सम्भावना, सफल जीवन के हो, विदेश हुँदा स्वदेश नहुँदा पाएका गुमाएका कुरा लगायतका प्रसंग अबको क्रममा रहेका छन्। अब स्वदेशमै लेखिएको भए पनि अब विदेश गएपछि पनि यहाँको कलम त थामिएन होइन, अब स्वदेशमा रहँदा वा नरहँदा सृजनाका लेख्ने जुन विषयवस्तु हुन्छ तिनमा केही फरक आउँदो रहेछ, अनुभूतिहरूले त्यसमा केही परिवर्तन ल्याउन सक्ने सम्भावना रहन्छ?
1: त्यो दुईटा कुरा हुँदो रहेछ, एउटा चाहिँ नि विदेश पुगेपछि स्मरणहरू पछाडि लगाएर आउँछ अनि उताको नयाँ अनुभूतिहरू पनि जोडिन्छ, नयाँ अनुभूति जो हामीले कहिले पनि देखेको भोगेको छैन आफ्नो स्वदेशमा, अनि स्मरण त्यो जीवन कति उमेर आफूले बिताइयो त्यहाँ त्यसलाई चाहिँ कसरी गहन गर्ने भन्ने कुरा, जस्तो मैले गीत लेखेँ यहाँबाट छुटेर गएपछि म रामे साहब जाँदै थिएँ दोरोमा भन्ने चाहिँ एउटा हाट बजार लागेको थियो त्यसलाई मेरो स्मरण गर्दै मैले के लेखेँ आज फेरि सम्झना आयो मलाई चौतारी डाँडाको भनेर गीत लेखेँ होइन, अनि अब यहाँ जोडेर आउँछ अतीत दुःखमा जोडिया हुन्छ वर्तमान औकात अनुसारको सुखमा हुन्छ त्यो दुःख र सुखलाई जोडेर पनि लेखिन्छ, जस्तो मैले आमा भनेर एउटा चाहिँ सम्झना भनेर कथा लेखेको छु छोटो कथा लेखेको छु मैले स्वदेश फर्किने कथाहरू पनि लेखेको छु, त्यो अनुभूति हुन्छ सबैले गर्ने होला मैले पनि त्यही गर्ने होला के भने आफ्नो स्वदेश दुःखै दुःखको खाडल पनि होइन परदेश भनेको सुखै सुखको भकारी पनि होइन त्यो चाहिँ नि कर्म अनुसार त्यो अवसरहरूले विविधता र एउटा विशालता दिने मात्रै हो विदेश भनेको, आखिर दुःख र सुखको भोगाइ चाहिने त स्वदेश या विदेशमा उस्तै नै हो।
0: हजुर, अब अमेरिका जाने यहाँको पृष्ठभूमि चाहिँ के रह्यो, एउटा शोक लहर थियो वा आवश्यकता त्यस्तो केही?
1: होइन त्यस्तो दुइटै थिएन, यो मेरो स्वभाव, म अलिकति मलाई परिस्थितिले मेरो जन्म मैले भनिहालेँ अहिले पनि दोहोऱ्याउँछु, 4 महिना हुँदा बाबाले छोडेर जानुभयो, त्यो जीवन यस्तो खालको सङ्घर्ष भने निस्किँदाखेरि त्यो अनावश्यक गालीहरू पनि खानुपर्ने, कता कता ममा अलिकति विद्रोही पनि भयो, जस आर्थिक रूप पैसा नहुँदाखेरि पनि अब हामीसँग जग्गा जमिन टन्नै थियो, त्यही अन्न उत्पादन गरेर बेचेर खाएर हाम्रो शैक्षिक सबै कुरा चल्थ्यो, व्यवहारहरू सबै चल्नै हाल्थ्यो, त गर्दै जाँदाखेरि पछि अब त्यो विद्रोही स्वभावको एउटा अर्को एउटा प्रसङ्ग जोड्दै हालौँ, म साई होसेल लिमिटेडमा जागिर खान्थेँ मार्केटिङ शाखामा, म स्वाट लगाएर त्यहाँ राजनाथ दिएर प्रहरीमा छिने घरको परिवार पनि थाहा छैन, उता राजनाथ दिएको पनि घरको परिवारलाई थाहा छैन, उता नियुक्तितिर लागेको पनि घरको परिवारलाई थाहा छैन, नियुक्ति त लिएँ तर मेरो स्वभावसँग त्यो ठ्याक्कै मेल खाएन, थाहा थिएन मलाई त्यो।
0: हजुर, भनेपछि आफ्नै स्वभावले
1: होइन त्यही जोड्नु विदेश जाने जोड्ने त्यही खोजेको।
0: अब यहाँका साहित्यिक कृतिहरू हेर्दाखेरि यी कृतिहरूका शीर्षकहरू सरसर्ती हेर्दाखेरि पनि स्वदेशप्रतिको प्रेम, सुसंस्कृत समाजको परिकल्पना, विदेशको सङ्घर्षमय जीवन भोगाई, विवेकपूर्ण परिवर्तनको एक प्रकारको हुटुटी पनि देखिन्छ। एउटा सचेत नागरिकलाई हामी नेपालीका सन्दर्भमा चाहिँ स्वदेश के हो विदेश के हो जस्तो लाग्छ?
1: यो त अब एक प्रकारको जहाँसम्म लाग्छ आजको उसमा यो हामी जन्म्यौँ यो ब्रह्माण्डमा यसको चाहिँ अब पुनर्जन्मको भोग्नु पर्ने भूमिका निभाउनु पर्ने नै हो कि स्वदेश या विदेश हो जस्तो लाग्छ मलाई, किन बाटोहरू खुले अहिले, पहिला बाटो खुल्या थिएन, हिँड्ने कर्म जे गरिन्थ्यो अब कर्मको चाहिँ विविधता विस्तृत भयो, त्यही जोड्न खोज्छु कि अघि नै मैले जोडे जस्तो केही उपलब्ध नभएका केही नयाँ प्रकारका सुविधा सुखका कुराहरू त त्यहाँ विदेशमा स्वाभाविक कुरा भयो, तर जुन अन्तरात्माभित्रको शान्ति र सुख भन्ने कुरो चाहिँ नि भौतिक सुविधाले दिँदैन, त्यस कारणले गर्दा स्वदेश हुनु या विदेश हुनु त्यो व्यक्तिको सोचमा भर पर्छ, उसमा अब सन्तोषी छ भने देशभित्र पनि सन्तोष छ, सन्तोषी छैन विदेशको जतिसुकै उसको उपलब्धिहरू पनि कहिले पनि सुखी हुन सक्दैन सन्तोषी हुन सक्दैन, मलाई त्यस्तै लाग्छ।
0: अब विदेशमा शिक्षा लिने सिप आर्जन गर्नेदेखि लिएर उच्च प्राज्ञिक क्षेत्रमा पनि नेपालीहरूको चाहिँ उत्साहजनक उपस्थिति छ भनिन्छ होइन, यो पछिल्लो दशकदेखि त्यो ज्ञान र सिप नेपालमा प्रयोग गर्ने कुराहरू जुन चलिराखेको छ त्यसको सम्भावना चाहिँ कतिको देखिन्छ?
1: यसको सम्भावना मैले चाहिँ प्रचुर देखेको छु, तर के हुँदो रहेछ यो मानव स्वभाव त्यो स्वार्थ भन्ने हुन्छ, मनोविज्ञान त मैले क्लियर देखेको छु कि युरोप अमेरिका सब भएका मुलुकहरूमा पुगेका या 25-30 वर्ष भएर खास गरी चाहिँ आदि जीवन त नभनौ 25-30 नागेर यहाँबाट विदेश गएको मान्छेहरू चाहिँ उसको त्यो मिनिमम प्राथमिकता जुन हुन्छ सन्तान हुर्काउने उनीहरूलाई खुट्टा टेकाइदिने त्यसपछि चाहिँ एउटा मिनिमम अपेक्षाहरू हुन्छ ती पनि पुरा भएपछि विदेश गएको मेरो विचार 80% नेपालीहरू त्यो देशमा बस्न चाहँदैन उनीहरू फर्किन चाहन्छन् तर उनीहरूलाई के हुन्छ अब भनेदेखि अब यहाँको वातावरण अब उनीहरू सुशासन अभ्यस्त भयो जीवन 25-30 वर्ष त्यो सुशासनको वातावरण यहाँ भइदियो भने फर्किने र उनीहरूसँग भएको सम्पत्ति र यो सिभिक साइन्सकै ज्ञानै भनौँ न, अन्यथा भन्दा पनि अरू प्राविधिक कुराहरू पनि नेपालले प्रयोग गर्न सक्छ र त्यसको लागि सम्मान। यतातिर हामीले श्रम र श्रमिकलाई समाजले सम्मान गर्न जानेन र पलायन प्रेरित गरायो, अर्कोतिर विदेशबाट हासिल गरेको त्यो ज्ञान र त्यो सिपलाई यहाँ प्रयोग गर्न स्वागत गर्न पनि प्रेरित यो समाज छैन अहिले। यो चाहिँ यो अहिले समाज चाहिँ देखिरहेको छ। जस्तो किन उदाहरणलाई भने भारतको जति पनि अरबपतिहरू भनेको सबै विदेशी नागरिक हुन्, मतलब हामी पुर्ख्यौली भन्छौँ नि, उनीहरू पुर्खाहरू गएर बाहिरबाट आएका हुन् भने हामी नेपालीहरू अहिलेसम्म अब जान त अब हामी विश्वयुद्ध पहिलेदेखि गयौँ, उनीहरू कति फर्के कति बसे, अहिलेको पुस्ता त्यो मैले भने 30-35 नागेर यहाँ केही जीवन भोगेर गएको पुस्ता फर्किन चाहन्छ र तिनको लागि के गरिदियो नेपाली सरकारले भने उनीहरू भनिरहेका छन् ए बाबा हाम्रो वंशको नागरिकताको निरन्तरता गरिदेऊ न भन्छ, हाम्रो सरकारले किन हो दिँदैन। मैले किन इन्डियाको जोडेँ भने यदि इन्डियाले टाटा अम्बानी गौतम यी चाहिँ विश्वका धनीहरू मध्ये पर्छन् उनीहरूलाई चाहिँ हाम्रो जस्तो दोहोरो नागरिकता दिन्न दोहोरो पासपोर्ट दिन्न भनिदिया भए आज भारतलाई तिनीहरू त्यहाँ पुर्याउन सक्थ्यो होला नि। र हामी कहाँ भलै त्यो नभए पनि हाम्रो देश सानो छ, आर्थिक ऊ पनि सानै पनि हामीलाई पुग्छ भने ती 80% नेपालीलाई नागरिकताको निरन्तरता गरिदिएर सरकारले स्वागत गर्यो भने धेरै कुराहरू चाहिँ फाइदा सरकारले समाधि दिन सक्छ जस्तो लाग्छ।
0: अब हुन त विदेश जाने धेरै पढ्ने धेरै पैसा कमाउने सुविधामय जीवन बिताउने त्यो चाहिँ जीवनको सफलता हो कि भन्ने जस्तो एक प्रकारको समाजमा भाष्य पनि देखिन्छ, त्यस्तो धारणा होइन। वास्तवमा सफल जीवन चाहिँ कस्तो जीवन होला भन्ने लाग्छ यहाँलाई?
1: त्यही मैले अघि नै भने यही कुरो समाज साथीले भनेको कुराहरू होइन। सफल जीवन भनेको चाहिँ के भने सन्तोषी जीवन हो, त्यो आफ्नै प्राइभेट जहाज हुनु अथवा हेलिकप्टर हुनु अथवा त्यो अथाह सम्पत्ति हुनु त्यसलाई चाहिँ सफलता मानिँदैन। समाजशास्त्रीहरूले मनोवैज्ञानिकले सफलता मानेका छैनन्। त्यो निश्चित भन्दाखेरि आफू कति सन्तोष छ भन्ने कुरा, जीवन अन्तरालमा कति चाहिँ आनन्दले बाँचिरहेछ,
0: खुसी
1: छ, तनावमुक्त छ, यही नै कुराहरू हुन् होइन। त्यस कारणले विदेश गएरै मान्छेको सन्तोष हो भने चाहिँ छैन, सुविधा भोग्छ त सन्तोष छ भन्न सकिँदैन, छ हुँदैनन् पनि।
0: अब हुन त केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ जीवनमा। यहाँ स्वदेशमा नरहँदा के चाहिँ गुमाउनु भयो र विदेशमा रहँदा के पाउनु भयो, अलिक जीवन दर्शनका दृष्टिकोणले समेत विचार गर्दा यहाँले के पाउनुहुन्छ पाएका गुमाएका कुरामा?
1: धेरै कुराहरू, जुन प्रकारको हाम्रो धार्मिक सांस्कृतिक चाडपर्व अपनत्व सब यो हामी विभिन्न चाडपर्वमा परिवारहरू जोडिने ऊ गर्ने जुन प्रकारको अपनत्व मानवीय संवेदनशीलता विषयहरू वस्तु थियो यी कुराहरू त हामीले गुमायौँ नै। उपलब्धि भन्ने कुरो के भने एउटा मानव जीवनमा समय अनुसार मान्छेको प्राथमिकता बदलिन्छ, त्यो समयका ती प्राथमिकता ती मतलब सपनाहरू जुन थिए ती सपनाहरूको पूर्ति विदेश हुँदाखेरि भयो, अब त प्राथमिकता बदल्यो, अब त त्यो सपनाहरू केही पनि छैन, अब त स्वदेशमै बसेर जीवनको अन्तिम सफलताको अन्तिम स्टेप पनि समाज सेवा हो राष्ट्र सेवा हो, त्यही उसमा चाहिँ आफू लागिरहेको हुनाले आफ्नो औकात अनुसार म चाहिँ नि जीवनलाई चाहिँ नि उत्सव नै मनाइ राखेको छु र सफल छु जस्तो लाग्छ।
0: अब यहाँको कृतिगत विषयवस्तुमा कुरो गर्दाखेरि एउटा मृत्यु जस्तो एउटा ध्रुव सत्य कुरा जुन मान्छेले सोच्दैन चाहँदैन त्यसलाई पनि उत्सवको रूपमा यहाँले मृत्यु उत्सव भन्ने कविता सङ्ग्रह प्रकाशन गर्नुभएको छ। यो मृत्यु उत्सवको चाहिँ अवधारणा के हो, यसबाट यहाँले भन्न खोज्नु भएको के हो, सारमा अलिकति बताइदिनुहोस् न।
1: यसलाई अलिकति मान्छेहरूले अन्यथा रूपमा पनि हेर्छ, पक्कै पनि मानवीय संवेदनशील विषय हो, मृत्यु उत्सव हुन सक्दैन मानवमा त होइन, जन्तुहरू पनि आफ्नो आफन्त छुट्दाखेरि आँसु चुहिन्छ, त्यो उत्सव पक्कै हुँदैन। यो मृत्यु उत्सवको चाहिँ के हो भने आत्मबोध हुनुपर्छ मानिसमा कि हामी मृत्युको चिन्ता भएबाट मुक्त हुनुपर्छ, मृत्यु निश्चित छ अनिवार्य छ, त्यो अनिवार्य विषयवस्तुलाई भोलि म मर्छु कि यो रे गर्छु कि रोग लाएर मर्छु कि यो दुःख पाएर मर्छु कि भोलिको चिन्ताबाट मुक्त भएर आजलाई मनोरञ्जन तरिकाले जीवन उत्सव आज मनायौँ भने त्यो चाहिँ भोलि हुने मृत्युको उत्सव हो। मेरो लेखाएको चाहिँ नि अर्थ यो छ, यो मृत्यु उत्सव अरू यहाँभित्र अरू भावनात्मक विषयहरू चाहिँ कस्तो छ भने यो तितो सत्य पनि हो, फेरि कहिलेकाहीँ आँसुले उत्सव मनाइराखेको हुन्छ होइन। जस्तो कस्तो हुन्छ भने अब राजा नमरिकन युवराज राजा हुनु पाउँदैन, बाउ मर्दा पक्कै आँसु झरे पनि उसको अन्तरात्माले के गरेर हुन्छ उत्सव मनाइरहेको हुन्छ कि म राजा भन्ने भएँ। यी धेरै विषयहरू त्यहाँभित्र छ। अब कति घरमा लफडाहरू परिरहेको हुन्छ, बाउ छोराहरूको झगडा हुन्छ, सम्पत्तिको अंशको झगडा हुन्छ, कहिले कानुन टुङ्गी आउँदैन, बिसौँ तिसौँ वर्ष हुन्छ, एउटा मृत्यु भइदियो कसैको भने त्यो सम्पूर्ण समस्याबाट उमुक्त ऊ के हो, मुक्त हो, अन्तरात्मा ऊ उत्सव मनाइरहेको हुन्छ, डाको छोडा रोइरहेको हुन्छ अगाडि, भित्र उसले त्यहाँ त उत्सव मनाइरहेको हुन्छ। यो मानव अति गहिरो संवेदनशील विषयहरूलाई पनि राखेर मैले मृत्यु उत्सव बनाएको, त्यो शरीर भौतिक शरीरको अन्त्यलाई मृत्यु उत्सव भनेको होइन कि, स्वार्थी मानव जीवनको एउटा पाटो, एउटा अन्त्य हुँदाखेरि अर्को पाटोले कसरी चाहिँ उत्सव मनाउँछ, खुसी मनाउँछ, एउटा त्यो पाटो भने एउटा स्वयंको जीवन भूतलाई छोडिदियो, भविष्य त ठेगान छैन, आज दिनमा चाहिँ लाखौँ मान्छे जुन राति सुतेर भोलिपल्ट बिहान बिउँदैनन् तथ्याङ्क छ, दसौँ लाख मान्छे भने भोलि हाम्रो टुङ्गो छैन, कुन बेला के हुन्छ, त्यस आज उत्सव मनाऊ जीवनलाई सुखसँग, सकारात्मक भएर बाँच, चिन्ता मुक्त भएर बाँच।
0: हजुर,
1: यसको अर्थ चाहिँ त्यो
0: हजुर। अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास रहन्छ, अब अन्तमा एउटा गीत सम्झिदिनुहोस् न, यहाँलाई मन परेको, धेरै सुनेको वा गुनगुनाउने गर्नुभएको, अथवा यहाँ त एकजना गीतकार आफै हुनुहुन्छ होइन, यहाँकै कुनै त्यस्तै रचना सम्झिदिनुहोस् न, अनि त्योसँगै हामी
1: यसो गरौँ। हाम्रो यहाँकै डाक्टर भण्डारीजीले सोलो सङ्गीत दिनुभएको छ, कुनै दिन भन्ने गीत एल्बम छ, त्यसमा चाहिँ नि उहाँकै स्वरको एउटा गीत छ, त्यसैलाई चाहिँ बरु राख्नु पर्ला कि।
0: हुन्छ त, यहाँकै रचना, सङ्गीतकार गायक टिका भण्डारीको स्वर सङ्गीत। हस्त, समय दिनुभयो, स्टुडियोसम्म आएर आफ्ना स्वदेश विदेशका जीवन अनुभव राखिदिनु भयो, कार्यक्रम घर देश परदेशका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
1: धन्यवाद।

त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले भक्तपुर कटुन्जेमा जन्मी हुर्की करिब 30 वर्ष अघि अमेरिका पुग्नु भई हाल क्यालिफोर्नियामा रहनुहुने साहित्यकार, लेखक, गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी सुलोचना भद्राचार्य र प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।

0: लो मरे कि के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच प्रदेश सभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने तीनबुधे सहमति भएको छ। दुई पार्टी बीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमाले र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली कङ्ग्रेस र नेपाली कम्युनिस्ट पार्टी नेकपाले मुख्यमन्त्री कडेल विरुद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको हो। रोल्पाको सुनसहरी गाउँपालिका एक सेरम स्थित दवाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परि मृत्यु हुनेको संख्या 2 पुगेको छ। 2 महिलाको मृत्यु भएको पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज दिउँसो करिब 1 समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 असौजी घरती मगर र 36 अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको छ। पहिरामा घाइते भएका 60 कुले घरती मगरलाई उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको छ। पहिरोमा परि हालसम्म 4 बाख्रा र 2 गाई पनि मरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्चकुमार बाखुले जानकारी दिनुभयो। मुगुको मुगुम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा 3 बालकको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। पहिरोमा पुरिएका रमेश बडुवाललाई उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीसँग वार्ताको तयारी भएको छ। वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुग्नु भएको छ। सचिव पौडेलले संवाद गरी उहाँले उठाएका मागबारे छलफल गर्नुहुनेछ। यसैबीच शिक्षा सचिव पौडेलले आज उपचाररत डाक्टर केसीसँग भेट गर्नुभएको छ। औपचारिक वार्ता भोलि गर्ने सहमति भएको छ। यसअघि 5 माग राखी 3 कैलालीको धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बस्दै आउनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ। उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरिएको अस्पताल प्रमुख डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नलत्ता गीत पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सिप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मध्य प्रदेशका 10 पालिकामा कृषि नमुना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा सङ्घ प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मध्य प्रदेशमा 10 पालिकालाई नमुना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। खोपका लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाविले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। र वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 12 बस्ने ओखलडुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट 18 लाख र काठमाडौँ ताराकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट 3 लाख लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त, यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी राजु श्रेष्ठ र उद्घोषक बलराम कोइरालालाई बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

जिन्दगीको यात्रा लामो, बाटो उस्तै छ, रङ्गी चङ्गी फुटिदिने माटो उस्तै छ। जिन्दगीको यात्रा लामो, बाटो उस्तै छ, रङ्गी चङ्गी फुटिदिने माटो उस्तै छ। गुम्सिएर मुटुभित्र सम्झनाका पलहरू, गुम्सिएर मुटुभित्र सम्झनाका पलहरू, दुख्छ सधैँ खाऊ यहाँ खाटो उस्तै छ, दुख्छ सधैँ खाऊ यहाँ खाटो उस्तै छ। मुक्तककार शारदा गौतम आचार्य देवताका यिनै सुललित हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकीलो स्वागत गर्दछौ। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेशन, देशभरिका एफएम रिले स्टेशनका साथै हाम्रो अनलाइन पेज अनलाइन रेडियो नेपाल .com www.radionepal.gov.np मार्फत पनि अडियो सङ्ग्रहभित्र गएर कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्न सक्नुहुन्छ भने हामीलाई आफ्नो मोबाइलमा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौँ। तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू लिएर आज हामी यिनै मुक्तकहरू बोल्नेछौँ, साथमा सुमधुर सङ्गीतको मिश्रण पनि रहने नै छ। अब लागौँ मुक्तक वाचनतर्फ। सिउँडी रोपेर सुन्तलाको अपेक्षा नगर्नुहोला, साधना बिना कुनै कलाको अपेक्षा नगर्नुहोला। सिउँडी रोपेर सुन्तलाको अपेक्षा नगर्नुहोला, साधना बिना कुनै कलाको अपेक्षा नगर्नुहोला। आफ्ना गल्तीहरू लुकाउन अघि अदालत पुगेर, आफ्ना गल्तीहरू लुकाउन अघि अदालत पुगेर आफ्नै पक्षमा फैसलाको अपेक्षा नगर्नुहोला, आफ्नै पक्षमा फैसलाको अपेक्षा नगर्नुहोला। यति बेला जाँजरकोटका नवराज न्यौपानेका भावनालाई साभार गरे नवराजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। अब म नवराजीका अन्य केही थान मुक्तक बोल्छु। सप्रियमा मानिस बन्नेछु कृपया नरोक्नुहोला, बिग्रिएमा बिस बन्नेछु कृपया नरोक्नुहोला। सप्रियमा मानिस बन्नेछु कृपया नरोक्नुहोला, बिग्रिएमा बिस बन्नेछु कृपया नरोक्नुहोला। एउटा उद्देश्य लिनेछु आफ्नै आफन्तको लागि, एउटा उद्देश्य लिनेछु आफ्नै आफन्तको लागि। आफैमा चकित बन्नेछु कृपया नरोक्नुहोला, आफैमा चकित बन्नेछु कृपया नरोक्नुहोला। चित्र हेरेर चरित्रको विश्लेषण गरिन्छ यहाँ, दुःखमा मात्रै मित्रको विश्लेषण गरिन्छ यहाँ। चित्र हेरेर चरित्रको विश्लेषण गरिन्छ यहाँ, दुःखमा मात्रै मित्रको विश्लेषण गरिन्छ यहाँ। जसलाई हजारौँ मनहरूले मन पराएका हुन्छन्, जसलाई हजारौँ मनहरूले मन पराएका हुन्छन्, उसैलाई नै पवित्रको विश्लेषण गरिन्छ यहाँ, उसैलाई नै पवित्रको विश्लेषण गरिन्छ यहाँ। अनाधिकृत त्यो स्पर्श के प्रेम नै थियो र, छिन्मै पीडा छिन्मै हर्ष के प्रेम नै थियो र। कठिन साह्रै कठिन बुझ्न परिभाषा प्रेमको, कठिन साह्रै कठिन बुझ्न परिभाषा प्रेमको। आडम्बर खोक्रो आदर्श के प्रेम नै थियो र, आडम्बर खोक्रो आदर्श के प्रेम नै थियो र। यसरी प्रेम नै थियो कि थिएन भनेर दोधारमा पर्दै हुनुहुन्छ कविता काव्यजी। कविताजी हुनुहुन्छ कैलाली पाँच कैलालीबाट। अब म कविताजीका या अन्य केही थान मुक्तक सरसर्ती मुखरित गर्दै अघि बढ्छु। कति गरुङ्गो यो जीवनको भारी हजुर, नभएर खनी खोस्री गर्ने खेतबारी हजुर। कति गरुङ्गो यो जीवनको भारी हजुर, नभएर खनी खोस्री गर्ने खेतबारी हजुर। दराजमा सजिएका सर्टिफिकेटले के गर्नु, दराजमा सजिएका सर्टिफिकेटले के गर्नु। दिनदिनै बढ्दै गएपछि बेरोजगारी हजुर, दिनदिनै बढ्दै गएपछि बेरोजगारी हजुर। आज
आज किन मलाई एक्लै रुन मन छ, मनका पीर व्यथा आँसुले धुन मन छ। आज किन मलाई एक्लै रुन मन छ, मनका पीर व्यथा आँसुले धुन मन छ। नीरस फिका यो जिन्दगीको के अर्थ, नीरस फिका यो जिन्दगीको के अर्थ। बरु संसार छोडी धेरै टाढा हुन मन छ, बरु संसार छोडी धेरै टाढा हुन मन छ। कविताजी अब धुन जोड्छु, नजरमा अब मेरो कहिल्यै नपर्नु तिमी, बिर्सिएर नि याद मलाई झनै नगर्नु तिमी। नजरमा अब मेरो कहिल्यै नपर्नु तिमी, बिर्सिएर नि याद मलाई झनै नगर्नु तिमी। बिछोडका अथाह पीडा नभएका होइनन्, बिछोडका अथाह पीडा नभएका होइनन्, तर ओखतीले घाउ भर्दै नभर्नु तिमी, तर ओखतीले घाउ भर्दै नभर्नु तिमी।

जोडिदिउँ भने छुटेको माया जोडुमा कसरी, बिर्सिदिउँ भने मुटुको माया बिर्सुमा कसरी। विष्णुकुमार जोशीको सुर, राजकुमार राईको रचना तथा मदन परियारको सङ्गीत रहेको यस गीत यति बेला कैलालीकी कविता काव्यका भावनामा चुट्ट संयोजन गर्यौं। कविताजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

यत्र तत्र सर्वत्र दीपावलीको उज्यालोमा हरियो, बाहिर मात्र होइन अन्तस्करणमा उज्यालो छरियो। यत्र तत्र सर्वत्र दीपावलीको उज्यालोमा हरियो, बाहिर मात्र होइन अन्तस्करणमा उज्यालो छरियो। सामाजिक सद्भाव प्रकृति र चराचरको यो पूजा, सामाजिक सद्भाव प्रकृति र चराचरको यो पूजा हाम्रो जीवनसँग गाँसिएको तिहार भन्ने ठहरियो, हाम्रो जीवनसँग गाँसिएको तिहार भन्ने ठहरियो। यति बेला डाक्टर चन्द्रबहादुर खत्री भूषण जङ्गका रचनालाई साभार गरे हिन्दूहरूको महान दोस्रो चाड तिहारको अवसर पारेर लेख्नुभएका मुक्तकलाई बोले। दसैँ तिहार नेपाल सम्बत छठ हाम्रा अनेकौं संस्कार र संस्कृति नै नेपालीहरूको सामाजिक सद्भावको स्वरूप हुन् जस्तो लाग्छ। अब म भूषणजीका अन्य थानहरू बोल्दै जान्छु। यसपालि पनि मनका चाहनाहरू खाइते हुने भए, सदिच्छाका मुनाहरू संकीर्णताको गीत रुने भए, यसपालि पनि मनका चाहनाहरू घाइते हुने भए, सदिच्छाका मुनाहरू संकीर्णताको गीत रुने भए, भावनाका उच्छ्वासहरू रातभरि चिसो आकाश, भावनाका उच्छ्वासहरू रातभरि चिसो आकाश, ओढेर निराशा कुण्ठा वितृष्णाको सीमा छुने भए, ओढेर निराशा कुण्ठा वितृष्णाको सीमा छुने भए। सम्झे पनि व्यवहारमा हामी कतै हरायौँ जस्तो, एकअर्काको पीडा अन्तस्करणमा करायौँ जस्तो, सम्झे पनि व्यवहारमा हामी कतै हरायौँ जस्तो, एकअर्काको पीडा अन्तस्करणमा करायौँ जस्तो, जीवनको हिसाब सकियो सकिन्न यो प्रीति, जीवनको हिसाब सकियो सकिन्न यो प्रीति, हृदय तल वात्सल्य र स्नेहको बास गरायौँ जस्तो, हृदय तल वात्सल्य र स्नेहको बास गरायौँ जस्तो। तिम्रो अभाव मरुभूमिको यात्री छै व्याकुल, फनिन्छ चट्टानलाई चिरेर पनि फुल्छ फुल, तिम्रो अभाव मरुभूमिको यात्री छै व्याकुल, भनिन्छ चट्टानलाई चिरेर पनि फुल्छ फुल, हाक सामना गर्दै जटिलतामा बढ्छ प्रीति, हाक सामना गर्दै जटिलतामा बढ्छ प्रीति, प्रकृतिले पढाएको यही हो मायाको मूल, प्रकृतिले पढाएको यही हो मायाको मूल। वेदनाहरू सम्बन्धित जब कुनै कृत बन्छ, साक्षी स्वरूप पीडा चोटहरू उद्धृत बन्छ, वेदनाहरू सम्बन्धित जब कुनै कृत बन्छ, साक्षी स्वरूप पीडा चोटहरू उद्धृत बन्छ, जब जिउँदो लास सरह बन्छ कलमकार, जब जिउँदो लास सरह बन्छ कलमकार, तब हजारौँ लाखौँ शब्दहरू पनि मृत बन्छ, तब हजारौँ लाखौँ शब्दहरू पनि मृत बन्छ। यति बेला बी कुलुङका रचनालाई सावार गरे बी कुलुङजीले आफ्नो ठेगाना उल्लेख गर्नुभएको रहेनछ। मैले धेरै पटक भन्दै पनि आइरहेकी छु कि मुक्तक लेखिसकेपछि आफ्नो ठेगाना पनि उल्लेख गरिदिनुहोस् भनेर। अबका लागि म बी कुलुङजीका अन्य केही थान मुक्तक बोल्छु। दासको त्यो प्रथा आलै छ, यहाँ दबाबको कथा आलै छ, अधिकारको पाना च्यातिएका किताबको कथा आलै छ, दासको त्यो प्रथा आलै छ, यहाँ दबाबको कथा आलै छ, अधिकारको पाना च्यातिएका किताबको कथा आलै छ, बन्दकीमा राखेर मुटुलाई किस्ता किस्तामा हाँस्न मिल्ने, बन्दकीमा राखेर मुटुलाई किस्ता किस्तामा हाँस्न मिल्ने, प्रतिशतभर अल्छिएका फगत हिसाबको कथा आलै छ, प्रतिशतभर अल्छिएका फगत हिसाबको कथा आलै छ। श्रद्धा सुमन आराधना भक्तिको अभियान पनि झुठो रहेछ हजुर, यहाँ त आस्थाको ज्ञान पनि, श्रद्धा सुमन आराधना भक्तिको अभियान पनि झुठो रहेछ हजुर, यहाँ त आस्थाको ज्ञान पनि, सकियो पूजा छेदविच्छेद पारेर फ्याँकियो मूर्ति, सकियो पूजा छेदविच्छेद पारेर फ्याँकियो मूर्ति, आसनमा सजाइन्जेल मात्रै रहेछ भगवान पनि, आसनमा सजाइन्जेल मात्रै रहेछ भगवान पनि, गणेश चतुर्थी पछि मूर्ति विसर्जन गरिएको तस्विरमा आधारित रहेर लेख्नु भएको मुक्तकलाई साभार गरे मैले।
बेकुलुङ्जी अब धुन जोड्छु फनेर फन्नै नसकिने एउटा प्रेत भयो, कसैको हार भयो कसैको जित भयो, फनेर भन्नै नसकिने एउटा प्रीत भयो, कसैको हार भयो कसैको जित भयो, रिस ईर्ष्या डहाको धमिरा लागेदेखि, रिस ईर्ष्या डहाको धमिरा लागेदेखि तिमी र म बीचको नाता जर्जरित भयो, तिमी र म बीचको नाता जर्जरित भयो।

कता हो कता जीवनभित्र प्रभाव चढेछ, नबोली जाने हितैसीदेखि लाजको बढेछ। गणेश श्रेष्ठको रचना, ईश्वर श्रेष्ठको स्वर तथा उस्ताद भैरव बहादुर थापाको सङ्गीत रहेको यस गीत बी कुलुङको रचनामा चुट्ट संयोजन गर्यौँ। बी कुलुङजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

एउटै ठिक्कामा हिमाल पहाड तराई हुनुपर्छ। यो देशमा स्वतन्त्र निष्पक्ष एउटा लडाई हुनुपर्छ। अब एउटै ठिक्कामा हिमाल पहाड तराई हुनुपर्छ। यो देशमा स्वतन्त्र निष्पक्ष एउटा लडाई हुनुपर्छ। अनि मात्रै यो देश बन्छ र देश रहन्छ बुझ्नुहोस्। अनि मात्रै देश बन्छ र देश रहन्छ बुझ्नुहोस्। घुसखोरी र भ्रष्टाचारीलाई कानुन कडाई हुनुपर्छ। घुसखोरी र भ्रष्टाचारीलाई कानुन कडाई हुनुपर्छ। भ्रष्टाचार कानुनी अपराध हो, यसलाई कडाईका साथ पालन गर्नुपर्छ भन्दै हुनुहुन्छ खोटाङबाट रविचन्द्रजी। अब म रविजीका अन्य केही थान मुक्तक बोल्छु। तिमी कर्म गर मानो रोपेर पाथी हुनेछ, देव माग्नेलाई तिम्रो हात माथि हुनेछ। तिमी कर्म गर मानो रोपेर पाथी हुनेछ, देव माग्नेलाई तिम्रो हात माथि हुनेछ। तिमी पछि नहेरी अगाडि बढ्दै जाऊ, तिमी पछि नहेरी अगाडि बढ्दै जाऊ। विश्वास राख दुश्मन पनि साथी हुनेछ, विश्वास राख दुश्मन पनि साथी हुनेछ। एउटाको दुःखमा अर्को रमाउने भेटिन्छ, मौकाको फाइदा उठाई कमाउने भेटिन्छ। एउटाको दुःखमा अर्को रमाउने भेटिन्छ, मौकाको फाइदा उठाई कमाउने भेटिन्छ। हेर्नुहोस् नियालेर आफ्नै छिमेकीलाई त्यहाँ, हेर्नुहोस् नियालेर आफ्नै छिमेकीलाई त्यहाँ। अरूको घर भत्काएर आफ्नो बनाउने भेटिन्छ, अरूको घर भत्काएर आफ्नो बनाउने भेटिन्छ। पढ्ने लेख्ने उमेरमा मेला पातमा लगाइन्छ छोरी, 16-17 नपुग्दै पढाइको साथमा लगाइन्छ छोरी। पढ्ने लेख्ने उमेरमा मेला पातमा लगाइन्छ छोरी, 16-17 नपुग्दै पढाइको साथमा लगाइन्छ छोरी। दिनरात सुख दुःख नभनी घरबार चलाउँदा पनि, दिनरात सुख दुःख नभनी घरबार चलाउँदा पनि, आफ्नो घरबार छोडी पराई घर पठाइन्छ छोरी, आफ्नो घरबार छोडी पराई घर पठाइन्छ छोरी।

0: मनका बोझहरू हटाउन सके पो मुक्तक, चोटिलो चटनी चटाउन सके पो मुक्तक, मनका बोझहरू हटाउन सके पो मुक्तक, चोटिलो चटनी चटाउन सके पो मुक्तक, कागजको खपत नगर्नु गन्थन लेखेर, कागजको खपत नगर्नु गन्थन लेखेर, गागरमा सागर अटाउन सके पो मुक्तक, गागरमा सागर अटाउन सके पो मुक्तक।
1: हजुर, यो छिप्पिदो छिप्पिदो रातमा यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिबिम्ब। विगत दुई दशक अघिदेखि रेडियो नेपालको मुक्तकिलो तरङ्गमा निरन्तर मुक्तक प्रधान कार्यक्रम बिम्ब प्रतिबिम्ब घरदेश र परदेशका मुक्तकिला मनहरूले फेसबुकको मुक्तक संसार समूहमा पोस्ट गर्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू नै प्रसार हुन्छन्। कार्यक्रम बिम्ब प्रतिबिम्ब रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेशन, देशभरिका दर्जनौँ एफएम ट्रान्समिटिङ स्टेशनका अतिरिक्त रेडियो नेपालको अनलाइन www.onlineradionepal.gov.np बाट पनि लाइभ सुन्न सक्नुहुन्छ।

बुझ्नु पर्नेले आफ्नै अभिभारा बुझ्दैन, सडकमै गुन्जिएका तिनारा बुझ्दैन, बुझ्नु पर्नेले आफ्नै अभिभारा बुझ्दैन, सडकमै गुन्जिएका तिनारा बुझ्दैन, नेपथ्य प्रभुको त इसारा बुझ्छ बरु, नेपथ्य प्रभुको त इसारा बुझ्छ बरु, सामान्य जनताको उपकारा बुझ्दैन, सामान्य जनताको उपकारा बुझ्दैन। यति बेला भरतपुरबाट कपिल अज्ञाजीका रचनालाई साभार गरे। अब म कपिलजीका अन्य केही थान मुक्तक बोल्छु। दसैँ मनाउन तिब्बतबाट च्याङ्राको फुल आउँछ, तिहार मनाउन बिहारबाट सयपत्री फुल आउँछ। दसैँ मनाउन तिब्बतबाट च्याङ्राको फुल आउँछ, तिहार मनाउन बिहारबाट सयपत्री फुल आउँछ। मगन्ते संस्कारमा चाडबाड मनाउन के छ र खुसी, मगन्ते संस्कारमा चाडबाड मनाउन के छ र खुसी, छठ मनाउन उतैबाट तरुल र कन्दमूल आउँछ, छठ मनाउन उतैबाट तरुल र कन्दमूल आउँछ। जिन्दगी बित्यो जिन्दगी लड्दा लड्दै, जिन्दगी बित्यो जिन्दगी पढ्दा पढ्दै, जिन्दगी बित्यो जिन्दगी लड्दा लड्दै, जिन्दगी बित्यो जिन्दगी पढ्दा पढ्दै, केही हारे केही जिते यो जिन्दगीमा, केही हारे केही जिते यो जिन्दगीमा, जिन्दगी अघि थकेलेर बढ्दा बढ्दै, जिन्दगी अघि थकेलेर बढ्दा बढ्दै। साहित्यले सुन्दर उक्ति दिन्छ, हाँसी खुसी जिउने जुक्ति दिन्छ, साहित्यले सुन्दर उक्ति दिन्छ, हाँसी खुसी जिउने जुक्ति दिन्छ, मनोपीडाको पनि उपचार हो यो, मनोपीडाको पनि उपचार हो यो, अवसादबाट पनि उन्मुक्ति दिन्छ, अवसादबाट पनि उन्मुक्ति दिन्छ। आफ्नो आदतलाई आफैले मनाउनु पर्छ, आफ्नो सपना नि आफैले सजाउनु पर्छ, आफ्नो आदतलाई आफैले मनाउनु पर्छ, आफ्नो सपना नि आफैले सजाउनु पर्छ, आफ्नो भविष्यको लक्ष्य आफैले तोकेर, आफ्नो भविष्यको लक्ष्य आफैले तोकेर, आफ्नो जिन्दगी यहाँ आफैले बनाउनु पर्छ, आफ्नो जिन्दगी यहाँ आफैले बनाउनु पर्छ। आवश्यकता भन्दा रहरले चलेपछि भित्र भित्रै आफै राग द्वेषले जलेपछि, आवश्यकता भन्दा रहरले चलेपछि भित्र भित्रै आफै राग द्वेषले जलेपछि, गरिब अनि दुखी दुवै हुन्छ मान्छे, गरिब अनि दुखी दुवै हुन्छ मान्छे, समयको यातना र रोगले गलेपछि, समयको यातना र रोगले गलेपछि। तिहारमा काग पुजिन्छ कुकुर पनि पुजिन्छ, हुन्छ सबैमा हर्षोल्लास सद्भावनाले रुजिन्छ, तिहारमा काग पुजिन्छ कुकुर पनि पुजिन्छ, हुन्छ सबैमा हर्षोल्लास सद्भावनाले रुजिन्छ, गाईको पनि पूजा हुन्छ भाइको पनि पूजा, गाईको पनि पूजा हुन्छ भाइको पनि पूजा, जगतभरका जीव जन्तु सब इष्ट मित्र बुझिन्छ, जगतभरका जीव जन्तु सब इष्ट मित्र बुझिन्छ। मायालु बात बन्न पर्नेको छ र जुनेली रात मन नपर्नेको छ र, मायालु बात मन नपर्नेको छ र जुनेली रात मन नपर्नेको छ र, आडम्बरको भाषा को बुझ्दैन, आडम्बरको भाषा को बुझ्दैन, प्रियाको हात मन नपर्ने को छ र, प्रियाको हात मन नपर्ने को छ र, दिलसँग दिलका नाता हुन्छन् गाउँमा, परस्पर खुसी बाँड्ने दाता हुन्छन् गाउँमा, दिलसँग दिलका नाता हुन्छन् गाउँमा, परस्पर खुसी बाँड्ने दाता हुन्छन् गाउँमा, सहरमा चाहिँ धोकाधडी हुने हुन्नन् कहीँ, सहरमा चाहिँ धोकाधडी हुने हुन्नन् कहीँ, सबैसँग माया प्रेमका खाता हुन्छन् गाउँमा, सबैसँग माया प्रेमका खाता हुन्छन् गाउँमा। निधारमा टीका होस् जमरा शिरमा, कसैको नहोस् दसैँ तिहार पिरमा, निधारमा टीका होस् जमरा शिरमा, कसैको नहोस् दसैँ तिहार पिरमा, खरदेश या परदेश जहाँ रहे नि नेपाली, खरदेश या परदेश जहाँ रहे नि नेपाली, हाँसो खुसी हर्ष उल्लास रहोस् तकदिरमा, हाँसो खुसी हर्ष उल्लास रहोस् तकदिरमा।
यसरी घरदेश र परदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनमा हाँसो खुसी र हर्षोल्लासको कामना गर्दै हुनुहुन्छ सूर्य सुनारजी। सूर्यजी हुनुहुन्छ रुकुम पूर्वबाट। अबका लागि म सूर्यजीका अन्य केही थान मुक्तक बोल्छु। गहभरी आँसु रोकी हाँस्नु पर्याछ, कसैको लागि यो जिन्दगी साँच्नु पर्याछ। गहभरी आँसु रोकी हाँस्नु पर्याछ, कसैको लागि यो जिन्दगी साँच्नु पर्याछ। हरेक पलपलमा मरेरै पनि कसैको यादमा, हरेक पलपलमा मरेरै पनि कसैको यादमा, अनगिन्ती चोटहरू सहेर पनि बाँच्नु पर्याछ, अनगिन्ती चोटहरू सहेर पनि बाँच्नु पर्याछ। तिमीले र मैले टेक्ने धरतीको माटो एउटै हो, फरक भए पनि गन्तव्य हिँड्ने बाटो एउटै हो। तिमीले र मैले टेक्ने धरतीको माटो एउटै हो, फरक भए पनि गन्तव्य हिँड्ने बाटो एउटै हो। किन हुन्छ मान्छे मान्छेमा भेदभाव अनि असमानता, किन हुन्छ मान्छे मान्छेमा भेदभाव अनि असमानता। आखिर तिम्रो र मेरो शरीरमा बग्ने रगत रातो एउटै हो, आखिर तिम्रो र मेरो शरीरमा बग्ने रगत रातो एउटै हो। सूर्यजी अब धुन जोड्छु। घरी यता घरी उता उल्टी फेर्दै बिच्छरात, लाग्दैन निन्द्रा तिम्रै तस्बिर हेर्दै बिच्छरात। घरी यता घरी उता कुल्टे फेर्दै बिच्छरात, लाग्दैन निन्द्रा तिम्रै तस्बिर हेर्दै बिच्छरात। के भएको हो आज भोलि खै कुन्नि मलाई, के भएको हो आज भोलि खै कुन्नि मलाई। तिमी नै ठानी सिरानी अंगालो बेर्दै बिच्छरात, तिमी नै ठानी सिरानी अंगालो बेर्दै बिच्छरात।

मेरो मनको भित्री कुरा पोख्न मलाई देऊ, जरा हाल्यो हृदयमा रोप्न सिकाइदेऊ, उही बाटो फर्को जस्तो लाग्न मलाई थाल्यो, दिन पनि रात जस्तो लाग्न मलाई थाल्यो। शिवशंकरको स्वर तथा संगीत, भैरवनाथ रिमालको रचना, यति बेला सूर्य सुनारका भावनामा सम्मिश्रित गर्यौं। सूर्यजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

धेरै रकम बाहिरिन्छ सधैँ फुलको लागि, ऋण थप्छ दसैँ दक्षिणा च्याङ्राको हुलको लागि, तिहारसँगै धेरै रकम बाहिरिन्छ सधैँ फुलको लागि, ऋण थप्छ दसैँ दक्षिणा च्याङ्राको हुलको लागि, हरायो चाडपर्वको वास्तविक श्रद्धा हुँदैछ खरिद बिक्री, हरायो चाडपर्वको वास्तविक श्रद्धा हुँदैछ खरिद बिक्री, छैन उपलब्धि कति पनि खोइ विकास र मूलको लागि, छैन उपलब्धि कति पनि खोइ विकास र मूलको लागि। यति बेला लक्ष्मी काफ्लेजीका भावनालाई साभार गरे। लक्ष्मीजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। अब म लक्ष्मीजीका अन्य केही थान मुक्तक बोल्छु। बिर्सन हुँदैन कहिले विगत, धरतीमै टेकिन्छ पाउ पनि, आफ्नै इसारामा नचले टेडिन्छ एक दिन बाउ पनि, बिर्सन हुँदैन कहिले विगत, धरतीमै टेकिन्छ पाउ पनि, आफ्नै इसारामा नचले टेडिन्छ एक दिन बाउ पनि, देखाउने चपाउने दाँत फरक फरक हुन्छ दुनियाँको, देखाउने चपाउने दाँत फरक फरक हुन्छ दुनियाँको, फस्ने फसाउने भिडमा छौँ चल्छ भित्रभित्रै दाउ पनि, फस्ने फसाउने भिडमा छौँ चल्छ भित्रभित्रै दाउ पनि। सन्तानकै लागि खर्चे नारी रहर मारी आफ्नै, भोक तिर्खा थकान सबै पर पर सारी आफ्नै, सन्तानकै लागि खर्चे नारी रहर मारी आफ्नै, भोक तिर्खा थकान सबै पर पर सारी आफ्नै, खुसी हुँदा सन्तान आफ्नो लाग्छ जिते संसार, खुसी हुँदा सन्तान आफ्नो लाग्छ जिते संसार, जिम्मेवारीको बोझ हल्का मान्दै भारी आफ्नै, जिम्मेवारीको बोझ हल्का मान्दै भारी आफ्नै। फुलको अस्तित्व जोगाउन गाह्रो उही मालीसँग, स्वार्थको निशाना बन्छ अनि लाछिन्छ डालीसँग, फुलको अस्तित्व जोगाउन गाह्रो उही मालीसँग, स्वार्थको निशाना बन्छ अनि लाछिन्छ डालीसँग, भय त्रास असुरक्षाको सामना कति हो गर्नुपर्ने, भय त्रास असुरक्षाको सामना कति हो गर्नुपर्ने, घुसपैठ चलिरह्यो किन देशमा असत्य जालीसँग, घुसपैठ चलिरह्यो किन देशमा असत्य जालीसँग। उज्यालोको चाडमा घर आउन सक्दिन सानी, सप्तरङ्गे टिका निधारमा लाउन सक्दिन सानी, उज्यालोको चाडमा घर आउन सक्दिन सानी, सप्तरङ्गे टिका निधारमा लाउन सक्दिन सानी, बाहिरपट्टि जो जसले आतसबाजी उडाए पनि, बाहिरपट्टि जो जसले आतसबाजी उडाए पनि, घरको यादमा चुर्लुम्मा छु रमाउन सक्दिन सानी, घरको यादमा चुर्लुम्मा छु रमाउन सक्दिन सानी। यति बेला गुल्मीका बाबुराम गौतमका भावनालाई साभार गरे। बाबुरामजीले तिहारमा घर सम्झिनेहरूका लागि रचना कोर्नु भएछ। अब म बाबुरामजीका अन्य केही थान मुक्तक बोल्छु। झकाझक पारेर आँगनी रमाइलो गरे, निकालेर करतल ध्वनि रमाइलो गरे, झकाझक पारेर आँगनी रमाइलो गरे, निकालेर करतल ध्वनि रमाइलो गरे, छिमेकीका चेलीबेटीहरू भेला भएर, छिमेकीका चेलीबेटीहरू भेला भएर, दुखियाको घरमा पनि रमाइलो गरे, दुखियाको घरमा पनि रमाइलो गरे। यो सहरमा भन्दा गाउँघरको चाडबाड रमाइलो हुन्छ नि है। हातमा राहदानी समाई परदेश जाँदैछु, होला कि नहोला कमाई परदेश जाँदैछु, हातमा राहदानी समाई परदेश जाँदैछु, होला कि नहोला कमाई परदेश जाँदैछु, प्रिया अनि डाँडा माथिका जुनलाई छोडेर, प्रिया अनि डाँडा माथिका जुनलाई छोडेर, निन्याउरो मुहार बनाई परदेश जाँदैछु, निन्याउरो मुहार बनाई परदेश जाँदैछु। रङ्गी चङ्गी फुलको माला काँस्ने दिन आयो, सप्तरङ्गी टिका निधारमा टाँस्ने दिन आयो,

भित्र पीर लुकाए पनि नयन भित्र नीर सुकाए पनि छाती भित्र पीर लुकाए पनि नयन भित्र नीर सुकाए पनि बैगुनीको ढुङ्गे मुटु पग्लिएन बैगुनीको ढुङ्गे मुटु पग्लिएन रात बिरात शिर दुखाए पनि रात बिरात शिर दुखाए पनि पार्श्वमा धुन बजिसकेको छ कलेजो मेरो चिरे रहेर पन्ना काजीको स्वर यादव खरेलको रचना तथा शिवशङ्करको सङ्गीत रहेको यस गीत आज हामी कार्यक्रमको अन्तिममा छोड्छौँ। यतिन्जेलको बसाईमा आज हामीले विशेषतः घर देशमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठे मिठे प्रस्तुत गर्यौँ। बीच बीचमा सुगम सङ्गीतको पनि संयोजन गर्यौँ। आज जे जति मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भाव।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा।

सफलतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ।

पहिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर बुधबारको बिहानी हामी यहाँहरूमाझ उपस्थित भइसकेका छौँ। आउनु स्वागत गर्छु प्राविधिक साथी मिनर्वा वज्राचार्यका साथ म चन्दा विष्ट।

0: कार्यक्रम आजका नारीको श्रृङ्खलामा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको सफल जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौँ। यही क्रममा आजको श्रृङ्खलामा हामी मुस्ताङ जोमसोङतर्फ जाँदैछौँ। केही समय अगाडि हामीले मुस्ताङ यात्राको क्रममा जोमसोङ स्थित होटल व्यवसाय सञ्चालन सँगै जोमसोङ स्थित पोथाङ आमा समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पर्यटन व्यवसायी महिलाहरू मध्येकै एक सुनकुमारी थकालीसँग कुराकानी गरेका छौं। स्थानीय विकासमा महिला सहभागिता, पर्यटन व्यवसायमा लाग्नुभएका दिदी बहिनीको आबद्धता कस्तो छ, के कसरी समूहमा आबद्ध भएर व्यक्तित्व र नेतृत्वमा अग्रसर हुनुहुन्छ, यो विषयमा रहेर भएको कुराकानीलाई पुनः एकपल्ट यहाँहरूमा सुनाउँदैछौ। आउनु सुनौ
1: सुनकुमारी दिदी, कार्यक्रममा स्वागत गर्छु यहाँलाई।
2: धन्यवाद।
1: तपाईँहरू पोथाङ आमा समूहमा आबद्ध हुनुहुन्छ, अहिले काम गर्नु भएको छ, विगत 25 वर्षदेखि आमा समूहमा आबद्ध हुनुहुन्छ। यो आमा समूहमा आबद्ध नहुँदा र हुँदा के फरक आएको महसुस भयो?
2: अब हामी आमा समूह पहिला गठन नहुने बेलामा चाहिँ आफ्नै हो के व्यवसायहरू गरेर बस्थ्यो, अनि पछि आमा समूह गठन गर्दाखेरि पुँजी चाहियो, अनि हाम्रो भवन पनि थिएन। पहिला त देउसिरे खेलायो, चिट्टाहरू खेलायो,
1: हजुर,
2: पोलिथिनको ब्याग चाहिँ बयान गर्ने भनेर कोरा किनेर के त्यो थान थानमा कोरा किनेर अनि त्यही बहुमुखी सहकारीको एउटा छाप बनाएर झोला बजारी झोला बनायो। दुःख त धेरै गर्यो आमाहरूले, अनि त्यसो गर्दा गर्दा बल्ल हो त्यो लाइब्रेरी एक तल चाहिँ बनायो कि हामीले चाहिँ,
1: हजुर,
2: अनि फेरि त्यतिखेर जुवाहरू खुल्ला थियो, तिर खेल्ने अनि यसो जुवा सुवा खेल्ने ताराको होटल पनि चलायो कि आमाहरू सबै मिलेर पालो पालो के दिनको 10-12 जना 10-12 जना गरेर एक हप्तासम्म त्यसो गरेर सङ्कलन गरेर अनि बल्ल त्यो अहिले लाइब्रेरी भएको ठाउँमा चाहिँ स्याङ गाउँको जग्गा हो, त्यो जग्गा चाहिँ मागेर अनि बल्ल घर एक तला बनायो कि, त्यो दुई तला त रिट नेपालले बनाइदिएको, एक तला चाहिँ हामी सरन्दाम नै गऱ्यो है, बालुवा बोक्न गयो आमाहरू, ढुङ्गा बोक्यो, माटो बोक्यो, आफै आमाहरू जान्थ्यो, तरुनी थिए, सबै आमाहरू सबै बुढी बुढी भइसक्यो।
1: कार्यक्रम आजका नारी सुनिरहनु भएको तपाईँ श्रोताहरूलाई फेरि पनि हामी जानकारी गराउन चाहन्छौँ। विभिन्न समुदाय स्तरमा र विकट ठाउँहरूमा अहिले हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध भएर विकास निर्माणको काममा त्यत्तिकै अग्रसर हुनुहुन्छ भने उहाँहरूको आफ्नो व्यक्तित्व विकाससँगै घर परिवार र समाजमा पनि परिवर्तन ल्याउन सफल हुनुहुन्छ। यस्तै एक आमा समूह पोथाङ आमा समूह जुन मुस्ताङ जोमसोङमा रहेको पोथाङ आमा समूहको दिदी बहिनीहरूले आमाहरूले स्थानीय विकासमा ल्याउनु भएको घर परिवारमा आफैमा ल्याउनु भएको परिवर्तनको एउटा अनुभवलाई आज हामी यहाँहरूमा सुनाउन लागिरहेका छौँ। तपाईँहरूको समूहमा चाहिँ कतिजना दिदी बहिनीहरू हुनुहुन्छ?
2: 40 जना छ अहिले।
1: 40 जना त्यो दिदी बहिनीहरू सबैजना यो पर्यटन व्यवसायमा होटल व्यवसायमा लाग्नु भएको छ?
2: होटल व्यवसाय हो, अनि पर्यटन दिवस मनाउने, अनि अब बिजा फुर्सद निकाल निकाल जान्थ्यो प्रोग्राम, अब मन्दिर आयो मानिने आयो भने वेलकम गरेर जाने है, काम त सबै गर्छ आमाहरू, फुर्सद चाहिँ निकाल्छ। दुःख त पहिला बेसी दुःख गरेको, त्यो भवन एउटा नहुने बेलामा त जो अध्यक्ष हुन्छ यहाँ भयो भने यहीँ मिटिङ गर्ने हो, एउटा दराज थियो अनुमूल संरचनामा शास्त्रीय कार्यक्रम के राख्थ्यो नि त यो पर्यटन दिवस दिनमा, त्यतिखेर ल्यायो एउटा सानो दराज थियो, त्यो दराज कता कता हुन्छ त्यही माइन्ड बुकहरू सबै बोकेर हिँड्नु पर्थ्यो। बल्ल त्यो भवन बनेदेखि हामी मिटिङ त्यही घरमा गर्छौँ, आमासम्म अध्यक्ष घरमा मिटिङ गर्छ।
1: हजुर, अनि यहाँहरूको अहिले यो बहुमुखी सहकारीमा कति बचत छ त?
2: अहिले बचत चाहिँ पहिले त निकै नै थियो, अहिले त्यो हामीले किचनहरू मर्मत गरेर किचनहरू थप्यो, भाँडाकुँडा पुग्दैन, भोज भतेरहरूमा क्याटरिङ पनि चलाउँछ कि, अब जस्तै
1: आमासम्मले क्याटरिङ पनि चलाउनुहुन्छ, पुस्तकालय पनि चलाउनु भएको छ, म्युजियम पनि चलाइराख्नु भएको थियो, धेरै काम गर्नुभएको रहेछ।
2: अनि शनिबार शनिबार फोहोर मैला ट्रिप छ, महिना एकचोटि चाहिँ उहीँ गाउँ त्यो धर्मशालादेखि स्वाटै माथि त्यो गेट छ नि जुमसुम लेख्यो गेट आर्मी बिहारी, त्यहाँसम्म हामी जान्छ हप्ताको शनिबार शनिबार, त
1: हरेक शनिबार काम गर्ने
2: ठाउँमा छ कि, त्यो फोहोर जलाउने टिन छुट्टै, सिसा छुट्टै, ढर्ने कुरा छुट्टै जलाउँछ कि हामी, न त त्यो सेवाबाट नै हामीले चलाउँथ्यो, अन्नपूर्णले चाहिँ दिनुभएको, तर पैसा चाहिँ पछि बिस्तारै बिस्तारै तिर्नुपर्ने, लिटरको 5 रुपियाँ भयो कि त्यो पानी, त्यो फिल्टर गरेर आउँछ कि ठ्याक्कै, हजुरले याद गर्नु भएन होला, अहिले त्यहाँ इन्ट्री गर्ने चेक पोस्ट थियो कि, त्यो कुहिरेर इन्डियालाई चेक इन्ट्री गर्नु पर्यो, एक ह्याप्ले अनुभव संरक्षणले हो, त्यही थियो कि हाम्रो पानी चाहिँ।
1: जोमसुमलाई सरसफाइ राखेर चटक्क पारेर पर्यटन विकासमा अभिवृद्धि गर्नको लागि आमा समूहहरूको एकदमै ठुलो भूमिका रहेछ। जुवा तास यो तिरा हान्ने त्यसलाई पनि हटाउनु भयो, बन्द गरिदिनु भयो। अब होटेलमा व्यवसाय चलाउन पनि दिदी बहिनीहरू खटिनु भएको छ, सरसफाइको काममा पनि खटिनु भएको छ, लाइब्रेरी चलाउनु भएको छ, म्युजियम चलाउनु भएको छ, अनि दाजुभाइहरू बुवाहरू चाहिँ के गर्नुहुन्छ?
2: पेलानी तेल अनि खोर्सानी जिरा पिठो यो दाल पिस्ने पेलानी पिसानी मिल पनि छ हाम्रो
1: हाम्रो
2: चलाउँछ तर एउटा कर्मचारी राखेको छ लाइब्रेरी एउटा कर्मचारी राखेको छ
1: यति धेरै कामहरू हाम्रो दिदी बहिनी समूहहरूले गरेको रहेछ दाजुभाइ बुवाहरू चाहिँ के गर्नुहुन्छ
2: बुवाहरू त अब कोही नेता भन्यो कोही ठेकापट भन्यो अनि यहाँ त तपाईँहरू तलतिर पो बिचरा श्रीमानले श्रीमान सँगसँगै कामै भन्नाले अब पेसा नै गर्न दिँदैन नि यहाँ त कोही खेतीपाती गर्छ कोही होटल व्यवसाय कोही अब दोकान सोकान राख्छ कोही गलेजा बुन्थ्यो पहिला पहिला अहिले पो गलेजा बुन्नु छोड्यो
1: दिदी बहिनीहरू धेरै काम गर्नुहुन्छ
2: यहाँ त एकदमै खटेर त्यही भएर त कर्मचारीले भन्छ नि के अरे छोरा मान्छे भन्दा तपाईँहरू केटी लेडिजहरू पनि फर्स्ट छ अनि हामीले त हाम्रो श्रीमतीहरूलाई त चुरा धागो टिका लाउनु न हामीले पैसा दिनुपर्छ उनीहरू महिना महिना कुरेर बस्नुपर्छ तपाईँहरू आफै सक्षम हुन्छ अनि हामी माग्नै पर्न नि त बुढालाई हामी दुःख नै आफै गऱ्यो लुगा किनिने गहना किनिने आफै
1: बुढाहरूले चाहिँ माग्नुहुन्छ आफ्नो मुठीमा पैसा हुँदा त फरक पर्छ होला नि
2: पर्छ पर्छ आफ्नो हात माथि हुन्छ नि त बुढाहरू हात तल हुन्छ उहाँहरूले माग्नुहुन्छ आफूले दुःख गरेन भने त बुढाले माग्नु पर्यो हात थाप्नै पर्यो बुढा हात माथि हुन्छ हाम्रो हात तल
1: यो जुमसुङमा जति पनि होटल व्यवसायमा लाग्नु भएको छ पर्यटन विकासमा पर्यटन व्यवसायमा लाग्नु भएको छ हाम्रो दिदी बहिनीहरू यति धेरै काम गर्दा गर्दै पनि पर्यटन व्यवसायमा पनि लागिरहनु भएको छ त्यो आफूले गरेको आमदानी जुन पैसा हुन्छ त्यो पैसा चाहिँ सबैभन्दा धेरै खर्च उहाँहरूको लगानी चाहिँ तपाईँहरूको केमा हुन्छ
2: हाम्रो लगानी लगानी अब अलिअलि बचत गर्नु अब छोराछोरी पढाए पढाए अलिअलि रह्यो भने त्यही घर जग्गा किन्ने पोखरा काठमाडौँतिर अनि अलिअलि गहना सहना लाउने आफ्नो इच्छा लागेको चिज छोराछोरी पढाउनु भयो लाउनु नै पाउँदैन
1: आफ्नो परिवारमै खर्च हुन्छ बढी भन्दा बढी
2: चार चार महिना महिना एक सय गरेर चार महिनामा सय गरेर पैसा उठाउँछ अनि अब कसलाई चाहियो सय गरेर त्यो पन्ध्रमै दिन्छु फेरि वर्षको त्यसरी उठाउ बचत पनि गर्छ छ बचत पनि गर्छ दुःख पनि गरियो योभन्दा चार वर्ष अगाडि हामी सिक्किम गान्तोक सबै घुम्न गयो यता स्वर्गद्वारे यता हलिसी सबै घुमेर हामी त्यतिखेर कतिवटा पर्थे सातवटा पर्थे छोयो क्या छुन त
1: भनेपछि सुनकुमारी दिदी दुःख गरे अनुसार सब कुरा भइ पनि रहेछ
2: जान्छ जान्छ आमाहरू बेला बेला दुई दुई वर्ष तिन तिन वर्ष ग्यापमा अनि यस्तो भ्रमणसम्म जान्छ आमासम्म सबै
1: त्यो
2: सह अनि अलिअलि आफूले पनि सबै समूह पैसा नमास्ने भनेर त्यो दस उठाएर घुम्न नै गयो दुःख पनि गरे समूहमा
1: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौँ र कार्यक्रम आजका नारीमा आज हामी एयरपोर्ट नजिकै यो जोमसोङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको यो कुराकानी यहाँहरूमा सुनाइरहेका छौँ र उहाँका अनुसार यो जोमसोङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहले बहुमुखी सहकारी संस्था मात्र चलाएको छैन लाइब्रेरी चलाएको छ पर्यटन व्यवसायमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ साथै आफ्नो स्थानीय विकास सामाजिक विकासका काम कार्यमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ दिदी बहिनीहरूले पर्यटन विकासको लागि जे जति आवश्यक कुराहरू छ त्यो सबै यहाँहरूले नै चलाइराख्नु भएको छ
2: वर्ष त्यो बुद्ध जयन्ती मनाउँछ अनि तिजको बेलामा बुहारी टोलहरू छ हामी तिजको प्रोग्राम चलाउँछ उहाँहरूले अनि यो सबै कुरा गर्छ बिचरा अब तपाईँहरूको तलतिरको रहनसहन पनि हामी मान्छ दसैँ तिहार त्यस्तो नि मान्छौँ बिचरा बुहारी टोलीहरू चाहिँ
1: अनि ओडाबाट स्थानीय तहबाट महिला विकासको लागि आएको जुन बजेट हुन्छ नि त्यो आमा समूहले पाएको छ
2: पाएछ पाएछ
1: के गर्नुहुन्छ त्यो
2: पनि हामीलाई चार लाख
1: त्यसबाट आएको पैसा चाहिँ के गर्नुहुन्छ त्यो चार लाख के गर्नु
2: बजेट पनि योजना पनि अब त्यहाँ योजना हेरेर दिने हो काटिदिन्छ यत्तिकै यसपालि चार लाख परेको थियो हामी किचनमा मर्मत गऱ्यो भाँडाकुँडा अलिअलि पुग्ने भाँडाकुँडा थप्यो भाँडामा जुठानीहरू बनायो चार लाख यसपालिको चाहिँ
1: हजुर
2: अनि योभन्दा अगाडि पनि त्यो किचन बनाइदिनु भयो
1: अनि तपाईँहरूले त्यो आएको पैसाले होइन कानुनको कुराहरू पनि कहिले काहीँ जान्नुपर्छ नि त होइन त्यस्तो कुराहरू जान्ने कुनै तालिमहरू त्यस्तोमा चाहिँ खर्च गर्नुभएको छैन
2: गरे होइन तर
1: जति पनि आज महिलाहरूको लागि भनेर त्यो चाहिँ विकासमा नै लगाउनु भयो आफ्नो लागि चाहिँ लगाउनु भएन
2: एकचोटि यो सुत्किरीको बारेमा अब सुत्किरीहरूको गाह्रो भयो भने चाहिँ हामीलाई जिम्मा दिनु भएको थियो कोही सुत्किरी गाह्रो भयो भने चाहिँ आफ्नै लागि भन्दा केही पनि राख्दैन बिचरा समूह हो सबै एकजुट हुन्छ यहाँ त जे काम पर्दैन
1: समूहमा भएको दिदी बहिनीहरूलाई पनि त कति कुराहरू नबुझेको हुन्छ होइन कतिपय कुराहरू जानु
2: पर्ने कि दिन त बिचरा तालिम हामी आफै तालिम लिन जाने फुर्सदै पाउँदैन र पो त त्यहाँदेखि यहाँको बारेमा यस्तो यस्तो छ, महिलाको नयाँ नयाँ कानुन बनेको छ भनेर उहाँले न्यायको बारेमा भन्नुभएको थियो।
1: लिनुपर्ने कुरा औद्योगिक विकास निर्माणको लागि मात्र होइन, होइन महिलाको लागि के नयाँ कुराहरू आएको छन्, होइन कानुन के बनेको छ, त्यो त्यसमा पनि अलिकति खर्च गर्नुपर्ने नि होइन।
2: यो बढी ठुलो जब मान्न हामी लेख्दा लेख्दा शुद्ध हुँदैन,
1: हजुर
2: सबै एक्लो फ्याक्लो भयो।
1: अब त बुहारीहरू पढेको लेखेको छ होला,
2: त्यो बुहारी पढे लेखेको कोष अझै छ, सजिलो बस्दै ठिकै हुन्छ बिचरा, अस्ति त्यो कोष अझ लगेर गएको, हामी एउटा नाम लेख्न जाने दुई तिन गर्छ पढेको जमानामा
1: सुनकुमारी दिदी। यो त अब जोमसोङ भनेपछि त एक पर्यटकहरू आउने ठाउँ भयो होइन, पर्यटन विकासको लागि एकदम महत्त्वपूर्ण भूमिका आमा समूहले निर्वाह गरेको छ पनि भन्नुभयो होइन। हाम्रो दिदी बहिनी जो होटल व्यवसायमा लाग्नु भएको छ, पर्यटन व्यवसायमा लाग्नु भएको छ, उहाँहरूलाई त अप्ठ्यारो पर्यो होला नि है।
2: कति गाह्रो कति गाह्रो बिचरा, अब हाम्रो घर हुनेहरू त ठिकै छ, अब घर भाडामा बस्दैन, कति गाह्रो छ नि। त्यही भएर अस्ति त्यो ब्याङ्कबाट चाहिँ फोन गर्नुभएको थियो कि प्रदेश सरकारले चाहिँ 5 लाखको 10 लाखको 15 लाखको ब्याज चाहिँ प्रदेश सरकारले तिर्दिने।
1: अब यो कुरा चाहिँ प्रष्ट रूपमा आमा समूहहरूले के रहेछ भनेर बुझ्नु पर्यो नि त होइन, किनभने तपाईँहरूको आमा समूहमा त सबै होटल व्यवसाय गर्ने दिदी बहिनीहरू नै हुनुहुन्छ होइन। होटल व्यवसाय गर्न सजिलो गाह्रो के छ,
2: गाह्रो त कति गाह्रो छ कति गाह्रो छ, त्यही खाना मिठो छ भन्छ, त्यही खाना नमिठो छ भन्छ, त्यही कुरा राम्रो छ भन्छ, त्यही कुरा नराम्रो छ भन्छ, कति शब्द सुन्नुपर्छ के अब विचार र सोचाइ।
1: तैपनि जोमसोमको होटल व्यवसायलाई माथि उठाउने काम त सबै दिदी बहिनीले गर्नु भएको रहेछ, के कुरामा ध्यान दिनुहुन्छ अझ राम्रो होस्, पर्यटक अझ धेरै आओस् होइन।
2: अब मेन त हामी बाटो नै सफा गर्नु पर्यो, बाटो राम्रो हुनु पर्यो, सबभन्दा त बाटो राम्रो भयो पर्यटकहरू आउनुहुन्छ घुम्नलाई। अब हामीले हेर्ने ठाउँ पनि अहिले अब त्यो ढुम्मा ताल एउटा भरि घुम्ने ठाउँ छ, अहिले भ्यू टावर बनाएको छ, अब हाम्रो एयरपोर्ट पनि त्यहाँ माथि भ्यू टावर बनाउनु ला, पार्कहरू बनाउनु ला छ, यो माथि ठुलो होटल छ, होटल भन्दा तल हाम्रो खानेपानी ट्याङ्कीको एउटा चौर छ, हो त्यहाँ बनाउनु ला छ।
1: जति पनि तपाईँहरूको लागि भनेर महिलाहरूकै लागि भनेर स्थानीय तहबाट ओडाबाट आएको पैसा हुन्छ, त्यो चाहिँ तपाईँहरूले बोल्ने क्षमता विकास गर्नको लागि, कानुनको कुरा जान्नको लागि, अरू धेरै धेरै कुराहरू जान्नको लागि, जस्तो हिसाब किताब राख्ने त्यस्तो ट्रेनिङ लिनको लागि खर्च गर्नु पर्यो नि होइन। धेरै ठाउँमा तपाईँहरूको मात्र होइन, धेरै जस्तो आमा समूहहरूले आफूले लिएको जुन महिला विकासको लागि भनेर आएको बजेट हुन्छ, त्यो चाहिँ धारो बनाउने, बाटो बनाउने, मन्दिर बनाउने गरिराख्नु भएको छ, त्यसको लागि छुट्टै बजेट हुन्छ। अनि हाम्रो दिदी बहिनीलाई आएको भनेर बजेट चाहिँ उहाँहरूकै क्षमता अभिवृद्धिमा, ज्ञानमा, जानकारीमा जाओस् भन्ने हुन्छ, यसको लागि चाहिँ पोथाङ आमा समूहले अब अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्यो होइन।
2: त्यही भएर बुहारीले चाहिँ चाहना चाहिँ गर्छ कि अब हामी त्यस्तो ट्रेनिङ लिनुपर्नेछ, उभिएर भाषा साँझ गर्ने, दुई शब्द बोल्ने सिक्नु पर्यो भन्छ कि बिचरा बुहारी टोलीले। अब
1: चाहिँ त्यो कुरा भन्नु पर्यो, नेतृत्व लिने चाहिँ अलिकति कम भयो दिदी बहिनीहरू, काम गर्न जान्नु भयो,
2: अब मुखले अब हातले गर्ने मात्रै हो, हामी त पढे लेखेको धेरै बुहारीहरू छैन कि, त्यही 9-10 जना होला, अब अलि एसएलसी गरेर 12-13 पढेकोहरू चाहिँ, अरू त सबै नाम मात्रै ठ्याक्कै लेख्न जान्ने।
1: अनि यहाँ छोरीहरूलाई पढाउने अथवा पौढ शिक्षा
2: प्रोसेसर पहिला चलाएको शिक्षाले नचलाएको होइन, यो पहिलाको आमाहरू अहिले त्यो सुखदेवी भनेर लेख्न जान्नुभएको छ, अनि अहिले चलाएको यहाँ टिचरहरूले पढाएको हुन् बिचरा, नामै लेख्न नजान्नेहरूले चाहिँ अब एउटा आफ्नो नाम एउटै लेख्न जान्ने सिकाएर लिएको हो यहाँ आमाले, नआएको नि होइन, आउँछ एयरपोर्टमा त्यो सबै नेता नि ठोक्छ, योजना नआउने नि होइन, अब यो के पढाइ अलि पढ्ने नै कमै छ कि, त्यो हामी जस्तै अब रस दीर्घ।
1: अब तपाईँहरू आमा समूहमा त बचत पनि छ, पैसा पनि छ, के केमा लगानी गर्नु भएको छ भन्नुभयो, सुन किन्न पनि लगानी गरिरहेको छु, घर जग्गामा किन्न पनि भनेछ, छोराछोरीलाई पढाउनु पनि खर्च गरिराख्नु भएको छ भनेपछि आफू पढ्न पनि खर्च गर्नु पर्यो नि त।
2: अनि एक तर्फ बिचार भर्खर कम्प्युटर आउने बेलामा त त्यो माउस यस्तो चलाउने जाने थियो कि, अब एक हप्ता छ अनि त्यहाँबाट घर आयो, उयो त हो नि
1: काम व्यस्तताले
2: कामै बिजी हुन्छ, बिजा होटल सरसफाई गर्नु।
1: अब तपाईँहरूको आमा समूहहरूले त्यो कुरामा पनि ध्यान दिनु पर्यो नि होइन, त्यसो दिनुपर्छ जस्तो लाग्दैन, पढाइमा कम्प्युटर चलाउन बोल्न होइन।
2: त्यो बुहारीले त्यो भन्छ, अब तपाईँहरू त अब बुढी भयो ठिकै छ, अब हामी चाहिँ 11-12 कलेज पढेर आएको उनीहरू सर र हुन्छ नि,
1: अनि
2: उभिएर के त बोल्न सक्नु, अहिले उभिएर कहाँ आउँछ त्यो कुरा बसेर मात्रै।
1: अनि सुन किन्नलाई जति पैसा खर्च गर्नुहुन्छ, आफ्नो स्वास्थ्यलाई चाहिँ त्यति हेरचाह छ कि छैन दिदी बहिनीहरू?
2: जसरी त्यो पुस माघमा चिसो बेला तल जान्छ, सबै के अरे चेक होल बडी चेक गरेर आउँछ सबै आमा जानुहुन्छ हिउँद जाडोमा जानुको लागि नै हेर्छ
1: हो त हेर्नु पर्यो नि होइन सुत्केरी स्याहार पनि राम्रोसँग गर्नुहुन्छ
2: अहिले त ज्यान धनी के अरे पैसा धनी भन्दा ज्यान धनी बनाउने भन्छु म त जति हेर्ने होइन अब पैसा पनि धनी बनाएर भएन ज्यान धनी बनाए पो खर्चै हुँदैन ज्यान धनी भएपछि निरोगी भएपछि त
1: निरोगी भएपछि
2: व्यवसाय चल्छ आफूलाई बाँच्न नि ढुक्कर बाँच्न पायो मैले जसलाई ज्यान धनी बनाउने हो ज्यान धनी पैसा धनी बनाउनु पर्ने एक माना खाना पुगिहाल्छ एक मुसा लाउने गाना पुगिसकेछ सबैलाई होइन छोराछोरी पढ्नेहरूलाई खर्च हालिदिन्छ नि
1: जस्तो तपाईँहरू जति पनि समूहमा आबद्ध हुनुहुन्छ दिदीबहिनीहरूलाई कहिलेकाहीँ अप्ठ्यारो पर्छ नि होइन त्यस्तो बेलामा सबैजना सहयोग गर्न जुट्नुहुन्छ
2: यहाँ त एकदमै जोड छ तपाईँ तल्लीको जस्तो त्यो मैले देखेन मैले सुनेन भन्दैन ल यस्तो फलान ठाउँ यस्तो घटना घटेछ अथवा राम्रो काम भयो भने ल शुभ काम यस्तो यस्तो छ अरे भने उर्रै हो अब यस्तो भएछ फलान ठाउँमा एउटा कोही बच्चा खेर गएछ अरे कोही के घटना गरेर कोही बिरामी भएछ अरे भन्ने जान्छ सहयोग पनि गर्छ
1: दिदीबहिनीहरूलाई हिंसा पनि हुन्छ यता के कस्तो छ
2: दिदीबहिनी हिंसा त कोही कोही ठाउँ कहिले कहिले त्यो पनि यहीँको लोकल बासिन्दालाई त हुँदैन यो बाहिरबाट आएर बिचरा कुल्ले काम गर्नेहरू त्यस्तोहरू चाहिँ अब्बल त
1: गएपछि
2: गर्ने नि बाहिरबाट आउनेले गर्छ हिंसा गर्ने पनि गर्दैन गर्दैन
1: आमाहरू एकदम सशक्त हुनुहुन्छ
2: पहिलादेखि छोराछोरीलाई भनेको हुन्छ नि यहाँ त अब यो तलबाट
1: भनेको हुन्छ आमाहरूले
2: अब छोराछोरीलाई बुझाएर राखेको हुन्छ नि चोर्नुहुन्न ढाँट्नुहुन्न अब यस्तो हिंसा गर्नु हुँदैन छोराछोरी त बराबरै पढाउँछ यहाँ त छोराछोरी भेदभाव त छैन
1: आज यो जुमसुङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकाली दिदीको कुरा सुनेपछि भन्न मन लागेको छ हामीले यदि हिंसा न्यूनीकरण गर्ने हो हिंसा रहित घर परिवारको लागि हामीले केही गर्ने हो भने आफ्नै घर परिवारबाट छोरा र छोरीलाई समान शिक्षा दिनु पर्यो गलत काम छोराछोरीले नै गर्नुहुन्न भनेर सिकाउनु पर्यो होइन दिदी त्यो सिकाइराख्नु भएको छ
2: भन्छ भन्छ हामीले चाहिँ भनिरहन्छ
1: भनेपछि अहिले स्थानीय तहमा यो लोकल स्तरमा हिंसाका घटनाहरू त्यति घटेको छैन
2: यहाँ लोकल त घटना घटेन यो बाहिरैबाट आउनु बाहिरबाट पाँच वर्ष भयो दस वर्ष भयो भन्ने रहेछ कोही यहीँ आएर बिहा गरेको हुन्छ यहीँको लोकल केटी बिहा गर्छ कोही उतैबाट आएर
1: यहीँको दिदी बहिनीहरू जो आमा समूहमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई चाहिँ हिंसा गर्ने हिम्मत कसैले गर्न सक्दैन
2: सक्दैन सक्दैन तर गर्दैन गर्दिन केटीले नै गरेको छैन केटाले नै यस्तो गल्ती चाहिँ हिंसा चाहिँ गर्दैन कोही हिंसाको यो पनि मैले विकास गरेर गर्छ कि दुई तिन दिन अभियान चलाउँछ यिनीहरूले पनि चलाउँछ चलाउँछ दुई तिन दिन अगाडि प्रोग्राम चलाउँछ त अनि अनि नारी दिवसको दिनमा त अब हामी पालो पालो मनाउँछ एक वर्ष पुथाङले मनायो एक वर्ष ठिनीमा एक वर्ष एसियाङमा एक वर्ष पारी जोमसोम हामी पालो पालो पालो पालो मनाउँछ
1: हजुर
2: पहिला पहिला बढी टुलो भलिबल खेल्ने गीत गाउने डोरी तान्ने सबै खेल खेल्न आउँथे नि
1: दिदी बहिनीहरू खेलकुदमा पनि
2: मजाले खेल्छ फुटबल भलिबल भलिबल बढी टुलो लेख्दा कस्तो मजाले खेल्यो होइन दुई तिन दिन नै हो हाम्रो
1: ए प्रतियोगिता नै हुन्छ
2: भोलि गर्छ कम्पिटिसनै गर्छ दोहोरी गीतहरू भयो
1: नाच गानमा होइन खेलकुदमा घरबाट केही रोकटोक छैन
2: गाउने भनेपछि जान्छ सबैजना नाच्ने गाउने भने समूहबाट जाने
1: होटल व्यवसाय चलाउन यो पर्यटन व्यवसायमा चाहिँ दिदी बहिनीहरूको कतिको चासो छ अहिले नयाँ नयाँ पनि
2: चासो छ नि बिचरा पर्यटन पेसा यही हो अनि के पढे लेखेको छैन कि जहिले खानु पर्यो कि विदेश जानु पर्यो
1: विदेश जाने भनेपछि होइन होटल व्यवसाय यही चलेको हुनाले त्यति विदेश जानुहुन्न कि यहाँको दिदी बहिनीहरू पनि वैदेशिक रोजगारको लागि गइराख्नु भएको छ कि के छ दिदी
2: प्रायः त यही होटल व्यवसाय अहिले त यो गाउँ गाउँमा होमस्टे पनि खोलेछ अहिले त झन् भएन यो बाटो आएको थियो ठिनीमा खोलेछ स्याङमा खोलेछ
1: मुस्ताङको विभिन्न भागबाट वैदेशिक रोजगारमा जाने दिदी बहिनीहरू चाहिँ निकै कम छन् भनेपछि गरी खान चाहियो भने जाँगर भयो भने सकिँदो रहेछ
2: सकिन्छ यहीँ सुन फल्छ हिरा फल्छ अब के गर्ने जाँगर त मिहिनेत चाहियो सरसफाई चाहियो सबै कुरा चाहियो
1: तपाईँको समूहले होइन आमा समूहले गरेको यो 25 वर्षदेखि स्थानीय तहमा विकास निर्माणदेखि लिएर पर्यटन व्यवसायमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छौँ भन्नुभयो एक आपसमा सहयोगको लागि जुटी पनि हाल्छौँ त्यो कुराहरू पनि यहाँहरूले राख्नुभयो यस्तै गरी अरू ठाउँमा पनि दिदीबहिनीहरू एकजुट भयो भने त जुवा तास हटाउन सकिँदो रहेछ आफ्नो समाजमा चाहिँ सरसफाइको कामदेखि लिएर विकास निर्माण बचत ऋण तथा बचत सबै चलाउन सकिँदो रहेछ। तपाईँहरू जस्तै सशक्त रूपमा अर्को ठाउँमा पनि दिदी बहिनीहरू सशक्त होस् समूहमा आबद्ध होस् भन्नुको लागि आज के भन्नुहुन्छ? आवश्यक रहेछ,
2: आवश्यक छ। अब एकजुट चाहिँ हुनु पर्यो होइन, आफ्नो मनैदेखि नै। अब महिलाहरूलाई अब आफ्नै आयुष्वर त भए, आफै सशक्त भयो त होइन, पहिला आफ्नै विकास हुनु पर्यो घरमा, अनि बल्ल टोल्नु हुनु पर्यो, गाउँमा हुनु पर्यो, छिमेकी हुनु पर्यो, सुरु त आफ्नै घर पर्यो, घरै दर हुनु पर्यो नि पहिला त।
1: हजुर, फुर्सदै छैन के समूहमा गरे के हुन्छ र भन्ने दिदी बहिनीहरू पनि हुनुहुन्छ नि?
2: छैन छैन, यहाँ त एकजुट भएर जान्छ पिक्चर, अन्त त अब जाने यस्तो एकजुट भएर। अहिले अहिले त सबै शिक्षा पुगिसक्यो गाउँ कुना काब्जामा, अहिले त जान्छ होला। अहिले त
1: समूह भनेको शक्ति हो,
2: जानु पर्छ भने अहिले जान पनि दिन्छन् त पुरुषहरूले, बुढाहरूले पनि। तब तलतिर चाहिँ बुढाहरूले जानै नदिँदो रहेछ नि बिचरा। पेसा गरे भने पहिला जान्छ, अरूले बिगार्छ के भन्ने जस्तो हुँदो रहेछ, केही नै गर्न नदिँदो रहेछ त। अनि
1: के भन्नुहुन्छ त्यस्तो नदिनेहरूलाई?
2: नदिनेहरू त अब दिनु पर्यो नि, कि पेसा गर्दै बिग्रिने भत्किने हुन्छ र होइन, आफै सक्षम हुन्छ नि होइन, बुढाहरूसँग हात थाप्नु पर्दैन, सास ससुर हात थाप्नु पर्दैन, काम त गरेर खाने नि, आफै सक्षम भयो कति राम्रो।
1: घरको दिदी बहिनी आमाहरू सक्षम भयो भने घरकै लागि हुन्छ, त्यही समाजकै लागि हुन्छ।
2: सुरुमा घर बलियो भएपछि त अनि त्यहीबाट त सिक्ने त भन्ने पार त होइन, अब हामीले यस्तो घर बलियो बनायो यस्तो भयो भनेर टोल छिमेकीले गर्छ नि त पेसा त।
1: आज यहाँहरूको यो पोथाङ आमा समूहहरूले यो जोमसुङको पर्यटन व्यवसायदेखि लिएर विकास निर्माणको काममा हरेक क्रियाकलापमा जुन भूमिका निर्वाह गरेको छ त्यसबारे जानकारी गराइदिनु भयो, यसको लागि सुनकुमारी दिदी यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभव र महिला सवालमा यहाँहरूमा केही जानकारी राख्ने क्रममा आज हामीले मुस्ताङ स्थित जोमसोङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको भेटवार्ता यहाँहरूमा सुनायो। हाम्रा आमा समूहमा आबद्ध दिदी बहिनीहरूले बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएर आर्थिक रूपमा सशक्त हुने कार्य गरिराख्नु भएको छ। यसै गरी जुन जुन क्षेत्रहरू पर्यटनको लागि एकदम प्रख्यात छन् त्यो ठाउँहरूमा आमा समूहहरूमा आबद्ध हाम्रा दिदी बहिनीहरूले पर्यटन विकासमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भन्ने उदाहरण पोथाङ आमा समूह पनि हो भन्ने कुरा आजको हाम्रो भेटवार्ताबाट पनि प्रष्ट भएको छ। हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध हुँदा घर परिवार र समाजको लागि मात्र धेरै भूमिका निर्वाह गरेको तर आफ्नै व्यक्तित्व विकासको लागि चाहिँ अलिकति कम खर्च गरिराखेको, अलिकति त्यसमा लगानी कम गरेको देखिएको छ र यसमा अझै सजग हुन सकियो भने हिंसा न्यूनीकरणदेखि लिएर आर्थिक रूपमा सशक्त रहन र घर समाजमा विकाससँगै पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न हाम्रा दिदीबहिनीहरू सफल छन् भन्ने कुरा आजको यो भेटवार्ताबाट प्रष्ट भएको छ। हामी यस्तै यस्तै आमा समूह र यस्तै यस्तै जाँगरिएला र आटिला सुनकुमारीहरूको खोजीमा छौँ र यो खोजीमा रहँदै गर्दा उहाँहरूको अनुभवलाई यहाँहरूमा सुनाउँदै जानेछौँ। आजको लागि भने कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट विदा माग्नुपर्ने समय भएको छ। अर्को साता फेरि पनि महिला सहभागिता सशक्तिकरणसँगै महिला सवालका विविध विषयवस्तुहरूलाई यहाँहरूमा आज राख्नको लागि उपस्थित हुने नै छु। कार्यक्रम आजका नारीको हाम्रो प्रस्तुति सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत पनि सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। आउँदो साता हाम्रो भेट बुधबारको बिहानी यहाँहरूमा आज हुने नै छ। आजको लागि नमस्कार।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषय वस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँले तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईँको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। संसारकै अनौठो रुख, तीनजनाको जिन सहित जन्मियो सुपर बेबी, परिवार नियोजन गर्न नचाहने 17 बच्चाकी आमा, लामा खुट्टा बनाउन 2.5 करोड खर्च, विश्वमै पहिलो पटक रोबोटबाट गर्भाधान, संसारकै ठूलो केरा र संसारका 5 ठाउँ जान नपाउने। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा रोचक प्रसंग, संसारकै अनौठो रुख। हाम्रै छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको राजधानी हो लखनऊ। लखनऊलाई नवाबहरूको सहर पनि भनिन्छ। भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा लखनऊको महत्वपूर्ण स्थान छ र भनिन्छ भारतको केन्द्रको सत्ताको बाटो लखनऊ भएर जान्छ। लखनऊसँग भएका विशेषता केवल यति मात्र होइनन्, यही लखनऊ सहरमा एउटा अचम्मको आँपको बोट छ जो निकै चर्चामा छ। यो आँपको बोटको विशेषता भनेको यसको एउटै रुखमै करिब 300 किसिमका आँप फल्ने गर्दछन्। यो अनौठो आँपको बोट लखनऊबाट केही किलोमिटरको दूरीमा पर्ने मलिहावाद चौराहामा रहेको छ। लखनऊका बासिन्दा हाजी कलिम उल्लाह खानले निकै मेहनत लगाएर यो आँपको बोट तयार गरेका हुन्। उनले ग्राफ्टिङ प्रविधिको सहयोगमा यो आँपको रुख तयार गरेका हुन्, जसमा अहिले विभिन्न 300 थरीका आँप फल्ने गरेका छन्। त्यो अनौठो आँपको बोट तयार पार्ने हाजी कलिमलाई तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलले पद्मश्री सम्मान पनि प्रदान गरेकी थिइन्। यो रुखको रहस्य जान्नका लागि जापानी वैज्ञानिकहरूको एक टोली पनि त्यहाँ गएको थियो। यो रुख रोपेर हुर्काउने हाजी कलिमका अनुसार उनले पहिलो पटक 17 वर्षको छँदा नै एउटा यस्तो वनस्पति तयार गरेका थिए जसमा 7 किसिमका फल फल्दथे। त्यसैले हाजी कलिम म्याङ्गो म्यानको नामले पनि चिनिन्छन्। यो बोटमा फल्ने आँपलाई टिपेर बेचिँदैन, हाजी कलिमले बाँकी रहेका खानेकुराहरू त्यहाँका विभिन्न मानिसहरू बीचमा बाँडिदिने गर्दछन्। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनौठो प्रसंग, तीनजनाको जिन सहित जन्मियो सुपर बेबी। विश्वमा पहिलो पटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनै पनि वंशाणुगत रोगको समस्या हुने छैन। यो बच्चा आफ्नो बाबु आमासँग पनि दुरुस्तै मिल्दैन, किनकि यसमा बाबु आमासँगै तेस्रो बच्चाको डीएनए पनि रहेको छ। अर्थात् यो बच्चा तीनजना मानिसको डीएनएबाट बनेको छ। बेलायतको न्यू क्यासल फर्टिलिटी सेन्टरमा यो सुपर बेबीको जन्म भएको हो। यो बच्चा तयार गर्नका लागि तीनजना मानिसको डीएनए प्रयोग गरिएको छ। डीएनएको विशेषता कायमै राख्नका लागि आईभीएफ प्रविधिको प्रयोग गरिएको छ। यो बच्चाको शरीरमा कुनै पनि खालको वंशाणुगत समस्या वा खराब खालको वंशाणुगत उत्परिवर्तन नरहेको बताइएको छ। जुन प्रविधिबाट यो बच्चा जन्माइएको हो त्यसलाई माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट अर्थात् एमडीटी भनिन्छ। माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्टलाई एमआरटी अर्थात् माइटोकोन्ड्रियल रिप्लेसमेन्ट ट्रिटमेन्ट पनि भनिन्छ। बेलायतका डाक्टरहरूले यो पद्धतिको विकास गरेका हुन्। यो पद्धतिमा स्वस्थ महिलाको डिम्बबाट तन्तुहरू लिएर आईभीएफ भ्रूण तयार गरियो। सो भ्रूण जुन महिलाको गर्भमा हुर्कियो त्यो आमाको जेनेटिक रोगहरूबाट सुरक्षित रह्यो, अर्थात् यसलाई आमाको शरीरमा भएका रोगहरूको कुनै असर हुँदैन। यो भ्रूणमा जैविक माता पिताको शुक्रकीट तथा डिम्बको माइटोकोन्ड्रिया मिलाइएको हो। माइटोकोन्ड्रिया कुनै पनि कोशिकाको पावर हाउस भनेर पनि चिनिन्छ। यो बच्चाको शरीरमा माता पिताको डीएनएका अलावा तेस्रो महिलाका विभिन्न 37 जिन पनि राखिएको छ। यसो गर्दा यो बच्चा जैविक रूपमा तीनजना माता पिताको सन्तानको रूपमा रहेको छ। यद्यपि बच्चाको शरीरमा 79.8% डीएनए चाहिँ आफ्नै माता पिताकै रहेको छ। आफ्ना माता पिताको जेनेटिक बिमारीहरू नसर्ने बच्चा तयार गर्नमा प्राप्त सफलतालाई चिकित्सा विज्ञानमा अहम उपलब्धि मानिएको छ। आम रूपमा कुनै पनि मानिसले आफ्नो आमाबाटै अधिकांश माइटोकोन्ड्रिया हासिल गर्दछ। त्यसैले जुन हानिकारक उत्परिवर्तनहरू हुन्छन्

जिन हुन्छन्, तर हरेक न्युक्लियसको चारैतर्फ ससाना बिन्दुहरूको रूपमा माइटोकोन्ड्रिया हुन्छन् जसको आफ्नै जिन हुन्छ। माइटोकोन्ड्रियाले राम्रोसँग काम गरेको अवस्थामा त्यसले कोशिकालाई ऊर्जा प्रदान गर्दछ, तर कुनै जेनेटिक म्युटेसन भएमा माइटोकोन्ड्रिया क्षतिग्रस्त हुन्छ र त्यसले ऊर्जा समाप्त पार्दछ। त्यसको असर मस्तिष्क, मुटु, मांसपेशी तथा कलेजोमा पर्दछ, जसका कारण बच्चाको विकास राम्रोसँग हुँदैन। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग। परिवार नियोजन गर्न नचाहने 17 बच्चाकी आमा, उनले सन् 2010 लगातार बच्चा जन्माउन थालेकी हुन् र अहिलेसम्म 17 बच्चाकी आमा बनिसकेकी छिन्। डेढ दर्जन बच्चा पाइसक्दा पनि उनको बच्चा जन्माउने रहर पुगेको छैन र यो कामलाई निरन्तर जारी राख्ने उनको मनसाय छ। 40 वर्षकी प्याटी हर्नान्डेज पेसाले एक व्यवसायी महिला हुन्। अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने प्याटीका पति कार्लोस 39 वर्षका भए। यो जोडीले अहिलेसम्म 17 बच्चा जन्माइसकेको छ र सन्तानको संख्या अझै बढाउने ध्याउन्नमा छन्। प्याटी हर्नान्डेजलाई परिवार नियोजनमा विश्वास नै छैन। द सनसँगको कुराकानीमा प्याटीले अघिल्लो पटक गर्भवती हुँदा मानिसहरूले आफ्नो बारेमा अनेक खालका कुरा काटेको बताएकी छिन्, किनकि त्यो उनको 17 बच्चा थियो। आफ्ना दुईजना भाइ बहिनीसँग बाल्यकाल बिताउँदादेखि नै आफूलाई सदैव भविष्यमा आमा बन्ने चाहना जागृत भएको उनी बताउँछिन्। कार्लोस र प्याटी सन् 2006 पहिलो पटक एक चर्चमा भेट भएका थिए। उनीहरूको पहिलो बच्चा त्यसको 2 वर्षपछि जन्मिएको थियो। उनीहरूले सन् 2010 त त्यही एउटा बच्चामा चित्त बुझाएका थिए, तर त्यसपछि भने उनीहरूले सन्तान वृद्धिको म्याराथन दौड सुरु गरे। प्याटी परिवार नियोजनकी विरोधी नै हुन्, यसले प्रकृतिलाई अवरुद्ध गर्ने उनी बताउँछिन्। त्यसैले उनले प्रकृतिलाई आफ्नो काम गर्न दिइरहेकी छिन्। पहिले उनलाई गर्भावस्थाको समय तथा बच्चा जन्माउन पनि सजिलो हुन्थ्यो, तर अब उमेर बढेसँगै समस्या पनि बढ्दै गएको छ। गर्भावस्थाका क्रममा निकै समस्या आउने गरेको छ। केही समय अगाडि प्याटीले आफ्नो 17 बच्चालाई जन्म दिएकी थिइन्। त्यस क्रममा उनलाई 16 घण्टा व्यथा लागेको थियो। उनको जेठो छोरा अहिले 14 वर्षको भइसकेको छ। उसले आफूहरूलाई घरको काममा निकै सहयोग गर्ने प्याटी बताउँछिन्। प्याटीको घरमा उनका 17 सन्तान, उनी र पति सहित कुल 19 सदस्य छन्। घरमा धेरै मानिस, अझ त्यसमा पनि केटाकेटीहरू धेरै भएकोले घरको काम पनि भ्याइ नभ्याइ छ। प्याटीलाई मानिसहरूले त्यति धेरै बच्चा किन जन्माएको भनेर प्रश्न सोध्ने गर्छन्। उनी चाहिँ सबै सन्तानहरू आफ्नो लागि आशीर्वादको रूपमा रहेको जवाफ फर्काउँछिन्। डाक्टरले आफ्नो शरीर अझै पनि स्वस्थ र फिट रहेकोले बच्चा जन्माउने कामलाई निरन्तरता दिने उनले बताएकी छिन्। महिनावारी नसुकिउन्जेलसम्म आफूले सन्तान जन्माइरहने उनको भनाइ छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसङ्ग। लामा खुट्टा बनाउन 2.5 करोड खर्च। संसार निकै अगाडि बढिसकेको छ र चिकित्सा विज्ञानको संसार त उसै पनि निकै अचम्म लाग्दो हुन्छ। यसले धेरै असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव बनाइदिएको छ। यही मेलोमा मानिसहरूले आफ्नो शरीरको उचाइ बढाउनका लागि पनि मेडिकल साइन्सको सहारा लिन थालेका छन्। हालै थ्रेसिया फिचर नामक एक मोडेलले आफ्नो खुट्टाको लम्बाई बढाउनका लागि करिब 2.5 करोड रुपियाँ खर्च गरेर शल्यक्रिया गरेकी छिन्। शल्यक्रियाबाट उनका खुट्टा त लामा भए तर निकै अनौठा खालका देखिएका छन्। यति हुँदा पनि उनले हार मानेकी छैनन्। उनले यसको फाइदाका बारेमा बखान गर्ने पनि गरेकी छिन्। जर्मनीको ह्याम्बर्गमा बस्ने 31 वर्षीय फिशर पछिल्लो समय चर्चामा छिन्। उनी आफ्ना अस्वाभाविक रूपमा लामा खुट्टाका कारण विदेशी मिडियाहरूमा पनि छाएकी छिन्। उनले सेलिब्रिटी बिग ब्रदर शोको जर्मन संस्करणमा पनि देखिने मौका पाएकी छिन्। थ्रेसियाले 2 पटक शल्यक्रिया गरेर आफ्नो खुट्टामा टेलिस्कोपिड रड हालेकी छिन्, जसका कारण उनको खुट्टा लामो भएर जिउको कुल उचाइ 6 फिट पुगेको छ। अस्वाभाविक रूपमा लामा खुट्टाले आफूलाई निकै फाइदा पुगेको उनको दावी छ। यसबाट आफ्नो आत्मविश्वास बढेको र खुसी तथा सन्तुष्टि मिलेको उनी बताउँछिन्। किशोर अवस्थामा मानिसहरूले आफूलाई होचो भनेर निकै गिज्याउने गरेकोले आफूले शल्यक्रिया गरेर उचाइ बढाउने निर्णय गरेको उनको भनाइ छ। न्यूयोर्क पोस्टको एक रिपोर्ट अनुसार शल्यक्रियाबाट डाक्टरहरूले उनको खुट्टाको लम्बाई 14 सेन्टिमिटरले बढाइदिएका छन्। शल्यक्रियापछि उनको पूरै शरीर अस्वाभाविक तथा अमिल्दो देखिएको छ, तर उनी भने त्यो स्वीकार्न तयार छैनन्। शल्यक्रियाले आफ्नो मोडलिङ करियर मात्र नभई आफ्नो वैवाहिक जीवन पनि उत्कृष्ट बनाइदिएको बताएकी छिन्। आफ्नो 2 पटकको शल्यक्रियाका लागि भएको 1,61,000 डलर खर्च आफ्नो मोडलिङबाट आएको आमदानीले उठाएको थ्रेसियाको भनाइ छ। शल्यक्रियापछि आफ्नो कमाई झनै बढ्ने उनको विश्वास रहेको छ।

नेपालबाटै यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग अनुसन्धानको रहेको छ विश्वमै पहिलो पटक रोबोटबाट गर्भाधान अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ त्यो पनि प्ले स्टेसन फाइभको गेमिङ कन्सोलको सहयोगमा यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ त्यहाँ इन भिट्रो फर्टिलाइजेसन अर्थात टेस्ट ट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ अन्ततः रोबोटकै सहयोगमा दुईवटा बच्चा जन्माइएको छ स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भबाट रोबोटको माध्यमबाट शुक्र किट हालियो सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन फाइभको गेमिङ कन्सोलको प्रयोग गरिएको थियो त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्र किटबाटै ती महिलाले गर्भाधान गरेकी छन् यसअघि आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्र किट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो तर अब यो काम रोबोटले गर्न सक्ने भएको छ आइभीएफ प्रविधि महँगो हुने र त्यसमा सफलतापूर्वक गर्भाधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पतालहरू सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए शोधकर्ताहरू नयाँ प्रविधिको विकासमा निरन्तर लागेका थिए ताकि खर्च कम गर्न सकियोस् यसले सजिलो र कम खर्चिलो तरिकाले मध्यम वर्गीय दम्पतिहरूलाई पनि टेस्ट ट्युब प्रविधिबाट बच्चा जन्माउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्या हाल स्वस्थ छन् ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुवर्ड अल्वाले प्ले स्टेसन फाइभको गेमिङ कन्सोलको सहयोगमा रोबोट मार्फत ती महिलाको अण्डाशयमा रहेको डिम्बमा सुईबाट शुक्र किट हालिदिएका थिए अन्ततः दुईवटा परिपक्व डिम्बसँग शुक्र किटको मिलन भई जुम्ल्याहा भ्रूण तयार भयो र त्यसबाट स्वस्थ बच्चाहरू जन्मिएका छन् यो विश्वमै पहिलो इन्स्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन प्रविधि भएको बताइएको छ यो प्रविधि विकास गर्ने जियान पियरो पालेर्मोका अनुसार रोबोट र गेमिङ कन्सोलको माध्यमबाट केही महिलालाई गर्भवती बनाउने कुरा निकै अनौठो लाग्दछ अहिले सानो कदम लाग्ने यो कुरा भविष्यमा निकै ठूलो उपलब्धि हुन सक्ने उनी बताउँछन् विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग संसारकै ठूलो केरा तपाईँले केरा त दिनहुँ खुबै खानु भएको होला बाह्रै महिना बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फल मात्र होइन विभिन्न पोषक तत्वले युक्त गुणकारी फल पनि हो केरा विश्वका 150 भन्दा बढी देशमा फलाइन्छ र यसका 1000 भन्दा धेरै जातहरू छन् केराका यी अनेक प्रकार मध्ये पपुवा न्यू गिनीमा पाइने एउटा केरा चाहिँ विशेष छ यो विश्वमा सबैभन्दा ठूलो कोसा भएको केरा हो यो केरा मुसा इगेन्स प्रजातिको केरा हो यसमा एउटा कोसाको तौल 1.5-3 केजीसम्म हुन्छ भने 30 सेन्टिमिटरसम्म लामो हुन्छ अर्थात् यो केराको एउटा कोसाको वजन तथा आकार नवजात शिशुको जत्रै हुन्छ यो केरा विश्वको दुर्लभ केरा प्रजाति मध्ये एक हो यो केराको बोट 15 मिटरसम्म अग्लो हुन्छ अर्थात केराको बोट कुनै नरिवलको बोट जस्तै देखिन्छ अरू केराको फसल वर्ष दिनमै भित्र्याउन सकिने भए पनि यो केरामा फल लाग्न र पाक्नका लागि 5 वर्षको समय लाग्दछ विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ यो पनि अचम्मको प्रसङ्ग रहेको छ संसारका 5 ठाउँ जान नपाउने विश्व इतिहासमा महिलाहरूले पटक पटक साबित गर्दै आएका छन् कि उनीहरू कुनै पनि विषयमा पुरुष भन्दा कम छैनन् देश चलाउनेदेखि समाज सेना व्यापार शिक्षा लगायतका हरेक क्षेत्रहरू महिलाहरूले शानदार रूपमा हाकेकै छन् महिलाहरूकै अमूल्य योगदान तथा सहभागिताले गर्दा संसार प्रगति पथमा लम्किरहेको छ महिलाहरू अन्तरिक्षमा सम्म पुगेर कीर्तिमान रचिसकेका छन् र पुरुषहरूसँग काँधमा काँध मिलाएका छन् तर यसका बावजुद यो दुनियाँमा यस्ता ठाउँ पनि छन् जहाँ महिलाको प्रवेश निषेध गरिएको छ अनौठो त के भने ती सबै ठाउँहरू प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् महिलाका लागि वर्जित संसारका केही चर्चित ठाउँहरूको बारेमा म अब चर्चा गर्दैछु बर्निङ ट्री क्लब अमेरिकाको यो क्लबमा धनी मानिसहरू विभिन्न खालका रोचक गेम खेल्नका लागि जान्छन् र क्वालिटी टाइम बिताउँछन् तर यो क्लबमा महिलालाई प्रवेश निषेध गरिएको छ यसो गर्नुको पछाडिको कुनै खास कारण अहिलेसम्म खुलाइएको भने छैन त्यसै गरी अर्को ठाउँ रहेको छ माउन्ट एथोस ग्रिस ग्रिसको एक अग्लो पहाड
माउन्ट एथोसमा एउटा यस्तो ठाउँ छ जहाँ धेरै इसाई पादरीहरू बस्दछन् र बाइबल पढिरहन्छन्। ती पादरीहरूले त्यहाँ महिलालाई जान प्रतिबन्ध लगाएका छन्। महिलाहरूको प्रवेशले आफूहरूको ज्ञानको मार्ग सुस्त हुने भन्दै उनीहरूले महिलालाई बन्देज लगेलमा हाफ प्यान्ट लगाएर खेलिरहेका पुरुष खेलाडीहरूलाई देख्दा महिलामा खराब असर पर्ने र इस्लाम प्रतिको आस्था कमजोर हुने धार्मिक मान्यताका कारण त्यस्तो धार्मिक कानून लागू गरिएको हो। त्यस्तो बन्देज सन् 1979 सुरु भएको हो। त्यसै गरी महिला जान नपाउने अर्को ठाउँ रहेको छ सबरीमाला भारत। केरलामा रहेको सबरीमाला मन्दिरमा 10 देखि 50

वर्ष उमेरका महिलालाई प्रवेश दिइँदैन। महिनावारी रोकिएका वृद्ध महिलाहरू मात्रै त्यहाँ जान पाउँछन्। मन्दिरमा विराजमान अयप्पा स्वामी ब्रह्मचारी भएको हुनाले प्रजनन उमेरका वा रजस्वला हुने महिलालाई त्यहाँ बन्देज लगाइएको बताइन्छ। यद्यपि भारतको सर्वोच्च अदालतले भने सो मन्दिरमा महिलालाई प्रवेश दिन आदेश दिइसकेको छ। त्यसै गरी महिला जान नपाउने अर्को ठाउँ रहेको छ पतबैसी मन्दिर, असम। भारतको असममा रहेको यो मन्दिरमा 12-45 वर्ष उमेरका महिला प्रवेश गर्न पाउँदैनन्। रजस्वला उमेरका महिलाको प्रवेशले मन्दिर अशुद्ध हुने धार्मिक मान्यताका कारण मन्दिर प्रशासनले यस्तो रोक लगाएको हो। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। श्रोता, तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईँको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम एप 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1043 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 10 गते आइतबार, आषा शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार जुलाई महिनाको 26 तारिक सन् 2026, नेपाल सम्बत 1846, दिल्लाथो द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी नरहरि नेपाने, प्रमिला गजुरेल अनि प्रस्तुता राजन छेत्रीको सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुनाउँछौ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि केही जागरण गीतहरू सुनाउँछौँ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचारपछि नेपाल भाषाको कार्यक्रम हिउपा हगु नुग स सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 3 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, सत्वा नुरूपा सर्वस्य श्रद्धा भवति भारत श्रद्धा मयोयम पुरुषो यो एस शब्द स एव स। हे भारत, सबै मनुष्यको श्रद्धा तिनका अन्तकरणको स्वभाव अनुरूप हुन्छ। यो पुरुष श्रद्धामय छ, यसर्थ जुन पुरुष जस्तो श्रद्धावाला छ ऊ स्वयं पनि त्यही नै हुन्छ। यो एउटा श्लोकले करिब करिब मनुष्यको सम्पूर्ण जीवन कहानीलाई प्रकट गर्छ। सात्विकी, राजसी र तामसी तीन प्रकारका व्यक्ति हुन्छन् साधारणतया, तर जसले आफ्ना यी तीन प्रकारका गुणहरूमाथि विजय प्राप्त गर्यो, जो आफ्ना गुणहरूप्रति सजग भयो त्यो व्यक्ति गुणातीत हुन्छ। यी तिनवटा गुणहरू प्रकृतिका अङ्ग हुन्, यी तिनवटा गुणहरू पदार्थका संसारका अङ्ग हुन्, यी परमात्माका अङ्ग होइनन्। गुणहरूसँग म भित्रको आत्माको कुनै पनि सम्बन्ध छैन, आत्मा जहिलेसुकै गुणातीत हुन्छ। त्यसकारणले त अध्याय 2 आयो नि, व्यवसायित्मिका बुद्धि रेखेह कुरुनन्दन बहु शाखा हेनन्तास्च बुद्ध यो व्यवसायिनम। यदि व्यवसायित्मिका बुद्धि भयो, बुद्धि स्थिर भयो आफ्नो आत्मामा भने त्यो एक हुन्छ, तर बुद्धि स्थिर भएन भने तीन हुन्छ। र अहिले विज्ञान पनि भन्छ कि इलेक्ट्रोन प्रोटोन र न्युट्रोन नाम गरेका तीनवटा अलग अलग विद्युत कणहरूबाट पुरै ब्रह्माण्डको निर्माण हुन्छ। त्यसै गरी बाइबलले भन्छ होली ट्रिनिटी, ठिक त्यसै गरी सनातन धर्मले भन्छ ब्रह्मा विष्णु महेश। यसरी हामी जहीँ तहीँ हेरौँ, भगवान बुद्ध भन्नुहुन्छ त्रिरत्न, जीवन विज्ञानमा छ त्रिशरण, जहाँ पनि हामीले हेऱ्यौँ भने ब्रह्माण्डको ऊर्जा तीन भागमा विभक्त छ। त्यो परमात्मा एक छ, त्यो तीनमा विभक्त हुन्छ गुणसँग मिलेर, अनि तीन नै अनेक बन्ने हुन्। त सारा ब्रह्माण्ड जुन छ, यो ब्रह्माण्ड तीनवटा गुणहरू मिलेर बनेको हुन्छ। एक तीन बन्छ, तीन अनेक बन्छ। त्यसकारणले त्यो अनेकबाट तीनमा फर्किने पहिले हेर्ने, अनि बल्ल तीनबाट हामी एकमा फर्किन सक्छौँ। त्यो तीन जुन छ, त्यो तीन न्यूनतम हो, संसारलाई तीनभन्दा तल झार्नै सकिँदैन। संसारलाई एक या दुईले कहिले पनि व्यक्त गर्न सक्दैन, किनभने जस्तो हामीले दिन छ रात छ भन्यौँ भने त दिन र रात अलग हुनुपर्ने हो, त बिचमा जोड्ने तत्त्व पनि हुन्छ त। दिन र रातलाई जोड्ने तत्त्वहरूलाई हाम्रा ऋषिहरूले सन्ध्याकाल भने, सन्ध्याकाल त्यति महत्त्वपूर्ण हो, त्यो सन्ध्याकाल वा सन्धि नहुने हो भने दिन र रात कसरी जोडिन्थ्यो होला त। महिला र पुरुष छन् त, महिला र पुरुषलाई पनि त जोड्ने तत्त्व त हुनु पर्यो नि त, केही त हुनु पर्यो जुनमा महिला र पुरुष दुवैको गुण छ। दुवैलाई संयोजन गर्न सक्ने ऊर्जा भएन भने त महिला र पुरुष अलग हुन्थ्यो त। साधारणतया साम्यवाद भन्छ नि कि यो संसार द्वन्द्वात्मक छ, द्वन्द्वात्मक भौतिकतावाद भनिन्छ नि, अध्यात्म भन्छ र विज्ञान पनि भन्छ कि बिल्कुल मिथ्या छ यो कुरा, द्वन्द्वात्मक छैन। ती द्वन्द्वलाई संश्लेषण गर्ने तेस्रो तत्त्व पनि छ, तर यी तिनवटैलाई, यी तिनवटै द्वन्द्व छ, द्वन्द्वलाई संश्लेषण गर्ने तेस्रो तत्त्व छ। द्वन्द्व के हो? रजस र तमसको द्वन्द्व हो, संश्लेषण गर्ने तत्त्व हो सत्व। त्यो यी तिनवटै तत्त्व फेरि एक परमात्माबाट जन्मेको छ, होइन भने त यी तिनवटै अलग अलग हुन्थे त। राजसी जहिलेसुकै राजसी रहन्थ्यो, सात्विकी व्यक्ति जहिलेसुकै सात्विकी रहन्थ्यो, त तामसी व्यक्ति जहिलेसुकै तामसी रहन्थ्यो, कुरै गर्नु पर्दैन थियो, यो शास्त्रको चर्चा किन गर्नु पर्थ्यो? भगवान कृष्णले अर्जुनलाई सिकाउनु जरुरी केही पनि थिएन त। जस्तो यो सामान यस्तै नै रहने हो, यसको अरू विकल्प नहुने हो, अरू केही बन्न नसक्ने भने चर्चै नगरे पनि हुन्छ। तर यसलाई धेरै बनाउन सकिन्छ, यसको विभिन्न अरू अरू रूप पनि यसलाई प्रदान गर्न सकिन्छ भने बल्ल यस विषयमा शास्त्र लेख्न सकिन्छ, यस विषयमा ज्ञान जन्मिन्छ। अब आत्माको विषयमा अरू कुनै ज्ञानको आवश्यकै छैन। किन ज्ञानको आवश्यक छैन? आत्मा अरू केही बन्नै सक्दैन, जे छ त्यही हो। त्यस कारणले अज्ञानलाई छिचोल्यो भने ज्ञानमा पुगिन्छ, आत्मा सिधै पाइँदैन, अज्ञानलाई छिचोल्यो भने बल्ल आत्मामा पुगिन्छ। ठिक त्यसै गरी मनुष्य पनि तीन प्रकारका हुन्छन्। र यो श्लोक भन्दछ कि जस्तो श्रद्धावाला छ व्यक्ति त्यस्तै हुन्छ। भित्रबाट व्यक्ति तामसी श्रद्धावाला छ, अत्यन्तै अल्छी छ भने यो व्यक्तिको हरेक कर्ममा तमस झल्किन्छ। यो व्यक्तिले कर्म गर्यो भने न्यूनतम गर्छ, नगरी नहुने मात्रै गर्छ, आलस्यको बसमा गर्छ। अब यो व्यक्ति पूजा गर्न थाल्यो भने अरूले अराएको कारणले र जबरजस्ती गर्नु पर्यो भने मात्रै गर्छ, ध्यान पनि अरूलाई देखाउनको लागि मात्रै गर्छ यो व्यक्ति, कुनै आफ्नो जीवनको रूपान्तरणको लागि केही पनि गर्दैन यो व्यक्तिले। यो व्यक्ति जस्तो छ उसले आफूलाई चिन्नुपर्छ। त्यो व्यक्ति जस्तो छ, व्यक्ति यदि तामसी छ भने उसको पुरै जीवन तमसले घेरिएको हुन्छ। यदि व्यक्ति राजसी छ, यदि व्यक्ति दौडधुपवाला छ, राजस्य वृत्ति भएको व्यक्ति छ भने यो व्यक्ति कर्म गर्न थाल्यो भने अरूले एक गर्ने ठाउँमा दुई गर्छ, यसले व्यवसाय गर्यो भने पनि बढाउन चाहन्छ, यो वृद्धि उन्मुख हुन्छ यो हरेक कुरालाई। तर यो व्यक्तिको झन्झट के हुन्छ भने नि जीवनमा कहीँ पनि सुखै पाउँदैन, किनभने बडो भड्किन्छ यो व्यक्ति। तामसी व्यक्ति अड्किन्छ, राजसी व्यक्ति भड्किन्छ, र यी दुइटैले कहिले पनि सुख पाउँदैन। त्यस कारणले ममा तमस ऊर्जा छ भने तत्काल मैले आफूमाथि काम गर्न थाल्नुपर्छ, ममाथि रजस ऊर्जा छ भने पनि मैले आफूमाथि काम गर्न थाल्नुपर्छ। यसको अर्को एउटा गहिरो नियम बताऊँ, त्यो नियम के हो भने यदि व्यक्तिले आफूलाई तामसी रहेछु म भन्ने देख्यो भने नि तामसीबाट सिधै सात्विकी वा गुणातीतमा हाम फाल्न सकिँदैन, सक्दैन, सक्ने होइन, अपवाद जहीँतै हुन्छन्। चिनका परम सन्त लाओत्से वा वाल्मीकि यी अपवाद हुन्, सिधै तामसीबाट सात्विकीमा र गुणातीतमा आम फाले, तर आम मान्छेको लागि यो सम्भव हुँदैन। मभित्र तमसको ऊर्जा छ भने त्यसलाई पहिले म रजसमा रूपान्तरित गरौँ र रजसबाट बिस्तारै म सत्वतिरको यात्रा प्रारम्भ गरौँ। त्यो तमसको ऊर्जाले रजस खोज्छ अनि बल्ल ऊर्जा प्रकट हुन्छ। ऊर्जा पुरै प्रकट भएपछि अनि त्यसलाई बल्ल मुक्तिको बाटोमा लिएर जान सकिन्छ, अनि बल्ल त्यो ऊर्जा मुक्त हुन सक्छ। यो त कस्तो हो भने कोही व्यक्ति 20 वर्षदेखि प्यारालाइसिस भएर ओछ्यानमा पल्टिरहेको छ, अझै मान्नुहोस् कि प्यारालाइसिस अचानक निको भयो, अब यो उठेर दौडिन सक्दैन, बिस्तारै बिस्तारै बामे सर्ने प्रयास गर्नुपर्छ। प्यारालाइसिस त निको भयो होला तर पुरै शरीर त अड्किएको छ, स्नायु प्रणाली मांसपेशीहरू 20 वर्षदेखि विश्राममा थिए, करिब करिब खिसकेका थिए, रोग निको भयो, तर त्यो उसको आफ्नो भित्रको संरचनाले उसलाई बाधा पुर्याउँछ, त्यो संरचनासँग लड्नुपर्छ। त्यो बिस्तारै बिस्तारै 2-4 महिनापछि बल्ल हिँड्न सक्ने होला, वर्ष 2 वर्षपछि बल्ल दौडिन सक्ने होला। ठिक त्यसै गरी आफूभित्रको ऊर्जा जहाँ पनि मैले तामसी देख्छु त्यसलाई मैले राजसी बनाऊ, र मैले आफूभित्रको ऊर्जा राजसी देखेँ भने त्यो ऊर्जालाई सात्विक बनाउने बाटोमा लैजाऊ। किनभने मभित्र कुनै ऊर्जा तामसी छ भने म व्यक्ति सात्विकी वा राजसी कहिले पनि हुन सक्दिनँ। यो श्लोकले यही भन्छ, श्रद्धा मयोयम पुरुषो यो यस श्रद्धा स एव सः। जस्तो प्रकारको श्रद्धा छ व्यक्ति त्यस्तै प्रकारको हुन्छ। राजसी हुँ भने मेरो पुरै आचरण राजसी हुन्छ, पुरै सोच्ने शैली, सोच्ने ढङ्ग, मेरो खानपिन, मेरो उठ्ने बस्ने, मेरो ध्यान सब राजसी हुन्छ। म तामसी छु भने मेरो सब कुरा तामसी हुन्छ। म सात्विक छु भने करिब करिब मेरा सबै कुराहरू सात्विकी वृत्ति ले घेरिएका हुन थाल्छन्। त्यसकारणले हतार नगरीकन आफूलाई हेर्ने र आफूभित्रको ऊर्जालाई परिचालित गर्ने अध्यात्म अत्यन्तै व्यवहारिक विज्ञान हो। अध्यात्मभन्दा व्यवहारिक के हुन सक्ला र? यो अध्याय 16 अध्यात्मको पूर्ण व्यवहारिकता प्रकट हुन्छ कि तिमी आफूलाई हेर, तिमी कहाँ पर्छौ हेर, तिमी कसरी सोच्छौ, कसरी खान्छौ, कसरी पिउँछौ, कसरी बोल्छौ, कसरी ध्यान गर्छौ, कसरी भक्ति गर्छौ, कसरी यज्ञ गर्छौ, सब कुरा हेर, आफूलाई चिन, आफूलाई बुझ, अनि त्यो ऊर्जालाई रूपान्तरित गर्ने प्रयास गर। रूपान्तरित गरेर त्योभन्दा राम्रो वृत्तिमा लैजाऊ, त्यो तिमी सक्छौ, व्यक्तिले सक्छ, त्यस कारणले भनिएको छ। कति मित्रहरू सोध्नुहुन्छ कि गुरु म त यसो हेर्दाखेरि तामसी जस्तो लाग्छु, म त पुरै तामसी नै छु, क्या हो, म त के गरौँ, उमेर पनि 55-60 वर्ष भइसक्यो, अब केही गर्न सक्दिनँ कि क्या हो? कुनै पनि बेला परिवर्तन सम्भव छ, किनभने थाहा पाउने व्यक्ति तपाईँ जसले थाहा पाइराख्नु भएको छ कि म तामसी छु, र थाहा पाउने तत्त्व जुन छ नि त्यो तामसी, राजसी वा सात्विकी हुँदैन, थाहा पाउने तत्त्व त गुणातीत हुन्छ, त्यो ईश्वर तत्त्व, तपाईँभित्रको ईश्वरीय तत्त्वले थाहा पाइराख्नु भएको छ, त्यो ईश्वरीय तत्त्वलाई प्रयोगमा लिएर आएर जगाएर अब तपाईँ यी तिनवटै वृत्तिबाट माथि उठ्न सक्नुहुन्छ, तपाईँ आफ्नो जीवनलाई परम दिव्यताले भर्न सक्नुहुन्छ, किनभने तपाईँभित्र दिव्यता छ नै, मात्र अलिकति जीवनको यात्रा बिग्रिएर त्यो दिव्यता जुन छ त्यो लौकिक श्रद्धाको रूपमा, लौकिक निष्ठाको रूपमा राजसी तामसी इत्यादि भयो, तर तपाईँभित्रबाट त न राजसी हो, न तामसी हो, न सात्विकी हो, तपाईँ त जहिले सुकै गुणातीत हो। यो ब्रह्माण्ड बन्नुभन्दा पहिले पनि तपाईँ हुनुहुन्थ्यो, ब्रह्माण्डको प्रलय भइसकेपछि पनि तपाईँ त रहनुहुन्छ, यो गुणहरू गएर लिनुहुन्छन् प्रकृतिमा र प्रकृति गएर परमात्मामा लिनुहुन्छ, सुसुप्त हुन्छ, त्यतिखेर पनि तपाईँलाई केही फरक पर्दैन, बस तपाईँका यी तीन गुणहरूले नै शरीर बनाउँछन्, मन बनाउँछन्, विचार बनाउँछन्, बुद्धि बनाउँछन्, व्यवहार बनाउँछन्, आहार विहार बनाउँछन्, सब कुरा यी तीन गुणले बनाउँछन्। संसार गुणमय छ, त्यही भएर त त्रिगुणमयी प्रकृति भनियो त। आफ्ना गुणहरूलाई चिनेर बिस्तारै हतार नगरिकन बडो संयमताका साथ अनि यात्रा गर्नुपर्छ। आफूलाई चिनेर यात्रा गर्ने व्यक्तिले धेरै छिटो प्रगति गर्नेछ, आफूलाई नचिनिकन बलजफ्ती यात्रा गर्यो भने कुनै पनि प्रगति हुँदैन, उल्टो हानि पनि हुनसक्छ। म पहाडको टुप्पोमा छु भन्ने थाहा नपाइकन म चाहिँ पहाडको टुप्पोमा भएको व्यक्ति पनि मैदानमा भएको व्यक्ति चाहिँ व्यवहार गरेँ भने पहाडको टुप्पोबाट म लड्छु, त्यहाँबाट पल्टिन्छु, पछारिन्छु। म नदीमा हिँड्दैछु तर म नदीमा हिँड्दैछु भन्ने मलाई थाहा छैन, म चाहिँ ठुलो राजमार्गमा हिँड्दैछु भन्ने भाव बनाएँ भने त्यो नदीले मलाई बगाउँछ, दुर्घटना पर्छ। त्यसकारणले आफूलाई चिन्नु, आफ्नो यात्राको कोसे ढुङ्गा पत्ता लगाउनु अत्यन्तै जरुरी छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

प्रभुताई राम न सकही नाम गुनगाई, नाम लेत भव सिंधु सुखाही, करहु विचार सुजन मन माही। गोस्वामी तुलसीदास जी भन्नुहुन्छ, राम नामको प्रताप स्वयं भगवान राम पनि बताउन सक्दैनन्। नाम महिमा अपरम्पार छ, नामकै प्रतापले कोटी कोटी पापात्मा इतिहासमा महात्मा बने। त्यसैले बुद्धजनले समयमै नामको शरण ग्रहण गरिहाल्नुपर्छ। पतित पावन श्री सीतारामका युगलपाद पद्मको सभक्ति वन्दना गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत एवं राधे राधे।

0: जसरी पित्त रोगीलाई मिठो वस्तु पनि तितो लाग्छ, त्यसै गरी मलिन अन्तःकरण भएका जीवात्माहरूलाई मधुर आति मधुर भगवान नाम एवं सन्त वाणीमा पनि रस प्राप्त हुन सक्दैन। तर जसरी वैद्यको औषधिले बिस्तारै बिस्तारै रोगलाई निर्मूल पार्छ, त्यसै गरी निरन्तर बेमनीले भए पनि सत्सङ गरिरहे अन्तःकरण शनै शनै शुद्ध भई तिनमा फेरि रसको अनुभव हुन थाल्छ। आउनुहोस् अब श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट समन्वयात्मक दार्शनिक प्रवचन।
1: त राजा जनकले भने, हेर तिमीहरूलाई मार्ने मेरो कुनै मनसा छैन, न थियो, मार्दिन। तर तिमीहरूको जुन प्रश्न थियो त्यसको जवाब यदि मैले मुखले दिएको भए तिमीहरूले यो भन्ने थियो कि राजा हुन् जे मनलाई त्यो बोलिदिन्छन्। त्यसैले म तिमीहरूलाई अनुभव गराउन चाहन्थे कि म कसरी विदेह जनक हुँ। जसरी तिमीहरूले मृत्युलाई हर समय याद गरेर भोजन गरेर पनि त्यसको स्वाद थाहा पाएनौ, भोग गरेर पनि भोग गरेनौ, त्यस्तै म पनि हर क्षण मृत्युलाई याद गर्छु, याद गरेर यो संसार भोग गर्छु, राज्य चलाउँछु। त्यसैले म विदेह जनक हुँ, भोग गरेर पनि म गर्दिनँ, कर्कलाको पातमा रहेको पानी समान छु। यो उत्तर दिए त मृत्यु यसलाई याद गऱ्यौँ भने बल्ल हामी फेरि परमार्थ सुधारमा लाग्छौँ, यो निष्कर्ष ठिक। त यो मानव देहमा नजाने के हुन्छ यस बारेमा पनि मैले बताएँ तपाईँहरूलाई, पुनरपि जननम पुनरपि मरणम, बार बार जन्म मृत्युको चक्करमा पर्नुपर्छ, दुःखदायी योनिमा जानुपर्छ। जुन मृत्यु जन्म दुसह दुःख होइ, अत्यन्त दुःखदायी छ। अरलेन्डर हेराल्ड सन कार्लिल ओसी एट द आवर अफ डेथ, यसबाट मैले सम्झाएँ, वैज्ञानिकहरू पनि भन्छन् मृत्यु अत्यन्त दुःखदायी छ। त्यसैले वेदको निष्कर्ष छ कि मानव देहलाई तुरन्त लक्ष्य प्राप्ति हेतु लगाऊ, नत्र हानि हुनेछ। सर्वजीव भय प्रदास स्थूल देह विसर्जनी मरणावस्था भवति, पैङ्गलोपनिषद् दोस्रो अध्यायको 18 मन्त्र भन्छ। मृत्यु भयानक छ, तिमी सोच नै सक्दैनौ, वेद भन्दछ ठिक। त यो महत्त्वपूर्ण मानव देह, अमूल्य मानव देह, तर खतरा क्षणभङ्गुरताको, मृत्युको डर सधैँ। त यो मानव देहमा आखिर जान्नुपर्ने चिज चाहिँ के हो, प्राप्त गर्नुपर्ने चिज चाहिँ के हो, मूल मुद्दा त यो हो। त हेर्नुहोस् आज यस बारेमा प्रकाश पार्नु छ, ध्यान केन्द्रित गर्नु होला। मानव देहको लक्ष्य के हो त पहिला हामी यसमा विचार गरौँ थोरै, कि हामी के चाहन्छौँ, हाम्रो चाहना के हो, इच्छा के हो। हेर्नुहोस् तपाईँहरूको इच्छा चाहनाको बारेमा यदि मैले सोधे तपाईँहरू के चाहनुहुन्छ, भोलि लेखेर ल्याउनु होला, यहाँ सब पुरा गरिनेछ। यदि मैले यो बताइदिएँ भने तपाईँहरूको लिस्ट यति धेरै हुनेछ, यति धेरै हुनेछ कि यो पुरा सिटी हल भरिनेछ। तैपनि तपाईँहरूको जुन कामना छ, चाहना छ, त्यो पुरा हुँदैन। र त्यसलाई बुद्धिका अन्तिम अथोरिटी सरस्वती बृहस्पतिले पनि तपाईँहरूको इच्छा चाहनाको हिसाब किताब राख्न सक्दैनन्, फेल हुन्छ। किनकि तपाईँहरूको यति धेरै इच्छा चाहना छ, अलग अलग भेराइटी छ, कि तपाईँहरूमध्ये कोही भन्न सक्नुहुन्छ स्वामीजी मेरो कम्मर दुख्छ, बस यो ठिक भइदिए हुन्थ्यो, कोही घोडा दुख्छ यो ठिक भइदिए हुन्थ्यो, कोही मुटुको बिरामी छु यो ठिक भइदिए हुन्थ्यो, कोही यो वृद्धपन्न आए हुन्थ्यो जवान रहन पाए हुन्थ्यो। कोही भन्छन् यो त आफ्नो ठाउँमा ठिकै छ, मेरो छोरो विदेश पठाउन पाए हुन्थ्यो, धन छैन धन पाए हुन्थ्यो। यो रात दिनको खेतीपाती गर्दा गर्दा वाक्क दिक्क भयो, यो नगरीकनै ढुकुटीमा धान भरिदिने भए कति सुखी भइन्थ्यो। वस्तु नपाली भकारो नसुरिकन दुध घिउ खान पाए कति सुखी भइन्थ्यो। अलग अलग इच्छा चाहना छ तपाईँहरूको, र फेरि त्यो पनि परिवर्तनशील छ। अरे तपाईँहरूको कुनै दिन तपाईँहरू मध्ये कसैको चाहना थियो होला कि यो धिकतेलतिर के बसिरहने, गाई घाटमा एक घडेरी भइदे, त घडेरी पनि भयो, मेहनत गर्नुभयो। घडेरी भएपछि अरे घडेरी भएर के घर बनाउन पायो, घर पनि बन्यो। घर बनेपछि अरे अर्को व्यक्तिको त काठमाडौँमा पनि छ, मेरो पनि काठमाडौँमा भए, काठमाडौँमा भए त फेरि काठमाडौँमा अर्को व्यक्ति भेटियो छिमेकी, उसको अमेरिकामा पनि घर छ अरे, त फेरि अमेरिका पनि भए। अमेरिकामा यदि कोही गयो भने उसले मङ्गल ग्रह ताक्दैछ त्यहाँ घर बनाउनलाई। प्रत्येक क्षण परिवर्तनशील छ, चाहना थपिँदो छ, कुनै सीमा छैन इच्छा चाहनाको। त्यसको मतलब कि हामी के चाहन्छौँ यो प्रश्नको जवाब एकै हुन सक्दैन, भेराइटी छ। यही हो नि तपाईँहरूको अनुभव, तर होइन म भन्दैछु, तपाईँहरूको कार्य लक्ष्य अनेक भए तापनि अन्तिम लक्ष्य एकै हो, दुई छैन। सबको लक्ष्य एक नै हो, नै पनि होइन, एक नै हो। तपाईँहरू भन्नुहोला कसरी, हाम्रो त अलग अलग यो छ। अब कसैको ढाड दुख्या छ भने उसले ढाड निको होस् त्यो चाहन्छ, घुँडा दुखेकोले घुँडा निको होस् त्यो चाहन्छ, दुवैको इच्छा एउटै कसरी हुनसक्छ? अरे कसैको छोरा छैन त ऊ छोरा चाहन्छ, जसको छोरी छैन उसले छोरी चाहला, त दुवैको इच्छा एउटै कसरी हुनसक्छ? तर होइन, अन्तिम लक्ष्य जुन छ एकै हो, एकै, दुई छैन। कसरी हेर्नुहोस्, यसको लागि कुनै एकदम विद्वानसँग सोध्न पनि पर्दैन, एक साधारण किसानलाई सोध्नुहोस् जो पढ्या लेख्या पनि नहोस्, चाहे एक केटाकेटीलाई सोध्नुहोस् जो दुई तिन चार क्लासमा पढ्दैछ। यसैबाट ज्ञान हुनेछ कि सब एकै चिज चाहन्छन् र के चाहन्छन्। एक विद्यार्थीलाई सोधौँ, चार क्लास तिन क्लासमा पढ्ने बच्चालाई सोध्नुहोस् कि तिमी यो रोज स्कुलको लागि जाँदैछौ, यति गरौँ तिन चार पाँच किलोको झोला बोकेर किताब इत्यादि रोज जाँदैछौ, के का लागि, तिम्रो उद्देश्य के हो सोध्नुहोस्। त त्यो तिन चार क्लासको बच्चाको जवाब यही हुनेछ कि म स्कुल पढ्न जान्छु, किन पढ्न जान्छौ, कि म पास हुन चाहन्छु, पास, चार क्लासमा म पास हुन चाहन्छु। फेरि सोध्नुहोस्, तिमी चार क्लासमा पास हुन किन चाहन्छौ, ताकि म पाँच क्लासमा जाउँ, फेल भएर चारै क्लासमा बस्न नपरोस्। त तिमी रोज यो झोला बोकेर स्कुल जानुको उद्देश्य चार क्लासमा बसिरहन होइन, पाँच क्लासमा जानलाई, पाँच क्लासमा जानलाई। त फेरि प्रश्न गर्नुहोस्, पाँच क्लासमा किन जान चाहन्छ, त उसले बताउनेछ छ क्लासमा जानलाई। फेरि सोध्नुहोस्, बताउँछ सात आठ नौ दस एसएलसी पास, त्यसपछि त्यसपछि प्लस टू, त्यसपछि त्यसपछि डिग्री प्राप्त गर्न चाहन्छु। त अहिले स्कुल झोला बोकेर जानुको उद्देश्य हरेक क्लासमा पास हुँदै जानु र डिग्री हासिल गर्नु कलेज गएर, यो हो तिम्रो उद्देश्य? बिल्कुल ठिक। तर तिमी डिग्री हासिल गर्न चाहिँ किन चाहन्छौ, त उसले बताउनेछ कि म नोकरी गर्न चाहन्छु, हाम्रो दाजुले गरे जस्तै, पिताजीले गरे जस्तै म जागिर खान चाहन्छु, नोकरी गर्न चाहन्छु। तब यो प्रश्न गर्नुहोस्, बाबु तिमी नोकरी गर्नलाई, नोकरी माने के हो? नोकर बन्नु, अर्काको काम गर्नु, अर्काको नोकर बन्नलाई तिमी यत्रो मेहनत गर्न चाहन्छौ? स्कुल जाऊ, पढ, यत्रो खर्च गर, त्यसपछि अन्तिममा लक्ष्य नोकर बन्नु? अरे नोकरी नै गर्नु छ त आफ्नो बाबु आमाको गर, जसले तिमीलाई संसार देखाए, यो सब चिज दिए। त उसले भन्छ, अरे नोकरी गर्नुको मतलब यो होइन कि म सधैँ नोकर रहूँ, म त्यहाँबाट पैसा पाउँछु, पैसा धन, त्यस कारण। यानि कि तिम्रो उद्देश्य हो धन प्राप्ति, बिल्कुल ठिक, त्यसैले अहिले मेहनत गर्दैछौ, पास हुन चाहन्छौ, डिग्री हासिल गर्न चाहन्छौ, नोकरी चाहन्छौ, उद्देश्य के हो? पैसा, बिल्कुल पैसा। त पैसा चाहिँ किन चाहन्छौ, के को लागि? पैसा खान त मिल्दैन, स्वाद त आउँदैन। त उसले बताउने छ कि मेरो आधारभूत आवश्यकताहरू जति हुनेछन् त्यो म प्राप्त गर्नेछु, बङ्गला, कार, जे चाहिन्छ सब त्यसबाट प्राप्त हुनेछ त्यसको निमित्त। त यो सामान चाहिँ किन चाहन्छौ, फेरि प्रश्न गर्नुहोस्। त उसले भन्नेछ कि यो सामान प्राप्ति भएपछि मेरो दुःख निवृत्ति हुनेछ, त्यसपछि सुख हुनेछ, आनन्द हुनेछ, चयन हुनेछ। तपाईँ यही भन्नुहुन्छ नि, एक घडा घर खडा गर्न पाए बस फेरि आनन्द हुन्थ्यो, त्यसको निमित्त धन चुटाउँदैछु। जब घर बनाउन थाल्नु भयो त यो बालुवा सिमेन्टको रङ्गलो यो बनिसकेपछि आनन्द होला। त यसको मतलब के निस्क्यो कि त्यो बच्चाको यत्रो मेहनत गर्नुको पछाडिको उद्देश्य के हो? आनन्द प्राप्ति, सुख प्राप्ति। अब फेरि सोध्नुहोस्, यो सुख आनन्द चाहिँ किन चाहन्छौ? सुख आनन्द किन चाहन्छु किन, त्यो त थाहा छैन, बस चाहन्छु, सब चाहन्छन् त म पनि चाहन्छु। त्यस्तै किसानलाई सोध्नुहोस्, तिमी यो रात दिन किन मेहनत गर्छौ, खनजोत गर्छौ, पानी लगाउँछौ, बिउ बिजन भारी, यो डेली का डेली दिक्क लाग्दैन तिमीलाई के का लागि? त उसले बताउँछ कि मेरो अन्न उब्जनी होस्। ओ, अन्नको लागि? त यो अन्न के का लागि? अरे अन्न लगेर बजारमा बेच्छु त धन आउँछ, धन, त्यसको लागि। त त्यो धन चाहिँ के का लागि? जुन आवश्यकता छ सामान, त्यो सब खरिद गर्नको लागि, छोराछोरीलाई पढाउनको लागि, श्रीमतीको ट्याउ ट्याउ सुन्नुपर्छ, गहनाको लागि, कपडा आदिको लागि। त यो पदार्थ किन चाहन्छौ? अरे यो सब चिज भएपछि फेरि दुःख निवृत्ति हुन्छ, सुख प्राप्ति हुन्छ, आनन्द हुन्छ, आनन्द। छोरोले फिस तिर्न नपाएर कराइरहेको छ, त यो तरकारी बेचेर बजारमा फेरि फिस तिरेपछि आनन्द हुन्छ, त्यसो कचकच सुन्न पर्दैन। श्रीमती जहिले पनि तिजको बेलामा साडी भएन भने कचकच गर्छ, साडी किनेर ल्याएपछि आनन्द हुन्छ, कचकच सुन्न पर्दैन, त्यस कारण। यानि कि किसानको पनि उद्देश्य के भयो? आनन्द प्राप्ति, सुख प्राप्ति। हरेक व्यक्तिको सोध्दै जानुहोस् त अन्तिम लक्ष्य जुन छ आनन्द प्राप्ति, सुख प्राप्ति, दुःख कोही छ? आज लगभग 7 अरब मनुष्य छ, सब सुख चाहन्छन्, एक व्यक्ति मेरो अगाडि खडा गरिदिनुहोस् जो दुःख चाहोस्। सब सुख चाहन्छन्, सुखम मे भूयात् दुःखम मे मा भूत्, शास्त्र भन्छ। सब सुख चाहन्छन्, दुःख कोही चाहँदैन। हेर्नुहोस्, एक उद्देश्य भयो,